0: कान्छी घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: me a extreme energy drink.
1: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
4: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
5: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
4: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
5: आफ्नो सवारी साधनको कागजपत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
4: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-19, 066-520-370 वा 590-370 जानकारी गराउनुहोस्।
5: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
6: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग, बेसी सहर नगरपालिका 7 त्रिवेणी टोल, बेसी सहर।
7: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
6: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा किलिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
7: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल।
6: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
7: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
6: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग, बेसी सहर नगरपालिका 7 त्रिवेणी टोल, बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 066-520-152,
7: मोबाइल 97460-00454।
6: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
8: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
9: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
8: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
10: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 066-520-497।
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङ्गो दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 22 गते सोमबार सन् 2026 जुलाई 6 तारीख असार कृष्ण पक्षको षष्ठी तिथि
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: कर्जा सहजीकरण केन्द्रित मौद्रिक नीति ल्याउने तयारी काबू बाहिरको परिस्थितिले रोकिएका पूर्वाधार आयोजनालाई म्याद थपको बाटो खुल्यो।
0: पछिल्लो पाँच वर्षमा होटल क्षेत्रमा चर्चित अन्तर्राष्ट्रिय ब्रान्ड भित्रिने क्रम उल्लेख्य बढ्दो 41 नयाँ होटल तथा रिसोर्ट अनुमतिको प्रक्रियामा।
1: डेंगीबाट जोगिन सरकारको आग्रह बर्ड फ्लू नियन्त्रणमा सरकार गम्भीर बन्नुपर्ने विज्ञको सुझाव।
4: स्वास्थ्य संकटकाल घोषणा गरेर त्यसपछि अगाडि बढ्नुपर्थ्यो। मान्छेले यो गर्नुपर्छ यो गर्नु हुँदैन पशु पक्षीको पाल्ने चाहिँ फर्म मालिकहरूले के गर्नुपर्छ भन्ने कुरा जानकारी हुन्थ्यो।
0: रूस युक्रेन युद्ध अन्त्य गर्ने बारे ट्रम्प र पुटिन बीच कुराकानी आउँदो हप्ता टर्कीमा हुने नेटो शिखर सम्मेलनमा युक्रेन युद्ध मुख्य एजेण्डा।
1: र ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वार्टर फाइनलमा पानी परेपछि इंग्ल्याण्ड र मेक्सिको बीचको खेल एक घण्टा पछि सर्यो। महिला टी20 विश्वकपको उपाधि अस्ट्रेलियाले जित्यो।
5: प्राविधिक शिक्षा आजको आवश्यकता
3: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट बीई सिभिल सिभिल एण्ड रूरल कम्प्युटर इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो।
5: प्रवेश परीक्षा असार 25 गते बिहिबार।
3: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर
5: फोन 01-5121-5100 97418-2096
3: वेबसाइट www.nec.edu.np।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: काया कैरनमा अब खबरको सिलसिला। बैंक तथा वित्तीय संस्थामा थुप्रिएको कर्जा प्रवाहका लागि सहजीकरण हुने गरी राष्ट्र बैंक आउँदो आर्थिक वर्षको मौद्रिक नीति लेखनको अन्तिम तयारीमा जुटेको छ। यसपटक मौद्रिक नीतिको संरचनामा व्यापक परिमार्जन गरेको राष्ट्र बैंकले आउँदो वर्षमा गुणस्तरीय कर्जा विस्तारलाई प्रोत्साहन गर्ने तयारी गरेको छ। बजेटले आउँदो आर्थिक वर्षमा 7% आर्थिक वृद्धि हासिल हुने तथा मूल्य वृद्धि दर 6% भित्र सीमित राख्ने लक्ष्य तय गरेको छ। बजेटका यी लक्ष्य प्राप्तिमा सहयोग पुग्ने गरी कर्जा विस्तार र मौद्रिक व्यवस्थापन गर्ने खालको मौद्रिक नीतिमा राष्ट्र बैंक जुटेको हो। विगतका वर्षमा मौद्रिक नीतिमा चालू आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अर्थतन्त्रको वर्तमान अवस्था, मौद्रिक नीति र नियामकीय पाटो सबै एउटै नीतिमा समेटिन्थ्यो। यस वर्ष चालू आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अर्थतन्त्रको वर्तमान अवस्था र मौद्रिक नीति गरी तीन भाग छुट्टा छुट्टै जारी राष्ट्र बैंकका प्रवक्ता गुरूप्रसाद पौडेलले बताउनु भएको छ। मौद्रिक नीति कहिले जारी हुन्छ भन्ने बारे अहिले भन्न सकिँदैन, तयारी भइरहेको छ। अन्तिम टुङ्गो लागेपछि सार्वजनिक हुन्छ उहाँले भन्नुभएको छ। यद्यपि मौद्रिक नीतिको समीक्षा र अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अर्थतन्त्रको वर्तमान अवस्था आइतबार हिजोको संचालक समिति बैठकबाट समेत पारित भइरहेको राष्ट्र बैंकको उच्च स्रोतले बताएको खबर कान्तिपुरले लेखेको छ।
6: सरकारले काबू बाहिरको परिस्थिति फोर्स मेजरले प्रत्यक्ष असर गरेका पूर्वाधार आयोजनाहरूका ठेक्कामा म्याद थपको लागि बाटो खोलेको छ। यो प्रक्रिया अघि बढ़ाउन पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले मातहतका निकायहरूलाई परिपत्र गर्नुभएको छ। फोर्स मेजर भनेर अहिले पेट्रोलियम पदार्थमा भएको अत्यधिक मूल्य वृद्धिलाई लिइएको छ। मध्यपूर्वमा फागुन 16 अमेरिका, इजरायल र इरान सम्मिलित युद्ध शुरू भयो। त्यसको केही दिनपछि निर्माण क्षेत्रमा प्रयोग हुने इन्धन लगायतका निर्माण सामग्रीहरूमा अत्यधिक मूल्य वृद्धि हुन पुग्यो। त्यसले निर्माण लागत वृद्धि हुन जाँदा निर्माण व्यवसायीले काम गर्न सकेका छैनन्। त्यसैलाई सहजीकरण गर्नका लागि म्याद थपको व्यवस्था ल्याएको मन्त्रालयका अधिकारीहरूको भनाई छ। अब निर्माण व्यवसायीहरूले पेश गरेका म्याद थपका निवेदनहरूमा सम्बन्धित आयोजना प्रमुखले यथार्थपरक मूल्याङ्कन गर्ने काम शुरू हुनेछ। मूल्याङ्कनपछि काबू बाहिरको स्थितिको प्रत्यक्ष असर भएका जायज निवेदनमा कानून बमोजिम प्रक्रिया अगाडि बढ़ाइनेछ। त्यसपछि आयोजना अनुसार ठेक्काको अवस्था हेरी म्याद थप गरिनेछ। पूर्वाधार मन्त्रालयले मूल्य वृद्धिको बहानामा पूर्ववत लापरवाहीबाट भएको ढिलाइमा भने म्याद थप नगर्ने स्पष्ट पारेको खबर कारोबार दैनिकमा छ।
5: पछिल्लो 5 वर्षमा होटल क्षेत्रमा चर्चित अन्तर्राष्ट्रिय ब्राण्ड नेपाल भित्रिने क्रम उल्लेख्य बढ़ेको छ। सन् 2020 यता मात्र 2 दर्जन भन्दा धेरै त्यस्ता ठूला अन्तर्राष्ट्रिय होटल चेन नेपाल भित्रिएका छन्। कोविड 19 महामारी र त्यस यता सरकारले अवलम्बन गरेको नीतिका कारण अर्थतन्त्रका धेरै क्षेत्र संकुचित भइरहेका बेला होटलका प्रतिष्ठित अन्तर्राष्ट्रिय ब्राण्डहरू नेपाल भित्रिएका हुन्। पर्यटन विभागका अनुसार अहिले देशभर 41 नयाँ होटल तथा रिसोर्ट विभिन्न चरणको अनुमति प्रक्रियामा छन्। तीमध्ये धेरै अन्तर्राष्ट्रिय होटल चेनसँग व्यवस्थापन सम्झौताको तयारीमा छन्। विभागमा दर्ता रहेका तारे स्तरका होटल तथा रिसोर्टको संख्या 335 पुगेको खबर कान्तिपुरले लेखेको छ।
6: सरकारले राहुल आयोगको प्रतिवेदनमा उल्लेख भएका जग्गा रोक्का राख्ने काम शुरू गरेको छ। गएको 31 वर्षदेखि अल्पत्र परेको सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 कार्यान्वयन गर्ने ऐतिहासिक निर्णय गर्दै प्रक्रियालाई तीव्र गतिमा अघि बढ़ाएको हो। 2083 जेठ 29 गते बसेको मन्त्री परिषद बैठकले सर्वोच्च अदालतको निर्देशनात्मक आदेशलाई शिरोधार्य गर्दै यो प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको हो। यस प्रक्रिया अन्तर्गत साबिक काठमाडौँ महानगरपालिका क्षेत्रभित्र मात्रै अतिक्रमणमा परेको 1859 रोपनी 14 आना 3 पैसा 3 दाम सरकारी तथा सार्वजनिक जग्गा रोक्का राख्ने काम अघि बढ़िसकेको छ। मालपोत कार्यालय दिल्ली बजारका प्रमुख काजी विष्टले नापी विभागबाट आएको नक्साका आधारमा रावल आयोगमा परेका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको रोक्का राख्ने काम शुरू भइसकेको जानकारी दिनुभयो। आजको गोर्खापत्रमा खबर छ।
5: सिंहदरबारमा केन्द्रित अधिकारलाई नागरिकको घर दैलोसम्म पुर्याउने भन्दै 7 वटा प्रदेश बने तर नागरिकलाई सहज र छिटो सेवा सुविधा दिने भन्दा संसदीय राजनीतिका विकृतिले प्रदेश सरकार नराम्ररी गाँधिए। अरू त अरू बजेट विनियोजनमा देखिएका संसदीय राजनीतिका विकृति र विसंगतिले प्रदेश सरकार आलोचित छन्। त्यसमा पनि प्रदेशका मुख्यमन्त्री र अर्थमन्त्रीले बजेटमा एकलौटी गरेको भन्दै सत्तासीन सांसदहरूको तीव्र असन्तुष्टिका कारण कतै प्रदेशसभामा बजेट पेश हुन सकेका छैनन् त कतै प्रदेशसभा अवरूद्ध छन्। सुदूरपश्चिम प्रदेश सरकारले असार 1 गते मध्यराती प्रदेशसभामा प्रस्तुत गरेको बजेट 22 दिनसम्म पनि प्रदेशसभामा टेबल हुन सकेको छैन। प्रदेशमा गौरवका योजना प्राथमिकता राख्नुको साटो मधेस सरकारले मुख्यमन्त्री टुक्रेर खुद्रे योजना समावेश गरेपछि त्यहाँ पनि दलहरूमा तीव्र विवाद भइरहेको छ। यस्तै लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेटमा मनपरी गरेको भन्दै आउँदो आर्थिक वर्ष 2083-84 पेश भएका बजेट प्रदेशसभाबाट पारित हुन सकेका छैनन्। प्रदेशका बजेट मन्त्रीकै मनोमानी शीर्षकको खबर अन्नपूर्ण पोस्टले लेखेको छ। काया कैरनमा बर्ड फ्लूको जोखिम र नियन्त्रणको उपाय बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
7: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
8: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
9: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
10: हिमस्टार फर अ कम्प्लिट होम। नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
11: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कर्जा सहजीकरण केन्द्रित मौद्रिक नीति ल्याउने तयारी, काबी बाहिरको परिस्थितिले रोकिएका पूर्वाधार आयोजनालाई म्याद थपको बाटो खुल्यो, पछिल्लो पाँच वर्षमा होटल क्षेत्रमा चर्चित अन्तर्राष्ट्रिय ब्राण्ड भित्रिनी क्रम उल्लेख बढ़दो, अतिक्रमित जग्गा रोकका शुरू, प्रदेशका बजेटमा मन्त्रीकै मनोमानी लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी खबर। पानी पर्न थालेपछि डेंगी संक्रमणको जोखिम बढ़ने भएकाले आवश्यक सतर्कता अपनाउन इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अनुरोध गरेको छ। महाशाखाका कोट किट जन्य रोग शाखा प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालले दैनिक पानी पर्दा डेंगीको जोखिम पनि बढ़ने भएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गर्नुभएको छ। केही दिन यता परेको पानीले डेंगी संक्रमण बढ़ाउने खतरा छ। उहाँले आकाशको पानी जम्मा हुँदा त्यसमा डेंगी सार्ने लामखुट्टेको विकास हुने गर्छ, त्यही लामखुट्टेले डेंगी सार्ने बताउनुभयो। पानी पर्न शुरू गरेकाले डेंगी संक्रमणको जोखिम पनि उच्च रहेको छ। डेंगीबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैलाई सरकारले आग्रह गरेको हो। डेंगीपछि अब बर्ड फ्लूको प्रसंग। काठमाडौँ उपत्यका लगायत 11 जिल्लामा अहिले बर्ड फ्लू देखिएको छ। बर्ड फ्लू घरपालुवा तथा जंगली चराहरूमा प्रकोप रूपमा देखा पर्ने गरेको छ। मानिसलाई यसको संक्रमण दुर्लभै हुने गरे पनि संक्रमण फैलिहाल्यो भने भयावह रूप लिने विज्ञहरू बताउँछन्। 2070 सालमा भक्तपुर जिल्लालाई बर्ड फ्लू संक्रमणका कारण संकटग्रस्त घोषणा गरे। यता धेरै ठाउँमा एकैपटक बर्ड फ्लूबाट क्षति भएको अहिले नै हो। बर्ड फ्लू नियन्त्रण तथा रोकथामका लागि सरकारको भूमिका र नागरिकले अप्नाउनु पर्ने सावधानीका बारेमा स्वास्थ्यविद डाक्टर बाबुराम मरासिनीसँग सम्झना महर्जनले गर्नुभएको कुराकानी।
12: एउटा चाहिँ त यो हाम्रो पशुपन्छी मन्त्रालय होइन, पशुपन्छी मन्त्रालय अहिले कृषि मन्त्रालय मात्रै भनेको छ, अर्को स्वास्थ्य मन्त्रालय, पब्लिक हेल्थ र अनि चाहिँ एनिमल हेल्थ सँगसँगै काम गर्नुपर्छ भने दुईटा मन्त्रालय मिलेर, पब्लिक हेल्थ र एनिमल हेल्थ मिलेर सँगसँगै काम गर्नुपर्छ। त्यो गरेन भने यसले चाहिँ यसको सिधै प्रभाव चाहिँ ह्युमनमा जान्छ। इन्फ्लुएन्जा ए देखियो या इन्फ्लुएन्जा बी देखियो भनेर चाहिँ रिपोर्टहरू दिने गरेको
13: थियो, भाइरसको प्रकारको पनि परीक्षण पटक
12: दिने गरेको थियो, प्रेजेन्टेसन गर्ने गरेको थियो। यो संयन्त्रले काम गर्नु पर्थ्यो, अहिले अब त्यो चाहिँ भएको मलाई चाहिँ त्यति जानकारी छैन, मेरो विचारमा नभएको हुनुपर्छ। अहिले
13: तीन महिनाको अवधिमा देशभर 5.5 लाख कुखुरा नष्ट गरेको र 10 लाख भन्दा बढी अण्डा नष्ट गरेको कुराहरू पनि छ होइन। यो हेर्ने हो भने चाहिँ अहिले सरकारले के गरिसक्नु पर्थ्यो यो बेला?
12: अहिले त मैले देख्दाखेरि स्वास्थ्य संकटकाल घोषणा गरेर त्यसपछि अगाडि बढ्नु पर्थ्यो। त्यो लगाएको भएपछि अनि त्यसपछि के हुन्थ्यो भने मान्छेले यो गर्नुपर्छ यो गर्नु हुँदैन, पशु पन्छीको पाल्ने चाहिँ फार्म मालिकहरूले के गर्नुपर्छ भन्ने कुरामा जानकारी हुन्थ्यो। फल्ला फार्महरूबाट चरा किनेर ल्याउँदाखेरि कसैले हेर्थ्यो, यो त झोक्राएको छ, झोक्राएको तिन ल्यान लैस भन्थ्यो होला, त्यो लान पाइँदैन पनि भन्थ्यो होला। त्यो त धेरै फाइदा हुन्थ्यो, ढिला भइसक्यो त धेरै।
13: जस्तो स्वास्थ्य संकटकाल घोषणा गरिसकेपछि चाहिँ के गरिन्थ्यो?
12: पशु स्वास्थ्यबाट मानव स्वास्थ्यतिर असर हुने चिज भयो, श्वास प्रश्वासजन्य रोग भयो। श्वास प्रश्वासजन्य रोगमा त अब सिम्पल, हामीले त यहाँ बाटामा हिँड्दाखेरि त्यो एउटा मास्क लाउने हो, अनि घरमा गएपछि हात धुने हो, हात नमिलाउने, यो बन्द गरिदियो भने त हाम्रो जोखिम त घटेर जान्छ नि।
13: पालिकाको भूमिका चाहिँ महत्वपूर्ण हुन्छ, विशेष गरेर बर्ड फ्लू नियन्त्रणको लागि र रोकथामको लागि चाहिँ के गर्नुपर्छ जस्तो लाग्छ?
12: त्यसको लागि त एउटा ऐनै पास गर्नुपर्छ, यसको लागि होइन, ऐनभन्दा तलको कुराहरू पास गरेर हुँदैन। सङ्घले ऐन बनाइदिएपछि प्रदेशले आफ्नै अनुसार मोडिफाई गर्छ, पालिकाले आफ्नै अनुसार मोडिफाई गरेर चल सञ्चालन गर्न सक्छ, त्यो ऐन चलाउन सक्छ।
13: भनेपछि यो कानून अभावले नै यसमा
12: अभावले गर्दाखेरि यति ठुलो यो आउटब्रेक भएको,
13: विशेष बर्ड फ्लूबाट चाहिँ हामी जोगिने कसरी?
12: बर्ड फ्लूबाट जोगिनको लागि त अब हामीले त्यही अब यदि फार्म नजिकै छ अथवा घर फार्ममै राख्नु भएको छ, घरमा चराहरू पाल्नु भएको छ भने विशेष सतर्कता हुनु पर्ला। त्यहाँ चाहिँ चराको उसमा जाँदाखेरि चाहिँ गम्बुट लगाउने, मास्क लगाउने, गग लगाउने, अनि त्यसपछि पन्जा लाउने गर्नु। अरू त अब त्यो मासु खाँदाखेरि चाहिँ अब मासु एकिन गरेर मात्रै खानु पर्यो, पकाउँदाखेरि चाहिँ पकाउने चाहिँ कुक हो, कुकलाई अलिकति खराब हुनसक्छ, त्यही त्यसले भाँडोमा हालेर चाहिँ पकाउनु सुरु गरेपछि त्यो मासु छोएको हात चाहिँ दुईटै हात चाहिँ मजासँग धुनु पर्यो। खाने मान्छेलाई त विशेष चाहिँ पकाएको सिटी लगाएर पाकेको चाहिँ मासुको चाहिँ खासै केही हुँदैन।
5: स्वास्थ्यविद डाक्टर बाबुराम मरानसिनीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि पनि खबरको सिलसिला, गएराती केही ठाउँमा कम मात्रै वर्षा भएको छ, पूर्व र पश्चिमका केही ठाउँमा हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो र राति भने मध्यमदेखि ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशका हिमाल र पहाड़का केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुनेछ। यस्तै मध्य प्रदेश का साथै कोशी र बागमती प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको छ। भरे राति कोशी गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराईका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैबीच बाढ़ीका कारण अवरूद्ध रहेको बीपी राजमार्गको काभ्रे खण्ड खुलाउने तयारी भइरहेको छ। रोशी खोलामा पानीको सतह बढ़ेपछि हिजो दिउँसोदेखि गाड़ी आवागमन बन्द गरिएको छ।
6: गौरवको आयोजनाका रूपमा मध्य प्रदेश सरकारले अघि सारेको सौर्य ऊर्जा कार्यक्रम कानूनी झमेला, अन्तर सरकारी समन्वयको अभावमा र संस्थागत कमजोरीका कारण अलपत्र अवस्थामा पुगेको छ। प्रदेश सरकार गठन भएसँगै सौर्य ऊर्जालाई मधेसको समृद्धिको मेरुदण्ड बनाउने महत्वाकांक्षी योजनाका रूपमा अघि सारिएको थियो। आर्थिक वर्ष 2076-77 नीति तथा कार्यक्रममा हाम्रो प्रदेश उज्यालो प्रदेशको नारा समेटियो, कानून बनाइयो, बजेट विनियोजन गरियो, लगानी सम्मेलन मार्फत अन्तर्राष्ट्रिय लगानीकर्तासँग सम्झौता पनि गरियो, तर छ वर्ष बितिसक्दा पनि अहिलेसम्म परिणाम भने निराशाजनक देखिएको खबर आजको नयाँ पत्रिकामा छ। यस्तै बाँकेको राप्ती सोनारी गाउँपालिकाको अगैयामा राप्ती नदीमा भीमकाया बाँध बाँध्ने र जिल्लामा झण्डै 43,000 हेक्टर क्षेत्रफलमा सिंचाई पुर्याउने भन्दै निर्माण थालेको सिक्टा सिंचाई आयोजना दुई दशकभन्दा धेरै निर्माण अवधि सकिँदा काम भने आधा मात्रै सम्पन्न हुन पुगेको छ। आर्थिक वर्ष 2061-62 पूर्व पश्चिम राजमार्ग नजिकै पर्ने अधैयामा 317 मिटर लामो ब्यारेज निर्माण गरी बाँके जिल्लाको राप्ती सोनारी, जानकी, बैजनाथ, डुडुवा, नैननापुर, खजुरा गाउँपालिका, कोलपुर नगरपालिका तथा नेपालगंज उपमहानगरपालिकाका 42,766 हेक्टर कृषियोग्य जमीनमा भरपर्दो सिंचाई सुविधा उपलब्ध गराउने लक्ष्य थियो। निर्माण थालिएको 21 वर्षसम्म सिंचाईको यो लक्ष्य त भेटिएन नै, शुरूआती लागत समेत 4 गुणा बढ़िसकेको खबर गोर्खापत्रमा छ।
5: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: ए कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
15: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
16: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
17: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
16: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
17: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-696, 4110-696।
18: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

must have pulled a channel back as bonus found. भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
1: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग झण्डै 90 मिनट टेलिफोन वार्ता गर्दै युक्रेन युद्धको समाधान खोज्न सहयोग गर्न तयार रहेको बताउनु भएको छ। समाचार संस्था रोइटर्सका अनुसार आउँदो हप्ता टर्कीमा हुने नेटो शिखर सम्मेलनको सन्दर्भमा ट्रम्पले युद्ध छिटो अन्त्य गर्ने उद्देश्यले सहजीकरण गर्न इच्छुक रहेको बताउनु भएको हो। छलफलमा पुटिनले युद्धको राजनीतिक तथा कूटनीतिक समाधान र रूसका आधारभूत अडानलाई सम्मान गर्ने सहमतिपूर्वक उपाय आवश्यक रहेको बताउनुभयो। साथै उहाँले युक्रेन र रूसका युरोपेली सहयोगीहरूले द्वन्द्व लम्ब्याउने तथा सर्वसाधारणमाथि आक्रमण बढ़ाउने प्रयास गरिरहेको आरोप समेत लगाउनु भएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि राष्ट्रपति ट्रम्पसँग टेलिफोनमा कुराकानी गर्नुभएको खबरमा उल्लेख छ। जेलेन्स्कीले यो कुराकानीलाई निकै सकारात्मक भएको उल्लेख गर्दै युद्ध अन्त्यका लागि अमेरिकी नेतृत्वको भूमिका निर्णायक हुने बताउनु भएको छ। उहाँका अनुसार दुवै नेताले टर्कीमा हुने नेटो शिखर सम्मेलनका क्रममा थप छलफल गर्ने सहमति गरेका छन्।
0: अब खेल खबर। पाँच पटकको विश्व विजेता ब्राजिललाई पराजित गर्दै नर्वे विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। आज बिहान भएको खेलमा नर्वेले ब्राजिललाई 2-1 गोलले पराजित गरेको हो। नर्वेको जीतमा एर्लिङ हालान्डले 2 गोल गरे। उनले खेलको 79 मिनटमा पहिलो गोल गरेका थिए। दोस्रो गोल 90 मिनटमा गरे। ब्राजिलले 2 पटक पेनाल्टीको अवसर पाएको थियो। पहिलो पेनाल्टी ब्रुनो गिमारेसले सदुपयोग गर्न सकेनन्। अतिरिक्त समयमा नेमारले पेनाल्टीमा गोल गरे। 28 वर्षपछि विश्वकपमा सहभागी नर्वेले ब्राजिललाई पराजित गर्दै क्वार्टर फाइनलको यात्रा तय गरेको हो। अब नर्वेले क्वार्टर फाइनलमा मेक्सिको र इंग्ल्याण्ड बीचको विजेतासँग खेल्नेछ। नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको हो। यो सँगै ब्राजिल सन् 1990 यता पहिलो पटक क्वार्टर फाइनल अघि नै विश्वकपबाट बाहिरिएको छ। आजको खेलमा 2 गोल गरेका नर्वेका हालान्ड 4 खेलमा 7 गोल सहित गोल्डेन बुटको दौड़मा फ्रान्सका किलियन एम्बापे र अर्जेन्टिनाका लियोनल मेसीको बराबरीमा पुगेका छन्।
1: यसैबीच ब्राजिलका स्टार फुटबलर नेइमारले विश्वकप सन् 2026बाट ब्राजिल बाहिरिएपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन्। 34 वर्षीय नेइमारले आफ्नो राष्ट्रिय टोलीको यात्रा समाप्त भएको संकेत समेत दिएका हुन्। खेलपछि संचार माध्यमसँग कुरा गर्दै नेइमारले भावुक हुँदै धेरै प्रयास गरेको र नसक्दा आफूले यहीबाट खेलको अध्याय सक्ने घोषणा गरेका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। नेइमारले सन् 2010बाट ब्राजिलको सिनियर टोलीमा डेब्यू गरेका थिए। 16 वर्षपछि त्यही रंगशालामा उनको विश्वकप जित्ने सपना पनि समाप्त भएको छ। खेलकै अर्को प्रसंगमा फिफा विश्वकप सन् 2026 अन्तर्गत आयोजक मेक्सिको र इंग्ल्याण्ड बीच हुने अन्तिम 16 खेल खराब मौसमका कारण 1 घण्टा ढिला शुरू हुने भएको छ। अजेटा स्टेडियममा आज बिहान 6:45 शुरू हुने तय भएको खेल 1 घण्टापछि बिहान 7:45 शुरू हुने भएको हो। मेक्सिको सिटी क्षेत्रमा ठूलो पानी परेकाले खेलको समय सारिएको हो। चट्याङको जोखिम बढ़ेपछि दर्शक र कर्मचारी सबैलाई सुरक्षित ठाउँमा बस्न आग्रह गरिएको छ। यो खेलको विजेताले जुलाई 11 मियामीमा हुने क्वार्टर फाइनलमा नर्वेको सामना गर्नेछ।
0: विश्वकप फुटबलको प्रसंगपछि अब विश्वकप क्रिकेटको कुरा। महिला टी20 विश्वकपको उपाधि अस्ट्रेलियाले जितेको छ। लर्ड्समा हिजो भएको फाइनलमा घरेलु टोली इंग्ल्याण्डलाई 7 विकेटले पराजित गर्दै अस्ट्रेलियाले 7 पटक विश्वकप क्रिकेटको उपाधि जितेको हो। इंग्ल्याण्डले दिएको 151 रनको लक्ष्य अस्ट्रेलियाले 17 ओभर 1 बलमै 3 विकेट गुमाएर पूरा गर्यो। अस्ट्रेलियाका लागि मुनीले 64 रनको उत्कृष्ट अर्धशतकीय इनिङ्स खेलिन्। लिज फिल्डले 35 बलमा 48 रन बनाइन्। त्यसअघि अस्ट्रेलियाले टस जितेर बलिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले 20 ओभरमा 4 विकेट गुमाएर 150 रन बनाएको थियो। कप्तान न्याट साइबर ब्रन्ट 58 रनमा अभिजित रहिन्। फ्रेया केम्पले अभिजित 44 रन जोडिन्। लुसी ह्याम्पटिनले 4 ओभरमा 19 रन मात्र खर्चेर 1 विकेट लिएकी थिइन्। काया कैरनमा अब केही खबर संक्षेपमा। संस्था घाटामा गएको भन्दै पेट्रोलियम पदार्थको मूल्यमा उपभोक्तालाई सधैँ मार पार्ने आयल निगमले आफ्ना कर्मचारीलाई भने 1 वर्षमै झण्डै 41 करोड़ भत्ता बाँडेको छ। चालू आर्थिक वर्षमा विभिन्न 14 शीर्षकमा 40,72,87,500 रूपियाँ भत्ता बाँडिएको खबर नयाँ पत्रिकाले लेखेको छ।
1: देशभर 26,45,000 किसान परिवार सूचीकृत भएका छन्। सरकारको 100 बुधे कार्यसूचीमा उच्च प्राथमिकताका साथ समावेश समावेश गरिएको यस कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्ष 82-83 असार मसान्तसम्म 24,50,000 किसान सूचीकृत गर्ने लक्ष्य निर्धारण गरिएकामा लक्ष्यभन्दा बढ़ी किसान परिवार सूचीकृत भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ।
0: जापानमा 10 महिना यता 72 जना नेपालीको ज्यान गएको छ। त्यसमध्ये 28 विद्यार्थीले आत्महत्या गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार गएको साउनदेखि असार तेस्रो हप्तासम्म 72 नेपालीको ज्यान गएको खबर कान्तिपुरले लेखेको छ।
1: कोरियामा सिपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि फेरि कार्यान्वयन गरिने भएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेर कोरियामा सिपयुक्त श्रमिक पठाउने E7 भिसा कार्यान्वयन गर्न सम्बन्धी देशको नियोगलाई मागपत्र प्रमाणीकरणका लागि निर्देशन दिन अनुरोध गरेको खबर कारोबारमा छ।
0: नेपाल पत्रकार महासंघको ललितपुरमा भएको राष्ट्रिय भेलामा विज्ञापन सम्बन्धी सरकारको पछिल्लो नीतिको चर्को आलोचना भएको छ। नेपाल पत्रकार महासंघले आयोजना गरेको बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रता, संचार कानून र जिम्मेवार पत्रकारिता विषयक राष्ट्रिय भेलामा सहभागीहरूले विज्ञापन सम्बन्धी सरकारी नीतिको विरोध गर्दै फिर्ता लिन आग्रह गरेका छन्।
1: हजारौंले रोजगारी पाइरहेको र अरबौं विदेशी मुद्रा आर्जन गरिरहेको नेपाली चिया क्षेत्र वर्षौंदेखि अन्यल र उल्झनमा छ। गुणस्तरीय उत्पादनका लागि राज्यको व्यवस्था र त्यही कमजोरीलाई न्यू बनाएर हुने गरेको निकासी झन्झटले वर्षेनी नेपाली चिया क्षेत्र चर्चाको विषय बन्ने गरेको छ।
0: काठमाडौँ विश्वविद्यालयले पूर्व उपकुलपति र पूर्व रजिस्ट्रारलाई अनुचित सुविधा दिने गरी निर्देशिका बनाएको पाइएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विस्तृत छानबिन थालेको खबर नयाँ पत्रिकाले लेखेको छ।
1: पशुपति क्षेत्रको धार्मिक गरिमा थप उचो गर्न र बागमती नदीको पवित्रता कायम राख्ने उद्देश्यले बागद्वारदेखि पशुपतिनाथसम्म सिधै शुद्ध जल ल्याउने योजना अघि सारिएको खबर आजको कारोबारमा छ। थोरै भए सरासर, धेरै भए हेराहेर।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: कर्जा सहजीकरण केन्द्रित मौद्रिक नीति ल्याउने तयारी, काबू बाहिरको परिस्थितिले रोकिएका पूर्वाधार आयोजनालाई म्याथ थपको बाटो खुल्यो।
0: पछिल्लो 5 वर्षमा होटल क्षेत्रमा चर्चित अन्तर्राष्ट्रिय ब्राण्ड भित्रिने क्रम उल्लेख्य बढ़दो, 41 नयाँ होटल तथा रिसोर्ट अनुमतिको प्रक्रियामा।
1: डेंगीबाट जोगिन सरकारको आग्रह, बर्ड फ्लू नियन्त्रणमा गम्भीर बन्न सरकारलाई विज्ञको सुझाव।
0: रूस युक्रेन युद्ध अन्त्य गर्ने बारे ट्रम्प र पुटिन बीच कुराकानी, आउँदो हप्ता टर्कीमा हुने नेटो शिखर सम्मेलनमा युक्रेन युद्ध मुख्य एजेण्डा।
1: र ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वार्टर फाइनलमा पानी परेपछि इंग्ल्याण्ड र मेक्सिको बीचको खेल 1 घण्टा पछि सर्यो। महिला T20 विश्वकपको उपाधि अस्ट्रेलियाले जित्यो।
0: र अन्त्यमा आजको कार्टुन, आज हामीले गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। असारे विकाससँग यो कार्टुन सम्बन्धित छ। यहाँ शहरको सड़कमा पानी परेर पोखरी जस्तो भइरहेको ठाउँमा धमाधम पिच बनाउने काम भइरहेको छ। सड़क बनाउने डोजरको ठूल्ठूला पांग्रा समेत पानीमा डुबेको छ। त्यही जलमग्न पानीका कारण डुबानमा परेका वरपरका मानिस घरको छतमा बसेर उद्धार गर्न आग्रह गरिरहेका छन्। अनि डोजर चालक भन्दैछन्, कहाँ उद्धार गर्न भ्याउनु, मेरो यहाँ पिच गरिरह देख्नु भएन, असार भित्र त सकाउनै पर्छ रे क्या। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुस् न।
1: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
0: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्ग्यानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
2: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, च्याउ, सरसिउँ, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
3: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
0: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 9841623284 र 9891180746।
4: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
5: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
4: थप जानकारी लागि सम्पर्क 0665909999, 9847769229। सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ सानीमा बैंकको ठीक अगाडि।
6: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
0: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
7: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
6: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लम्सुङ। थप जानकारीको लागि सम्पर्क 0665209973। मोबाइल 97463 06501।
0: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: नमस्कार, रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org मा बिहान 6:35 बजेको मर्सङ्गी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारको शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङलाई पुनःको सुनिश्चितता तथा दिगोपाडा जिल्ला घोषणा। लमजुङमा व्यावसायिक दूध उत्पादनमा वृद्धि, अघिल्लो वर्षको तुलनामा दूध निर्यात पनि बढ़्यो। कोलोसत्तर पाँच सिंहदीका घुम्ती गोठलाई सोलर सेट र त्रिपाल सहयोग र बेसा रानीकुवामा कुष्माखार घिमिरेको शालिक निर्माण शुरू। इतिहास संरक्षणमा स्थानीयको अग्रसरता। अब समाचार विस्तारमा। लमजुङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपाडा जिल्ला घोषणा गरिएको छ। जिल्ला पूर्ण खोप समन्वय समितिको आयोजनामा आइतबार बेसर स्थित जिल्ला समन्वय समितिको सभा हलमा आयोजित कार्यक्रममा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपाडा घोषणा गरिएको हो। 16 देखि 59 महिनासम्मको सबै बाल बालिकामा लगाउनु पर्ने सबै खोपको पहुँच पुगेको प्रमाणीकरण भएसँगै ओडा तह पालिका हुँदै जिल्लालाई घोषणा गरिएको हो। जिल्लाको तथ्याङ्क अनुसार जन्मदेखि 15 महिनासम्मका कुल 1756 बाल बालिकाले नियमित खोप प्राप्त गरेका छन्। त्यसै गरी 16 देखि 59 महिनासम्मका 4699 बाल बालिका मध्ये प्रारम्भिक सर्वेक्षणमा खोप छूट भएका 4 बाल बालिकालाई बाँकी खोप पूरा गरी सबै बाल बालिकाले आवश्यक खोप पाएको सुनिश्चित गरिएको छ। कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका प्रमुख एवं जिल्ला पूर्ण खोप समन्वय समितिका सदस्य सचिव शैलेन्द्र कुमार सिंहले खोप प्रतिवेदन तथा स्थानीय तह पूर्ण खोप घोषणा सम्बन्धी विवरण प्रस्तुत गर्दै जिल्लामा अहिले खोप पाउनुबाट कुनै बाल बालिकाहरू नछुटेको अवस्था रहेको बताउनुभयो। घोषणा कार्यक्रमको अध्यक्ष जिल्ला समन्वय समिति प्रमुख पूर्ण बहादुर गुरूङले स्वास्थ्य जस्तो संवेदनशील विषयलाई सबैले गम्भीर रूप लिनुपर्ने भन्दै यो घोषणालाई दिगोपना राख्नुपर्ने बताउनुभयो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनाल र प्रादेशिक जनस्वास्थ्य केन्द्रका खोप अधिकृत एकनारायण लामसनले राष्ट्रिय खोप कार्यक्रमलाई जिल्लामा प्रभावकारी रूपमा कार्यान्वयन भएकोमा शुभकामना सहित धन्यवाद व्यक्त गर्नुभएको थियो। कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख वैश्व राइनस र सुन्दरबजार नगरपालिकाका प्रमुखहरू मर्स्याङदी दोर्दी दुधपोखरी र गाउँपालिकाका अध्यक्ष गाउँपालिका स्वास्थ्य शाखा प्रमुखहरू स्वास्थ्यकर्मी कर्मचारी तथा विभिन्न सरकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले आगामी दिनमा पनि कुनै बाल बालिका खोपबाट वञ्चित नहुने वातावरण निर्माण गर्न र पूर्ण खोपको दिगोपना कायम राख्न सामूहिक प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरेका थिए। कार्यक्रममा जिल्लाका 8 पालिकालाई प्रमाण पत्र र सेवा अवधि पूरा भएका 22 महिला स्वास्थ्य स्वयंसेवीलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो। कार्यक्रमको संचालन प्रदेश जन स्वास्थ्य कार्यालय लमजुङका अहेवा कमल ओलीले गर्नुभएको थियो। लमजुङमा गत वर्षको तुलनामा व्यावसायिक दूध उत्पादनमा वृद्धि भएको छ। जिल्लामा दूध उत्पादनसँगै निर्यात समेत वृद्धि भएको जिल्ला स्थित भेटरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङले जनाएको हो। चालू आर्थिक वर्षको शुरू महिनामा दैनिक 25 लिटर दूध निर्यात भएकोमा आर्थिक वर्षको अन्त्यसम्म आउँदा दैनिक 3500 लिटर दूध निर्यात हुने गरेको कार्यालय प्रमुख डाक्टर सुनिल नेउपानेले बताउनुभयो। विशेष गरी जिल्लाको राइनस नगरपालिका अन्तर्गतको क्षेत्रमा व्यावसायिक रूपमा दूध उत्पादन वृद्धि भएको डाक्टर नेउपानेको भनाइ छ। आर्थिक वर्षहरूमा दूध उत्पादनमा लमजुङ आत्मनिर्भर देखिएको थियो। अघिल्ला आर्थिक वर्षहरूमा जिल्लामा वार्षिक 16,000 मेट्रिक टनको हाराहारीमा दूध उत्पादन हुँदै आएकोमा आन्तरिक खपत निर्यातसँगै जिल्लामा प्याकेजिङ दूध सोही मात्रामा आयात हुने गरेको थियो। तर यो वर्ष आयातको तुलनामा निर्यात बढ़ेको कार्यालय प्रमुख डाक्टर नेउपानेले बताउनुभयो। पछिल्लो समय प्रदेश सरकारले उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम अन्तर्गत दूध उत्पादनको आधारमा अनुदान दिन थालेपछि कृषकहरू व्यावसायिक दूध उत्पादनमा आकर्षण भएका छन्। तुलनात्मक रूपमा जिल्लामा भैंसीको दूध उत्पादन नबढ़े पनि गाईको दूध उत्पादन भने वृद्धि भएको कार्यालय प्रमुख डाक्टर नेउपानेको भनाइ छ। कार्यालयको अनुसार जिल्लामा उत्पादित दूध मध्ये धेरैजसो अनौपचारिक रूपमा बिक्री हुने गरेको छ। सो बाहेक घुम्ती गोठहरूमा उत्पादित दूध भने घरेलू प्रशोधन गरी घिउ बिक्री हुने गरेको छ। जिल्लाभित्रै दूध प्रशोधन तथा प्याकेजिङका लागि दूध नहुँदा बाँकी दूध निर्यात हुने गरेको कार्यालयले जनाएको छ। जिल्लामा उत्पादित दूध मध्ये अधिक दूध भैँसीको रहेको पनि कार्यालयले जनाएको छ। जिल्लामा उत्पादित दूध मध्ये 80% भैँसी र बाँकी 20% गाईको दूध उत्पादन हुने गरेको कार्यालयले जनाएको छ। पछिल्लो समय भने व्यावसायिक दूध उत्पादनका लागि रायनसका कृषकले गाई पालन गर्दै आएका छन्। रंजोको कुलसूत्र गाउँपालिका पाँचसिङ्गीमा सिन्धीका घुम्ती गोठमा पशुपालन गरिरहेका 15 जना गोठालाले गाउँपालिकाबाट निशुल्क सोलर सेट र त्रिपाल प्राप्त गरेको छ। दुर्गम क्षेत्रमा बसोबास गर्दै पशुपालन गरिरहेका गोठालाको दैनिक जीवनलाई सहज बनाउन गाउँपालिकाले सो सहयोग उपलब्ध गराएको हो। गाउँपालिकाकी उपाध्यक्ष गमीमाया गुरूङ कर्मचारी सहित सिन्धी पुगेर लाभग्राहीलाई सोलर सेट र त्रिपाल हस्तान्तरण गरेको हो। सामग्री वितरण कार्यक्रम

0: शेर तथा त्रिपाल वितरण गरिएको बताउनुभयो। वहाँले स्थानीय सरकार नागरिक आवश्यकता र समस्याप्रति सदैव संवेदनशील रहेको उल्लेख गर्दै दुर्गम बस्तीका नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउने कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो। पशुपालन स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधार भएकाले यस क्षेत्रमा संलग्न किसान तथा गोठालोको हितलाई प्राथमिकतामा राखेर गाउँपालिकाले आवश्यक कार्यक्रम सञ्चालन गर्दै आएको उहाँको भनाइ छ। प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद वाग्लेले वडा कार्यालय मार्फत प्राप्त निवेदनका आधारमा सामग्री वितरण गरिएको जानकारी दिँदै दुर्गम क्षेत्रका नागरिकको आवश्यकता र मागलाई प्राथमिकतामा राखेको बताउनुभयो। लमजुङका ऐतिहासिक गाउँ शहर जाने पक्की सड़कसँगै रानीकुवाको छेउमा अवस्थित सहवंशीय राज्यसँग सम्बन्धित ऐतिहासिक चौतारी परिसरमा स्वर्गीय कुष्मखर घिमिरेको शालिग निर्माण कार्य शुरू भएको छ। स्थानीय समुदायको सक्रिय पहलमा शुरू भएको यस अभियानले इतिहास, संस्कृति तथा समाजमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तित्वप्रति सम्मान व्यक्त गर्नुको साथ ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ। इतिहाससँग गहिरो सम्बन्ध रहेको उक्त स्थल सहवंशीय राज्यको स्थापना कालसँग जोड़िएको मानिन्छ। इतिहास विदहरूका अनुसार यसो ब्रह्म शाहलाई लमसुङमा ल्याए राज्य अभिषेक गराउने महत्वपूर्ण भूमिका कुष्मखर घिमिरेले गरेको थियो भने साथै नेपालको राष्ट्रिय झण्डाको प्रारम्भिक परिकल्पनासँग पनि उहाँको नाम जोड़िने विश्वास रहँदै आएको छ। यही ऐतिहासिक योगदानको सम्मान स्वरूप उहाँको शालिग निर्माण गर्न लागि हो। ऐतिहासिक विवरण अनुसार कुल मण्डन शाहका सात पुत्र मध्ये पहिलो पटक कालो शाहलाई लमजुङ ल्याए पनि शिकारका क्रममा घले शासकबाट उहाँको हत्या भएको थियो। त्यसपछि दोस्रो पटक यसो ब्रह्म शाहलाई लमजुङ ल्याए राज्य स्थापना तथा अभिषेक गरिएको इतिहासमा उल्लेख छ। स्थानीय प्रकाश घिमिरेका अनुसार ऐतिहासिक चौतारी परिसरमा घिमिरेको शालिग निर्माण भएपछि इतिहास संरक्षणसँगै पर्यटन प्रबन्धनमा समेत सकारात्मक प्रभाव पुग्ने भएको छ। यसले भावी पुस्तालाई आफ्नो गौरवशाली इतिहास र सांस्कृतिक विरासत बारे जानकारी गराउने महत्वपूर्ण माध्यम पनि उहाँको विश्वास छ। संस्कृतविद प्राध्यापक डाक्टर जगमान गुरूङले कुष्मखर खिमिरेलाई तत्कालीन राज्य संचालन, सुरक्षा रणनीति र समावेशी शासन व्यवस्थापनका लागि ज्ञात व्यक्तित्वका रूपमा चित्रण गरेका छन्। उहाँका अनुसार सबै जात जातिलाई सम्मान अवसर प्रदान गर्ने अवधारणालाई व्यवहारमा उतार्न कुष्मखर घिमिरेले उल्लेखनीय भूमिका खेल्नु भएको थियो। प्राध्यापक डाक्टर गुरूङका अनुसार नेपालको वर्तमान राष्ट्रिय झण्डाको परिकल्पनामा पनि कुष्मखर घिमिरेको योगदान रहेको मान्यता छ। लमजुङका आठवटा कोटको प्रतिनिधित्व गर्ने गरी राष्ट्रिय झण्डामा आठ कोट समावेश गरिएको उहाँको भनाइ छ। उहाँले राज्यबाट एकैपटक श्री तीन र श्री छको उपाधि प्राप्त गर्ने व्यक्तित्व नेपालको इतिहासमा कुष्मखर घिमिरे बाहेक अर्को नभेटिएको उल्लेख गर्दै लमजुङ राज्य अहिले अस्तित्वमा नरहेकाले यस्ता ऐतिहासिक व्यक्तित्वहरू ओझेलमा परेको बताउनुभयो। तपाईले सुन्दै हुनुहुन्छ मर्सिङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: दिदी, अल्मलै पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
2: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक्तराज चाहिएको थियो, यता कता पाइन्छ होला?
1: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: ए साइली, घर बनाएर त लगभग सक्न आँटिछौ त।
5: के सकिन्थ्यो दिदी, अझै झ्याल, ढोका, च्यानल गेट आदि सबै काम बाँकी छ। बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल, ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
4: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको थ्री स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न। त्यहाँ त आल्मुनियमको झ्याल, ढोका, पार्टिसन ग्लेजिङ आदि निर्माण गरिए घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
6: हजुर, आल्मुनियमको आकर्षक झ्याल, ढोका, पार्टेसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टेसन

0: ग्लेजिङ लगायत यूपीबीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
1: थ्री स्टार अल्मुनियम फेब्रिकेटर विश्वेश्वर नगरपालिका साथ युनिभर्सल चोक लमजुङ प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 9864519901।
2: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
3: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
4: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665524497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
5: दिदी, तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको।
6: यो ब्लाउज
5: न्यू रितु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टरमा सिलाएको, त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि।
6: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
5: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कुल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
6: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट, बैशिका नगरपालिका साथ, त्रिवेणी टोल, लमजुङ, SBI ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
2: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
6: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
7: ए, माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
8: कहाँ हुनु दाइ, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
2: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। अल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
9: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सर साथ लमजुङ।
10: अल्मुनियमका लागि बेसी सर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
9: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0665252532, मोबाइल 9846090301, 9846074065।
4: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
2: जलवायु परिवर्तन र वायु प्रदूषणको असरले गर्भवती महिला तथा नवजात शिशुको स्वास्थ्यमा गम्भीर असर पर्न थालेको सरकारवालाहरूले बताएका छन्। जलवायु परिवर्तनले बाल बालिकामा परेको प्रभाव विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागकी नर्सिङ अधिकृत उमा कुमारी रिजालले समय नपुगी बच्चा जन्मने र कम तौलका शिशु जन्मने समस्या बढ़दै गएको बताउनुभयो। सामान्यतया 2.5 किलो भन्दा माथि हुनुपर्ने शिशुको तौल अहिले 1.5 देखि 2 किलोसम्म मात्र हुने गरेको र 7 महिनामै सुत्केरी हुने अवस्था देखिएको उहाँको भनाई छ। यसका साथै बाल बालिकामा छाला रोग, संक्रमण र क्यान्सर जस्तो जोखिम समेत बढ़ेको उहाँले चेतावनी दिनुभयो। रिजालले गाड़ीको धुवा, औद्योगिक उत्सर्जन र कृषिमा प्रयोग हुने विषादीलाई प्रदूषणका प्रमुख स्रोत भएको बताउनुभयो। विषादीको अत्याधिक प्रयोगले एन्टीमाइक्रोबिया रेजिस्टेन्सको समस्या निम्त्याई भविष्यमा औषधिले काम नगर्ने जोखिम बढ़ेको उहाँले बताउनुभयो। वायु प्रदूषणले श्वास प्रश्वास सम्बन्धी रोग र फोक्सोको क्यान्सरसम्मको जोखिम बढ़ाइरहेको उहाँले बताउनुभयो। रिजालले नियमित पैदल यात्रा, विस्तृत प्राणायाम, ऊर्जाको मितव्ययी प्रयोग, सार्वजनिक यातायातको प्रयोग र फोहोर व्यवस्थापनमा नागरिकको जिम्मेवारीमा जोड़ दिनुभयो। कृषि वन तथा वातावरण मन्त्रालयले बर्ड फ्लूबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशु सेवा विभागलाई 50 करोड़ रूपियाँ निकास गरेको छ। मन्त्रालयले बर्ड फ्लू पुष्टि भएका 11 जिल्लामा नष्ट गरिएका पंक्षी अण्डा तथा दानाको क्षतिपूर्ति विवरणका लागि उक्त रकम विभागलाई उपलब्ध गराएको हो। बर्ड फ्लूबाट आर्थिक नोक्सानी बेहोरेका किसानलाई राहत स्वरूप क्षतिपूर्ति वितरण गर्न विभागले मन्त्रालयसँग रकम माग गरेको थियो। विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले किसान निकास भएको रकम पीड़ित किसानलाई क्षतिको 75% क्षतिपूर्ति उपलब्ध गराइने जानकारी दिनुभयो। विभागका अनुसार बर्ड फ्लू संक्रमण देखिएको काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे पलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बाह्र, चितवन र नवलपरासीका करिब 7 लाख पंक्षी, 11 लाख अण्डा र 3 लाख किलो दाना नष्ट गरिएको थियो। त्यसबाट करिब 70 करोड़ बराबरको क्षति भएको थियो। बर्ड फ्लू रोग नियन्त्रण चौथो संशोधन 2074 अनुसार प्रमाणित क्षतिको विवरणका आधारमा नष्ट गरिएको पंक्षी, पंक्षीजन्य पदार्थ तथा पंक्षीबाट उत्पादन सामग्रीको मूल्याङ्कन गरी सम्बन्धित धनीलाई क्षतिको 75% क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था छ। गत चैतदेखि देशको पूर्वी क्षेत्रमा फैलिन शुरू भएको बर्ड फ्लू संक्रमण हाल 11 जिल्लामा देखिएको छ। भाइरसको स्वरूप परिवर्तन हुन सक्ने जोखिम रहेकाले सम्भावित संक्रमणमा नियन्त्रणका लागि पंक्षी अण्डा तथा दाना नष्ट गरिएको छ। रोग नियन्त्रणका लागि विभागका उपमहानिर्देशकको नेतृत्वमा बर्ड फ्लू रोग नियन्त्रण कक्ष स्थापना गरिएको छ। रोग देखिएका क्षेत्रमा संघ प्रदेश तथा स्थानीय तहसँग समन्वय गरी नियन्त्रणको प्रयास जारी छ। मर्सेनी समाचार अहिलेले यति नै। अन्त्यमा मुख्य समाचारको शीर्षकहरू पुनः एक पटक।
11: मुख्य समाचारका प्रायोजक
12: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोपाइटर मणिलाल विश्वकर्मा।
2: लमजुङमा पुनः खोप सुनिश्चित गरा तथा दिगोपना जिल्ला घोषणा। लमजुङमा व्यावसायिक दूध उत्पादनमा वृद्धि, अघिल्लो वर्षको तुलनामा दूध निर्यात पनि बढ़्यो। कोलसत्र पाँच सिंहदीका घुम्ती गोठलाई सोलार सेट र त्रिपाल सहयोग, र बेसर रानीकुवामा कुष्मा खर घिमिरेको शालिग निर्माण शुरू। इतिहास समस्यामा स्थानीयको अग्रसर। बिहान 6:35 बजेको वर्षेनी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र दिवेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सिङदी 95 मेगाहर्ज, इन्टरनेट अनलाइन रेडियो मर्सिङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: यो दाँतले मलाई साह्रै दुःख दियो।
1: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
0: जान त जाने, बरु कहाँ जाने होला खै।
1: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस्ट डेन्टल क्लिनिकमा जाने नि।
2: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।
0: यो मोबाइलले पनि तनावै दियो भने
1: हैन, के तनाव दियो ए खुशी।
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो बैङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099352।
1: हाम्रो शाखा बेसीसहर नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ।
4: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
5: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर बम्बा बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसीसहर नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 066-520-209।

0: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
1: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
1: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840059261।
2: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठिक 7 बजेको छ।
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: कान्छी, घर बनाउने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9855446662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: होइन खुसी, के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
5: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
4: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
5: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
4: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
5: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि।
4: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
6: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
5: महको सेवन स्वास्थ्य र दीर्घ जीवन।
7: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
8: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
7: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
8: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
7: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
8: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
7: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा, बनाऊ हराभरा।
9: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
7: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
9: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
7: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
9: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 9856046244।
10: नमस्ते, म लोक गायक बलवीर थापा, अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मर्स्याङ डीएफएम 95 मेगाहर्ज।

0: सन्तोष जी तपाईले कति चाँडै घर पनि ढडाइसक्नु भएछ त ल बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा
1: धन्यवाद संजय जी हेर्नुस् न घर ठडाउने काम मात्रै भएको छ अझ यसमा फलामको झ्याल ढोका च्यानल गेट स्टीलको रेलिङ कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि
2: हाम्रा सेवाहरू हामी कहाँ सटर ग्रिल च्यानल गेट स्टेप भर्याङ गोलो भर्याङ कम्पाउन्ड जाली जीआई जाली स्टील रेलिङ स्टील भर्याङ ट्रस फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ
3: नोट हामी कहाँ अल्मुनियमको झ्याल ढोका पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ
5: नारायण ढकाल थप जानकारीको लागि सम्पर्क 9843638518
6: डिभिजन वन कार्यालय लमसुङको अनुरोध वन्य जन्तुको बसस्थान आहार विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको बसस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक आर्थिक भौतिक तथा सामाजिक जनचेतना उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन जैविक मार्गको संरक्षण सुधार पिउने पानीको व्यवस्थापन सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन् जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म संस्कृति र परम्परा नै छ पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा तिनको अवैध चोरी शिकार नगर्न नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहार ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनता अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने बेहोरा समेत जानकारी गराइन्छ डिभिजन वन कार्यालय लमजुङ
7: अनि तयो कागज के मेछि वा
8: अँ झिल्काई
7: के पर्सनल नम्बर ब्लकलाई वा दिए
8: पर्सनल मोबाइल नम्बर मे उनी यौ टेलिकमर भए अफिसर आएर ब्लकलाई र खलखाई
7: अनि ब्याङ्करी
8: ब्याङ्करी
7: अँ
8: चढ चाहिँ तले ललपर्दी
7: चम ललपर्दी न आफै न मोबाइल नम्बर फेरिदिया बधेर ब्लक तयार भिसा आफै न ब्याङ्क दे पनि जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
8: सतर्क तन ठगी तब्दक्या जोगी न
9: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
10: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
7: यो मोबाइलले पनि तनावै दियो भन्या
11: हैन के तनाव दियो ए खुशी
7: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
11: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
4: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ
12: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099532
4: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
13: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
4: थप जानकारीको लागि सम्पर्क 0665909999 98477269229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको

0: रेडियो कार्यक्रम सुरक्षा सरोकार।
1: समुदाय प्रहरी साझेदारी अन्तर्गत जिल्ला प्रहरी कार्यालय लमजुङ र रेडियो मर्सेङ्गी 95 मेगाहर्जको सहकारी
0: हरेक सोमबार बिहान 7:30 बजे पुनः प्रसारण सोमबार बेलुकी 8 बजे
1: मात्र
2: मर्सेङ्गी FM 95 मेगाहर्ज।

0: सामुदायिक रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज र जिल्ला प्रहरी कार्यालय रम्जुङको सहकार्यमा तयार पारिएको कार्यक्रम सुरक्षा सरोकारमा यहाँलाई स्वागत छ। म प्रहरी जवान देवमाया थापा
1: र म प्रहरी जवान देवकुमारी बलामी मगर। समुदाय प्रहरी साझेदारीको अवधारणालाई व्यावहारिक बनाउन हामीले प्रत्येक साता सचेतनामूलक रेडियो कार्यक्रम सुरक्षा सरोकार प्रसारण गर्दै आएका छौं। अपराध नियन्त्रणका लागि नेपाल प्रहरी र नागरिकको सहकार्य शान्त र सुरक्षित समुदायको लागि आम नागरिकलाई सचेत गराउने उद्देश्य सहित यो कार्यक्रम तयार गरिएको हो।
0: कार्यक्रम सुरक्षा सरोकार एफएम ब्याण्डको 95 मेगाहर्ज, इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गदी .org, हाम्रो पात्रमा रेडियो मर्स्याङ्गदी र रेडियो मर्स्याङ्गदीको फेसबुक पेजमा एकैसाथ प्रत्यक्ष सुनिरहनु भएको छ। कार्यक्रम सुरक्षा सरोकार हरेक सोमबार बिहान 7:30 बजे र पुनः प्रसारण बेलुका 8 बजे रेडियो मर्स्याङ्गदी मार्फत प्रसारण हुँदै आएको छ।
1: समुदाय प्रहरी साझेदारी अवधारणालाई अझ प्रभावकारी बनाउन र सभ्य समाज निर्माणका लागि कार्यक्रम सुरक्षा सरोकार मार्फत हामीले विभिन्न सचेतनामूलक विषय सामग्री प्रस्तुत गर्दै आएका छौं।
0: नागरिकको व्यक्तिगत सुरक्षासँगै समाजमा हुने विभिन्न घटना अपराध न्यूनीकरणका लागि प्रहरी समुदायको सहकार्य र जिम्मेवारीलाई प्रभावकारी बनाउन सचेतनामूलक रेडियो नाटक, प्रहरी समाचार, सरकारवालाहरूको सुझाव एवं प्रतिक्रिया लगायतका विषयवस्तुहरू प्रसारण गर्दै आएका छौं।
1: गत साता हामीले कार्यक्रममा बालमैत्री स्थानीय शासनको अवधारणा, संवैधानिक बाल अधिकार र बाल विवाह मुक्त समाजका लागि समुदाय प्रहरीको भूमिका सम्बन्धी विषयवस्तु राखेका थियौं। आजको कार्यक्रममा भने हामी विपद पूर्व तयारी, सतर्कता र विपदजन्य अवस्थामा नागरिक प्रहरी र सरकारवालाको भूमिकाको विषयमा छलफल गर्नेछौं।
0: विपद आउनु अघि त्यसबाट हुन सक्ने जनधनको क्षति कम गर्न, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन आवश्यक योजना, स्रोत साधन, जनशक्ति, तालिम, जनचेतना र समन्वयको व्यवस्था गर्ने प्रक्रियालाई विपद पूर्व तयारी भनिन्छ। विपद व्यवस्थापन कुनै एक व्यक्ति वा एक निकायको पहल र प्रयासले मात्रै समाधान नहुन सक्छ। यसर्थ विपद व्यवस्थापनका लागि विभिन्न निकायहरूले आफ्नो तरिकाले भूमिका निर्वाह गरिरहेका हुन्छन्।
1: जिल्ला तहमा विपद व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला स्तरीय विपद व्यवस्थापन समिति गठन भएको हुन्छ। जिल्ला स्तरीय विपद व्यवस्थापन समितिले विपद व्यवस्थापनका लागि सम्बन्धित निकायसँगको समन्वय र नेतृत्व गर्ने गर्छ। त्यसै गरी उद्धार, राहत र पुनर्स्थापना कार्यको व्यवस्थापन गर्ने, प्रभावित क्षेत्रमा आवश्यक स्रोत साधन परिचालन गर्ने लगायतका काम गर्छ।
0: विपद व्यवस्थापन समितिको संयोजनामा जिल्लामा विपद पूर्व तयारी तथा प्रतिकारी योजना समेत बनेको हुन्छ। लमजुङमा विपदको जोखिम कस्तो छ र विपद प्रतिकारीका लागि के कस्तो पूर्व तयारी गरिएको छ भन्ने विषयमा आजको कार्यक्रममा जिल्ला स्तरीय विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खनालको आवाज लिएर आएका छौं।
2: लमजुङ जिल्लामा विपद सम्बन्धी विभिन्न समस्याहरू छन्। विपद किनभने यो बाटोको पूर्वाधारहरू हाम्रो चाहिँ पुरा राम्रो छैन, त्यसले गर्दाखेरि धेरै ठाउँ ट्र्याकहरू खोलिएका छन् अनि गाउँतिर जाने बाटोहरूमा पनि ट्र्याक भएको हुनाले र ती बाटो स्तरीय नभएको कारणले गर्दाखेरि त्यहाँ बाटोमा पहिरो जाने जोखिम चाहिँ बढी छ। त्यसकारणले विपद सम्बन्धमा पहिरोको जोखिम हाम्रो जिल्लामा अलि बढी छ। अब दोस्रो बाढी हो, बाढीले पनि केही त गरेको छ। यो मर्स्याङ्गदी नदी विशेष गरी र अन्य नदीहरू पनि यसमा जोडिएका छन्, जस्तै मिदिमदेखि लिएर दोर्दी अन्य नदी श्रृङ्खला पनि छ। र दोस्रोमा हाम्रो बाढी पर्छ भने तेस्रोमा चाहिँ हाम्रो के छ भने यो आगा लागेको छ। आगा लागिलाई अहिले त्यो आगा लागेको त्यति समस्या देखिएको छैन, किनभने बारम्बार पानी परे हुनाले। र अर्को यो जिल्लामा विपद आउने भनेको चट्याङ परेको छ। चट्याङबाट यहाँ घर गोठलाई कतिपयको चौपायाहरू चाहिँ मारेको अवस्था त्यस्तो पनि छ। अनि चट्याङको पनि हामी पुरोन क्षेत्रमै पर्छौँ, किनभने अलग अलग पहाड छन्, त्यसले गर्दाखेरि चट्याङबाट पनि समस्या आइरहेछ। र अब यो समस्याहरू आउनको लागि अब हामी दुई तिनवटा कुराहरू गरिरहेछौँ। पहिलो कुरो के भने मनसुन अवधिभरको लागि हामीले चाहिँ के गरेका छौँ भने यी बाटाहरू हुन्छन्, जस्तै मनाङदेखि यो बेसी सहर आउने बाटोलाई हामीले रात्रिकालीन आवाजावको लागि रोकेका छौँ, किनभने बाटोको अवस्था राम्रो छैन। बीचबीचमा पहिराहरू खस्ने भए हुनाले रातिमा बढी जोखिम हुने भएको हुनाले यो यसलाई हामी बन्द गरेका छौँ भने यता बिमिरे भन्ज्याङ जुन मध्य पहाडी लोकमार्ग छ त्यो लोकमार्गमा अस्ति एउटा हाम्रो विपद व्यवस्थापन समितिको बैठक बसेर पनि बिमिरे भन्ज्याङको जुन लोकमार्गको बाटो हो त्यो पहिरो टेक्निकल्ली पनि त्यसलाई नियन्त्रण गर्न अलिक गाह्रो छ किनभने पहिरो खसिरहने अवस्था छ त्यो जति पहिरो फाल्यो उति खसिरहने त्यो भएर हामी विपदबाट एउटा निर्णय गरेर सडकलाई हामी फेरि त्यसलाई चाहिँ अर्को उसबाट चाहिने लिएर जानको लागि एउटा थाहै समाधान लियो किनभने त्यो लागत पनि बढी हुने भयो अब बिग्रेको बिग्रेको गर्ने पहिरो खसिया खसिया गर्ने भएको हुनाले त्यसलाई चाहिँ नयाँ ट्र्याकहरू खोलेर अन्यत्रबाट चाहिँ त्यसलाई डाइभर्ट गर्नलाई भनेर हामी रिक्वेस्ट गरेर अस्तिको विपद व्यवस्थापन समितिको बैठकमा हामी निर्णय गर्यौँ र अब अहिले हामी विपदको उसमा जिल्लामा कस्तो छौँ भने अब हामीले जिल्ला विपद तयारी तथा प्रतिकार योजना यस वर्षको योजनालाई हामी अनुमोदन गरिसकेका छौँ। यसमा के छ भने यसमा अलिकति डिटेल हुन्छ, सबै पालिकाहरूले विपदको क्षेत्र कुन हो, कुन ठाउँमा के विपद पर्न सक्छ, जस्तै आगा लागि त्यसपछि चट्याङ चट्याङको एरियाहरू पनि आइडेन्टिफाई के के ठाउँमा परिरहेका हुनाले त्यसलाई आइडेन्टिफाई पनि हामी गरेका छौँ विपदबाट। चट्याङ बाढी पहिरो लगायतका यी जुन विपद हुन्छ विपद हुने पालिकाको कुन कुन क्षेत्रमा बढी हुन्छ भनेर त्यो हामी एउटा आइडेन्टिफाई गरेका छौँ यो प्रतिकार योजनामा। त्यसको लागि जिल्लामा रहेका स्थानीय तहहरूले त्यसको चाहिँ जानकारी पठाउनु भएको छ, हामी त्यहाँ छलफल गरेर त्यसलाई राखेका हुन्छौँ। पत्रकार योजनामा त्यहाँ कुन ठाउँमा कुन विपद आइलाग्छ भन्ने चाहिँ हामी आइडेन्टिफाई गरेका छौँ। दोस्रो के भने विपद भइहाल्यो, विपद परिहाल्यो भने के गरिन्छ, ती व्यक्तिहरूलाई चाहिँ हामी रेस्पोन्स गर्ने हुन्छ, त्यसलाई प्रतिकार योजनाको लागि हामी अर्को तयारी गरेका हुन्छौँ। त्यसको लागि कहाँ लगेर राख्ने, सेल्टर कतातिर राख्ने, खुल्ला चौर कति छ हामीसँग, त्यसलाई पनि हामी आइडेन्टिफाई गरिसकेका छौँ। र स्कुलहरू भयो होइन, सार्वजनिक स्थलहरू के हो, त्यहाँ लिएर गएर चाहिँ विपदमा परेका व्यक्तिहरूलाई चाहिँ हामी त्यहाँ लगेर राख्ने भन्ने गरेर त्यसको लागि पनि हामी ठाउँहरू आइडेन्टिफाई गरिसकेका छौँ। अब तेस्रो कुरा के छ भने अब यो अहिले विपद पोर्टल बनाएको छ विपद प्राधिकरणले। विपद पोर्टल भनेको सबै जिल्लाभरिका स्थानीय तहहरूले आफ्नो आफ्नो क्षेत्रभित्रका त्यस्ता सार्वजनिक स्थलहरू र विपदका प्रोन एरियाहरूलाई पनि त्यही पोर्टलमै राखेर पोर्टलबाट उहाँहरू जानकारी लिने भएको हुनाले अब कुनै क्षेत्रमा केही भइहाल्यो विपद पर्यो भने अब के गर्ने त भनेर सोध्नु पर्दैन। त्यो पोर्टल हेरेपछि हामीलाई चाहिँ कुन ठाउँमा चाहिँ खाली जग्गा छ अथवा कुन स्कुलहरू छ कहाँ लगेर राख्न सकिन्छ अथवा त्यसलाई चाहिँ के रेस्पोन्स गर्न सकिन्छ र विपद पर्न सक्ने एरिया कुन कुन हुन् भनेर त्यो आइडेन्टिफाई पनि हामी गरेका छौँ। त्यसकारणले हामी यो विपद प्रतिकार योजना डिस्ट्रिक्ट प्रिपेयरनेस एन्ड रेस्पोन्स हाम्रो जुन प्लान छ यो प्लानमा चाहिँ हामी लगभग यसलाई फाइनल गरेर अस्ति हामी एउटा डिजास्टर सम्बन्धी बैठक पनि बस्यौँ 2-4 दिन अगाडि, त्यसबाट अनुमोदन गरिसकेका छौँ जसमा पालिकाका सबै प्रमुखहरू उपस्थिति हुनुहुन्थ्यो र अन्य निकायहरूको पनि सबै समग्रमा उपस्थिति थियो। अनि अर्को कुरा के भने यो जिल्लाको हकमा अब दोस्रो कुरा चाहिँ हामी के गरेका छौँ भने यो जहाँ जहाँ पहिरोहरू जान्छ त्यो ठाउँको लागि त्यही जुन सडक हो त्यो सडककै आयोजनाले त्यसैले नै त्यहाँ परिआएको बेलामा तुरन्तै उद्धार गर्न सक्ने गरेर आफ्नो जाने डोजर लगायतका व्यवस्था गर्ने भनेर भनेका छौँ र यसलाई हामी जीपीएसबाट पनि ट्र्याक गर्ने भनेर हाम्रो चाहिँ अब प्राधिकरणबाट निर्णय भएको छ। तर अब अहिले जीपीएस हामी ऊ गरिसकेका छैनौँ, तैपनि के भने हाम्रो बिबिरे भन्ज्याङमा पनि त्यहाँ पहिरो गएपछि त्यसलाई ऊ गर्नको लागि चाहिँ हाम्रो त्यहाँ डोजरको व्यवस्था भएको छ र अन्य ठाउँहरूमा पनि तुरन्त रेस्पोन्स गर्न सक्ने गरेर गरेका छौँ। र अर्को थर्ड कुरा के छ भने सबै पालिकाहरूले आफूसँग भएका विपदका सामग्रीहरू र विपदका साधनहरू एम्बुलेन्सदेखि लिएर त्यसमा भएका चाहिँ विपदलाई प्रयोग गर्नुपर्ने दमकलदेखि लिएर सम्पूर्ण कुराहरूको लागि चाहिँ सबै रेडिनेस गराएर त्यसको अवस्था के छ भने त्यो विपद पोर्टलमै राख्ने गरेर हामी त्यहाँ निर्णय गरेका छौँ। यी विषयहरू विपद परिहाले भने हामी कसरी जाने त भनेर एउटा तयारी चाहिँ अवस्थामा बढाएका छौँ। र यसभन्दा अगाडि हामी एक दुईवटा सिमुलेसन पनि गर्यौँ जिल्लाको नेपाली सेना पाल प्रहरी सशस्त्र प्रहरी लगायतको हामी जिल्ला प्रशासन सहितको एउटा सिमुलेसन पनि गर्यौँ, हामीले आगा लागि हुँदाखेरि कसरी रेस्क्यु गर्ने अनि त्यसपछि पहिरोबाट भएको विपदलाई कसरी प्रतिकार गर्ने फेरि बाढीको हकमा कसरी गर्ने भनेर हामी त्यो गरेका छौँ। र अब अहिले प्राधिकरणलाई लेटेस्ट यही असार महिनामा केही विपद सामग्री खरिद गर्नको लागि भन्दा हाम्रोमा थोरै पैसा पठाएको पनि थियो, त्यो पैसाबाट पनि हामी विपदका सामग्रीहरू हामी किनिरहेका छौँ जुन जुन जिल्लाको लागि चाहिने त्यस्तो किसिमबाट हामी तयारी गरिरहेका छौँ।
1: जिल्ला प्रशासन कार्यालयसँगै विपद जन्ने अवस्थामा नेपाल प्रहरीको भूमिका पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ। विपद प्रभावित क्षेत्रको सुरक्षा व्यवस्था कायम गर्ने, उद्धार कार्यमा सहयोग गर्ने, भीड़ व्यवस्थापन तथा ट्राफिक नियन्त्रण गर्ने, हराएको व्यक्तिको खोजी तथा घटनाको विवरण संकलन गर्ने काम नेपाल प्रहरीले गर्दछ।
0: लमजुङमा पनि विपद प्रतिकारीका लागि नेपाल प्रहरीले पूर्व तयारी गरेको छ। जिल्ला प्रहरी कार्यालय लमजुङले विपद प्रतिकारीका लागि के कस्तो तयारी गरेको छ र आम सरकारवालासँग नेपाल प्रहरीको अनुरोध भन्ने सन्दर्भमा जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख एवं प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतज्यूबाट
3: नमस्कार। यो अहिले मनसुन जन्य विपद आउन सक्ने अवस्थाको समय रहेको छ। यसको लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र मातहतमा रहेका सम्पूर्ण प्रहरी इकाइहरू सतर्कताका साथ उपलब्ध विपद उद्धारका सामग्रीहरू सहित स्ट्यान्ड बाईमा रहेको अवस्था छ र हामीले जिल्लामा रहेको अन्य सुरक्षा निकायहरूसँग पनि आवश्यक समन्वय र सहकार्य गर्ने गरी तयारी गरेका छौं भने जिल्ला स्थित सम्पूर्ण स्थानीय तहका प्रमुख ज्यूहरू, प्रशासकीय अधिकृत ज्यूहरू लगायतसँग समेत हामी सहकार्यमा र समन्वयमा रहेका छौं र हामी जिल्ला प्रहरी कार्यालय तथा मातहतका युनिटहरू कुनै पनि मनसुन जन्य विपद, बाढ़ी, पहिरो लगायतका कुराहरूमा उद्धार र प्रतिकार र आवश्यक सहयोगको लागि तयारी छौं भने जिल्ला प्रहरी कार्यालय लमजुङ सम्पूर्ण आम जिल्लावासीहरूमा समेत के अनुरोध गर्दछ भने पहिरोको जोखिम रहेका स्थानहरू, बाढ़ी आउन सक्ने स्थानहरूमा चाहिँ सतर्क र सजग भएर रहिदिनु।

0: ताका कुराहरू लगायतका विषयमा हामी स्थानीय जनप्रतिनिधि लगायत स्थानीय वासीहरूसँग समेत सहकार्य गर्नेछौ। नमस्कार।
1: विपद प्रति कार्य तथा व्यवस्थापन सन्दर्भमा नेपाल प्रहरीसँगै सशस्त्र प्रहरीको पनि विशेष दायित्व रहेको हुन्छ। विशेष गरी सशस्त्र प्रहरी नेपालले विपदजन्य अवस्थामा खोज तथा उद्धार कार्य सञ्चालन गर्ने, बाढ़ी, पहिरो, आगलागी लगायतका विपदमा तत्काल परिचालन हुने, राहत सामग्रीको सुरक्षित ढुवानी र वितरणमा सहयोग गर्ने, प्रभावित क्षेत्रको सुरक्षा र व्यवस्थापन गर्ने काम सशस्त्र प्रहरीले गर्दै आएको छ। विपद प्रतिकार्य व्यवस्थापन र पूर्व तयारीका विषयमा सशस्त्र प्रहरी नेपाल गुल्म हेडक्वार्टर लमजुङका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारी ज्यूको भनाई यस्तो रहेको छ।
2: सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वार्टर लमजुङ चाहिँ यो अब मौसमी विपद हुन सक्ने अवस्थाहरूलाई मध्यनजर गरी आफ्नो तयारी यो जिल्लाको भौगोलिक अवस्था अनुसार कस्ता कस्ता किसिमका विपदहरू पर्न सक्छन् त्यो अनुसार आफूसँग रहेका तालिम प्राप्त जनशक्तिहरू र उद्धार सामग्रीहरूलाई उच्चतम रूपमा प्रयोग गरेर छिटोभन्दा छिटो परिचालित हुन सक्ने गरी हाम्रो चाहिँ इन्स्पेक्टर सबको कमान्डमा टोली तयारी हालतमा छ। अर्को लमजुङ जिल्ला चाहिँ उच्च हिमाली र पहाड़ी भूभाग पनि पर्ने हुँदा त्यस्ता ठाउँमा कुनै विपद परेमा हामीले चाहिँ हाम्रो मनाङमा रहेको पर्वतीय उद्धार तालिम केन्द्रका उद्धारकहरूलाई पनि परिचालन गरेर उच्च हिमाली भेकमा भएका विपदका घटनाहरूको उद्धारमा खटिने योजना बनाएका छौं। त्यस्तै गरी जिल्ला सुरक्षा समिति, जिल्ला विपद व्यवस्थापन समितिसँग समन्वय गरेर आवश्यक ठाउँमा परिचालन हुने अन्य सुरक्षा निकाय, नेपाल आर्मी, नेपाली प्रहरी र हामीले तयार गरेका विपद सूचक साथै विपद स्वयंसेवक जो सिभिल पर्सनहरू हुनुहुन्छ उहाँहरूसँग पनि समन्वय गरेर उहाँहरूलाई पनि सँगै राखेर विपद उद्धारमा चाहिँ खटिने योजना बनाएका छौं हामीले।
1: विपद व्यवस्थापन प्रशासन र प्रहरीको मात्रै दायित्व होइन, यस विषयमा आम नागरिक सचेत हुन आवश्यक छ। विशेष गरी समुदाय सचेत भयो भने विपदजन्य घटना न्यूनीकरणसँगै घटना भएका बेला व्यवस्थापनमा सहज हुन्छ। विशेष गरी समुदायले विपद पूर्व तयारी सम्बन्धी जानकारी र सचेतना हासिल गर्ने, सुरक्षित स्थानमा बस्ने, सरकारी निर्देशन पालना गर्ने, उद्धार तथा राहत कार्यमा स्वयंसेवकको रूपमा सहयोग गर्ने, वातावरण संरक्षण र जोखिम न्यूनीकरणमा सक्रिय रहने जस्ता भूमिका निर्वाह गर्न सक्छन्। विपदजन्य घटना एवं त्यस्ता घटना न्यूनीकरणका लागि विभिन्न निकायहरूले पनि भूमिका खेलिरहेका हुन्छन्। विशेष गरी स्थानीय तहहरूले पूर्व तयारी, जनचेतना, राहत तथा पुनर्स्थापना कार्य सञ्चालन गर्न सक्छन्। घाइतेको उपचार, स्वास्थ्य सेवा र औषधि उपलब्ध गराउने कार्य स्वास्थ्य संस्थाहरूले गर्न सक्छन्। त्यसै गरी नेपाल रेड क्रस तथा गैर सरकारी संस्थाहरूले राहत सामग्री उपलब्ध गराउँदै उद्धार, स्वास्थ्य तथा मनोसामाजिक सहयोग प्रदान गर्न सक्छन्। त्यस्तै संचार माध्यमहरूले सही सूचना, पूर्व सूचना र जनचेतना फैलाउने काम गर्न सक्छन् भने समुदाय तथा स्वयंसेवी समूहहरूले स्थानीय स्तरमा उद्धार, राहत वितरण र पुननिर्माणमा सहयोग गर्न सक्छन्। विपद व्यवस्थापन प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, स्थानीय तह, स्वास्थ्य संस्था, गैर सरकारी संस्था तथा आम नागरिक बीच समन्वय, सहकार्य र पूर्व तयारी अत्यन्त आवश्यक हुन्छ। सबै क्षेत्रबीच राम्रो समन्वय र सहकार्य भएमा विपदजन्य घटना न्यूनीकरणसँगै घटना भएको बेला खोज, उद्धार, उपचार, पुनर्स्थापना लगायतका कामहरूमा सहजता हुन्छ। सुरक्षित जीवनयापन, सामुदायिक सुरक्षा र शान्ति सुरक्षा व्यवस्थापनमा नागरिकलाई सचेत बनाई जिम्मेवार बनाउन यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने हाम्रो विश्वास छ। हामी यो कार्यक्रममा दैनिक सुरक्षा सावधानीसँगै प्रहरी सेवा र सहकारीको विषयमा तपाईँले थाहा पाउनुपर्ने महत्वपूर्ण जानकारीहरूलाई आगामी कार्यक्रममा पनि निरन्तरता दिनेछौ। आजको लागि भने कार्यक्रमको निर्धारित समय सकिएको छ। आगामी साता पुनः नयाँ र थप विषय सहित हामी फेरि उपस्थित हुनेछौ। कार्यक्रम उत्पादनमा सहयोग गर्नुहुने प्राविधिक मित्र दिलुलाई विशेष धन्यवाद। सचेत रहौ, सुरक्षित रहौ। अर्को सोमबार बिहान 7:30 बजे पुनः भेट्नेछौ भन्दै कार्यक्रमबाट म देवकुमारी र म देवमाया विदा माग्छौ। तपाईँको साता शुभ रहोस्। जय नेपाल।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। ल अब दुलाले सिन्दूर हाल्ने।
1: ओ अस्मी हेर्न, दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त। मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचारी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: नेपाली कथानक चलचित्र आयम जित बहादुर।
8: तो एक्टिङ गर्न गएको कि सिकाउन गएको भाइ?
9: एक दिन यसरी बोल्छु, मेरा सबै कुराहरू बोल्नेछु र त्यो दिन अवश्य आउनेछु।
7: यही असार 6 गते शुक्रबारदेखि मध्याह 12 बजे, दिउँसो 3 बजे र साँझ 6 बजे भव्य प्रदर्शन भइरहेको छ।

0: कलाकारहरू जितु नेपाल, वर्षा राउत, प्रियंका कार्की जोशी, सन्दीप छेत्री, देशभक्त खनाल, सारा शर्मा लगायतका कलाकारको प्रस्तुति।
1: नाटक गरेर जीवन चल्दैन, अब यो बुढो शरीरमा ताकत छैन।
2: कसरी चल्छ भन्नुहोस् त तपाईँको नाटकले?
1: बाटेको धुप, सिन्के धुप,
2: छोरी यहाँ दिन दिनै बढिरहेछ, कसैलाई केही मतलबै छैन।
3: नाटक खेलेर आखिर मैले के पाउँछु? स्टेजमा ताली, घरमा गाली।
4: चुप, नाटक मजाको।
0: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497938798।
5: के हो तिम्रो नाम?
3: बहादुर, जित बहादुर
6: सर, म आफ्नो भाग्य।

0: दिने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
5: सम्पर्क मोबाइल नम्बर 9560-13375,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मोनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
7: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि, फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
6: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
7: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ, हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँ घर बाटो पनि सरसफाई गर्छौ, र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ, नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
8: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
9: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
7: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
10: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
11: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841-26-344, 9841-26-344।

0: नमस्कार, म सम्झना महर्जन। कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाण्डौमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइन तथा फेसबुकबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईले आज बेलुकी 8 बजे पुनः प्रसारण पनि सुन्न सक्नुहुन्छ। काठमाण्डौ उपत्यका लगायत 11 जिल्लामा बर्ड फ्लूको संक्रमण फैलिएको छ। बर्ड फ्लू घरपालुवा तथा जंगली चराहरूमा प्रकोपको रूपमा देखा पर्ने गरेको छ। मानिसलाई यसको संक्रमण दुर्लभै हुने गरेको छ। खास गरी संक्रमित कुखुरा वा अन्य चराचुरुङ्गीबाट भाइरस सर्ने गरेको छ। संक्रमण भेटिएका ठाउँमा स्वस्थ पंक्षीहरू नष्ट गरिने हुँदा ठूलो क्षति हुने गरेको छ। अहिले सबैभन्दा बढ़ी प्रभावित भनेको काठमाण्डौ उपत्यका रहेको पशु सेवा विभागले जनाएको छ। विभागका अनुसार 3 महिनामा देशभरि 5.5 लाख कुखुरा, 10 लाख भन्दा धेरै अण्डा अनि 2 लाख किलोग्राम भन्दा धेरै दाना नष्ट गरिसकेको छ। 2070 सालमा भक्तपुर जिल्लालाई बर्ड फ्लू संक्रमणका कारण संकटग्रस्त घोषणा गरेको थियो। त्यस यता यसपालि सबैभन्दा गम्भीर किसिमले यो संक्रमण काठमाण्डौ उपत्यकामा देखा परेको विज्ञहरू बताउँछन्। आजको कार्यक्रममा हामी बर्ड फ्लूले जनस्वास्थ्यमा पार्ने प्रभाव, अप्नाउनु पर्ने सावधानी र सम्बन्धित निकायको भूमिकाका विषयमा स्वास्थ्यविद डाक्टर बाबुराम मरासिनीसँग कुराकानी गर्छौ। डाक्टर साहब नमस्कार अनि स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा।
1: हस् नमस्कार, धन्यवाद। पनि
0: बर्ड फ्लू कस्तो खालको समस्या हो त?
1: बर्ड फ्लू भनेको यो भाइरसबाट सर्ने रोग हो। बर्ड फ्लू अथवा यो चाहिँ यिनीहरूलाई चाहिँ वैज्ञानिक नाम चाहिँ यो रोगको वैज्ञानिक नाम एभियन इन्फ्लुएन्जा भन्छ। हामीले सर्वसाधारणले सर्वसाधारणको भाषामा भन्दाखेरि बर्ड फ्लू भनेको चिकित्सा विज्ञानका किताबहरूमा इन्फ्लुएन्जा मात्रै लेखेको छ। इन्फ्लुएन्जा भने 3 किसिमको हुन्छ, ए इन्फ्लुएन्जा, बी इन्फ्लुएन्जा, सी। इन्फ्लुएन्जा सी भनेको सामान्य रुवाखोकीको रूपमा परिणत भइसकेको छ। अनगिन्ती भाइरसहरू छन्, यसको कति भाइरस छन् भन्ने थाहा पनि छैन। अनि बी चाहिँ अलिक कडै छ, कहिलेकाहीँ ठुलै आउटब्रेकहरू धेरै मान्छेलाई बिरामी पार्ने गरेका छ। ए सबभन्दा खतरनाक हो, एमा पनि अनि चाहिँ अनि यो बर्ड फ्लू भनेको ए भित्रै पर्छ। यसलाई चाहिँ अनि चाहिँ हाइली इन्फेक्सियस डिजिज, अति उच्च सरुवा रोग भनेर यसलाई चाहिँ यो अब 2019को आउटब्रेक कोरोना भयो। त्यो चाहिँ 1919 जुन चाहिँ स्पेनिस फ्लू भएको थियो, स्पेनिस फ्लू चाहिँ 100 वर्षपछि फेरि अनि चाहिँ ठूलो आउटब्रेक हुन्छ भनेर चाहिँ यो 2019 हुन्छ भनेर खास गरी यो अमेरिकी सरकार यूएसएआईडीले होइन यो 2019 खतरा छ है, एभियन इन्फ्लुएन्जा अथवा चाहिँ यो चाहिँ बर्ड फ्लू फैलिन्छ भनेर उनीहरूले चाहिँ व्यापक रूपमा प्रचार प्रसार गरेको तयारीको कुराहरू गरेको थियो। त्यसैले अब विशेष गरी भन्नुपर्दा यो इन्फ्लुएन्जा अथवा फ्लू यो बर्ड फ्लूको भाइरस चराबाटै आउँछ, प्राकृतिक रूपमा चराहरूबाट। अब यहाँ हाम्रो अनुमान अनुसार यो चाहिँ हामी कहाँ यो माइग्रेटोरी बर्ड्स भन्छ, जाडो लाग्न थालेपछि उत्तरी साइबेरिया, उत्तरी अनि चाहिँ यो चाहिँ युरोप, कोरिया, जापानदेखिसम्म चराहरू नेपालतिर आउने रहेछन् होइन। चराहरू नेपाल आउने, जाडोभरि नेपालमा बस्ने, नेपालको तराईतिर गएर पहिला अब चाहिँ काठमाडौँ उपत्यका जस्तो यस्तो अलिक कम चिसो ठाउँमा आएर बस्ने, फेरि दोस्रो फेजमा अलिक तल झर्ने, चुरेको डाँडाहरूमा झर्ने, अनि त्यसपछि तराईको तालहरू भएको ठाउँमा बस्ने, अब कति चाहिँ भारतमा पनि जाने रहेछन्। त्यस्तै किसिमले अब उतातिरबाट पनि आउँछन्, इन्डोनेसिया, श्रीलंकातिरबाट पनि चराहरू चाहिँ, अनि यो चाहिँ थाइल्याण्ड, म्यानमारतिरकोबाट पनि, अरू विभिन्न कारणहरूले चाहिँ यतातिर चाहिँ नेपालमा आउने चलन रहेछ।
0: भनेको यसपालि देखिएको बर्ड फ्लू चाहिँ बाहिरबाट चराचुरुङ्गीले ल्याएको हो कि अथवा हाम्रो स्थानीय चराहरूबाट नै भएको भन्ने हाम्रो अहिलेसम्म कुनै त्यस्तो प्रारम्भिक
1: अध्ययनले देखाएको छैन। त्यो गर्नलाई त के गर्नु पर्थ्यो भने हामीले अब चाहिँ जुन चराहरू जुन यो जाडोमा आउने चराहरू छन् ती चराहरूको कहीँ मृत्यु भएको देखियो अथवा देखियो भने तिनीहरूको पोस्टमार्टम गरेर त्यो कुन भाइरस रहेछ, के कारणले मरेको, कुन रोगले मरेको भनेर पत्ता लगाउन सकेको भए अहिलेको चाहिँ सँग चाहिँ अनि अलिकति त्यसको सम्बन्ध चाहिँ अनि निष्कर्षमा निकाल्न सकिन्थ्यो। तर त्यो बेला चाहिँ अनि चाहिँ त्यस्तो गरिएन। अहिलेसम्म मैले थाहा पाए अनुसार कोशी टप्पूमा मरेको भयो यो चाहिँ अनि चरामा, अनि उत्तरी भेगबाट आएको हाम्रो चाहिँ भनौँ न उत्तरी साइबेरिया, चीन, मन्चुरिया भन्छ यतातिरबाट आएको चरामा बर्ड फ्लूको भाइरस भेटिएको छ। अलि वर्ष अगाडि, पन्ध्र बीस वर्ष अगाडि त्यसो भए हुनाले त्यसैको आधारमा भनेको यो चाहिँ एउटा चाहिँ नियमित प्रक्रियाको रूपमा लानु पर्थ्यो है। यो चरा जस्तो काठमाडौँमा काग मर्यो त्यसको चाहिँ त्यो जाँच हुनु पर्थ्यो, काठमाडौँमा परेर मर्यो के कारणले मर्यो भनेर जाँच हुनु पर्थ्यो, यो फ्लूको भाइरस हो भने अलिक गम्भीर हुनु पर्थ्यो। त्यसैले अब यो अनुसन्धानको राम्रोसँग नभएको कारणले अहिले यो चाहिँ भन्न सकिँदैन, तर सामान्यतया भन्दाखेरि जंगली चराबाट अनि यो बिचको चरा हो, अब जस्तो काग अब चाहिँ यो घरेलु चरा हो कि जंगली चरा हो भन्नु गाह्रो छ, यो अर्ध घरेलु भन्न पनि
0: घरेलुसँग
1: यिनीहरूमा आउने यिनीहरूबाट चाहिँ घरमा अनि चाहिँ पालिराखेको घरमा बसिरहेको चराहरूमा सर्ने त्यो मार्फत चाहिँ मानिसहरूमा सर्ने हुन्छ एउटा अर्को किसिमको अनि उसमा चाहिँ प्रक्रियामा ती मार्फत त्यो जंगली चराहरू चाहिँ आएर भैँसीको ढाडमा बस्ने अनि चाहिँ सुँगुरको ढाडमा बस्ने अनि त्यहाँ गर्दा गर्दै सुँगुरमा सर्ने अनि सुँगुरबाट मान्छेमा सर्यो अनि अब 2011 चाहिँ अनि जुन चाहिँ 2009 बर्ड फ्लू आयो, बर्ड फ्लूको त्यो चाहिँ फैलियो त्यसबाट हाम्रो चाहिँ मेक्सिकोबाट त्यसलाई चाहिँ हामीले चाहिँ अब इन्फ्लुएन्जा भाइरस नै भन्यौँ तर यसमा एन1 भन्यौँ हामीले त्यसलाई चाहिँ मेक्सिको भाइरस चाहिँ भनेनौँ त्यसलाई चाहिँ अनि चाहिँ त्यो चाहिँ अनि उनी भन्यो त्यो स्वाइन फ्लू भन्थ्यो स्वाइन फ्लू भनेको यो उसको नाम चाहिँ वैज्ञानिक नाम चाहिँ स्वाइन पिगरको त्यो स्वाइन फ्लू भनिदिँदाखेरि यो चाहिँ यो पाल्ने जतिहरू चाहिँ कृषकहरू चाहिँ उफ्रे तिनी स्वाइन फ्लू भनेको भनेर चाहिँ होइन त्यसैले चाहिँ अनि अहिले चाहिँ त्यसलाई चाहिँ अनि नभनेर अब H1N1 भाइरस स्प्रेड फ्रम ट्रान्समिटेड फ्रम मेक्सिको भन्ने गरेको छ। त्यसैले अब यो चाहिँ अनि धेरै किसिमको छ H1 पनि अहिले अब H2N3 H1N1 अनि H2N2 भन्ने यस्तो सबै छ,
0: अहिले धेरै प्रकारको छ तर अहिले देखिएको चाहिँ कुन प्रकारको हो भनेर त्यस्तो कुनै बाहिर आइसकेको छ कि छैन
1: उहाँहरूले अहिले चाहिँ त्यसरी चाहिँ यो 11 फैलिएको कुन टाइपको भाइरस हो भनेर राम्रोसँग चाहिँ बताउनु भएको छैन। अब यो चाहिँ हाम्रो पशु सेवा विभागले आफ्नै प्रयोगशाला छ, उच्च स्तरीय प्रयोगशाला छ, त्यसमा यसको टेस्ट हुन्छ र उहाँले त्यो टेस्ट गरेर यो चाहिँ अब हाम्रो यो चाहिँ H5N1 हो कि होइन H5N3 हो कि यो भनेर चाहिँ बताउनु भएको थियो।
0: भनेको चैतमा सुरु भएको यसपालि
1: अलिअलि चैतमा सुरु भएको
0: त्यहाँबाट अहिलेसम्म आउँदा त धेरै 3-4 महिना भइसक्दा त कस्तो खालको हो भनेर ल्याउन ढिलाइ भएन
1: बताइसक्नु पर्थ्यो। यहाँ कहिले काहीँ के गर्छ भने यहाँ हेर्दाखेरि चाहिँ त्यो शंका लाग्यो भने विदेशी ल्याबमा पठाउनुपर्छ, विदेशी ल्याबले अनि चाहिँ त्यो जाँच गरेर पठाउँदाखेरि कहिले काहीँ टाइम लिन्छ
0: भनेको विगतमा नि यसरी ढिला नै हुन्छ
1: कहिले काहीँ हुने गरेको थियो तर अहिले चाहिँ अलिकति धेरै नै ढिलो यदि चाँडै हुँदैन त्यो भेटनरीको त चाँडै नै हुने गरेको थियो।
0: जस्तो कागबाट यसपालि कुखुरा फार्ममा चाहिँ फैलिएको हो भनेर पशु सेवा विभागले भन्यो, यसपालिको बर्ड फ्लू चाहिँ विशेष गरेर कागले नै फैलायो भन्ने कुराहरू पनि आयो भनेपछि हामीले कागबाट फैलिएको बर्ड फ्लूलाई चाहिँ हामीले रोक्न चाहिँ अलिक गाह्रै हो यो
1: गाह्रो नि अब जस्तो काठमाडौँमा यतिकै धेरै चरा छन् कुनै सहरमा जानुभयो भने त चराको नाममा एउटा भँगेरा पनि देखिँदैन, फुरै चरा बिहिन्छ, बेङ्कक जानुभयो भने चरा बिहिन्छ अनि त्यसपछि अनि जकार्तामा जानुभयो इन्डोनेसियामा चरै एउटै चरा छैन देखिन्न। त्यसो भए हुनाले अनि यो कागबाट फैलियो परेवामा फैलियो भने काठमाडौँको फेरि संस्कृति पनि के छ भने काठमाडौँको संस्कृति उनीहरूलाई मार्ने होइन कि
0: पूजा गर्ने
1: उनीहरूलाई चाहिँ संरक्षण गर्ने होइन अब कहिलेकाहीँ समय अनुसार हेरेर पूजा गर्ने होइन हाम्रो परिवारको पनि पूजै हुन्छ होइन चढाउँछन् लगेर मन्दिरहरूमा कागको त काग तिहारै छ त्यसैले अनि चाहिँ यो यसको चाहिँ नियन्त्रण गर्न चाहिँ गाह्रो छ।
0: कागबाट जुन यो रोग चाहिँ फैलिएको छ यो कागबाट कुखुरा फार्मसम्म चाहिँ कसरी सर्दो रहेछ
1: अहिले त यसो अब त्यो कुखुरा फार्ममा अब या त कुखुरा बाहिर निकालेको बेला चाहिँ कहिले काहीँ यो कागहरू पनि मिसिन जान्छ यसले खाइदिएको दाना साना राखिदिएकोमा यसले पनि गएर चोरेर खान त खोज्छ नि त्यो खोज्दाखेरि चाहिँ अनि चाहिँ ऱ्याल स्याल लाग्ने होइन जुठो लाग्ने गरेर त्यसबाट चाहिँ तिनीहरूमा सर्ने हो नजिकै पनि आएर काका गरेर गर्ने पनि हुन्छ मान्छेको जस्तै नाकबाटै यिनीहरूको चाहिँ त्यो निक्लिरहेको हुन्छ पानी ऱ्याल स्यालहरू त्यसैले त्यसो गर्दाखेरि कुनै किसिमले यो भाइरस चाहिँ त्यो अरू फार्मभित्रको उसमा जान्छ। दोस्रो अब त्यो फार्म बाहिर चाहिँ आएर यसले दिसा पिसाब गरिदियो फार्मभित्र जाने मान्छेहरूले चाहिँ अनि चाहिँ पुरा त्यो सेफ्टी प्रिकसन लिएनन् जसले फार्ममा काम गर्छन् उनीहरूले पनि हरेक दिन यो चाहिँ टाउकोमा क्याप लाउनु पर्थ्यो अनि पिपिई लाउनु पर्थ्यो है फिजिकल त्यो प्रोटेक्सन इक्विपमेन्टहरू लगाएर सेतो कपडाहरू लगाएर अनि त्यो चाहिँ फेस सिल्ड लगाएर गम बुटहरू लाउने अनि हातमा पन्जा लगाएर भित्र पसेर सफाई गर्ने राख्ने त्यो हेर्दै रेखदेख गर्ने गर्नु पर्थ्यो. त्यस्तो नगरेको त्यो त्यो चाहिँ गर्दैनन् कतिपय ठाउँमा. चप्पल लगाएको हुन्छ, चप्पल लगाएर भित्र बाहिर गइरहेको हुन्छ. त्यसै बाहिरको चाहिँ अनि चाहिँ त्यो विस्ताहरू भित्र फार्मसम्म जाने भएर त्यहीबाट अनि चाहिँ सर्ने सम्भावना नै हुन्छ.
0: भनेपछि मानवीय त्रुटिले पनि हुने भयो
1: भन्दा पनि हामीले चाहिँ सेफ्टी प्रिकसनलाई कुनै ध्यानै दिएनौँ. त्यहाँ बाहिरको चाहिँ अनि इन्फेक्सनभित्र चाहिँ यो फार्मभित्र नजाओस् भनेर मानिसहरूलाई त्यो त्यहाँ काम गर्ने मान्छेहरूलाई एजुकेट गर्ने अनि त्यो चाहिँ पिपीहरू लगाउने, हात धुने, मास्क लगाउने, यो चाहिँ अनि ग्लोभ्स लगाउने, यस्तो कुराहरूमा हामीले पटक्कै ध्यान दिएनन् कुखुरा फार्मका मालिकहरूले. त्यो नदिएको कारणले पनि यो चाहिँ यति धेरै ठुलो आउटब्रेक हुन सकेको हो.
0: भनेपछि कुखुरा फार्ममा भएकाहरूलाई पनि तालिमको जरुरी थियो त्यहाँनिर चुकेर हो कि अथवा कुखुरा फार्ममा भएकाले कि सरकारले नै कुखुरा फार्ममा जुन खालका तालिम दिनुपर्ने त्यहाँ चुकेको अवस्था.
1: कुखुरा फार्ममा काम गर्नेहरू कुखुरा फार्मका मालिकहरूलाई छुट्टै अलिक सर्ट खालको तालिम होइन, त्यहाँ काम गर्नेहरूलाई त अलिअलि दुई दिन तीन दिनको तालिम दिनुपर्थ्यो नि. या चाहिँ सरकारले भने अहिले त तीन लेभलको सरकार छ, अहिले त यसले गर्नै पर्ने काम भनेको नगरपालिकाको. नगरपालिकाले यो चाहिँ अनि चाहिँ यसको गाइडलाइन बनाएर यो गराएर चाहिँ तिमीहरू चाहिँ भित्र बाहिर गर्नु, यो कुखुराको भित्र फार्ममा पस्ने बेलामा यो गर्नु, बाहिर आएपछि यो गर्नु भन्ने एउटा गाइडलाइन जारी गर्नुपर्थ्यो. यिनीहरूलाई चाहिँ तालिम पनि दिनुपर्थ्यो. तालिम दिएर यो चाहिँ सद्य कुखुरा कस्तो हुन्छ अनि यो कुखुराहरू कस्तो हुन्छ, यो चाहिँ बिरामी कुखुरा कस्तो हुन्छ, कस्तो लक्षण देखिन्छ भनेर चाहिँ सिकाउनु पर्थ्यो. त्यो चाहिँ नसिकाएको कारणले पनि अलिकति यो समस्या जटिल भएको हुनसक्छ.
0: अब यहाँले लामो समय यो बर्ड फ्लू सम्बन्धी काम पनि गर्नुभयो होइन, बर्ड फ्लू नियन्त्रणमा प्रत्यक्ष रूपमा निगरानीको क्षेत्रमा नि काम गर्नुभयो. 70 सालमा भक्तपुरमा बर्ड फ्लू संकटग्रस्त क्षेत्र घोषणा गर्यो, त्यसपछिको अहिलेको स्थिति भयावह स्थिति हो कि बीचमा पनि त्यस्ता खालका स्थितिहरू
1: खटफुट भइरहेको थियो, तर अहिलेको यो सबभन्दा अलिकति डरलाग्दो किसिमको छ. धेरै ठूलो भयो होइन, धेरै जिल्लामा 11 जिल्लामा यतिका भएको जस्तो मलाई लाग्दैन, अलिकति कम कमै भएको थियो. भक्तपुरमा पनि भएको, भक्तपुरमा त हामीले अब भेटनरीको टोली मात्रैले हुँदैन भनेर हामीले पब्लिक हेल्थको टोली पनि गऱ्यौँ. तपाईँलाई खोकी लागेको छ, ज्वरो आएको छ, छाती दुखेको छ भने घर घरमा गएर मान्छेहरूलाई छ भने हामीलाई चाहिँ खबर गर्नुहोला. यो चाहिँ हाम्रो टेलिफोन नम्बर हो. अनि यो चाहिँ बर्ड फ्लू भनेर चाहिँ कुखुरा भएको यो फ्लू फाटफुट्टो मान्छेलाई पनि सर्न सक्छ. मान्छेलाई सर्यो भने मान्छेले चाहिँ बाँच्ने सम्भावना एकदमै कम हुन्छ. त्यसो भए हुनाले तपाईँहरू सतर्क हुनुहोला. अनि यो चाहिँ मास्क लगाएर हिँड्नुहोस्, त्यहाँ वरिपरिका सबैलाई मास्क लगाएर हिँड्ने, हात धुने गर्न चाहिँ हामीले सिकायौं. त्यो सायद त्यही कारणले हो कि अर्को कारणले हो, त्यहाँ चाहिँ कसैलाई पनि भएन. तर 2000 रिटायर भइसकेपछि एकजनालाई बर्ड फ्लू भएर उहाँको चाहिँ दुःखद निधन भएको हेर्नुहोस्
0: 2017
1: अनि महिला नै जाँचबुझ कमिसनको चाहिँ अनि अध्यक्ष बनाइदियो. त्यो जाँचबुझ गरेर प्रतिवेदन हामीले प्रतिवेदन बनायौँ. प्रतिवेदन लाने बेला सचिव चेन्ज, मन्त्री चेन्ज, के इन्ट्रेस्टै लिन्छन् उहाँहरूले. अनि त्यसपछि हामीले चाहिँ त्यो प्रतिवेदन त्यतिकै राखेका छौँ. तर फेरि अब के भने सबै मान्छेको पनि मृत्यु भइसकेको, अब त्यो कहाँबाट कसरी आयो भन्ने कुराहरू जम्मै अनि चाहिँ त्यसको खुलासा हुन नसक्ने हुनाले हामीले चाहिँ अलिकति कतिपय त्यो अधुरो प्रतिवेदन होला भन्ने पनि त्यसलाई अनि चाहिँ बुझाउनलाई चाहिँ गर्न सकिएन.
0: भनेपछि अहिलेसम्म चाहिँ बर्ड फ्लूबाट एकजनाको मात्रै मृत्यु भयो,
1: एकजनाको मृत्यु भएको. अब एकजनाको कतै कतै लेखिया छ, झापामा चाहिँ बिरामी भएर झापा अस्पतालको आइसियूमा भर्ना भएको अथवा आइसोलेसनमा भर्ना भएको भन्ने कुराहरू रेकर्ड गरिएको छ.
0: निको भएको भनेपछि एकजना बिरामी भएर निको भयो, एकजना चाहिँ मृत्यु भयो.
1: निमोनिया व्यापक भयानक निमोनिया भएर उहाँको चाहिँ मलाई बताउन सकिएन.
0: अब अलिकति हामी बर्ड फ्लू मान्छेमा सर्ने सम्भावनाको कुरा गरौं न, कस्तो अब जनस्वास्थ्यका हिसाबले चाहिँ यो चराचुरुङ्गीबाट मानिसमा सर्ने सम्भावना चाहिँ के छ?
1: अब अहिलेको जुन तरिकाले हामीले ह्यान्डल गरिरहेका छौँ नि, हामीले अहिलेको तरिकाको ह्यान्डल गर्यो भने यो सबै धेरैले सर्छ. हेर्नुहोस्, प्रिभेन्सन गरेर प्रिभेन्सनले नसर्ने हो नि खोइ. अब चाहिँ नेपाल रेडियोले भनेको, नेपाल टिभीले भनेको, अरू प्राइभेट मिडियाहरूलाई चाहिँ परिचालन गरेर तपाईँले अब कुखुरा पाल्नुहुन्छ त्यो त भन्नु पर्यो नि त. मास्क लगाउनुहोस्, पिपिई लगाउनुहोस्, फेस सिल्ड लगाउनुहोस्, टोपी लगाउनुहोस्, गम्बुट लगाएर अनि त्यसपछि चाहिँ मात्रै त्यहाँभित्र जानु. अनि आएपछि पनि यो सबै निकालेपछि एकदम राम्रोसँग हात धुनुहोस्, मुख धुनुहोस्, खुट्टाहरू धुनुहोस् भनेर हामीले त सिकाउनु पर्थ्यो नि. सिकाएको छैन, यो अब धेरै मान्छेलाई थाहै छैन यस्तो छ कि
0: जनहितको लागि चाहिँ जारी भनेर पहिला भए टिभी रेडियो बाट चाहिँ दिने पनि गराएको
1: थियो,
0: चिजहरू चाहिँ अलिक हट्दै गयो
1: गएन। अहिले चाहिँ त्यो अब हाम्रो एजुकेसनको पार्ट कमजोर भयो। दोस्रो अब त्यो तल कुखुरा फार्म छ, माथि अब कुखुरा फार्मका मालिकहरू बसेका छन्, उनीहरूले तपाईँ कहाँ यो कुखुराको चाहिँ संक्रमण आउन सक्छ है, तपाईँ चाहिँ सतर्क हुनुलाई बजाइएको छैन भनिएको छैन, उनीहरू पनि त्यति तल पर्यो भने भित्र जाने गरेका छन्। अनि अब दोस्रो अब यो दोस्रो कुरा चाहिँ भयो, त्यसपछि अब यो जंगली चराहरू यिनीहरू त्यहाँ नजिक नजिक आउने त्यहाँ बस्ने गर्ने तिनीहरूलाई अलिकति केही किसिमले हुन्छ, त्यसलाई प्रिभेन्सन गर्न खोजेको भए हुन्थ्यो, खोज्नु पनि गर्न सकिन्थ्यो, त्यो पनि गरिएको छैन। कुखुरा फार्मबाट ल्याउँदाखेरि राम्रै छ, ठिकै छ, अनि लगाएपछि बिरामी भयो भने त्यो बिरामी भएको कुखुराहरू चाहिँ काटेर बेच्ने अथवा आफूले खाने काम चाहिँ गर्नु हुँदैन भनेर पनि स्ट्रिक्टली भन्नु पर्थ्यो। उद्योग मन्त्रालयले जरिवाना गर्छौँ के गर्छौँ त भनौँ, तर त्यो भन्नु पर्थ्यो कि यो चाहिँ तपाईँहरू यो चाहिँ अनैतिक काम हो, अर्काको ज्यान लिने काम गर्ने हो, यो काम तपाईँहरूले कुनै पनि हालतमा नगर्नु, ज्यान मुद्दा लाग्ला नि भने हुन्थ्यो, उनीहरूलाई बताइदिनु पर्यो नि त। घरमा अब लगेर कुखुराको मासु खानालाई ऊ छैन, तर कुखुराको मासु किनेर लैसकेपछि प्याक गरेर दिन्छौँ, लगेर खोलेर त घरमा जले मासु बनाउने हो, मासु बनाउने कुकको हो घरको, फेरि त हातले समातेर कहिले काहीँ मासु पखाल्दा पनि हातले समातेर फेरि हाल्छ नि त त्यहाँ कुकरमा
0: सरसफाइमा त्यहाँ पनि
1: त्यहाँबाट। अनि यदि चाहिँ उहाँले हात सात नधोइकन फेरि यता नाकतिर म फेरि छुनुभयो भने फेरि जाने सम्भावना भयो, त्यसो गर्दाखेरि अब यो अब
0: कतिपयले त नधोइकन स्वाद जान्छ भनेर नधोइकन पकाउने पनि
1: पकाउने गरेका पनि छन्, तर हातले त सुन्छ नि फेरि, हातले एकचोटि नछुटेको यो मासु चाहिँ हातले नछुटेकन यस्तो गएर घोप्टो प्याकेज पारेर उसो गरेर हाल्दैन कि, हात चाहिँ छुन्छ दुईचोटि चाहिँ अब चाहिँ होइन साबुन पानी लगाएर अथवा
0: त्यहाँ पनि
1: ह्यान्डवास लगाएर नधोयो भने चाहिँ रिस्क हुन्छ
0: भनेको जोखिम कहाँ कहाँ छ भनेर यहाँले भन्नुभयो होइन। हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौं र कार्यक्रम बदलिदो नेपालमा कुराकानी गरिरहेका छौं बर्ड फ्लूले जनस्वास्थ्यमा पार्ने प्रभाव र अप्नाउनु पर्ने सावधानीका बारेमा। हामीसँग हुनुहुन्छ यतिखेर स्वास्थ्यविद डाक्टर बाबुराम मरासिनी। डाक्टर साहब, जस्तो यहाँले जोखिमको कुरा गर्नुभयो होइन र को चाहिँ बढ़ी जोखिम छ भनेर पनि भन्नुभयो होइन, अब विशेष गरेर चाहिँ धेरै जसो मासु र अण्डा खाने कि नखाने भन्ने सवाल पनि छ यतिखेर होइन, मासु कुखुराको मासु अथवा हाँसको मासु खाने कि नखाने त यो बेला
1: अनि यसो अब त्यो उमालेर तपाईँले अत कल्चर अथवा पहिलाको हाम्रो चाहिँ पोच भन्थ्यो नि पोच, अनि नेवारी समुदायमा त्यो पोच खाने चलन धेरै थियो उहिले उहिले, हामी कहिले काहीँ हामी घरमा गयो भने टक्क एउटा प्लेटमा पोच अर्को हातमा चाहिँ चिया लिएर आउनुहुन्थ्यो होइन, त्यो पोच भने त भित्रसम्म त्यो बोइल नभएको हो, हाफ बोइल जस्तो हो, त्यस्तो चाहिँ खानु हुँदैन, न त पुरा बोइल गरेको पुरा गराएको अथवा पुरा पाकेको मासु त्यो खान लगाएका चाहिँ खाएर त्यो भाइरस जीवित हुँदैन, भाइरस जीवित नभएपछि त्यसबाट कुनै अनि चाहिँ संक्रमण हुने मान्छेलाई खतरा हुने हुँदैन, तर त्यही अब त्यो चाहिँ जसले फेरि अण्डा टिपेर भाँडामा हाल्नु हो होइन बास्केटबाट अनि उहाँले चाहिँ हात धुनु भएन नि समस्या हुन्छ,
0: मजाले पकाएर खायो भने चाहिँ अब माछा मासु र अण्डा खानमा चाहिँ अहिले त्यति डराउनु पर्दैन, तर धेरैले चाहिँ यो पालि चाहिँ मासु र अण्डा खान चाहिँ छोडेका छन्, उहाँहरूलाई चाहिँ के
1: हल्ला हल्ला यो चाहिँ हल्ला यो हल्ला तिर्ने काम सरकारको सरकारले गरेर त्यो चाहिँ पहिला पहिला अब चाहिँ त्यस्तो चाहिँ प्रेस कन्फरेन्सै गरिन्थ्यो, त्यहाँ मासु लिएर बाँडिन्थ्यो अनि महानिर्देशकले सचिवले खाएको देखाउँथ्यो टिभीले, अनि त्यहाँबाट अनि चाहिँ यो गरेर खाएको केही रिस्क छैन भन्थे उनीहरूले, अनि अलिकति अनि अनि ए हुँदैन रहन्छ भनेर एक घर दुई घर तिन घर चार घर गर्दा हुँदै खुल्दै जान्थ्यो, अहिले त्यस्तो गरे पनि देखे होइन, त्यस्तो गरिदिएको भए अलिकति अब यो यो खतरा होइन, यो चाहिँ काँचै मात्रै खतरा हो भन्न सक्दिनु पर्थ्यो, त्यो नभने कारणले अलिकति समस्या लाग्छ।
0: भनेपछि बजारमा बिक्री भइरहेका कुखुरा कुखुरा जन्य पदार्थ चाहिँ सुरक्षित छन् भनेर चाहिँ सुनिश्चित कसरी गर्ने त,
1: त्यो एउटा अब अण्डाको त अब कुरा बेग्लै भइहाल्यो होइन, तर अब चाहिँ कुखुराको मासु त यदि चाहिँ कुखुराको अब यो चाहिँ जुन पसल मासु पसल सञ्चालन गर्नुभएको छ उहाँहरूले मर्न लागेको रोगी अनि चाहिँ यो चरापन्छी काटेको होइन भने होइन, यदि उहाँले चाहिँ एकदमै सत्यतामा आधारित अरूलाई हान नोक्सानी गर्ने कुनै उहाँको इन्टेन्सन छ गरेर हान नोक्सानी गरेर पैसा कमाउने इन्टेन्सन नभएको मान्छेहरूले काटेको हो भने त त्यसले त अब कुनै अनि चाहिँ अनि खराबी नहुनु पर्यो, पकाएर खानु पकाएपछि
0: भनेपछि बर्ड फ्लू बारे फैलने अफवाह गलत सूचनाले चाहिँ यो जनस्वास्थ्यमा कस्तो खालको प्रभाव पार्दो रहेछ?
1: यसमा त यस्तै हो नि, बर्ड फ्लू फैलियो अब यहाँ फैलियो भने अब एकजना अब त्यहाँनिर चाहिँ त्यसपछि चाहिँ मान्छेले भनिदिएपछि त्यो व्यापक रूपमा यहाँ मात्रै होइन विकसित देशहरूमा पनि उहाँहरूले चाहिँ यो मासु चाहिँ बहिष्कार गर्ने गर्नुभएको छ। त्यसको लागि चाहिँ सरकारले नै आफ्नो चाहिँ प्रयास गरेर यसलाई चाहिँ होइन यो सुरक्षित छ तपाईँहरूले खानुहोस् यो चाहिँ यसरी यो तरिकाले खानुभयो भने केही हुँदैन भनेर चाहिँ सिकाउनु चाहिँ पर्छ। तर त्यो चाहिँ अनि जहाँ पसलमा काटियो त्यो चाहिँ अनि चाहिँ स्वस्थ काटिएको भन्नेलाई कसरी इन्स्योर गर्ने त? यहाँ त हाम्रो यहाँ त चाहिँ अनि मासु चाहिँ अनि चाहिँ जाँच ऐन लागू भएको महानगरपालिका जिल्ला महानगरपालिका हो नि यो त काठमाडौँको, त्यो भेटनरी डाक्टरले प्रमाणित नगरेको मासु यहाँ काट्नै पाइँदैन होइन। हाँस बङ्गुर कुखुरा लौकाट होइन खसी राँगा केही पनि काट्नु पाइँदैन। तर अब के गर्यो भने त्यो कृषि मन्त्रालय पशु पक्षी मन्त्रालय मिलेर अहिलेसम्म त्यो चाहिँ लागू गरेन हेर्नुहोस्। अब अहिले त्यो मन्त्रालय नै खारेज भयो अब चाहिँ होइन। अब हाम्रो त खाद्य स्वच्छता भनेर स्वास्थ्य मन्त्रालयतिर हालिदिएको छ भनेपछि स्वास्थ्य मन्त्रालयले साँच्चै भन्यो भने भ्यालीमा केही ठाउँमा सबै ठाउँमा सकिन्न भने कमसेकम नगरपालिकाको एक ठाउँमा पशु चाहिँ चिकित्सकले जाँच गरेर यो राखेका पशु पन्छीहरू यिनीहरूका मात्रै काट्ने गरेको हुँदा यो मासु चाहिँ अनि चाहिँ सुरक्षित छ भनेर चाहिँ अनि चाहिँ एउटा पसल त बनाइदिनु पर्यो।
0: भनेपछि मन्त्रालयहरू गाविदा त झन अब अन्यलता भयो, जसले गर्ने भनेर पहिला तयारीहरू प्लानिङहरू गरेको थियो त्यो समेत कार्यान्वयन भएन
1: भएन उहाँले गर्दै सक्नु भएन पनि किनभने गर्ने उहाँले इन्ट्रेस्टै राख्नु भएन।
0: अब काठमाडौँ उपत्यका जस्तो ठाउँमा त भएन भने हामी देशभरिको के अनुमान लगाउनु
1: त गाह्रो छ। यस्तो घर घरमा कुखुरा यो चाहिँ डोकोले ढाकेर आफ्नो चाहिँ त्यो बेडको सँगै होइन बेडको सँगै चाहिँ सुत्ने कोठाको सँगै अथवा कसै कहीँ त वाङै हुन्छ त्यही नजिकै भित्र चाहिँ एउटा दुईवटा डोका भुनी चाहिँ यो कुखुराहरू थुनेर राखेर रातभरि चाहिँ राख्ने अनि बिहान भएपछि बाहिर ल्याउने गरिएको छ। त्यसैले यो त असुरक्षित प्र्याक्टिस हो।
0: गाउँघरमा त घर तपाईँले भने जस्तै त्यही सुत्ने त्यही कुखुरा पनि पालिरहेको
1: कसैको चाहिँ त्यही अब त्यो खाटमुनि नै अनि चाहिँ कुखुराहरू राखिएको छ
0: भनेपछि त कुखुराबाट मान्छेमा सर्ने सम्भावना
1: त झन् धेरै हो। हाम्रो चाहिँ अनि चाहिँ ग्रामीण भेगमा त झन् यो चाहिँ यस्तो सचेतना छँदै छैन।
0: भनेपछि अब मान्छेमा केही गरी बर्ड फ्लू सरिहाल्यो भने के कस्ता खालका लक्षणहरू चाहिँ देखा पर्न सक्छ के भन्नुहुन्छ यसमा चाहिँ?
1: यसमा त उच्च ज्वरो आउने, टाउको दुख्ने, छाती दुख्ने, सास फेर्न गाह्रो हुने जस्ता लक्षणहरू देखिन्छ। र यो चाहिँ अनि चाहिँ यसको यो यसको जाँचो नभए यसको राख्ने चाहिँ यसलाई चाहिँ आइसियूमा भर्ना गर्नुपर्छ। आइसियूको पनि अब स्पेसल सरुवारोगको आइसियू हुनुपर्छ। त्यस्तो अब यहाँ पहिल्यै अब एकचोटि वर्ल्ड ब्याङ्कको सहायतामा चाहिँ टेकु अस्पतालमा बनाउनु खोजेको त्यो बनाउनु सकिएन। म डाइरेक्टर हुँदासम्म चाहिँ त्यो बनिराखेको थियो, अहिले बन्यो बनेन मलाई थाहा छैन। सायद आइसियू त बन्यो क्यारे तर त्यो खालको आइसियू बन्यो कि बनेन। त्यो उच्च सरुवारोग आइसियू हुने हुन्छ, त्यसमा लगेर राख्नु उपचार गर्नुपर्ने हुन्छ। त्यहाँभित्र चाहिँ सास फेरेको अनि चाहिँ उसले चाहिँ नुहायो अथवा दिसाब पिसाब गर्यो भने पनि त्यो बाहिर निक्लिँदाखेरि आइसियूबाट बाहिर निक्लिन्थ्यो हावाबाट, हावा पनि प्युरिफिकेसन भएर निक्लिन्छ। हावामा भएको भाइरस त्यो उसले त्यहाँको मेकानिजमले किल गर्छ अनि तलपाई दिशा यो लिक्विड वेस्टबाट जाने पनि सबै अनि चाहिँ किल गरेर मात्रै बाहिर आउँछ। त्यस्तो खालको आइसियू हुनुपर्छ। अब त्यस्तो आइसियूमा भर्ना गरेर राख्नुपर्छ। र त्यो उच्च सरुवा यो कति हो अब चाहिँ भने चाहिँ आइसियूमा उपचार गर्दा पनि यसको चाहिँ डेथ रेट 80% हुन्छ। यो धेरै खतरनाकको मान्छेमा फैलियो भने त
0: हामीसँग त्यस्तो खालको संयन्त्र पनि थियो तर अहिले चाहिँ प्रयोगमा भएको जस्तो
1: त्यो अब चाहिँ बनाउन धेरै समय लाग्यो निकै के कारणले त्यहाँ जहिले पनि समस्या भइरहेको थियो होइन। पहिला चाहिँ टिचिङ हस्पिटलमा जाने टिचिङ हस्पिटललाई पैसा दिने भने टिचिङ हस्पिटलले 2 वर्षसम्म चाहिँ राख्यो र त्यो चाहिँ हामीले सक्दैनौँ भन्ने कुरा गर्यो। फेरि टेकु अस्पतालमा राख्यो, फेरि टेकु अस्पतालले पनि सक्दैनौँ भन्यो। फेरि अनि त्यहाँबाट अरे पछि फेरि हामी बनाउँछौँ भनेर चाहिँ अनि टेकु अस्पतालले भन्यो। ल्याब पनि हाम्रो चाहिँ तेस्रो लेभलको ल्याब बायो सेफ्टी लेभल 3 ल्याब चाहिन्छ यसको जाँच गर्नलाई अनि त्यो ल्याब पनि अनि एक चाका बनाइयो। फेरि स्वास्थ्य मन्त्रालयबाट पैसा अनि चाहिँ त्यो त्यहाँको रनिङ कस्ट अपरेटिङ कस्ट अलि उच्च थियो। त्यो अपरेटिङ कस्टको लागि चाहिँ अनि चाहिँ बजेट निकासा हुन नसक्दा त्यो चाहिँ अहिले चाहिँ त्यो ल्याब चाहिँ अब एक प्रकारले बिग्रिसकेको छ।
0: तपाई अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। बर्ड फ्लूले जनस्वास्थ्यमा पार्ने प्रभाव, अपनाउनु पर्ने सावधानी र सम्बन्धित निकायको भूमिकाका बारेमा हामी स्वास्थ्यविद डाक्टर बाबुराम मरासिनीसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पायो।
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
4: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
3: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
5: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ।
3: प्राविधिक शिक्षा आजको आवश्यकता।
4: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट, बीई सिभिल, सिभिल एण्ड रूरल, कम्प्युटर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो।
3: प्रवेश परीक्षा असार 25 गते बिहिबार।
4: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर,
3: फोन 01-5121-5121-00 97418-2096।
4: वेबसाइट www.nec.edu.np।

0: श्रीधाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: कार्यक्रम बदलिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी बर्ड फ्लूले जनस्वास्थ्यमा पार्ने प्रभाव, अप्नाउनुपर्ने सावधानी र सम्बन्धित निकायको भूमिकाका विषयमा स्वास्थ्यविद डाक्टर बाबुराम मरासिनीसँग कुराकानी गरिरहेका छौं। डाक्टर साहब, म फेरि पनि स्वागत गर्न चाहन्छु यहाँलाई कार्यक्रम बदलिदो नेपालमा। विशेष गरेर हामीले कस्ता खालका समस्याहरू जनस्वास्थ्यमा कस्तो खालको प्रभाव पर्न सक्छ भनेर कुराकानी गर्यौं। विशेष गरेर हामी अलिकति नीतिगत कुराहरूमा पनि जोडौंला। यो भाइरसले चाहिँ मानिसदेखि मानिसमा सर्ने के गरी क्षमता विकास गरिहाल्यो भने चाहिँ नेपालले कस्तो खालको तयारी चाहिँ गर्नु पर्थ्यो जुन चाहिँ पहिला गरिएको थियो, अहिले चाहिँ अलिक सुस्त आयो।
2: अब त्यसमा त अब त्यसलाई दुई तीन किसिमले हेरिएको थियो पहिलाको हिसाबले। यसलाई यसमा चाहिँ खास अब दुईटा कम्पोनेन्ट, दुईटा मन्त्रालयको असाध्यै नजिकको चाहियो। एउटा चाहिँ त यो हाम्रो पशुपन्छी मन्त्रालय होइन, पशुपन्छी मन्त्रालय अहिले कृषि मन्त्रालय मात्रै भनेको छ, के कृषि पशुपन्छी भनेको छ। अर्को स्वास्थ्य मन्त्रालय, पब्लिक हेल्थ र अनि चाहिँ एनिमल हेल्थ सँगसँगै काम गर्नुपर्छ भन्छ। अनि हामीले एकताका त अब म डाइरेक्टर हुनेसम्म चाहिँ नेसनल पब्लिक हेल्थ ल्याबोरेटरीमा मिटिङ हुन्थ्यो, हरेक तीन तीन महिनामा हुन्थ्यो। त्यो मिटिङ हुँदाखेरि हाम्रो चाहिँ पशु स्वास्थ्य सेवा विभागबाट पनि त्यहाँको महानिर्देशक सहितको के महाशाखा प्रमुखहरू आउनुहुन्थ्यो, ल्याबको प्रमुख आउनुहुन्थ्यो। हाम्रो पनि यतापट्टि ल्याबमा चाहिँ यो चाहिँ इन्फ्लुएन्जाको टेस्ट गर्ने गरेका थियो। हामीले चाहिँ दुवैले चाहिँ प्रेजेन्टेसनहरू गर्थ्यौं। अर्को यता वरुण भन्ने एउटा चाहिँ छुट्टै एउटा प्राइभेट त नभनौ एनजीओ ल्याब छ, वरुणले पनि अनि चाहिँ अलिकति डेन्जर ठाउँ भनेर चाहिँ परिभाषित गरेको दुईटा, पोखरा र पोखरा टुरिस्टको कारणले, अनि चाहिँ दोस्रो काठमाडौँ, तेस्रो चाहिँ चितवन। यो तीन ठाउँको चाहिँ स्याम्पलहरू कलेक्सन गरेर उसले चाहिँ अनि ल्याएर रिजल्टहरू दिन्थ्यो। इन्फ्लुएन्जा ए देखियो या इन्फ्लुएन्जा बी देखियो भनेर चाहिँ रिपोर्टहरू दिने गरेको
1: थियो। भाइरसको प्रकारको पनि परीक्षण
2: दिने गरेका थियो, प्रेजेन्टेसन गर्ने गरेका थियो हामीले चाहिँ, अनि चाहिँ त्यो चाहिँ गर्ने गरेका थियौँ। अहिले अब त्यो चाहिँ भएको मलाई चाहिँ त्यति जानकारी छैन, मेरो विचारमा नभएको हुनुपर्छ। अहिले यस्तो यो संयन्त्र पनि अनि चाहिँ यो चाहिँ अब यो संयन्त्रले काम गर्नुपर्थ्यो र यसलाई अहिले चाहिँ नाम दिएको छ अमेरिकाले चाहिँ, अमेरिकाले वर्ल्ड ब्याङ्कले यसलाई चाहिँ सपोर्ट गरेका छन्। वन हेल्थ अनि चाहिँ कन्सेप्टमा जानुपर्छ भनौँ, दुईटा मन्त्रालय मिलेर पब्लिक हेल्थ र एनिमल हेल्थ मिलेर सँगसँगै काम गर्नुपर्छ। त्यो गरेन भने यसले चाहिँ यसको सिधै प्रभाव चाहिँ ह्युमनमा जान्छ।
1: सँगसँगै काम गर्नुपर्छ भन्नुको अर्थ मन्त्रालय गाभ्ने चाहिँ होइन,
2: मन्त्रालय गाभ्ने होइन, एउटै प्रोग्राम बनाएर गरौं भन्ने थियो।
1: हाम्रो त अलि कहिले कहिले चाहिँ दुईटै मन्त्रालय मिलाउन भन्यो भने मन्त्रालय नै गाभ्ने चलन छ नि।
2: होइन, त्यस्तो चाहिँ हुँदैन। अब मन्त्रालय र अहिले त्यो पशु सेवा मन्त्रालय र स्वास्थ्य मन्त्रालय संसारमा धेरै जसो देशमा कतै पनि मैले अहिले सुनिएको छैन। उहिले चाहिँ त हेर्नुहोस् उहिले राणाकालमा चाहिँ हाम्रो गाई गोठहरू पशु अस्पताल स्वास्थ्य सेवा विभागको मातहतमा थियो, होइन, अब तपाईँलाई थाहा छैन होला। 1996-97 चाहिँ यो चाहिँ अनि चाहिँ स्वास्थ्य सेवा विभाग अन्तर्गत थियो। त्यसैले अब त्यो बेला हो, अब त्यसपछि चाहिँ अनि यो 7 सालपछि छुट्टिएको, यो छुट्टिएको छुट्टी भएको हो। अब अहिले त्यो प्रचलन पनि छैन त्यसो, अब यो चाहिँ अनि पशु सेवाको पनि छुट्टै अब विशिष्ट एउटा विधाको रूपमा यो चाहिँ झन्झन बलियो हुँदै गएको छ। त्यसैले त्यसको सम्भावना, त्यो गाभ्ने सम्भावना होइन, तर चाहिँ अनि चाहिँ के थियो भने यो एउटै कार्यक्रम बनाएर अनि चाहिँ दुईटा मन्त्रालयले अनि त्यही त्यो कार्यक्रममा आफ्नो कम्पोनेन्ट हुन्छ नि त, फेरि कार्यक्रमको एउटा हो त कार्यक्रमको पशुमा चाहिँ अनि निगरानी गर्ने सर्वेलेन्स गर्ने भनेको त पशुले गर्नु पर्यो, होइन, मान्छेमा गर्ने भने त फेरि स्वास्थ्यले गर्नु पर्यो, त्यसरी गर्ने भनेर खोजे हो, त्यसरी गरेर एकीकृत रूपमा काम गरौं भन्नु पनि।
1: जस्तो स्वास्थ्य मन्त्रालयमा हरेक पटक नयाँ सरकार आएपछि कहिले जनसंख्या थपियो मन्त्रालय बनायो, कहिले खाद्य स्वच्छता भनेर
2: अहिले बीचमा त के आएको छैन, बिजुली तथा नहर मन्त्रालय, होइन, बिजुली तथा नहर मन्त्रालय अनि स्वास्थ्य तथा स्थानीय स्वशासन मन्त्रालय र त्यो पहिलेदेखि नै यसमा चाहिँ धेरै ल्याउने छोड्ने धेरै गरेका छ।
1: तर जुन आए पनि जसरी आए पनि जुन बीच समन्वय हुनुपर्ने त्यसमा चाहिँ चुक्न भएन, होइन
2: भएन, यो समन्वय भने त एकदमै कुरा हो। यसमा त्यो गरेपछि के हुन्थ्यो भने प्लानिङको एउटा प्लानिङको पाटाहरू चाहिँ छुट्टा छुट्टी जान्थ्यो। त्यसपछि अब अर्को टेस्ट गर्नुपर्नेमा पशुको राम्रो छ राम्रो थियो पहिला यता चाहिँ स्वास्थ्यमा चाहिँ यो ह्युमन हेल्थपट्टि चाहिँ यो यसको टेस्ट गर्ने प्रोसेस अलिक कमजोर थियो बिचमा अलिकति राम्रो भएको थियो अहिले फेरि कमजोर भयो कि जस्तो लाग्छ पहिला जति टेस्टहरू चाहिँ त्यति भइरहेको छैन स्वास्थ्यमा अनि त्यसपछि अब त्यसपछि मान्छे अब किन टेस्ट गर्ने पर्यो भने चाहिँ मान्छे शङ्का लाग्यो भने त टेस्ट गर्नु पर्यो नि त भर्ना गर्नु पर्यो आइसियू अनि आइसियू चाहियो जनशक्ति तालिम दिनु पर्यो तालिम दिन पनि पठाइयो जनशक्तिको तालिम दिन दुई हप्ताको तिन तिन हप्ताको तालिम दिन ब्याङ्कक पठाइयो है ब्याङ्ककमा अलिक ठुलो यो चाहिँ बर्ड फ्लू फैलिएर धेरै मान्छेको मृत्यु भयो पाँच सातजनाको भयो उनीहरूको अनुभव बेसी भनेर त्यहाँ पठाइयो तर अब के भयो भने अब ती मान्छे सबै रिटायर भइसक्यो होला नि के होला नि अब त्यो त सिस्टम त बनाइराख्नको लागि त मेहनत गर्नु पर्थ्यो त्यो मेहनत भयो त्यो चाहिँ
1: सिस्टम छ हस्तान्तरण गर्ने
2: भएन प्लानै भएन
1: प्लानै
2: राम्रो भएन अहिले त्यही एउटा बर्ड फ्लू अर्डर भनेर चाहिँ छ मन्त्री परिषदले बर्ड फ्लू अर्डर भनेर चाहिँ त्यो चाहिँ बर्ड फ्लूबाट प्रभावित किसानहरूलाई अथवा त्यो उद्योगीहरूलाई कसरी चाहिँ अनि चाहिँ उनीहरूलाई उनीहरूको घाटामा अलिकति धेरथोर भए पनि क्षतिपूर्ति दिने भन्ने खालको योजना मात्रै थियो
1: त्यो विशेष गरेर किसानहरू लक्षित कार्यक्रम मात्र भयो जनस्वास्थ्यमा केही गरेर यो भयावह रूपमा देखियो भने के गर्ने भन्ने नीतिगत रूपमा त्यस्तो कार्य योजनाहरू चाहिँ देखिएको छैन
2: पुरानो योजना अनुसार त त्यही हामीले आइसियू बनाउने त्यसपछि त्यहाँबाट त्यो जाँच गर्ने ल्याबको स्थापना गर्ने होइन जनशक्तिहरूलाई तालिम दिने औषधि त्यो चाहिँ उपचारको व्यवस्थाहरू गर्ने टामी फ्लू भन्ने ट्याब्लेट पनि लेखेर मसँगसम्म चाहिँ करिब करिब 1,00,000 डोज जति चाहिँ हामीले चाहिँ अनि ल्याएर राख्ने गरेका थियौँ किनेर ल्याएर होइन अब यो भने इमर्जेन्सी औषधि हो अब यो चाहिँ चाहिएको बेला किन्ने नत्र नकिन्ने भन्ने हुँदैन एउटा मान्छे पनि मर्नु हुँदैन कि औषधि नभएको भनेर किसिमले भनेर चाहिँ हामीले चाहिँ ल्याएर राखेका थियौँ हेर्नुहोस् कत्रो कत्रो ठुल्ठुला मान्छेहरूलाई त्यो औषधि प्रयोग गरेर ज्यान जोगियो हेर्नुहोस् पहिला होइन इन्फ्लुएन्जाबाट ज्यान त जोगियो तर अब अहिले यी कुराहरू गरिएको छ कि छैन अब त्यो चाहिँ मैले चाहिँ अलिकति
1: त्यो चाहिँ त्यति प्रभावकारी रूपमा चाहिँ देखिएको छैन होइन अब विशेष गरेर आर्थिक क्षतिका विषयमा चाहिँ सरकारले चाहिँ त्यसलाई चाहिँ सम्बोधन गरेको देखियो त्यो बाहेक चाहिँ अब यो संक्रमित क्षेत्र घोषणा गर्ने नियन्त्रणको लागि चाहिँ अन्तर्राष्ट्रिय मापदण्डहरू चाहिँ नेपालमा पालना गर्ने यी चाहिँ कतिको प्रभावकारी रूपमा देखिन्छन् त
2: एघार जिल्ला मध्ये काठमाडौँ भ्याली पुरै यो त राजधानी हो हेर्नुहोस् यहाँ मान्छेको आवत जावत धेरै छ आवत जावत धेरै छ अन्तर्राष्ट्रिय यतिका फ्लाइटहरू आउँछन् यहाँ त हामी त यो त बर्ड फ्लूबाट अति प्रभावित क्षेत्र भनेर हामीले त एक प्रकारको यो चाहिँ अनि इमर्जेन्सी होइन एक प्रकारको चाहिँ यो पब्लिक हेल्थ इमर्जेन्सी अफ यो चाहिँ नेसनल कन्सर्न इन्टरनेसनल होइन यो नेसनल कन्सर्न यसलाई त हामीले चाहिँ त यो अहिलेको भन्दा धेरै गम्भीर रूप लिएर कानुन अब त्यसो गरेपछि त्यसमै इन्टरनेसनल नेसनल कन्सर्न अफ पब्लिक हेल्थ कन्सर्न अफ नेसनल यो आउटब्रेक जस्तो मानेर यसलाई चाहिँ काठमाडौँ भ्यालीमा एक प्रकारको इमर्जेन्सी लागू गर्नु पर्थ्यो कि त्यो होइन इमर्जेन्सी लागू गर्दा नकारात्मक कुरा पनि हुन्छ तर सकारात्मक कुरा मान्छेले मास्क लगाएर हिँड्छन् मान्छेमा चाहिँ सतर्कता हुन्छ यो चाहिँ कुखुराको फार्मका मालिकहरू कसैलाई अहिलेसम्म थाहै छैन होला उनीहरू पनि अलिकति सतर्क हुन थाल्थ्यो होला वरिपरि केहीहरू चाहिँ इन्सेक्टिसाइडहरू छर्किने भाइरस एन्टिभाइरल टाइपको त्यहाँ चाहिँ अनि चाहिँ कम्पाउन्ड बाहिर भएका भाइरसहरू मार्ने पनि व्यवस्था गर्न सकिन्थ्यो होला त्यो गर्नु पर्थ्यो नि
1: के गर्नु पर्थ्यो यो बेला जस्तो अब काठमाडौँ उपत्यकाका धेरैवटा पोल्ट्री फार्महरूमा चाहिँ यतिखेर कुखुराहरू नष्ट गरेको कुराहरू छ कुखुरा चल्लाहरू नष्ट गरेको अहिलेसम्मको विवरणहरू हेर्ने हो भने पनि धेरै तीन महिनाको अवधिमा देशभर 5.5 लाख कुखुरा नष्ट गरेको र 10 लाख भन्दा बढी अण्डा नष्ट गरेको कुराहरू पनि छ होइन यो हेर्ने हो भने चाहिँ अहिले सरकारले के गरिसक्नु पर्थ्यो यो बेला
2: काल लाउनु पर्थ्यो स्वास्थ्य संकटकाल घोषणा गरेर अनि चाहिँ त्यसपछि अगाडि बढ्नु पर्थ्यो त्यो लगाएको भएपछि अनि त्यसपछि के हुन्थ्यो भने मान्छेले यो गर्नुपर्छ यो गर्नु हुँदैन फर्म मालिकहरूले यो चाहिँ पशु पन्छीको पाल्ने चाहिँ फर्म मालिकहरूले के गर्नुपर्छ भन्ने कुरा जानकारी हुन्थ्यो अनि त्यहाँबाट त्यो कृषि त्यो फल्ला फार्महरूबाट चरा किनेर ल्याउँदाखेरि कसैले हेर्थ्यो ए यो त झोक्राएको छ झोक्राएको किन ल्यान्लाइस भन्थ्यो होला होइन झोक्राएको अनि किन बिक्री गरेको किन लान लागेको ए यो त सबै यो त इन्फेक्सन भयो यो लान पाइँदैन पनि भन्थ्यो होला त्यो यसको त धेरै फाइदा हुन्थ्यो नि यो त अब अलिकति ढिला भइसक्यो त धेरै
1: जस्तो स्वास्थ्य संकटकाल घोषणा गरिसकेपछि चाहिँ के गरिन्थ्यो त त्यो यो घोषणा गरिसकेपछि
2: अब यो हेर्दाखेरि त के हुन्छ भने अब यो त अब पशु स्वास्थ्य छ, पशु स्वास्थ्यबाट मानव स्वास्थ्यतिर असर हुने चीज भयो। त्यसैले अब यो चाहिँ अनि के भयो भने चाहिँ अर्को यो चाहिँ अनि चाहिँ श्वास प्रश्वासजन्य रोग हो। श्वास प्रश्वासजन्य रोगमा त अब सिम्पल हामीले त यहाँ बाटामा हिँड्दाखेरि त एउटा मास्क लाउने हो, अनि घरमा गएपछि हात धुने हो, हात नमिलाउने। यो बन्द गरियो भने त हामीलाई हाम्रो जोखिम त घटेर जान्छ नि। पिपिई त बाटामा लाएर हिँड्नु पर्दैन, यो चाहिँ फार्मभित्र होटेलभित्र कुखुराको फार्मभित्र मात्रको कुरा हो। त्यसैले यस्तै यस्तो साधारण साधारण कुराहरूमा पनि मानव चेतन सचेतना बढेर जान्थ्यो होइन। तर अब त्यसो नगरिदिँदाखेरि मान्छे कुनै मान्छेमा सरेर अब त्यसपछि एउटा मान्छेमा सर्यो, फेरि त्यो मान्छेबाट अर्को मान्छेमा, अर्को मान्छे अर्को मान्छेमा गर्दाखेरि त त्यहाँबाट मानव के ह्युमन टु ह्युमन स्प्रिड हुन थाल्यो भने त ठुलो अनि चाहिँ समस्या हुन्छ। सुरु सुरुमा त धेरै मानिसहरूको मृत्यु भएपछि मात्रै अनि चाहिँ त्यसपछि अलि मानिसहरूले पचाउन थाल्छन्, अनि रेसिस्टेन्स बढेर जान्छ र अलि मृत्यु दर कम हुँदै जान्छ।
1: भनेको अहिलेसम्म चाहिँ यो वर्ष एकजनालाई पनि त्यस्तो मान्छेमा सरेको छैन, त्यो कारणले गर्दाखेरि लापरवाही पनि भएका छन् त?
2: त्यो हो नि, मान्छेमा नसरीसम्म चाहिँ अब चाहिँ स्वास्थ्य मन्त्रालय अनि चाहिँ भएन होइन। स्वास्थ्य मन्त्रालय चाहिँ के अरे अहिले चाहिँ त्यति इन्ट्रेस्ट लिएन जस्तो लाग्छ। मान्छेमा सरेको छैन किनभने मान्छेमा भएपछि मात्रै अनि हामी यसको बारेमा अनि चाहिँ अनि काम गरौँला भन्ने होला, त्यस्तो होइन। यो त प्रिभेन्सन हो, यसमा त क्युरेटिभको त खासै धेरै रोलै छैन। बर्ड फ्लूको इन्फ्लुएन्जाको भाइरस विरुद्ध काम गर्ने औषधि नै छैन खास भन्ने, त्यो एउटा फ्लू भन्नेलाई चाहिँ अलिकति थोरै अनि चाहिँ त्यसलाई चाहिँ मान्यता दिएको छ, त्यो बाहेक त अरू त छन् छैन। त्यसो भए हुनाले हामीले दिने गर्ने अब मेन अनि चाहिँ प्राथमिकता भनेको हाम्रो चाहिँ सचेतनै हो, एजुकेसनै हो। एजुकेसनको पाटोमा जानको लागि पनि हामीले चाहिँ स्वास्थ्य यो चाहिँ संकटकाल लगाएको हो।
1: विशेष गरेर अहिले चाहिँ संघीय सरकारले चाहिँ के गर्नुपर्छ, सुझाव दिनुपर्दा संघीय सरकारले के काम गर्नुपर्थ्यो? यो
2: संघीय सरकारले त तीनटा काम गर्ने हो, तीन किसिमले गर्ने हो। जो स्थानीय निकायबाट स्थानीय सरकारबाट प्रभावकारी रूपले अगाडि बढाउन सकिने कामहरू, जस्तो कुखुरा फार्मको त्यो चाहिँ अनि कुखुरा फार्मको चाहिँ अनि सेफ्टीको कुराहरू, काम गर्ने मान्छेको सेफ्टीको कुराहरू, तालिम दिने कुराहरू गर्नुपर्छ होइन, स्थानीय सरकारले गर्नुपर्छ। त्यहाँ चाहिँ अनि दैनिक गएर कुखुरा चाहिँ अनि चाहिँ अनुगमन पनि गर्नु पर्यो, कुखुरा बिरामी छन् कि छैनन्, कसरी बिक्री वितरण भइरहेको छ, यो कुराहरू हेर्नलाई पनि अनि त्यहाँ एउटा कुखुरा फार्ममा एकजना मान्छे गएर एकछिन बसेर हेर्ने, अर्कोमा जाने, दिनभरि गऱ्यो भने त 10-12 हेर्न सक्ला नि एउटा त। त्यसो भए हुनाले त्यस्तो खालको एउटा चाहिँ अनि चाहिँ मेकानिजम त्यहाँबाट गर्नुपर्थ्यो। दोस्रो चाहिँ अनि चाहिँ प्रदेश सरकार छ, प्रदेश सरकारले पनि आफ्नो केही भूमिकाहरू अनि जस्तो भेटनरी डाक्टरले नकाटेको फेरि नहेरेको जाँच नगरेको कुखुरा काट्न नपाइने भन्ने एउटा नियम लागू गर्न सक्यो कि, यसरी चाहिँ अनि चाहिँ अब यहाँ माथिकोले त कानूनको नीतिगत कुराहरू हो होइन, पैसा उपलब्ध गराउने कुराहरू हो, त्यो सबै चाहिँ अनि चाहिँ माथि अब स्वास्थ्य मन्त्रालयले हेर्नु पर्थ्यो।
1: जस्तो अहिले यहाँले पनि भन्नुभयो कि हरेक क्षेत्रमा चाहिँ पालिकाको भूमिका चाहिँ महत्वपूर्ण हुन्छ, विशेष गरेर बर्ड फ्लू नियन्त्रणको लागि र रोकथामको लागि चाहिँ के गर्नुपर्छ जस्तो लाग्छ?
2: पहिलेदेखि होइन, त्यो त यसको लागि त एउटा ऐनै पास गर्नुपर्छ, यसको लागि होइन ऐनभन्दा तलको कुराहरू पास गर्नु हुँदैन। त्यो बर्ड फ्लू अर्डर भनेको त त्यो मन्त्री परिषदले बनाएको अर्डर हो, त्यसमा अब कसैले अब चाहिँ अनि चाहिँ जाने जाने चाहिँ गलत काम गर्यो भने त्यसमा भन्न त नयाँ एउटा उसमा धेरै चिज लेखेको छ, त्यसमा

0: राम्रो काम गरेको
1: पालिकाले गर्ने कि संघले बनाउने त
0: होइन पालिकाले माने अहिले पालिकाले आफ्नै अनुसार प्रदेशले आफ्नै अनुसार मोडिफाई गर्छ पालिकाले आफ्नै अनुसार मोडिफाई गरेर चल सञ्चालन गर्न सक्छ त्यो ऐन चलाउन सक्छ
1: भनेपछि संघबाट एउटा हुनु पर्यो
0: एउटा फ्रेमवर्क एक्ट एउटा आउनु पर्यो त्यसो अनुसार अनि त्यसपछि उनीहरूले गरिहाल्छ
1: भनेपछि यो कानून अभावले नै यसमा
0: कानून अभावले गर्दाखेरि यति ठुलो यो आउटब्रेक हो नत्र यो त कति चार पाँचदेखि नै अलिअलि अलिअलि गरेर चलिरहेको छ
1: विशेष गरेर हामीले सिक्नुपर्ने पाठ अलिकति भन्नु

0: पनीर चिकन फ्लेक्स भनेर भन्न सक्नु पर्यो नि त. त्यसो गर्दाखेरि यो चाहिँ ल्याउन पाइने छैन भनेर लेखिदिएपछि यहाँ कसैले पठाउनु पनि खोज्दैन. दोस्रो चाहिँ अब निगरानीको सिस्टम हुनु चाहिँ मतलब कहीँ मर्यो भने चाहिँ एउटा चरा मर्यो भने त्यसको चाहिँ पुरा मान्छे मरेको जस्तै जसरी मान्छेलाई चाहिँ मर्यो भने चाहिँ मरेको व्यवसाय ऋषि रूपमा मरेको मान्छे भेटियो भने कसैले मारेको हो भनेर इन्भेस्टिगेसन हुन्छ. त्यो किसिमले त्यो चरा किन मरेको भनेर चाहिँ इन्भेस्टिगेसन हुनु पर्थ्यो. कागहरू कुखुरा भयो हाँस भयो त्यसपछि अनि चाहिँ हाम्रो परेवा पनि धेरै छन् यस्तो चराहरूको बारेमा अलिकति चाहिँ अनि ख्याल गर्नु पर्थ्यो.
1: जस्तो कतिपय ठाउँमा यो अहिले बर्ड फ्लू देखिएको पोल्ट्री फार्म होस् अथवा हाम्रो यहाँ नजिकै चिडियाखानामा पनि देखियो होइन, अब त्यो वरपर नै भएर जान पनि डराउँछन् मान्छेहरू, अब त्यो एरिया भएर बस्ने कि नबस्ने भन्नेहरू पनि छन्. उहाँहरूलाई चाहिँ सुझाव दिनु पर्दाखेरि के नागरिक त्यस्तो विधि सतर्क हुनु जरुरी छ?
0: उहाँहरूले त एउटा अब कम्पाउन्डमा साह्रै डराउनु हो भने मास्क लगाएर हिँड्नुहोस्, गग लाउनुहोस् अनि त्यसपछि पन्जा लगाएर त्यहाँ कम्पाउन्ड सफा गर्ने ऊ गर्ने कामहरू गर्नु, भित्र त अब यो आउने सम्भावना भएन गरे कागहरू त्यति गर्दाखेरि पुग्छ होला जस्तो लाग्छ. अब त्यो मास्क खोलेर बाहिर हुँदैन, नहिँड्नुहोस् त्यहाँ वरिपरि अब काग धेरै छन्.
1: यो चाहिँ त्यो भित्रै काम गर्ने कामदारको हिसाबले कुरा हाल्नुभयो,
0: होइन घर होइन घरकै परिवारकै मान्छेको हिसाबले परिवारका सदस्यहरूले नै अब ढोकाबाट बाहिर मूल ढोकाबाट बाहिर निक्लेर मास्क लाउनु पर्यो.
1: त्योभन्दा बाहेक छिमेकीहरूले त्यस्तो आतंकित
0: हुनुपर्ने त जरुरी छैन. एउटा काग अब कतै मर्न सक्छ, त्यो काग मरेको कारण पनि त स्पष्ट पारिदिनु पर्यो. त्यो काग किन मरेको हो भनेर चाहिँ बर्ड फ्लू हो कि अरू कुनै विषाक्त खाना खाएर मरेको हो भन्ने पनि हुनु पर्यो नि.
1: भनेपछि यो जस्तो अब काग मरेको अब आफ्नो एरियाभित्र मरेको पशु पन्छीको त त्यो राम्ररी त्यसको भनौँ न त्यसलाई कसरी व्यवस्थापन गर्ने गरिन्छ, तर काग के गरी मर्यो, तीन चारवटै मर्यो त्यसरी कतै मरेको छ भने त्यसलाई खुल्ला ठाउँमा त्यतिकै छोडेको हुन्छ, मानिसमा सर्ने सम्भावना.
0: त्यसलाई त खाल्डो खनेर गाड्नुपर्छ पनि, कति फिटको खाल्डो मलाई चाहिँ एक्ज्याक्ट थाहा छैन, कमसेकम तीन चार फिट पाँच फिटको गहिरो खाल्डो खनेर त्यसलाई माटो पनि पुर्नुपर्छ.
1: समुदाय पनि
0: सतर्क हुनु, त्यसरी फालिदिनु हुँदैन, अर्काको कम्पाउन्डतिर फालिदिने गर्नु हुँदैन. त्यहीँ आफ्नै छेउमा वा त्यो कम्पाउन्डको छेउमा एउटा खाल्डो खनेर पुरिदियो भने आफूलाई पनि त्यो चाहिँ सजिलो हुन्छ अनि त्यसपछि अरूलाई पनि गर्दैन.
1: भनेपछि यो बेला चाहिँ अब यहाँले सुझावै दिनु पर्दाखेरि चाहिँ आम नागरिकलाई नै भनौँ न, विशेष बर्ड फ्लूबाट चाहिँ हामी जोगिने कसरी?
0: बर्ड फ्लूबाट जोगिनको लागि त अब हामीले त्यही अब जहाँ यदि फार्म नजिकै छ अथवा घर फार्मै राख्नु भएको छ, घरमा चराहरू पाल्नु भएको छ भने विशेष सतर्कता हुनु पर्ला. त्यहाँ चाहिँ चराको उसमा जाँदाखेरि चाहिँ गम्बुट सम्बुट लगाउने, कमसेकम त्यो चाहिँ अनि मास्क लगाउने अनि यो हाम्रो गग लगाउने अनि त्यसपछि ग्लोभ्स मास्क ग्लोभ्स गर्नु होला होइन, पन्जा लाउने गर्नु. तर अब बिरामी जस्तो भयो भने त पिपिई नै लाउनुपर्छ. यदि त्यो बिरामी देखिएको छ होइन, झोक्राएको छ, ऱ्याल काटिरहेको छ, खाएन दाना खाएन भने त्यसलाई अब चाहिँ बर्ड फ्लू भएको मानेर चाहिँ अनि चाहिँ अलिकति फुल सेफ्टीमा जानुपर्ने हुन्छ, पर्सनल सेफ्टीमा. अरू त अब त्यो मासु खाएर यकिन गरेर मात्रै खानु पर्यो. अब सकभर त भेटनरी डाक्टरले जाँच गरेको कानून बमोजिम त्यो त छ, अब कानून त मासुको मासु जाँच ऐन भनेर कति होला त्यो लागू गर्ला भनेर हामीले कति वर्षसम्म गऱ्यौँ कृषि विभाग अनि मासु जाँच ऐन चाहिँ यही बेला पारेर लागू गर्नु पर्यो. अरू जस्तै भेटनरी डाक्टर पनि बेरोजगार होला, उनीहरूले रोजगारी पनि पाउँथे, नभए उनीहरूको त पार्ट टाइम राखिदिए पनि हुन्छ नि. अब यो लगाएर अनि यसरी चाहिँ उसलाई चाहिँ त्यो चाहिँ अनि सर्टिफिकेट दिएर पठाऊ, यो यति दिनभित्र यो चाहिँ ठिक छ भनेर भन्ने पनि गर्न सकिन्थ्यो होला.
1: यो चाहिँ जहाँ किसानहरू छ अथवा जहाँ पोल्ट्री फार्म छ त्यही नै गएर
0: जाँच गरेर अथवा त्यहाँ आफ्नो फार्ममा ल्याइसकेपछि जाँच गरे पनि हुनुभयो. तर काट्नुभन्दा अगाडि भेटनरी डाक्टरको सर्टिफिकेट चाहिन्छ, त्यो विदेशतिर अनिवार्य छ, काट्नै पाउँदैन. त्यसपछि अब पकाउँदाखेरि चाहिँ पकाउने चाहिँ कुक जो हो कुकलाई अलिकति खराब हुनसक्छ, त्यही त्यसले उहाँले अलिकति हाइजिन मेन्टेन गर्नु भएन भने उहाँले चाहिँ त्यो चाहिँ मासु चाहिँ भाँडोमा हालेर चाहिँ पकाउनु सुरु गरेपछि त्यो मासु छोएको हात चाहिँ दुइटै हात चाहिँ मजासँग धुनु पर्यो साबुनले, साबुन पानीले धोएर अनि त्यसपछि चाहिँ मजाले त्यसलाई कन्टिन्यू गर्नु पर्यो. त्यसो गर्दाखेरि खास ठुलो ऊ हुँदैन. खाने मान्छेलाई त बेसरी चाहिँ पकाएको सिटी लगाएर पाकेको चाहिँ मासुको चाहिँ खास केही हुँदैन.
1: बिस्तरी पकाएर मात्रै खाउँ, अरू प्रकारले चाहिँ
0: प्रकारले त्यो कचेला बनाउने अनि थोरै पाउने इभन मममा पनि अनि खतरा हुन सक्छ, मम कुरा पाकेको हुँदैन जस्तो लाग्छ
1: यो बेला चाहिँ.

0: यो चाहिँ विशेष गरेर खानेहरूले चाहिँ अप्नाउनु पर्ने सावधानी भयो र अर्को चाहिँ अलिकति सावधानी जो चाहिँ पोल्ट्री फार्ममै काम गर्नुहुन्छ जो चाहिँ ओसार पसारमा काम गर्नुहुन्छ उहाँहरूले अप्नाउनु पर्ने सावधानी चाहिँ के हो?
1: अब त्यो अब अलपत्रै त्यस्तो उसमा राखेर होइन त्यो उसको पछाडि मोटरसाइकलको पछाडि ह्याङ गरेर ल्याइरहेको हुन्छ उनीहरूको त्यो सास नै मान्छेको त्यो मोटरसाइकल नाकतिर यस्तो गराएर ध्यान गरेको छ हात मुनि त्यसो गर्दाखेरि अब त्यो त्यसलाई बदल्नु पर्छ क्या उहाँहरूले त्यो बदल्नु पर्यो त्यसलाई चाहिँ अब कसरी आफूतिर तिनीहरूको श्वास र्याल दिसा पिसाब नपर्ने गरी चाहिँ अनि लैजानलाई अनि गर्नु पर्यो अथवा गाडी नै प्रयोग गर्नु त्यसमा लानु चाहिँ भएन गाडीमा लाने अनि गाडी त सफा गर्नु मिल्छ क्लोरिन हालेर क्लोरिनको झोलले सट्टै पखालिदियो भने भयो त्यस्तो त्यो बानी पनि अहिले चाहिँ अलि परिवर्तन गर्नुपर्ने देखिन्छ।
0: अब सरकारलाई नै सुझाव दिनु पर्दाखेरि यो बर्ड फ्लू नियन्त्रण रोकथाम र भनौँ न प्रकोप महामारी नआओस् भन्नको लागि चाहिँ बुन्दागत रूपमा के सुझाव दिनुहुन्छ?
1: सरकारको त यो चाहिँ बर्ड फ्लू प्रिभेन्सन एण्ड कन्ट्रोल प्लान हुनुपर्छ होइन कन्ट्रोल प्लान हुनुपर्छ त्यसपछि त्यसमा एक ठोला त्यसपछि अनि चाहिँ यो अब हाम्रो चाहिँ अनि यो हेल्थको अनि चाहिँ हेल्थले के काम गर्ने भन्ने कुराहरू होला अनि त्यसपछि एनिमल हेल्थले के काम गर्ने भन्ने कुराहरू होला अनि कोअर्डिनेसनको कुरा होला सर्भेलेन्सको कुराहरू जोइन्ट सर्भेलेन्स गर्ने कुराहरू होला होइन कुखुरा फार्ममा बर्ड फ्लू फैलियो भने वरिको बस्तीमा के छ भने त पब्लिक हेल्थ जानु पर्यो पब्लिक हेल्थको डाक्टर सहितको टोली गएर डाक्टर पब्लिक हेल्थ अफिसर टेक्निसियन हेर्नु पर्यो नि त्यहाँ त मान्छेहरू बिरामी छन् कि छैनन् अब ट्रिटमेन्ट गर्नु पर्यो भने कहाँ ट्रिटमेन्ट गर्ने के गर्ने होइन त्यो कुराहरू चाहिएला होइन अब तालिम दिनुपर्ने भयो अनि लजिस्टिक चाहियो अब त्यसको औषधि चाहिएला बर्ड फ्लूको ट्रिटमेन्टको औषधि चाहिएला होइन अनि त्यसपछि अनि अरू यो पर्याप्त मात्रामा पिपिई नहुन सक्छ पिपिईको ल्याएर हामीले चाहिँ सञ्चित गर्नु पर्यो होइन मास्कहरूको छ अनि मास्क पनि N95 मास्क हुन्छ त्यसले पनि हुन्छ कि हुँदैन भने हान अहिले फेरि होइन यो अर्डिनरी यो सर्जिकल मास्क मात्रै होइन N95 मास्क भन्ने छ त्यस्तो कुराहरू छ त्यो त एकछिन लाएर धेरै बेर त लाएर चाहिँ बस्न पनि सकिँदैन होइन बिरामीलाई लगायो बिरामीलाई अनि हेऱ्यो अनि चाहिँ बाहिर निस्केपछि फेरि फालेर अर्डिनरी मास्क लाउने हो त्यसको एक टाका चाहिँ $10 थियो हेर्नुहोस् एउटाको अहिले अलिकति घट्यो कि त्यसैले अब यी कुराहरू चाहिँ हामीले चाहिँ अनि पहिल्यैदेखि चाहिँ स्टक पाइलिङ गर्नु पर्यो
0: जस्तो ट्यामी फ्लू जस्तो औषधिहरू
1: पनि अनि चाहिँ त्यो त्यसको लागि युज हुने पार्टिकुलर औषधिहरू पनि हामीले ल्याएर राख्नु पर्यो।
0: धेरै महत्वपूर्ण विषयमा आज हामी बर्ड फ्लूको बारेमा कुराकानी गर्यौं र स्टुडियोमै आएर यसबारेमा चाहिँ जानकारी गराइदिनु भयो धेरै धन्यवाद दिन चाहन्छु यहाँलाई।
1: हस् मेरो पनि धेरै धेरै धन्यवाद आफूले जानेको कुराहरू राख्ने अवसर दिनुभयो।
0: उहाँ हुनुहुन्थ्यो स्वास्थ्यविद डाक्टर बाबुराम मरासिनी। आज हामीले बर्ड फ्लू जनस्वास्थ्यमा पार्ने प्रभाव अप्नाउनु पर्ने र सरोकारवालाको भूमिकाका बारेमा कुराकानी गर्यौं। यो कुराकानीसँगै बद्लिदो नेपालको आजको समय पनि सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि विदा हुन्छु। नमस्कार।

0: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201152
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: नसा स्नायु मानसिक तथा शारीरिक बिरामीहरूका लागि सुवर्ण अवसर
3: मोडल सिटी हस्पिटल प्राली बेसी सहरमा सरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा स्नायु मानसिक शारीरिक तथा लागू औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुंगाना आउनुहुने हुँदा स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्
4: जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने निन्द्र नलाग्ने हात खुट्टा लाटो हुने झमझम गर्ने फयमा काम्ने छोप्ने ढल्ने वा बेला बेलामा बेहोस हुने शारीरिक फयमा
3: डर लाग्ने जसङ्ग हुने अतालिने मुटु ढुकढुक हुने मुटु हल्लिएको महसुस हुने धेरै पसिना आउने मनमा छटपटाहट हुने तर्सने मानसिक असन्तुलन घर छाडेर हिँड्ने एक्लै बस्न मन पराउने भएमा
4: लागू पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा
3: उदास भइरहने जिउमा फूर्ति नहुने आलस्य भइरहने जिउ दुख्ने बढी रिसाउने दुब्लाउँदै जाने निन्द्रा र भोक नलाग्ने भएमा बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा सुत्केरी आमाले बच्चाको सिहार नगरेमा
5: जाँच हुने दिन र समय यही असार महिनाको 27 गते शनिबारका दिन बिहान 11 बजेबाट
3: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपत्र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सेवा उपलब्ध छ
4: मोडल सिटी हस्पिटल प्राली पुरानो मोडेल हस्पिटल बेसी सहर सम्पर्क नम्बर 0665204 मोबाइल नम्बर 9840506063 97694888777
6: चौधरी एटीएम मोबाइल दे इंटरनेट बैंकिंग गोप्य विवरण आरी खाई बिले तुई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कॉल पर दिमो समय न्यो ठगदिल खामो बैंगर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया बैंक दे नील पर दिमो न्यो ताने सतर्क तना ठगदिल क्या बचेना सिद्धार्थ बैंगर क्याले जनहितरी जारी संदेश
7: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई
8: यो मोबाइलले पनि तनावै दियो भन्या
9: हैन के तनाव दियो ए खुशी
8: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
9: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
3: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
9: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099942
10: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
1: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनियोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
0: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको ठीक अगाडि।
2: ए के भयो? केको हल्ला खल्ला भयो?
3: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि? गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके हैन?
2: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
4: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
3: हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याऊ। नेपाल सरकार, विज्ञापन बोर्ड।
6: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
7: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
6: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
7: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
6: हुलासले बनाउँदैछ परिवार एक साथ।
8: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ।
9: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
10: मर्चेंट एफएम 95 मेगाहर्ज।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज केही ठाउँमा ठूलो वर्षाको सम्भावना। पूर्वी र मध्य तराईमा हावाहुरी समेत चल्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह। प्रविधि मार्फत निगरानी बढ़ाउँदै ट्राफिक प्रहरी, नियम उल्लंघन गर्ने गाड़ी चालकमाथि विशेष निगरानी। भरतपुर अस्पतालद्वारा आईसीयूमा प्रतीक्षारत बिरामीको नाम डिस्प्ले बोर्डमा राख्न शुरू। आईसीयू शैया उपलब्ध भए नभएको जानकारी एसएमएस मार्फत दिइने। इरानका पूर्व सर्वोच्च नेता खामेनीको अन्त्येष्टिमा सहभागी नहुन अमेरिकी दबाव, 13 देशका प्रतिनिधि सहभागी भएन। र मेक्सिकोलाई हराउँदै इंग्ल्याण्ड विश्वकपको क्वार्टर फाइनलमा प्रवेश। ब्राजिलियन खेलाड़ी नेइमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा। नेपाल खबरमा अब पूरा खबर। देशका केही ठाउँमा अहिले हल्का पानी परिरहेको छ। आज दिउँसो र राति भने मध्यमदेखि ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेशका पहाड़का एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। अरू ठाउँमा पनि मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै मधेस प्रदेशका साथै कोशी र बागमती प्रदेशको तराईमा हावाहुरीको समेत सम्भावना रहेको भन्दै सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार आज राति कोशी र गण्डकी प्रदेशका पहाड़ र तराईका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधिको प्रयोग मार्फत निगरानी बढ़ाएको छ। सीसीटीभी क्यामेरा तथा अटोमेटिक नम्बर प्लेट रिकग्नाइजेशन एएनपीआर प्रणालीको प्रयोग गरी नियम उल्लंघन गर्ने गाड़ी चालकलाई निगरानी गर्दै कार्यवाहीलाई तीव्र बनाएको हो। कार्यालयका अनुसार प्रविधि मार्फत निगरानी बढ़ाएपछि कार्यवाहीमा पर्ने चालकको संख्या उल्लेख्य बढ़ेको छ। एक वर्षमा कुल 38,778 जना चालकलाई कार्यवाही गरिएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभयो। ट्राफिक प्रहरीका अनुसार सड़कमा नियम उल्लंघन गरेर भाग्ने गाड़ी चालकलाई क्यामेरा मार्फत पहिचान गरी जरिवाना तथा कानूनी कार्यवाही गर्दै आएको छ। यस्तै एएनपीआर क्यामेराले गाड़ीको नम्बर प्लेट मात्र नभई चालकको गतिविधि समेत निगरानी गर्ने गरेको छ। कार्यालयको तथ्याङ्क अनुसार 2082 वैशाखदेखि अस्ति असार 20 गतेसम्म एएनपीआर क्यामेराको सहायताले 15,954 जना चालकलाई कार्यवाही गरिएको छ। यस्तै यही अवधिमा सीसीटीभी क्यामेराको निगरानीबाट 22,824 जना चालकलाई जरिवाना सहित कार्यवाही गरिएको हो। आधुनिक प्रविधिले ट्राफिक व्यवस्थापनसँगै दुर्घटना अनुसन्धानमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा छ। भरतपुर अस्पतालले सघन उपचार कक्ष आईसीयूमा सेवामा पारदर्शिता, निष्पक्षता र सहज पहुँच सुनिश्चित गर्न प्रतीक्षारत बिरामीको विवरण डिस्प्ले बोर्ड विद्युतीय सूचना पार्टी मार्फत सार्वजनिक गर्ने व्यवस्था लागू गरेको छ। नयाँ व्यवस्था अनुसार आईसीयू शैया उपलब्ध भएपछि सम्बन्धित बिरामी वा उसका आफन्तलाई मोबाइल फोन मार्फत सन्देश एसएमएस पठाई जानकारी समेत गराइनेछ। अस्पतालमा आईसीयू शैया प्राय खाली नहुने भएकाले बिरामी आईसीयू सेवाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले प्रतीक्षारत रहेको नाम र विवरण डिस्प्ले बोर्डमा देखाउने व्यवस्था गरिएको अस्पताल प्रशासनले जनाएको छ। भरतपुर अस्पतालका प्रवक्ता डाक्टर रामप्रसाद सापकोटाले आईसीयू जस्तो अति संवेदनशील सेवामा पारदर्शिता, निष्पक्षता तथा प्राथमिकताका आधारमा सेवा सुनिश्चित गर्न यस्तो व्यवस्था लागू गरिएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ, अल्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ, पोखरीबाट टाढा।
1: गाडी भित्र भएमा बस्नु।

0: दुई हजार बयासी चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जको भाका नलागेको ग्राहकहरूलाई 2083 आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखामा जानुभई छूट सुविधाको लाभ लिनु हुन अनुरोध गर्दछौ। महिला लघु वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देज।
1: सीधा कुरा प्रचार यो जेलो रेडियो नेटवर्क 90 मेगाहर्ज। अब थप खबरहरू। आउँदो आर्थिक वर्षको मौद्रिक नीति समयानुकूल बनाउन र बजेटले समेट्न नसकेका धेरै विषयलाई समावेश गर्न सरकारवालाहरूले सुझाव दिएका छन्। प्रतिनिधि सभाको अर्थनीतिक निको बैठकमा पूर्व गवर्नर, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र उद्योग व्यवसायीका छाता संगठनका प्रमुख एवं प्रतिनिधिले अर्थतन्त्रको सुधारका लागि नीतिले समेट्नुपर्नेमा जोड़ दिएका हुन्। पूर्व गवर्नर दिवेन्द्र बहादुर छेत्रीले मौद्रिक नीतिले देशको खस्कदो अर्थतन्त्रलाई स्थिर बनाउने गरी तय हुनुपर्ने बताउनुभयो। महाप्रसाद अधिकारीले मौद्रिक नीति अत्यन्तै प्राविधिक र धेरै हदसम्म अनुमान योग्य हुने भएकाले देशभित्रको आर्थिक अवस्था र बाह्य क्षेत्रको स्थितिले नै यसको कार्यदिशा निर्धारण गर्ने उल्लेख गर्नुभयो। पूर्व गवर्नर डाक्टर चिरञ्जीवी नेपालले केन्द्रीय बैंकको स्वायत्तता र अन्तर्राष्ट्रिय अभ्यासलाई सम्मान गर्नुपर्ने बताउनुभयो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बजेटले केही विषय सम्बोधन गरे पनि निजी क्षेत्रका बाँकी माग मौद्रिक नीति मार्फत समाधान गर्नुपर्ने बताउनुभयो। नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधि गर्ने समय आउँदो साउन 3 गतेसम्मका लागि थप गरेको छ। कांग्रेस महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप अध्यक्षतामा हिजो बसेको बैठकले नवीकरण अध्यावधि गर्न छूट भएका तथा नयाँ क्रियाशील सदस्यताको विवरण अनलाइन माध्यमबाट पार्टीको केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने कार्यका लागि समयावधि थप गर्ने निर्णय गरेको हो। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालका अनुसार यसरी क्रियाशील सदस्यता अध्यावधि गर्ने समयावधि अस्ति 20 गतेसम्म तोकिएको थियो। वर्षायामका कारण वडा तहदेखि क्षेत्रीय तहसम्म सदस्यता सम्बन्धी आवश्यक प्रक्रिया सम्पन्न हुन बाँकी रहेको, अधिकतम नयाँ क्रियाशील सदस्यता विस्तारका लागि वडा तहसम्म पर्याप्त सूचना प्रवाहको काम भइरहेको तथा सम्बन्धित जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिबाट प्राप्त सुझावका आधारमा समयावधि थप गरिएको हो। विषालु सर्पको बिगबिगी भएको महोत्तरीको बर्दीवास आसपासका क्षेत्रमा केही वर्ष सर्पदंशको उपचार लिनेको संख्या घटेको छ। बर्दीवास 3 गौरी डाँडामा रहेको सर्पदंश उपचार केन्द्रमा पछिल्ला 4 वर्ष यता उपचार लिनेको संख्या घटेको तथ्याङ्कले देखाएको छ। 2071 साउन 31 गतेदेखि सेवा थालेको केन्द्रमा आर्थिक वर्ष 79-80 यता उपचार लिनेको संख्या निकै कम भएको हो। अब विदेशको खबर। अमेरिकाले विभिन्न देशहरूलाई इरानका पूर्व सर्वोच्च नेता आयतल्लाह अली खामेनीको अन्त्येष्टि समारोहमा सहभागी नहुन कूटनीतिक दवाब दिएको इरानी संचार माध्यमहरूले जनाएका छन्। यो सँगै कम्तीमा 3 देशले आफ्नो सहभागिता रद्द गरेका वा प्रतिनिधिमण्डलको स्तर घटाएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अमेरिकाले समारोह अघि विदेशी सरकारहरूलाई सहभागी नहुन आग्रह गरेको टाइम्स अफ इण्डियाले लेखेको छ। रिपोर्ट अनुसार विदेश मन्त्री मार्को रुबियोले अमेरिकी दूतावासहरूलाई यसबारे गोप्य निर्देशन दिनुभएको हो। 3 पूर्वी युरोपेली, 5 अफ्रिकी, 2 खाड़ी क्षेत्रका र 2 प्रमुख पूर्वी एसियाली देश सहित कम्पनी देशले आफ्नो सहभागिता फिर्ता लिएको र प्रतिनिधिको स्तर घटाएको दावी गरिएको छ। अब खेल खबर। मेक्सिकोलाई पराजित गर्दै कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। इंग्ल्याण्डले मेक्सिकोलाई 3-2 गोल अन्तरले पराजित गरेको हो। मेक्सिको सिटी स्टेडियममा केही बेर अघि सम्पन्न खेलमा मेक्सिको पहिलो पटक पराजित भएको छ। इंग्ल्याण्डका लागि जुड बेलिङ्घमले 2 र ह्यारी केनले 1 गोल गरेका छन्। मेक्सिकोका जुलियन क्युनेसले गोल फर्काएका थिए। इंग्ल्याण्डले क्वार्टर फाइनलमा अब नर्वेको सामना गर्नेछ। 5 पटकको विश्व विजेता ब्राजिललाई पराजित गर्दै नर्वे यसैगरी नै क्वार्टर फाइनलमा प्रवेश गरिसकेको छ। यसैबीच ब्राजिलका स्टार फुटबलर नेइमारले अन्तर्राष्ट्रिय फुटबल सन्यास लिएको घोषणा गरेका छन्। सन् 2026 फिफा विश्वकपमा नर्वेसँग 2 गोलले पराजित भएर ब्राजिलबाट बाहिरिएको छ भएको बताएका हुन्। नेमारले सन् 2010 खेलबाट ब्राजिलका लागि अन्तर्राष्ट्रिय खेल गरेका थिए। देश 80 गोल गरेका छन्। यद्यपि विश्व उपाधि जित्ने उनको सबैभन्दा ठूलो सपना भने अधुरै रहेको छ। ठूलो वर्षाको सम्भावना पूर्वी र मध्य तराईमा हावाहुरी समेत चल्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह प्रविधि मार्फत निगरानी बढ़ाउँदै ट्राफिक प्रहरी नियम उल्लंघन गर्ने गाड़ी चालकमाथि विशेष निगरानी भरतपुर अस्पतालद्वारा आईसीयूको नाम डिस्प्ले आइसिआर उपलब्ध भए नभएको जानकारी एमएस मार्फत दिइने इरानका पूर्व सर्वोच्च नेता खामेनीको अन्त्येष्टिमा सहभागी नहुन अमेरिकी दबाव 13 देशका प्रतिनिधि सहभागी भएनन् र मेक्सिकोलाई हराउँदै इंग्ल्याण्ड विश्वकपको क्वार्टर फाइनलमा प्रवेश ब्राजिलियन खेलाड़ी नेइमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
2: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
1: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
2: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
1: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 06640213240124, मोबाइल 98415414।
3: यो मोबाइलले पनि तनावै दियो भन्या?
4: हैन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
4: छ नि, किन नहुनु? हाम्रै बेसी शहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495494046 र 98130949532।
6: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
7: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह, BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
6: कलेजका विशेषताहरू: पर्याप्त सुविधा सहित आफ्नै भवन,
7: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालयको सुविधा,
6: छात्रवृत्तिको व्यवस्था,
7: अंग्रेजी र नेपाली माध्यम दुवैमा पठन पाठन गराइने।
6: थप जानकारीको लागि प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 056493495।
8: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
9: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
8: प्रोप्राइटर बम्बा बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 06625209।

0: Sonya.
1: Extreme energy drink.
2: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन

0: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
1: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
0: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
1: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
0: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
1: यस्तो विवाह स्वत बदर हुन्छ।
0: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
1: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
0: बाल विवाहका गम्भीर असरहरू,
1: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
0: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
1: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
0: बाल्यावस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
1: बाल विवाह आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
0: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
1: के हाम्रो पहिचान यही नै हो त?
0: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
1: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
0: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
2: दिदी, अल्मलाई पर्नु भयो त? के खोज्नु भएको त्यसरी?
3: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोप्राइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9560-74486।
4: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
4: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
6: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल, बेसिसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
4: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
6: अब धेरैजनाले खोज्ने गरेको त बेसिसार 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
8: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली, बेसिसर नगरपालिका साथ युनिभर्सल चोक, लमसुङ। थप जानकारीका लागि सम्पर्क 0665209773, मोबाइल 97463-06501।
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना। हाम्रो
10: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
11: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
10: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
11: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
10: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
11: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
12: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
13: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
14: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
13: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।

0: मङ्गलम भगवान विष्णु मङ्गलम गरुण ध्वज मङ्गलम पुनरी काष्ठ्या मङ्गला हेतनु हरि ल अब दुलाले दुलाले सिन्दुर हाल्ने
1: ओ अस्मि हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मङ्गलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश मोबाइल 9845656233 र 9801177246
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल
7: हेलो कान्छी घर बनाउने काम सुरु भयो
1: सबै कुरा भइरहेकै छ अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर
7: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ
1: हो र अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग आजै कुरो गर्नु पर्यो
8: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856646662
9: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ

0: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने।
1: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था।
0: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन।
1: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था।
0: योग्य, दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने।
1: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था।
0: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था।
1: मासिक एकाइ परीक्षाको व्यवस्था।
0: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
1: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
0: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति।
1: जीपीए 3.20 देखि 3.59 सम्म 75% भर्ना शुल्क छुट।
0: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
1: थप जानकारीका लागि
0: जनविकास माध्यमिक विद्यालय बेसीसहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 9860074553, 9560445875, 9460857091 र 9460838062।
1: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेषहर 8 नारायण स्थान चोक, नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
4: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे, सञ्चालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058260।
6: होइन यो नाति केटो पनि कस्तो भने हाम्रो पाला गीत बज्न लाटो रेडियो बटार्या बटारै गर्छ बा।
7: ल सुन्नुहोस् बुढी आमै।

0: मलाई मन पर्ने गीत पो बजा छ कुन्डेडी हो बाबु भन त
1: यो त लमजुङको पहिलो सामुदायिक रेडियो मर्स्याङ्गदी 95 मेगाहर्ज हो नि।

0: बिताइदिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्रै बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
6: सम्पर्क मोबाइल नम्बर 9573-13375,
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुख दियो।
8: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
7: जान त जाने, बरु कहाँ जाने होला खै?
8: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
4: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 9845-00271 र 9805-67272।
9: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
10: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
9: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
10: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
9: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 0664021230, मोबाइल 9841445148।
5: पशुपन्छीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा। उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला, गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस्। हुलाकी फ्रेस हाउस, बेसीसहर नगरपालिका 8-13 लमजुङ, प्रोपाइटर गुणराज तिलवाल। थप जानकारीको लागि सम्पर्क मोबाइल 9556-28186, फोन 0665-2293, साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ।

0: नमस्कार, रेडियो मर्स्याङ्दी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्दी .org मा साँझ बिहान 10 बजेको मर्स्याङ्दी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोपाइटर मणिलाल विश्वकर्मा।
0: तीनवटा विधेयक अघि बढ़ाउँदै प्रतिनिधि सभा, प्रविधि मार्फत निगरानी बढ़ाउँदै ट्राफिक प्रहरी, आज केही ठाउँमा हावाहुरी सहित ठूलो वर्षाको सम्भावना र मेक्सिकोलाई हराउँदै इंग्ल्याण्ड विश्वकपको क्वार्टर फाइनलमा प्रवेश।
3: नसा, स्नायु, मानसिक तथा शारीरिक बिरामीहरूका लागि सुवर्ण अवसर।
4: मोडल सिटी हस्पिटल प्राली बेसी सहरमा सड़क मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा, स्नायु, मानसिक, शारीरिक तथा लागु औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुंगाना आउनुहुने हुँदा स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
3: जाँच हुने रोगहरू: लामो समयदेखि टाउको दुखी राख्ने, निन्द्र नलाग्ने, हात खुट्टा लाटो हुने, झमझम गर्ने, फएमा काम्ने, छोप्ने, ढल्ने वा बेला बेलामा बेहोस हुने, शारीरिक फएमा
4: डर लाग्ने, जसङ्ग हुने, अतालिने, मुटु ढुकढुक हुने, मुटु हल्लेको महसुस हुने, धेरै पसिना आउने, मनमा छटपटाहट हुने, तर्सने, मानसिक असन्तुलन, घर छाडेर हिँड्ने, एक्लै बस्न मन पराउने भएमा,
3: लागु पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा, यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा,
4: उदास भइरहने, जिउमा फूर्ति नहुने, आलस्य भइरहने, जिउ दुख्ने, बढ़ी रिसाउने, दुब्लाउँदै जाने, निन्द्रा र भोक नलाग्ने भएमा, बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा, सुत्केरी आमाले बच्चाको स्याहार नगरेमा,
1: जाँच हुने दिन र समय यही असार महिनाको 27 गते शनिबारका दिन बिहान 11 बजेबाट।
4: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपत्र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सेवा उपलब्ध छ।
3: मोडल सिटी हस्पिटल प्राली, पुरानो मोडल हस्पिटल, बेसी सहर। सम्पर्क नम्बर 0665204, मोबाइल नम्बर 9840506063, 97694888777।
0: अब समाचार विस्तारमा। प्रतिनिधि सभाले आज तीनवटा विधेयक अघि बढ़ाउँदैछ। बिहान 11 बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले नेपाल विशेष सेवा ऐन 2042 साबीको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची छ। यो विधेयक एमा रूपान्तरित भएपछि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय मतहत ल्याइएको गुप्तचरलाई कानूनमा समेटिन्छ। यसअघि पछिल्लो पटक नेपाल सरकार कार्य विभाजन नियमावली 2083 मार्फत गृह मन्त्रालय अन्तर्गत रहेका राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मतहत ल्याइएको थियो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधिको प्रयोग मार्फत निगरानी बढ़ाएको छ। सीसीटीभी क्यामेरा तथा अटोमेटिक नम्बर प्लेट रिकग्नाइजेशन प्रणालीको प्रयोग गरी नियम उल्लंघन गर्ने गाड़ी चालकलाई निगरानी गर्दै कार्यवाहीलाई तीव्र बनाएको जनाएको छ। कार्यालयका अनुसार प्रविधि मार्फत निगरानी बढ़ाएपछि कार्यवाहीमा पर्ने चालकको संख्या उल्लेख्य बढ़ेको छ। एक वर्षमा कुल 38,778 चालकलाई कार्यवाही गरिएको कार्यालयका प्रवक्ता एवं प्रहरी उपनिरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभयो। ट्राफिक प्रहरीका अनुसार सड़कमा नियम उल्लंघन गरेर भाग्ने गाड़ी चालकलाई क्यामेरा मार्फत पहिचान गरी जरिवाना तथा कानूनी कार्यवाही गरिँदै आएको छ। साथै एएनपीआर क्यामेराले गाड़ीको नम्बर प्लेट मात्र नभएर चालकको गतिविधि समेत निगरानी गर्ने गरेको छ। देशका केही ठाउँमा अहिले हल्का पानी परिरहेको छ। आज दिउँसो र राति भने मध्यमदेखि ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाड़का एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। अरू ठाउँमा पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै मध्य प्रदेशका साथै कोशी र बागमती प्रदेशको तराईमा हावाहुरीको समेत सम्भावना रहेको भन्दै सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार राति कोशी र गण्डकी प्रदेशका पहाड़ र तराईका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। भोलि र पर्सि पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। सहआयोजक देश मेक्सिकोलाई 3-2 गोलको अन्तरले पराजित गर्दै इंग्ल्याण्ड विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। मेक्सिकोको घरेलु मैदान अस्टेका रंगशालामा आज बिहान भएको खेलमा इंग्ल्याण्डका लागि जुड वेलिङहमले दुई तथा कप्तान ह्यारी केनले एक गोल गरेका हुन्। मेक्सिकोका जुलियन क्विनोनेस र राउल जिमिनेजले एक एक गोल गरेका छन्। इंग्ल्याण्डले पहिलो हाफमा 2-1 को अग्रता बनाएको थियो। दोस्रो हाफमा दुवैले थप 1-1 गोल गरेका हुन्। 54 मिनटमा जारेल क्वानसाह रातो कार्ड खाएर बाहिरिएपछि इंग्ल्याण्ड 10 खेलाड़ीमा सीमित भएको थियो। घरेलु टोली मेक्सिको विश्वकपबाट बाहिरिने दोस्रो आयोजक बनेको छ। यसअघि अर्को आयोजक टोली क्यानाडा पनि अन्तिम 16 बाहिरिसकेको छ। खराब मौसमका कारण मेक्सिको र इंग्ल्याण्ड बीचको खेल एक घण्टा ढिला शुरू भएको थियो। इंग्ल्याण्डले अब क्वार्टर फाइनलमा नर्वेसँग खेल्नेछ। लमजुङलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्ला पूर्णखोप समन्वय समितिको आयोजनामा आइतबार बेसी शहरस्थित जिल्ला समन्वय समितिको सभा हलमा आयोजित कार्यक्रममा जिल्लालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो। 16 59 महिनाका सबै बालबालिकामा लगाउनु पर्ने सबैको खोप पहुँच पुगेको प्रमाणीकरण भएसँगै वडा तह पालिका हुँदै जिल्लालाई घोषणा गरिएको हो। जिल्लाको तथ्याङ्क अनुसार जन्मदेखि 15 महिनासम्मका कुल 1756 जना बाल बालिकाले नियमित खोप प्राप्त गरेका छन्। त्यसै गरी 16 59 महिनासम्मका 4699 जना बाल बालिका मध्ये प्रारम्भिक सर्वेक्षणमा खोप छूट भएका 4 जना बाल बालिकालाई बाँकी खोप पूरा गरी सबै बाल बालिकाले आवश्यक खोप पाएको सुनिश्चित भएको छ। कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका प्रमुख एवं जिल्ला प्रमुख पूर्ण खोप समन्वय समितिका सदस्य सचिव शैलेन्द्र कुमार सिंहले खोप प्रतिवेदन तथा स्थानीय तह पूर्ण खोप घोषणा सम्बन्धी विवरण प्रस्तुत गर्दै जिल्लामा अहिले खोप पाउनबाट कुनै बाल बालिकाहरू नछुटेको अवस्था रहेको बताउनुभयो। घोषणा कार्यक्रमका अध्यक्ष जिल्ला समन्वय समिति प्रमुख पूर्ण बहादुर गुरूङले स्वास्थ्य जस्तो संवेदनशील विषयलाई सबैले गम्भीर रूपमा लिनुपर्ने भन्दै यो घोषणालाई दिगोपना राख्नुपर्ने बताउनुभयो। कार्यक्रममा प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद खनाल र प्रादेशिक जनस्वास्थ्य केन्द्रका खोप अधिकृत एकनारायण लम्सालले राष्ट्रिय खोप कार्यक्रमलाई जिल्लामा प्रभावकारी रूपमा कार्यान्वयन भएकोमा शुभकामना सहित धन्यवाद व्यक्त गर्नुभएको थियो। कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख बेसी शहर राइनस र सुन्दर बजार नगरपालिका प्रमुखहरू मर्सङ्गदी दोर्दी दूधपोखरी गाउँपालिकाका अध्यक्ष पालिकाका स्वास्थ्य शाखा प्रमुखहरू स्वास्थ्यकर्मी कर्मचारी तथा विभिन्न सरकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले आगामी दिनमा पनि कुनै पनि बाल बालिका खोपबाट वञ्चित नहुने वातावरण निर्माण गर्न र पूर्ण खोपको दिगोपन कायम गर्न सामूहिक प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरेका थिए। कार्यक्रममा जिल्लाका 8 पालिकालाई प्रमाणपत्र र सेवा अवधि पूरा भएका 22 महिला स्वास्थ्य स्वयंसेवीहरूलाई प्रशंसा पत्रले सम्मान गरिएको थियो। कार्यक्रमको सञ्चालन प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका अहेब कमल ओलीले गर्नुभएको थियो। लमजुङमा गत वर्षको तुलनामा व्यावसायिक दूध उत्पादनमा वृद्धि भएको छ। जिल्लामा दूध उत्पादनसँगै निर्यातमा समेत वृद्धि भएको जिल्ला स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङले जनाएको हो। चालू आर्थिक वर्षको शुरू महिनामा दैनिक 2500 लिटर दूध निर्यात भएकोमा आर्थिक वर्षको अन्त्यसम्म आउँदा दैनिक 3500 लिटर दूध निर्यात हुने गरेको कार्यालय प्रमुख डाक्टर सुनिल नेपालीले बताउनुभयो। विशेष गरी जिल्लाको रायनस नगरपालिका अन्तर्गतको क्षेत्रमा व्यावसायिक रूपमा दूध उत्पादन वृद्धि भएको डाक्टर न्यौपानेको भनाइ छ। अघिल्ला आर्थिक वर्षहरूमा दूध उत्पादनमा लमजुङ आत्मनिर्भर देखिएको थियो। अघिल्ला आर्थिक वर्षहरूमा जिल्लामा वार्षिक 16,000 मेट्रिक टनको हाराहारीमा दूध उत्पादन हुँदै आएकोमा आन्तरिक खपत निर्यातसँगै जिल्लामा प्याकेजिङ दूध सोही मात्रामा आयात हुने गरेको थियो। तर यो वर्ष आयातको तुलनामा निर्यात बढ़ेको कार्यालय प्रमुख डाक्टर न्यौपानेले बताउनुभयो। पछिल्लो समय प्रदेश सरकारले उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम अन्तर्गत दूध उत्पादनको आधारमा अनुदान दिन थालेपछि कृषकहरू व्यावसायिक दूध उत्पादनमा आकर्षण भएका छन्। तुलनात्मक रूपमा जिल्लामा भैंसीको दूध उत्पादन नबढ़े पनि गाईको दूध उत्पादन भने वृद्धि भएको कार्यालय प्रमुख डाक्टर न्यौपानेको भनाई छ। कार्यालयका अनुसार जिल्लामा उत्पादित दूध मध्ये धेरैजसो अनौपचारिक रूपमा बिक्री हुने गरेको छ। सो बाहेक घुम्ती गोठहरूमा उत्पादित दूध भने घरेलु प्रशोधन गरी घिउ बिक्री गर्ने गरेको छ। जिल्लाभित्रै दूध प्रशोधन तथा प्याकेजिङका लागि उद्योग नहुँदा बाँकी दूध निर्यात हुने गरेको कार्यालयले जनाएको छ। जिल्लामा उत्पादित दूध मध्ये अधिक दूध भैंसीको रहे पनि कार्यालयले जनाएको छ। जिल्लामा उत्पादित दूध मध्ये 80% भैंसी र बाँकी 20% गाईको दूध उत्पादन हुने गरेको कार्यालयले जनाएको छ। पछिल्लो समय भने व्यावसायिक दूध उत्पादनका लागि रायनासका कृषकहरूले गाई पालन गर्दै आएका छन्। लमजुङको कोलासुथर गाउँपालिका पाँच सिंदीका घुम्ती गोठमा पशुपालन गर्दै आएका 15 जना गोठालाले गाउँपालिकाबाट निशुल्क सोलर सेट र त्रिपाल प्राप्त गरेका छन्। दुर्गम क्षेत्रमा बसोबास गर्दै आएका पशुपालन गरिरहेका गोठालाको दैनिक जीवनलाई सहज बनाउन गाउँपालिकाले सो सहयोग उपलब्ध गराएको हो। गाउँपालिकाकी उपाध्यक्ष गमीमाया गुरूङ कर्मचारी सहित सिंदी पुगेर लाभग्राहीलाई सोलर सेट र त्रिपाल हस्तान्तरण गरेको हो। सामग्री वितरण कार्यक्रममा वडा नम्बर 5 का वडा अध्यक्ष गीत बहादुर गुरूङ, वडा सदस्य वर्तमाया गुरूङ तथा स्थानीयवासीको उपस्थिति रहेको थियो। कार्यक्रममा वडा अध्यक्ष गीत बहादुर गुरूङले सिंदी भौगोलिक रूपमा टाढा र दुर्गम क्षेत्रमा रहे पनि स्थानीय सरकार त्यहाँका नागरिकका आवश्यकता र समस्याप्रति संवेदनशील रहेको बताउनुभयो। अध्यक्ष गुरूङले वडा कार्यालयमा प्राप्त सबै निवेदनलाई सम्बोधन गर्दै घुम्ती गोठका गोठालालाई आवश्यक सामग्री उपलब्ध गराइएको जानकारी दिनुभयो। यस कदमले गोठालाको पेशाप्रति गाउँपालिकाले देखाएको सम्मान र जिम्मेवारी स्पष्ट भएको गुरूङको भनाइ छ। गाउँपालिका उपाध्यक्ष गमीमाया गुरूङले दुर्गम क्षेत्रमा पशुपालन गर्दै आएका घुम्ती गोठका गोठालाको दैनिक जीवनलाई केही सहज बनाउने उद्देश्यले सोलर सेट र त्रिपाल वितरण गरिएको बताउनुभयो। वहाँले स्थानीय सरकार नागरिकका आवश्यकता र समस्याप्रति सदैव संवेदनशील रहेको उल्लेख गर्दै दुर्गम बस्तीका नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउने कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो। पशुपालन स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधार भएकोले यस क्षेत्रमा संलग्न किसान तथा गोठालाको हितलाई प्राथमिकतामा राखेर गाउँपालिकाले आवश्यक कार्यक्रम सञ्चालन गर्दै जाने उहाँको भनाइ थियो। प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद वाग्लेले वडा कार्यालय मार्फत प्राप्त निवेदनका आधारमा सामग्री वितरण गरिएको जानकारी दिँदै दुर्गम क्षेत्रका नागरिकको आवश्यकता र मागलाई प्राथमिकतामा राखेर सेवा प्रवाह गरिने बताउनुभयो। तपाई अहिले सुन्दै हुनुहुन्छ मर्सङ्गी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।

0: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
1: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
0: हरे दाई पनि, हाम्रै बेसीसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
1: ल भइहाल्छ नि नानी।
2: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
3: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
2: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर साथ, भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
0: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
4: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्, यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लमजुङ।
5: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
4: थप जानकारी को लागि सम्पर्क 0665909999, 9847769229। सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ, सानीमा बैंकको ठीक अगाडि।
6: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
7: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
6: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
8: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक, लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
9: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
6: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्जुङ। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 9841623284 र 9821880746।
10: मर्सङ एफएम 95 मेगाहर्ज।
11: लमजुङको ऐतिहासिक गाउँ शहर जाने पक्की सड़कसँगै रानीकुवाको छेउमा अवस्थित सहवंशीय राज्यसँग सम्बन्धित ऐतिहासिक चौतारी परिसरमा स्वर्गीय कुष्मा खर घिमिरेको शालिग निर्माण कार्य शुरू भएको छ। स्थानीय समुदायको सक्रिय पहलमा शुरू भएको यस अभियानले इतिहास, संस्कृति तथा समाजमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तित्वप्रति सम्मान व्यक्त गर्नुका साथै ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ। इतिहाससँग गहिरो सम्बन्ध रहेको उक्त स्थल सहवंशीय राज्यको स्थापना कालसँग जोड़िएको मानिन्छ। इतिहासविदहरूका अनुसार यसो ब्रह्म राजालाई सहलाई लमजुङमा ल्याई राज्याभिषेक गराउने महत्वपूर्ण भूमिकामा कुष्मा खर घिमिरे रहेका थिए। साथै नेपालको राष्ट्रिय झण्डाको प्रारम्भिक परिकल्पनासँग पनि उहाँको नाम जोड़िने विश्वास रहँदै आएको छ। यही ऐतिहासिक योगदानको सम्मान स्वरूप उहाँको शालिग निर्माण गर्न लागि हो। ऐतिहासिक विवरण अनुसार कुल मण्डन शाहका 7 पुत्रमध्ये पहिलो पटक कालु शाहलाई लमजुङ ल्याइए पनि शिकारको क्रममा घले शासकबाट उहाँको हत्या भएको थियो। त्यसपछि दोस्रो पटक यसो ब्रह्म शाहलाई लमजुङ ल्याई राज्य स्थापना तथा राज्याभिषेक गरिएको इतिहासमा उल्लेख छ। स्थानीय प्रकाश घिमिरेका अनुसार ऐतिहासिक चौतारी परिसरमा घिमिरेको शालिग निर्माण भएपछि इतिहास संरक्षणसँगै पर्यटन प्रवर्धनमा समेत सकारात्मक प्रभाव पुग्ने अपेक्षा छ। यसले भावी पुस्तालाई पनि आफ्नो गौरवशाली इतिहास र सांस्कृतिक विरासत बारे जानकारी गराउने महत्वपूर्ण माध्यम बन्ने उहाँको विश्वास छ। संस्कृतिविद डाक्टर जगमान गुरूङले कुष्मघर घिमिरेलाई तत्कालीन राज्य संचालन सुरक्षा रणनीति र समावेशी शासन व्यवस्थाका ज्ञाता व्यक्तित्वको रूपमा चित्रण गरेका छन्। उहाँका अनुसार सबै जात जातिलाई समान स्वरूप प्रदान गर्ने अवधारणालाई व्यवहारमा उतार्न कुष्मघर घिमिरेले उल्लेखनीय भूमिका खेल्नु भएको थियो। डाक्टर गुरूङका अनुसार नेपालको वर्तमान राष्ट्रिय झण्डाको परिकल्पनामा पनि कुष्मघर घिमिरेको योगदान रहेको मान्यता छ। लमजुङका आठवटा कोटको प्रतिनिधित्व गर्ने गरी राष्ट्रिय झण्डामा आठ कोण समावेश गरिएको उहाँको भनाइ छ। उहाँले राज्यबाट एकैपटक श्री तीन र श्री छको उपाधि प्राप्त गर्ने व्यक्तित्व नेपालको इतिहासमा कुष्मघर घिमिरे बाहेक अर्को नभेटिएको उल्लेख गर्दै लमजुङ राज्य अहिले अस्तित्व नरहेकोले यस्ता ऐतिहासिक व्यक्तित्वहरू ओझेलमा परेको बताउनुभयो। जलवायु परिवर्तन र वायु प्रदूषणको असरले गर्भवती महिला तथा नवजात शिशुको स्वास्थ्यमा गम्भीर असर पर्न थालेको सरकारवालाहरूले बताएका छन्। जलवायु परिवर्तनले बालबालिकामा पारेको प्रभाव विषय अन्तर्क्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागकी नर्सिङ अधिकृत उमा कुमारी रिजालले समय नपुगी बच्चा जन्मने र कम तौलका शिशु जन्मने समस्या बढ़दै गएको बताउनुभयो। सामान्यतया 2.5 किलो भन्दा माथि हुनुपर्ने शिशुको तौल अहिले 1.5 देखि 2 किलोसम्म मात्र हुने गरेको र 7 महिनामै सुत्केरी हुने अवस्था देखिएको उहाँको भनाइ छ। यसका साथै बालबालिकामा छाल रोग, संक्रमण र क्यान्सर जस्ता जोखिम समेत बढ़ेको उहाँले चेतावनी दिनुभयो। रिजालले गाड़ीको धुवा, औद्योगिक उत्सर्जन र कृषिमा प्रयोग हुने विषादीलाई प्रदूषणका प्रमुख स्रोत भएको बताउनुभयो। विषादीको अत्याधिक प्रयोगले एन्टी माइक्रोबियल रेजिस्टेन्सको समस्या निम्त्याइ भविष्यमा औषधिले काम नगर्ने जोखिम बढ़ेको उहाँको चेतावनी छ। वायु प्रदूषणले श्वास प्रश्वास सम्बन्धी रोग र फोक्सोको क्यान्सरसम्मको जोखिम बढ़ाइरहेको उहाँले बताउनुभयो। रिजालले नियमित पैदल यात्रा, भस्त्रिका प्राणायाम, ऊर्जाको मितव्यायी प्रयोग, सार्वजनिक यातायातको प्रयोग र फोहोर व्यवस्थापनमा नागरिकको जिम्मेवारीमा जोड़ दिनुभयो। कृषि वन तथा वातावरण मन्त्रालयले बर्ड फ्लूबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशु सेवा विभागलाई 50 करोड़ रूपियाँ निकास गरेको छ। मन्त्रालयले बर्ड फ्लू पुष्टि भएका 11 जिल्लामा नष्ट गरिएका पंक्षी, अण्डा तथा दानाको क्षतिपूर्तिका विवरणलाई वितरणका लागि उक्त रकम विभागलाई उपलब्ध गराएको हो। बर्ड फ्लूबाट आर्थिक नोक्सानी बेहोरेका किसानलाई राहत स्वरूप क्षतिपूर्ति वितरण गर्न विभागले मन्त्रालयसँग रकम माग गरेको थियो। विभागका प्रवक्ता डाक्टर मुकुल उपाध्यायले निकासा भएको रकम पीड़ित किसानलाई क्षतिको 75% क्षतिपूर्ति उपलब्ध गराइने जानकारी दिनुभयो। विभागका अनुसार बर्ड फ्लू संक्रमण देखिएका काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा करिब 7 लाख पंक्षी, 11 लाख अण्डा र 3 लाख किलो दाना नष्ट गरिएको थियो। यसबाट करिब 70 करोड़ बराबरको क्षति भएको थियो। बर्ड फ्लू रोग नियन्त्रण 2074 अनुसार प्रमाणित क्षतिको विवरणको आधारमा नष्ट गरिएका पंक्षी, पंक्षीजन्य पदार्थ तथा पंक्षी उत्पादन सामग्रीको मूल्याङ्कन गरी सम्बन्धित धनीलाई क्षतिको 75% क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था छ। गत सयदेखि देशको पूर्वी क्षेत्रमा फैलिन शुरू भएको बर्ड फ्लू संक्रमण हाल 11 जिल्लामा देखिएको छ। भाइरसको स्वरूप परिवर्तन हुन सक्ने जोखिम रहेकोले सम्भावित संक्रमण नियन्त्रणका लागि पंक्षी, अण्डा तथा दाना नष्ट गरिएको छ। रोग नियन्त्रणका लागि विभागका उपमहानिर्देशकको नेतृत्वमा बर्ड फ्लू रोग नियन्त्रण कक्ष स्थापना गरिएको छ। रोग देखिएका क्षेत्रमा संघ, प्रदेश तथा स्थानीय तहसँग समन्वय गरी नियन्त्रणको प्रयास जारी छ। अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि संसदमा अघि बढ़ाइदैछ। प्रतिनिधि सभामा युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले यस सम्बन्धी दुईवटा महासन्धि लागेका छन्। यसले अगाडि बढ़ाउने कार्यसूची सोमबारको प्रतिनिधि सभाको बैठकको लागि तय भएको छ, जस अनुसार अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी सन् 2014 प्रोटोकल नम्बर 29 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुँदैछ। यसैगरी अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत हुँदैछ। दुवै प्रस्ताव युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले प्रस्तुत गर्नेछन्। मर्सङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
12: मुख्य समाचारका प्रायोजक
13: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
11: तीनवटा विधेयक अगाडि बढ़ाउँदै प्रतिनिधि सभा, प्रविधि मार्फत निगरानी बढ़ाउँदै ट्राफिक प्रहरी, आज केही ठाउँमा हावाहुरी सहित ठूलो वर्षाको सम्भावना, र मेक्सिकोले हराउँदै इंग्ल्याण्ड विश्वकपको क्वार्टर फाइनलमा प्रवेश। बिहान 10 बजेको मर्सङ्गी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र सुजनलाई धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्सङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज।
1: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ढडाइसक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका 7 त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभव भवि मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
5: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका 7 मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
6: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843538518।
7: आया मरे नि आमा, आया नि आए।
8: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
7: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
8: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
7: जाने त भने हो बाबु, खोइ कहाँ जाने, कहाँ जाने होला है?
8: ल दिदी, बेसीसर नगरपालिका 7 पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
3: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिशा, पिसाब तथा खकार परीक्षण गरिन्छ।
9: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
3: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
9: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका 7 पुरानो ब्याङ्क चोक लमजुङ।
3: सम्पर्क फोन 9849068924, 9850386780।
7: यो मोबाइलले पनि तनावै दियो भने
2: होइन, के तनाव दियो ए खुसी?
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
5: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
10: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942।
11: हाम्रो शाखा बेसीसर नगरपालिका 7 एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania
1: Extreme Energy Drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध
3: प्रोप्राइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787
5: जिल्ला प्रशासन कार्यालय लमजुङको सवारी साधन आवाजावतमा रोक लगाएको सम्बन्धी जरूरी सूचना जिल्ला सुरक्षा समिति लमजुङको असार 15 गतेको बैठकबाट निर्णय भए बमोजिम यस वर्षाको मनसुनजन्य विपदबाट हुन सक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न यस जिल्लामा देहाय बमोजिम पहिरो उच्च जोखिम रहेको क्षेत्रमा असार 16 गतेदेखि असार मसान्तसम्म अत्यावश्यक बाहेक अन्य सवारी साधनलाई सञ्चालन तथा आवाजावत गर्न रोक लगाएको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ एक डुम्रे बेसी शहर सामे सड़कको बेसी शहरदेखि मनाङ जिल्लाको सिमानासम्मको खण्डमा प्रत्येक दिन साँझ 6 बजेदेखि बिहान 6 बजेसम्म दुई पुष्पलाल मध्य पहाड़ी लोकमार्गको सुन्दर बजार भोलेटार सड़क खण्डको बिमिरे भन्ज्याङ क्षेत्रमा प्रत्येक दिन साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म यसबाट यात्रु महानुभावहरूमा पर्न जाने असुविधाप्रति क्षमा प्रार्थी छौं।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो।
1: दिदी अल्मालाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
2: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
1: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोप्राइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
5: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
6: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
5: अब जापान ट्राई होइन स्योर गरौं।
6: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
5: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
6: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
5: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
6: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856607209।
7: सुवर्ण अवसर, सुवर्ण अवसर।
6: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ, लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ। भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन। कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8-9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासबस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संस्थाले धार्मिक

0: गायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
1: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
0: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
1: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
0: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209 0665 370 वा 590 370 जानकारी गराउनुहोस्।
1: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
2: नेपाल ऋण खप्पै बिमगाछ क्याल्भोलुम प्रविधि से शोभा अल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर सन बन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला तीन गुना लाना टुला हुलास मुसम अर्कु तिल दमाइसे।
3: हेलो मर्सेंग दे एफएम 95 मेगाहर्ज

0: बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो दाजुले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: lip on ya. Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाइ पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ
4: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस् यसको मूल्य कसले चुकाइरहेको छ
2: खबरदार 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन गम्भीर सामाजिक अन्याय पनि हो
4: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
2: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन
4: यस्तो विवाह स्वत बदर हुन्छ
2: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ
4: तर कानून भन्दा पनि ठूलो कुरा बाल विवाहले बाल बालिकाको जीवन खोस्छ
2: बाल विवाहका गम्भीर असरहरू
4: बाल बालिकाको पढाइ अधुरो हुन्छ
2: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ
4: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ
2: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ
4: बाल विवाह आत्महत्या बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ
2: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ
4: के हाम्रो पहिचान यही नै हो त
2: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ
4: आउनुहोस् हामी सबै मिलेर बाल विवाह रोकौ यदि कतै बाल विवाह हुन लागेको भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस् नेपाल प्रहरी सम्पर्क 100
2: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति वडा कार्यालय वा पालिकामा खबर गरौं
5: बाल विवाह नगराउ बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गराउ
2: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश
6: मस्ट्याङ समय
7: अहिले बिहानको ठिक 11 बजेको छ

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
5: लमजुङ सदरमुकाम बेसी सहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
5: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
4: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
5: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
4: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
5: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
4: योग्य, दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
5: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
4: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
5: मासिक एकाइ परीक्षाको व्यवस्था,
4: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
5: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
4: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
5: जीपीए 3.20 3.59 सम्म 75% भर्ना शुल्क छुट,
4: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
5: थप जानकारीका लागि
4: जनविकास माध्यमिक विद्यालय बेसी सहर नगरपालिका साथ लमजुङ, सम्पर्क फोन 9846074553, 9855485075, 9846085791 र 9846083862।
6: जय श्री राम, जय श्री राम।
7: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
6: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
7: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नुपर्छ।
6: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
7: हो नि भाउजू।
8: हाम्रा सेवाहरू: कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
0: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
8: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
0: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
8: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला, क्रिस्टल पाइने।
0: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विशेषर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
9: सम्पर्क मोबाइल नम्बर 9846595 0074 र 9800658074।

0: California. Extreme energy drink.
1: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400028।

0: Mania.
1: Extreme energy drink.
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98560-290।
5: नेपाल ऋण खप्पै बिमगा छ। क्याल्बोलुम प्रविधि से शोभा आल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर छ्यान बन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला हुलास मुसम अर्कु तिल दमाइसे
6: धरहरा भैरवा अन्तर्राष्ट्रिय विमानस्थल संसद भवन वीर अस्पताल र सीआईटी भवन जस्ता महत्वपूर्ण आधार स्तम्भ तथा भवनहरूको निर्माणलाई बलियो आधार दिएको सर्वोत्तम सिमेन्ट।
7: अनुभवी चिकित्सक, अत्याधुनिक प्रविधि, गुणस्तरीय सेवा सहित अब मात्र एउटै छानामुनि सम्पूर्ण स्वास्थ्य सेवाका लागि सेवा मोडल हस्पिटल प्राली।
8: दुई दशक भन्दा बढी अनुभव प्राप्त एमडीसीपी कन्सल्टेन्टद्वारा 24 घण्टा आकस्मिक सेवा,
7: हप्ताको 7 दिन बहिरंग ओपीडी सेवा, 24 घण्टा ल्याब परीक्षण सेवा, 24 घण्टा अनुभवी तथा तालिम प्राप्त चिकित्सक तथा नर्सद्वारा गुणस्तरीय बिरामी भर्ना सेवा,
8: हप्ताको 7 दिन एमडीसीपी कन्सल्टेन्ट तथा सोनोलोजिस्टद्वारा भिडियो एक्सरे, यूएसजी सेवा।
7: लमजुङमा नै पहिलो पटक उच्च प्रविधिको डीआर सिस्टम सहितको एक्सलेन्स डायनामिक इमेजिङ टेक्नोलोजीका साथ 500 MA हाई फ्रिक्वेन्सी डिजिटल एक्सरे सेवा,
8: फोक्सोको क्षमता तथा दम पत्ता लगाउने पीएफटी जाँच तथा परामर्श सेवा,
7: प्रत्येक दिन ईसीजी सेवा,
8: विशेषज्ञ सेवा अन्तर्गत पेट, मुटु तथा छाती रोग विशेषज्ञ प्रोफेसर डाक्टर मनोज श्रेष्ठद्वारा मुटुको जाँच परामर्श सेवा तथा इकोकार्डियोग्राफी,
7: वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अच्युत पोखरेलद्वारा छाला तथा यौन रोग सम्बन्धी जाँच तथा परामर्श,
8: वरिष्ठ मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर रमेशराज आचार्यद्वारा जाँच तथा परीक्षण,
7: जनरल फिजिसियन सेवा अन्तर्गत बाल रोग सम्बन्धी जाँच तथा परामर्श,
8: हार्ट जर्नी तथा नसा रोग सम्बन्धी जाँच तथा परामर्श,
7: नाक कान तथा घाँटी सम्बन्धी जाँच तथा परामर्श,
8: गर्भवती सम्बन्धी सम्पूर्ण जाँच तथा परामर्श सेवा,
7: अन्य सेवा अन्तर्गत रेबिस, टिटानस, इन्फ्लुएन्जा लगायतका खोप सेवा,
8: सामान्य शल्यक्रिया तथा प्लास्टर सेवा,
7: परिवार नियोजन सेवा,
8: मनोसामाजिक परामर्श सेवा।
7: नोट, घरमा नै गई होम विजिट सेवा तथा आवश्यकता अनुसार टेलिमेडिसिन, टेलिनर्सिङ सेवा पनि उपलब्ध छ।
8: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, निरन्तर हजुरहरूकी सेवामा समर्पित सेवा मोडल हस्पिटल प्रणाली। थप जानकारीको लागि सम्पर्क 066-590-999, 98-477-69-229। सेवा मोडल हस्पिटल प्रणाली, बेसी सर स्वाद।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाइसक्नु भएछ त।
1: ल बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझै यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
5: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ।
6: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 98463538518।
7: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
8: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
7: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
9: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक फोडे, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
7: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
10: यो मोबाइलले पनि तनावै दियो भने
9: होइन, के तनाव दियो ए खुसी?
10: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
9: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
7: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
11: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98130949532।
12: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
13: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
12: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
13: मलाई त एकदमै मन पर्यो।
12: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
14: कम्प्युटर टोलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सारफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
12: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204335, 5245475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: घर आँगन होस् वा सड़कको किनारा स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा बनाऊ हराभरा।
1: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
0: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
1: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
0: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
1: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 98 5 6 2 4 4।

0: भएपछि घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक सहमिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र

0: कसो काट ग्यारेन्टी सहित पाइन्छ
1: हो र अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग आजै कुरो गर्नु पर्यो तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोप्राइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ
3: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार
4: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू जनरल फिजिसियन सेवा महिला रोग विशेषज्ञ सेवा जनरल सर्जरी विशेषज्ञ सेवा मृगौला रोग विशेषज्ञ सेवा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे ल्याब परीक्षण ईसीजी डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ
4: साथमा 24 घण्टा आकस्मिक सेवा अन्तरङ्ग तथा बहिरङ्ग सेवा फार्मेसी सेवा प्यालेटिभ केयर सेवा समुदाय स्वास्थ्य सेवा खोप सेवा परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ
5: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ सम्पर्क फोन 0664021234 मोबाइल 9841454448

0: होइन खुसी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
1: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
0: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
1: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
0: मह बाहेक अरू के पाइन्छ त्यहाँ
1: त्यहाँ त जिल्लाकै पहिलो र एक मात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
0: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
2: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाइ पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
1: महको सेवन स्वास्थ्य र दीर्घ जीवन

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्राउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकैनाशको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
3: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एक साथ।
4: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
3: हुल्लास फुसका उत्पादहरू, हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
4: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
3: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
5: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 12 बजेको छ।
6: एक्सट्रिम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: me a extreme energy drink.
1: आमा, ए आमा, खाना खाने बेला भयो, ला आउनुस् न।
2: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्सिउँ, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लम्सुङ। सम्पर्क 98461-26344, 98461-26344।

0: सर्वोत्तम सुपर ग्रिपमा छ 60% बढी पकड शक्ति, जसले बन्छ सर्वोत्तम निर्माण, सर्वोत्तम स्टील।
1: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्नुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
2: Or Zangdia FM, Pontianak Remy Hurst.

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एतनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: नेपाली कथानक चलचित्र आयम जित बहादुर।
8: एक्टिङ गर्न गएको कि सिकाउन गएको भाइ?
9: एक दिन यसरी बोल्छु, मेरा सबै कुराहरू बोल्नेछु र त्यो दिन अवश्य आउनेछु।
7: यही असार 6 गते शुक्रबारदेखि मध्याह 12 बजे, दिउँसो 3 बजे र साँझ 6 बजे भव्य प्रदर्शन भइरहेको छ।

0: कलाकारहरू जितु नेपाल, वर्षा राउत, प्रियंका कार्की जोशी, सन्दीप छेत्री, देशभक्त खनाल, सारा शर्मा लगायतका कलाकारको प्रस्तुति।
1: नाटक गरेर जीवन चल्दैन, अब यो बुढो शरीरमा ताकत छैन।
2: कसरी चल्छ भन्नुहोस् त तपाईँको नाटकले?
1: बाटेको धुप, सिन्के धुप,
2: छोरिया दिनदिनै बढिरहेछ, कसैलाई केही मतलबै छैन।
3: नाटक खेलेर आखिर मैले के पाउँछु? स्टेजमा ताली, घरमा गाली।
4: नाटक मजाको
0: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497938798।
4: के हो तिम्रो नाम?
3: बहादुर, जित बहादुर।
5: सर, म आफ्नो भाग्य
0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
6: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
7: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463506501।
6: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: Mania.
1: Extreme energy drink.
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारीको लागि सम्पर्क 066-590-999, 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसीसर साथ सानीमा बैंकको ठीक अगाडि।
4: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
5: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
4: हरे दाई, पनि हाम्रै बेसीसरको त्यो भीमसेन स्थान चोकमा छ नि, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
5: ल भइहाल्छ नि नानी।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
7: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर साथ, भीमसेन थान चोक, फोन 066-520-120, मोबाइल 98-460-77-745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।
8: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज।

0: Ayah, mari ni ama. Ayah ni,
1: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो हो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ जाने होला है
1: ल दिदी विशेषर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने स्प्रेहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिसार पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थाइरोइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग मैला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: Your Pharmacy and Lab, Beshi Sahar Nagarpalika Saath, Purano Bank Chowk, Lamjung.
2: Samparka Phone 98-94-68-924-6380.
4: Ke tapaile aafno ghar, gaon wa samudaya ma hune bal vivahalai saharsa swikarnu bhayeko cha?
5: Edi teso ho bhane ekchin roknuhos ra sochnuhos. यसको मूल्य कसले चुकाइरहेको छ
4: खबरदार 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन गम्भीर सामाजिक अन्याय पनि हो
5: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
4: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन
5: यस्तो विवाह स्वत बदर हुन्छ
4: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्षसम्म कैद वा 30,000 रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ
5: तर कानून भन्दा पनि ठूलो कुरा बाल विवाहले बाल बालिकाको जीवन खोस्छ
4: बाल विवाहका गम्भीर असरहरू
5: बाल बालिकाको पढाइ अधुरो हुन्छ
4: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ
5: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ
4: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ
5: बाल विवाह आत्महत्या बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ
4: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ
5: के हाम्रो पहिचान यही नै हो त
4: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ
5: आउनुहोस् हामी सबै मिलेर बाल विवाह रोकौं यदि कतै बाल विवाह हुन लागेको भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस् नेपाल प्रहरी सम्पर्क 100
4: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति वडा कार्यालय वा पालिकामा खबर गरौं
6: बाल विवाह नगराउ बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गराउ
4: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश
7: डेन्जी खैमुद बिले चौधे एटीएम मोबाइल डे इन्टरनेट ब्याङ्किङ गोप्य विवरण आरी खै बिले तोई माध्यम क्यारे न्यो देप्रे छली जानकारी री विषया न्यो कल पर्दिमो समय न्यो ठगदिल खामो ब्याङ्गर वे कर्मचारी बीरा न्यो देप्रे विवरण री विषया ब्याङ्गे निल पर्दिमो न्यो तने सतर्क तना ठगदिरक्या बचेना सिद्धार्थ ब्याङ्गर क्याले जनहितरी जारी सन्देश
8: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
0: यो मोबाइलले पनि तनावै दियो भने
9: हैन के तनाव दियो ए खुशी
0: हेर न अस्ति भक्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
9: छ नि किन नहुनु हाम्रै बेसी शहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
10: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
9: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो बैंक चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 98495-94046 र 98-13-09-49-32
11: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ

0: Mania.
1: Extreme energy drink.
2: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसार नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
3: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067787।

0: त्रिवेणी टोल बेसी शहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गर गहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिकरी टप झुमका चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी शहर नगरपालिका साथ त्रिवेणी टोल बेसी शहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460004
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: मरेनियामा यो दाँतले मलाई साह्रै दुःख दियो
3: ए दिदी कति अय्या अय्या भनेर बस्नुहुन्छ ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ
2: जान त जाने बरु कहाँ जाने होला खै
3: किन चिन्ता लिनुहुन्छ हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो ग्रेस डेन्टल क्लिनिकमा जाने नि
4: हामी कहाँ दाँतको परीक्षण गर्ने दाँतको एक्सरे गर्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँतको जरेदेखि उपचार गर्ने नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने दाँत निकाल्ने अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ प्रोप्राइटर सन्तोष विश्वकर्मा ग्रेस डेन्टल क्लिनिक बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर सम्पर्क नम्बर 98465000271 र 98065677272

सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ

0: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-60-299।
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
2: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
3: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
2: हुलासले बनाउँदैछ परिवार एक साथ।
1: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
4: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
4: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452-13236 र 98400-58260।

0: हेलो नमस्ते गुड आफ्टरनून स्वागत छ यहाँलाई मर्साङ डिकल टाइममा कार्यक्रम प्रस्तुत म लक्ष्मी छु भने टेक्निकली सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलुले र आज हामी सोमबारे बसाईमा छौं सोमबारको दिनमा तपाईँले जुनसुकै गीत रोज्न पाउनुहुनेछ हामी बजाइदिनेछौ र कार्यक्रममा जोडिनको लागि 0663520020 तपाईँले फोन गर्नुपर्ने हुन्छ साथै कार्यक्रम रेडियो मर्साङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ त्यहाँबाट सुनेर पनि तपाईँले प्रतिक्रिया दिन सक्नुहुनेछ कार्यक्रम कस्तो लाग्छ यहाँलाई र तपाईँ कुन ठाउँबाट सुन्दै हुनुहुन्छ तपाईँको ठाउँमा मौसम कस्तो छ र कसलाई सम्झिन चाहनुहुन्छ त्यो पनि तपाईँले लेखेर पठाउन सक्नुहुनेछ साथै हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं सात दिनको सातै बार फरक फरक बसाईको साथमा तपाईँले आफूलाई मन परेको बसाईको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ र आइतबारको दिनमा एउटा शीर्षकमा हामी कुराकानी गर्छौ सोमबार जुन आजको बसाई पनि रहेको छ सोमबारको दिनमा चाहिँ तपाईँले जुनसुकै गीत भन्नुहुन्छ हामी त्यसै गीतलाई बजाइदिनेछौं भने मंगलबारको दिनमा यहाँले मात्रै लोक गीत गाउन पाउनुहुनेछ बुधबारको बसाईमा तपाईँले चारवटा विधाबाट गीत रोज्न पाउनुहुनेछ र थर्सडे बिहिबारको दिनमा यहाँले कथा कविता गजल मुक्तक शायरी जीवनमा एकदमै सम्झिन लायकको क्षणहरू पलहरू त्यो पनि तपाईँले सुनाउन सक्नुहुनेछ र शुक्रबारको बसाईमा हामीले म्युजिकको ट्र्याक लिएर आउँछौं तपाईँले कुन गीतको ट्र्याक हो भनेर गेस गर्नुपर्ने हुन्छ भने साताको अन्तिम दिन शनिबारको दिनमा तपाईँले खुल्ला गीत गाउनुपर्ने हुन्छ यो हाम्रो सात दिनको बसाई यसरी नै हामी कार्यक्रममा उपस्थित हुने गर्छौ तपाईँले पनि आफूलाई मन परेको बसाईमा हामीलाई फोन गर्नुहोला साथै अत्याधिक मात्रामा गर्मी बढ़िरहेको छ प्रशस्त मात्रामा पानी पिउन नबिर्सिनुहोला यति बेला आजको पहिलो कलर जोडिसक्नु भएको छ हेलो नमस्ते
1: हेलो
0: हेलो नमस्ते
1: हेलो लक्ष्मीजी नमस्ते
0: बालकृष्णजी सन्चै हुनुहुन्छ
1: के सन्चै नानी चितवन गएर आएको यो हड्डी खेनी त्यसै छैन
0: ओहो यहाँलाई स्वास्थ्य लाभको एकदमै कामना गर्न चाहन्छु है बालकृष्णजी एकदमै आफ्नो ख्याल राख्नुहोला अनि छिटोभन्दा छिटो अब उपचार पनि गर्नुहोला चिकित्सकको सल्लाह अनुसार
1: अस्ति गएर आएको फेरि दुई महिना बेसी बोला छ
0: हजुर
1: अस्ति गएर आएको सुरुबाट गएर आएको बेलुका फर्किया बिहानै बेलुका फर्किया
0: हजुर आफ्नो स्वास्थ्यको चाहिँ एकदमै ख्याल राख्नुहोला अनि डाक्टरले के भन्नुभएको छ त्यो सुझाव सल्लाहहरू चाहिँ मान्नुहोला है
1: औषधै खाए दुई महिना पछि आउनु भएन अस्ति 45 दिनले औषध दिए
0: हजुर
1: औषधी खानु अनि पछि दुई महिना पछि आउनु भनेछ कि
0: अनि कार्यक्रममा जोडिनु भएको छ बिरामी हुँदाखेरि पनि आजको बसाईको बारेमा यहाँले जानकारी पाउनु भएको छ कि छैन हजुर हुन्छ उसो भए तपाईँले आज कुन गीत रोज्न चाहनुहुन्छ त बालकृष्णजी
1: सुनेको
0: औठी सुनेको भन्ने गीत सुन्न चाहनुहुन्छ है हुन्छ हामी यो गीत बजाउनेछौ कसलाई सम्झिन चाहनुहुन्छ तपाईँले
1: लक्ष्मी बहिनीलाई
0: हजुर धन्यवाद
1: दिनु बहिनीलाई अब म चाहिँ हेर्लाई म आउनु पछि आउने सम्पूर्णलाई भनेर सुचान्छु त्यो भाइ
0: हजुर हुन्छ नमस्ते बाई बाई हजुर भर्खरै मात्रै आजको पहिलो कलर हामीसँग बालकृष्णजी जोडिनु भएको थियो उहाँ चाहिँ अलिकति बिरामी पनि हुनुहुन्छ शीघ्र स्वास्थ्य लाभको एकदमै धेरै कामना गर्न चाहन्छु भने उहाँले चाहिँ एकदमै मिठो गीत रोज्नु भएको छ यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ र उहाँले रोज्नु भएको गीतलाई समर्थन गर्न चाहनुहुन्छ भने 0663520020 तपाईँले डायल गर्न सक्नुहुनेछ र तपाईँले पनि समर्थन गर्न सक्नुहुनेछ साथै कार्यक्रम रेडियो मर्स्याङदीको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ त्यहाँबाट सुनेर पनि तपाईँले रेस्पोन्स गर्न सक्नुहुनेछ कार्यक्रम कस्तो लाग्छ तपाईँले तपाईँको ठाउँतिर वेदर कस्तो छ र आजको बसाईबाट तपाईँ कसलाई सम्झिन चाहनुहुन्छ त्यो पनि तपाईँले लेखेर पठाउन सक्नुहुनेछ अत्याधिक मात्रामा गर्मी बढ़िरहेको छ तपाईँ जुनसुकै ठाउँमा हुनुहुन्छ जुनसुकै काममा हुनुहुन्छ आफ्नो व्यस्तताको बावजुद पनि तपाईँले चाहिँ पानी पिउन चाहिँ नबिर्सिनुहोला तिर्खा लागे मात्रै अथवा पिरो भइराखे मात्रै पानी पिउने भन्ने चलन छ त्यसले हटाएर चाहिँ समय समयमा पानी प्रशस्त मात्रामा पिउनुहोला एकै पटकमा धेरै पिउनु पनि होइन पर्याप्त मात्रामा तर पटक पटक मात्रामा चाहिँ पानी पिउनुहोला यति बेला तपाईँको सामु बालकृष्णजीले रोज्नु भएको गीत राख्न चाहन्छौ स्वीकार दिनुहोला

हिमेठो सांगीतिक कोशीले पछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ 0665200020 डायल गरेर। साथै कार्यक्रम रेडियो मर्सेङको फेसबुक पेजबाट पनि लाइभ प्रसारण भइरहेको छ, त्यहाँबाट सुनेर पनि तपाईँले रेस्पोन्स गर्न सक्नुहुनेछ। कार्यक्रम कस्तो लाग्छ तपाईँलाई र तपाईँले कार्यक्रम कुन ठाउँबाट सुन्दै हुनुहुन्छ र कसलाई सम्झिन चाहनुहुन्छ त्यो पनि तपाईँले लेखेर पठाउन सक्नुहुनेछ। हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं। सात दिनको सातै बार फरक फरक बसाईको साथमा तपाईँले आफूलाई मन परेको बसाईको दिनमा फोन गरेर साथ दिन सक्नुहुनेछ। एकदमै असारको महिना चलिरहेको छ, सबैजना काममा व्यस्त हुनुहुन्छ होला, कतिपय साथीहरू काम सँगसँगै कार्यक्रम पनि सुन्दै हुनुहुन्छ होला। यदि यहाँले कामबाट फुर्सद पाउनुभयो भने चाहिँ पक्कै पनि फोन गर्न सक्नुहुनेछ। अब काम गर्दै हुनुहुन्छ, अब जसरी पनि फोन गर्नुपर्छ भनेर दबाव चाहिँ हामी दिँदैनौ। इफ तपाईँ चाहिँ इफ कार्यक्रम कामबाट फुर्सद पाउनुभयो भने तपाईँले चाहिँ फोन गर्न सक्नुहुनेछ 0665200020 डायल गरेर। आज सोमबारको बसाईमा छौं। सोमबारको बसाईमा तपाईँले आफूलाई मनपर्ने जुनसुकै गीत रोज्न पाउनुहुनेछ, हामी बजाइदिनेछौ। र यति बेला रामजी घिमिरेजीले कमेन्ट गर्नुभएको छ, नमस्कार सुन्दै चितवनबाट सम्झना सबैमा भन्नुभएको छ। नमस्कार रामजी घिमिरेजी। मिलन घायल मोटुजीले लेख्नु भएको छ, गुड आफ्टरनून सिस्टर, अपकमिङ सङ डेडिकेटेड टू अल माई फ्रेण्ड्स फ्रम दोह कतार लेख्नु भएको छ। हजुर, एकदमै धेरै खुशी लाग्यो मिलनजी कार्यक्रममा जोडिनु भएको छ यति टाढाबाट। अन्य साथीहरूले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँले फोन गर्न सक्नुहुनेछ। र मौसम अलिकति गर्मी नै चलिरहेको छ, कतिपय साथीहरूको ठाउँमा चाहिँ शीतल पनि भइरहेको छ होला। तपाईँ गाईबस्तु चराउनको लागि जानुभएको छ भने पनि छहारीतिर बस्नुहोला, र यही डुल गरिरहनु भएको छ भने छाताहरू प्रयोग गर्नुहोला, प्रशस्त मात्रामा पानी पिउनुहोला, ग्लुकोज पानी पनि पिउन सक्नुहुनेछ तपाईँले। र एकदमै गर्मी बढ़िरहँदाखेरि चाहिँ यहाँले एकदमै पेय पदार्थको नाममा एकदमै चिसो फ्रिजमा राखेको कोक फेन्टाहरू भन्दा पनि पानी चाहिँ मात्रामा एकदमै धेरै प्रशस्त मात्रामा पिउनु होला भन्न चाहन्छु। पानी पिउनाले एकदम हामीलाई चाहिँ स्फूर्ति बनाउँछ। अब 50% रोग त अब पानीले नै सन्चो बनाउँछ, रोग लाग्न दिँदैन भन्ने पनि मान्यता छ। तपाईँले पानी चाहिँ प्रशस्त मात्रामा पिउन सक्नुहुनेछ र काम गरिरहँदाखेरि पानी पिउनु चाहिँ तपाईँले नबिर्सिनुहोला। र कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रममा पनि जोडिन सक्नुहुनेछ र आजको बसाईमा तपाईँले सहभागिता जनाउन सक्नुहुनेछ 0665200020 डायल गरेर। हामी यसरी नै उपस्थित हुने गर्छौ प्रत्येक दिन फरक फरक बसाईको साथमा। तपाईँले पनि आफूलाई मन परेको बसाईको दिनमा हामीलाई फोन गरेर साथ दिन सक्नुहुनेछ। यति बेला तपाईँको एउटा सांगीतिक कोशीले राख्न चाहन्छु, स्वीकार दिनुहोला।

0: यो मिठो सांगीतिक ओसिलेपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं र यति बेला हामीसँग कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
1: नमस्ते, गुड आफ्टरनून। हजुर
0: नमस्ते, विवशजी सन्चै हुनुहुन्छ?
1: हजुर सन्चै, आराम, एकदम ठिकै छु। हजुरहरू रेडियोमा सांगीतिक ठिक हुनुहुन्छ?
0: हजुर, हामी पनि एकदमै सन्चै छौँ भन्न चाहन्छु। के गर्दै हुनुहुन्छ विवशजी
1: यति बेला? हजुर यसो घरे क्यामेरा गर्दै हल्का बिजी व्यस्त थिए, अनि एकछिन विश्राममा कल गरेको, कल पनि लाग्यो। हजुर
0: घरेसी काममा हुनुहुन्छ है?
1: हजुर हजुर,
0: एकदमै खुसी लाग्यो काममा हुँदाखेरि पनि कार्यक्रमलाई सम्झिएर जोडिनु भएको छ। अनि विवशजी, मौसम कस्तो छ त्यतातिर, कतिको गर्मी छ?
1: गर्मी नै छ हजुर, त्यस्तो मजाले घाम चाहिँ लागेको छैन, अलि धुम्मा जस्तै छ, तै पनि एकदमै गर्मी छ हजुर।
0: अनि पानी त प्रशस्त मात्रामा पिउनु भएको छ नि?
1: एकदम एकदम, बेला बखत हजुर, तिस साल लागे पनि नलागे पनि हल्का फुल्का अब पिउनै पर्छ, एकैचोटि धेरै पिउनु पनि हुँदैन भन्छ नि होइन हजुर?
0: हजुर एकदमै हो। अनि कार्यक्रममा जोडिनु भएको छ, आजको व्यवसायको बारेमा तपाईँले जानकारी पाउनु भएको छ कि छैन?
1: एकदम एकदम मजाले थाहा छ हजुर।
0: कुन गीत रोज्न चाहनुहुन्छ?
1: आज चाहिँ हजुर आइसी अञ्जनको स्वरमा पिरती सुनौ है हजुर।
0: हजुर हुन्छ, हामी यो गीत बजाउनेछौ। तपाईँले कसलाई सम्झिन चाहनुहुन्छ यो गीत मार्फत?
1: हुन्छ हजुर, सम्झिनु पर्दा सँगै छिन् वाइस पुष्पा चामलिङलाई, अनि राजशाली मगर, अमिना सुनवार, राय अनिता, हरपल रोशनी, सुमिल लिम्बू, शमशेर लिम्बू, गगन तिरे थुमे, इतराम चौधरी, थम्बु कटवाल, लेखक चन्तवा, रोशन फुलाङ, पूर्वेली आकाश राई, दिलसा राई लगायत सम्पूर्ण अहिले रेडियो मर्सेन्टी कल टाइम सुनेर बस्नुहुने सम्पूर्ण साथीहरूमा सम्झना भन्दै बिदा भयो हजुर। नमस्कार।
0: हजुर हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्र हामीसँग जोडिनु भएको थियो विवशजी हुनुहुन्थ्यो, उहाँले एकदमै राम्रो गीत रोज्नु भएको छ र सम्पूर्ण साथीहरूले सम्झिँदै उहाँ चाहिँ आजको बसाइबाट विदा भइसक्नु भएको छ। यदि तपाईँले पनि उहाँले रोज्नु भएको गीतलाई समर्थन गर्न चाहनुहुन्छ भने 0665220020 तपाईँले डायल गर्न सक्नुहुनेछ। हामी प्रत्येक दिन यसरी नै उपस्थित हुने गर्छौं, सात दिनको सातै बार फरक फरक बसाईको साथमा। तपाईँले आफूलाई मन परेको बसाईको दिनमा हामीलाई फोन गर्न सक्नुहुनेछ र यति बेला हामी विवशजीले रोज्नु भएको गीत तपाईँको सामु राख्नेछौ, सुन्नुहोला।

0: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
1: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
0: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
1: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
0: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
1: यस्तो विवाह स्वत बदर हुन्छ।
0: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
1: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
0: बाल विवाहका गम्भीर असरहरू,
1: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
0: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
1: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
0: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
1: बाल विवाह आत्महत्या, बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
0: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
1: के हाम्रो पहिचान यही नै हो त?
0: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
1: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
0: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं।
2: बाल विवाह नगराउ, बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गराउ।
0: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
3: जिल्ला प्रशासन कार्यालय लमजुङको सवारी साधन आवाजावतमा रोक लगाएको सम्बन्धी जरूरी सूचना। जिल्ला सुरक्षा समिति लमजुङको असार 15 गतेको बैठकबाट निर्णय भए बमोजिम यस वर्षाको मनसुनजन्य विपदबाट हुन सक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न यस जिल्लामा देहाए बमोजिम पहिरो उच्च जोखिम रहेको क्षेत्रमा असार 16 गतेदेखि असार मसान्तसम्म अत्यावश्यक बाहेक अन्य सवारी साधनलाई सञ्चालन तथा आवाजावत गर्न रोक लगाएको बेहोरा सम्बन्धित समयमा जानकारी गराइन्छ।

0: पुष्पलाल मध्य पहाड़ी लोकमार्गको सुन्दर बजार भोलेटार सड़क खण्डको तिमिरे भन्ज्याङ क्षेत्रमा प्रत्येक दिन साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म यसबाट यात्रु महानुभावहरूमा पर्न जाने असुविधा प्रति क्षमा प्रार्थछौ। जिल्ला प्रशासन कार्यालय सम्झौ।
1: नसा, स्नायु, मानसिक तथा शारीरिक बिरामीहरूका लागि सुवर्ण अवसर
2: मोडल सिटी हस्पिटल प्राली बेसी शहरमा सड़क मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नशा स्नायु मानसिक शारीरिक तथा लागू औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुंगाना आउनुहुने हुँदा स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
1: जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने निन्द्र नलाग्ने हात खुट्टा लाटो हुने झमझम गर्ने फयमा काम्ने छोप्ने ढल्ने वा बेला बेलामा बेहोस हुने शारीरिक फयमा
2: डर लाग्ने जसङ्ग हुने अतालिने मुटु ढुकढुक हुने मुटु हल्लेको महसुस हुने धेरै पसिना आउने मनमा छटपटाहट हुने तर्सने मानसिक असन्तुलन घर छाडेर हिँड्ने एक्लै बस्न मन पराउने भएमा
1: लागू पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा
2: उदास भइरहने जिउमा फूर्ति नहुने आलस्य भइरहने जिउ दुख्ने बढ़ी रिसाउने दुब्लाउँदै जाने निन्द्रा र भोक नलाग्ने भएमा बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने भएमा सुत्केरी आमाले बच्चाको सिहार नगरेमा
0: जाँच हुने दिन र समय यही असार महिनाको 27 गते शनिबारका दिन बिहान 11 बजेबाट
2: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: मोडल सिटी हस्पिटल प्राली पुरानो मोडल हस्पिटल बेसी शहर सम्पर्क नम्बर 0665204 मोबाइल नम्बर 98400506637 97694888777।

0: मीठो सन्देहीको सिलसिला सँगै छोटो व्यापारिक विश्रामपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने हामीलाई फोन गर्नुहोला। यति बेला कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते।
1: नमस्ते, गुड
0: आफ्टरनून। हेलो कृष्णजी, सन्चै हुनुहुन्छ? हजुर, एकदमै सन्चै छु। के गर्दै हुनुहुन्छ कृष्णजी? बसी बसाइमै हुनुहुन्छ है? को को हुनुहुन्छ? अनि कार्यक्रममा ढिलो ढिलो जोडिनु भयो आज, किन होला? अनि कार्यक्रममा जोडिनु भएको छ, बसाइको बारेमा तपाईँलाई जानकारी छ कि छैन? हजुर, एकदमै हो। हजुर, एकदमै पिइरहेको छु। यहाँले पिउनु भएको छ कि छैन? एकदम खुसी लाग्यो अनि कार्यक्रममा जोडिनु भएको छ। गीत कुन रोज्न चाहनुहुन्छ? यो गीतको नाम नै सुन्तला र स्याउ छ कि के रहेको छ?
1: हजुर, गाएको त त्यस्तै छ के रे,
0: सुन्तला र स्याउ।
1: हजुर, गाएको चाहिँ अब लक्ष्मी नेउपानेले गाएको जस्तो लाग्थ्यो।
0: लक्ष्मी नेउपानेको सुन्तला र स्याउ भन्ने गीत सुन्न चाहनुहुन्छ है?
1: हजुर,
0: बजाउनेछौ उक्त गीत। तपाईँले यो गीत मार्फत सम्झिनु पर्दा कसलाई सम्झिन चाहनुहुन्छ?
1: अनि रेडियो सुनेर बसिरहनुहुने रेडियो प्रेमीहरू जित्ना लामा भन्ने तपाईँलाई
0: हजुर, हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्र कृष्ण लामाजी जोडिनु भएको थियो। उहाँले एकदमै राम्रो गीत, पुरानो एकदमै राम्रो गीत रोज्नु भएको छ। सम्पूर्ण साथीहरूलाई पनि सम्झिँदै विदा भइसक्नु भएको छ भने तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रममा जोडिएर उहाँको गीतलाई समर्थन गर्नुहोला। शुक्रराज रसाइली निर्दोषजीले लेख्नु भएको छ, हेलो हजुर नमस्कार एण्ड सांगीतिक अभिवादन। म पाँच तारिखी लिहाङ सात घर भई हाल फेदिम चार डब्ल्यूबाट शुक्रराज रसाइली निर्दोष हो। अब बस्ने गीत मार्फत साथीभाइले समर्पण गर्न चाहन्छु र सम्पूर्ण लगायत ए टू जेडलाई भन्दै छुटिन्छु, बाई बाई भनेर सम्पूर्ण साथीहरूको नाम लिनु भएको छ। यहाँलाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु शुक्रजी। र सौरभ केसीजीले लेख्नु भएको छ, हेलो सिस्टर, गुड आफ्टरनून, म बागसर नगरपालिका आठको मान्छे हाल भारतको गुजरातदेखि सुन्दैछु। मेरो घरमा हुने बुढी छोरालाई सम्झिन चाहन्छु भन्नुभएको छ। यहाँलाई पनि एकदमै धेरै सम्झना छ है सौरभजी। कार्यक्रममा जोडिन पनि सक्नुहुन्छ तपाईँले 0665020020 डायल गरेर। यति बेला फेरि पनि कोही साथी हुनुहुन्छ कलमा। हेलो, नमस्ते। श्यामजी, सन्चै हुनुहुन्छ? हजुर, एकदमै सन्चै छु। के गर्दै हुनुहुन्छ श्यामजी?
2: तिन दिनसम्म लगातार चाहिँ अब क्षेत्र थियो अनि आज चाहिँ गोठाला छु।
0: आज गोठाला हुनुहुन्छ है? छहरीमा बस्दै हुनुहुन्छ कि चौरमा बसिराख्नु भएको छ?
2: छहरीमा बस्दैछु।
0: अनि गाई बस्तु चराउँदै हुनुहुन्छ, पानी पिउन बिर्सिनु भएको छ कि छैन? एकदमै खुसी लाग्यो, पानी चाहिँ पिउनु पर्छ है श्यामजी, शरीरलाई स्फूर्ति बनाउनु पर्यो नि होइन र? अनि कार्यक्रममा जोडिनु भएको छ, भर्खरै मात्रै कृष्णजीले गीत रोज्नु भएको छ, तपाईँले त्यसमै समर्थन गर्नुपर्ने हुन्छ है। अनि उक्त गीतबाट तपाईँले सम्झिनु पर्दा कसको नाम लिन चाहनुहुन्छ? हजुर, धन्यवाद।
2: त्यसै गरी हाम्रो दिल्लु बहिनीलाई अनि बसन्तजी, कृष्णजी, मिनाजी र मक्सन्ती होल, तिम्रो साथीहरू भन्नुभएको त गीत रोज्ने दाजुलाई पनि सम्झना। र अस्ति शनिबार चाहिँ मिठो गीत गाउनु भएको थियो हाम्रो मुना बहिनीले धेरै दिन पछाडि, उहाँलाई धन्यवाद छ शनिबार गीत गाउनुभएको। मिठो गीत, आनन्द लाग्यो मलाई पनि। र मुना बहिनीलाई र सलिना बहिनी अनि रीना बहिनीलाई अनि आइतिर दिदी सरस्वती सुषमा दिदी राम पाण्डे भाइ पिपी छेत्री श्यामसर भाइ कृष्ण गुरुङ त्यसै गरी हाम्रो मुलोकान छ र अघि आउने पछि आउने सम्पूर्णलाई विशेष विशेष मेरो रिना बहिनीलाई र मुना बहिनीलाई मिठो स्वरको धनी हुनुहुन्छ उहाँहरूलाई अझ अगाडि बढ्नु होला भन्दै बिदा हस्त नमस्ते भाइ
0: हजुर हुन्छ नमस्ते बाई बाई श्यामजी जोडिनु भएको थियो भर्खरै मात्रमा उहाँले कृष्णजीले रोज्नु भएको गीतलाई नै समर्थन गर्नुभएको छ र सम्पूर्ण साथीहरूले सम्झिनु भएको छ विशेष गरी मुनाजी र रिनाजीलाई एकदमै मिठो सम्झनाको साथमा उहाँ चाहिँ बिदा भइसक्नु भएको छ र हामीलाई कमेन्ट आएको छ टेक बहादुर थापा सरी पुमा आईडीबाट सञ्चालिका ज्यू नमस्कार गुड आफ्टरनून सुन्दैछु उदयपुर नगरपालिका आठ बेल्टा रायचोकबाट फेसबुक लाइभमा रेडियो मर्स्याङ्गे एफएम 95 मेगाहर्ज भन्नुभएको छ हजुर एकदमै धेरै खुशी लाग्यो टेक बहादुरजी कार्यक्रम सुन्दै हुनुहुँदो रहेछ र कार्यक्रम सुनिरहनु भएको छ भने फोन पनि गर्न सक्नुहुनेछ है तपाईँलाई मन परेको कुनै एउटा गीत मनमा दिमागमा सोचेर आउनुहोस् अनि तपाईँले फोन गरेर चाहिँ उक्त गीत रोज्न सक्नुहुनेछ बोकेदारी आईडीबाट कमेन्ट आएको छ नमस्ते म इताराम चौधरी इटहरी दशबाट सुन्दैछु साथीभाइ सम्झिनु पर्दा सागर पुमा राई राजघले मगर दिनेश चौधरी गगन तेराथुमे विवश कुलुङ पृथक शम्बू कटवाल एलिसा लिम्बू सुमनिम चौधरी कला लिम्बू हर्बल रोशनी प्रतिमा स्पर्शी अस्मिता बान्तवा राई बिनु लीलाम राई सरस्वती पोखरेल सुमी लिम्बू कल्पना साम्पाङ लगायत सम्पूर्ण साथीहरूलाई बस्ने गीत सुनाउँदै छुटिन्छु बाई ल भन्नुभएको छ हजुर एकदमै धेरै खुशी लाग्यो गीतारामजी कार्यक्रममा जोडिनु भएको छ फोन पनि गर्नुभएको थियो तर आज भोलि चाहिँ फोन चाहिँ गर्नुहुँदैन कमेन्ट मात्रै गर्नुहुन्छ फोन पनि गर्नुहोला र यति बेला कृष्णजीले रोज्नु भएको साथै श्याम प्रसादजीले सहमति जनाउनु भएको गीत तपाईँको माझमा राख्नेछु स्वीकार दिनुहोला

छौ साहित्यिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेको छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने हामीलाई फोन गर्न सक्नुहुनेछ। धर्मराजजीले लेख्नु भएको छ, नमस्ते, शुभ दिन, म ढकाल धर्मराज वीरता मोड छापा घर भई हाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज यस कार्यक्रम मार्फत सम्झना सन्देश राख्नुपर्दा असार 22 गते जन्मदिन मनाउने संघ सभाका मीडिया प्रेमी भाइ निमा शेर्पा, भोजपुरकी मीडिया प्रेमी साथी पूजा लकान्द्रे, विराटनगरका दाई दिनेश ढकाल र वीरता मोड छापाकी साथी जेसिका तामाङलाई जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्दै र मेरा आफन्तजन घर परिवार लगायत मलाई चिन्नुहुने सम्पूर्ण साथीहरूलाई शुभदिनको कामना गर्न चाहन्छु भन्नुभएको छ। हजुर, एकदमै धेरै धन्यवाद छ धर्मराजजी। सत्यकला इशाराजीले लेख्नु भएको छ, मिस यू प्यारी रिमा थामी एण्ड हेभ अ नाइस डे अल माई फ्रेण्डस भन्नुभएको छ। केकु छेत्रीजीले लेख्नु भएको छ, हजुर नानी नमस्ते, नमस्कार, गुड आफ्टरनून, गर्मी छ, पानी पर्याप्त पिउनुपर्छ, आरामको कामना गर्दै सुन्दैछु म तनहुबाट। अब बस्ने मिठो भाका हजुरलाई, रेडियो होल युनिटलाई सहभागी जनाउने साथीहरूलाई र सुनेर साथ दिनुहुने सबै सबैलाई सम्झदै भन्नुभएको छ। यहाँलाई पनि एकदमै धेरै सम्झना छ, यहाँले पानी पनि पिउनुहोला भन्न चाहन्छु। अंशु अछामीजीले लेख्नु भएको छ, गुड आफ्टरनून नमस्ते भन्नुभएको छ, गुड आफ्टरनून नमस्ते। भागी सिर्जनाजीले लेख्नु भएको छ, हेलो दर्शन नमस्ते, म सिर्जना विश्वकर्मा सयपत्र मीडिया ग्रुप प्रावास घर धनकुटा भई हाल कुवेत, यसै गरी साथीहरू सम्झिनु पर्दा प्यारो मान्छे आयुष शाहशंकर काजीलाई धीरे धीरे सम्झना र मिठो माया छ। काली कमला वनेम लिम्बू सन्देश गुरूङ निर्दोष चामलिङ जुनिता राई कुमार प्रजा अमृत डम्बर लामिसाने गुरूङ सारु वनेम लिम्बू निशान योङहाङ छात्रा यम्फू ढकाल धर्मराज सम्झना खाती राजघले मगर देनिस मादिहाङ देहेन देवान शुक्रराज रसाइली निर्दोष जीवन फावेन खुशी लिम्बू देवन अतीत अञ्जन राई सबैमा मिठो माया धेरै सम्झना छ। गुड बाई अल माई फ्रेण्ड भन्नुभएको छ उहाँले चाहिँ। अब चाहिँ हामी कार्यक्रमबाट छुटिनुपर्ने हुन्छ। आज प्रत्यक्ष रूपमा फोन गरेर हामीसँग चारजना साथी जोडिनु भएको थियो, बालकृष्णजी हुनुहुन्थ्यो, विवशजी हुनुहुन्थ्यो, कृष्ण लामाजी हुनुहुन्थ्यो र अन्तिममा श्यामप्रसादजी जोडिनु भएको थियो। चारैजनालाई फेरि पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। आजको कार्यक्रममा एकदमै मिठो मिठो शब्द लेखेर पठाउनुहुने तपाई सम्पूर्णलाई पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। कार्यक्रम जुनसुकै माध्यम र स्थानबाट सुन्नुहुने सम्पूर्णलाई पनि धन्यवाद दिँदै टेक्निकली सपोर्ट गर्नुहुने साथी दिलु तामाङलाई पनि धन्यवाद दिन चाहन्छु। साथै कार्यक्रम सञ्चालिका म लक्ष्मी घले पनि छुटिन्छु। रेडियो मर्स्याङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज।
1: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
1: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिक्री, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा किलिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
2: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल।
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 0665201152,
2: मोबाइल 97460004।
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
3: अय्या मरेनियामा, यो दाँतले मलाई साह्रै दुख दियो।
4: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
3: जान त जाने, बरु कहाँ जाने होला खै।
4: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
5: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065772।
6: लोटी पर्दिरो विवरण
7: लोटी
6: लोटी खाली पर्दिम बा शैली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खै बिसा खैमै विश्वास आलन फोनै खले पनि आफै विवरण खैमै आपिन खबै बने वित्तीय संस्था के पासवर्ड पिन खैमै आरी सुमी बैंक आफै बने आरी
8: सतर्क तन छजिस के पर्दैन।
9: सिद्धार्थ ब्याङ्क र क्यारे जन हेदरी जारी सन्देश।
10: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँभरिलाई।

0: Extreme energy drink.
1: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 066-520-19 066-520-370 वा 590-370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
3: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
4: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी।

नमस्कार, दिउँसो दुई बजेको वर्षाङ डी बुलेटिनमा म लक्ष्मीको स्वागत छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेनले संसदमा बोल्दा प्रधानमन्त्री बालेन्द्र सह खोजिरहनु भएको छ। संसदमा जब जब विपक्षी दलको नेताले बोल्छ संसारमा एउटा प्रचलन छ, विपक्षी दलका नेताले संसदमा बोल्दै गर्दा संसारका लोकतान्त्रिक शासन भएका देशमा प्रधानमन्त्री मुस्कुराउँदै गर्वीले आफ्नो उपस्थिति जनाएर अघिल्लो बेन्चमा बसिरहेका हुन्छन्। आङदेनले स्मरण गराउनु भएको छ। वहाँले सोमबार प्रतिनिधि सभामा सम्बोधन गर्नुभएको थियो। त्यसक्रममा प्रधानमन्त्री बालेन्द्र सह उपस्थित नभएपछि आङदेनले संसदमा विपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री मन्त्री उपस्थित हुने अभ्यास अन्तर्राष्ट्रिय स्तरमा समेत रहेको स्मरण गरेका छन्। विपक्षी दलका नेताले गर्ने टिप्पणी सरकारले मार्ग निर्देशन समेत हुने भएकोले प्रधानमन्त्री उपस्थित हुने अभ्यास रहेको उहाँले बताउनुभयो। तर प्रधानमन्त्री बालेन्द्र सह उपस्थित हुन्छन् भन्ने आफूलाई पहिले नै लागेको उहाँले बताउनुभयो। सभामुख दोलप्रसाद अर्यालले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन सरकारलाई निर्देशन दिएको छ। सभाको आकस्मिक र शून्य समयमा माननीय सदस्यहरूले विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यानकर्षण गराउनु भएको छ। सभामुख आर्यले बताउनुभयो। वहाँले अगाडि भनेका छन्, माननीय सदस्यहरूद्वारा उठाइएका ती गम्भीर र महत्वपूर्ण विषयहरूको सन्दर्भमा जवाफ दिन साथै देशका विभिन्न भागमा बाढ़ी पहिरो र डुबानका कारण हुन सक्ने झन्झनको क्षति नियन्त्रण एवं न्यूनीकरण गर्न विपद व्यवस्थापन पूर्व तयारीका सम्बन्धमा भइगरेका काम कार्यवाहीहरूको सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारले निर्देशन गर्दछु। सोमबार प्रतिनिधि सभामा सांसदहरूले कर्णालीमा हालै भएको सवारी दुर्घटनाको विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए। जलवायु परिवर्तनका कारण धान उत्पादनमा बढ़दो चुनौती देखिएपछि सरकारले जलवायु मैत्री प्रविधिको प्रयोग उन्नत बिउ सिंचाई विस्तार र कृषि आधुनिकीकरण मार्फत धानमा आत्मनिर्भर बन्ने लक्ष्य अघि सारेको छ। कृषि विभागका अनुसार नेपालमा वार्षिक करिब 70 लाख मेट्रिक टन धान आवश्यक पर्ने भए पनि उत्पादन करिब 60 लाख मेट्रिक टन सीमित हुँदा हरेक वर्ष करिब 10 लाख मेट्रिक टन धान अपुग हुने गरेको छ। यही कारण वार्षिक 35 अर्ब रूपियाँ भन्दा बढ़ेको धान तथा चामल आयात भइरहेको छ। यस वर्ष मनसून कमजोर हुँदा देशभर धान रोपाई गएको वर्षाको तुलनामा घटेको छ। जलवायु परिवर्तनका कारण खडेरी, अनियमित वर्षा, बाढ़ी तथा डुभानले उत्पादनमा प्रत्यक्ष असर परेको सरकारले जनाएको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उच्च तहका पुराना कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न समिति गठन गरिने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र गृहमन्त्री सुदन गुरूङले प्रतिष्ठानको आइतबार संयुक्त अनुगमनपछि यस्तो निर्णय गर्दै सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिएका हुन्। प्रतिष्ठानमा स्वास्थ्य सेवा, प्रशासनिक सुशासन र संस्थागत सुधारलाई प्रभावकारी बनाउने उद्देश्यले उच्च तहका पुराना कर्मचारीहरूको सम्पत्ति छानबिनका लागि समिति गठन गरिने मन्त्री मेहताले जानकारी दिनुभयो। सुन चाँदीको भाव आज पनि सामान्य घटेको छ। हप्ताको पहिलो कारोबारको दिन हिजो 400 रूपियाँले घटेर सुनको भाव आज तोलामा 900 रूपियाँले घटेको छ। सुन आज तोलाको 2,89,400 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव 2,90,300 रूपियाँ थियो। त्यसै आज चाँदीको भाव पनि तोलामा 20 रूपियाँले घटेको छ। चाँदी 20 रूपियाँले घटेर 4,585 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव 4,605 रूपियाँ थियो। ललितपुरको इलाडोमा बाटो हिँड्दै गरेकी एक युवतीले अश्लील हरकत गरेको आरोपमा एकजना पक्राउ परेको छन्। पक्राउ पर्नेमा बैतडी घर भई इमाडोल बस्दै आएका 55 वर्षीय सुरेन्द्र भट्ट रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्राले बताउनुभयो। प्रहरी स्रोतका अनुसार पक्राउ परेका भट्ट सरकारी कर्मचारी हुन्। उनी शिक्षा क्षेत्रको अधिकृत स्तरको सरकारी कर्मचारी रहेको पाइएको छ। एक प्रहरीले अनलाइन खबरसँग बताउनु भएको छ। सरकारी कर्मचारी भट्टले एक्लै बाटो हिँड्दै गरेकी युवतीलाई गोप्य अंग देखाउँदै अश्लील हरकत गरेका थिए। आइतबार साँझ 6:30 बजेतिर पीड़ित युवतीले ती पुरूषको भिडियो सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेकी थिइन्।
फीफा विश्वकप फुटबलमा आज सम्पन्न अन्तिम सोह्रका रोमाञ्चक खेलपछि इंग्ल्याण्ड र नर्वेले अन्तिम आठमा स्थान बनाएका छन्। अब यी दुई टोली बीचको क्वार्टर फाइनल खेल जुलाई 12 अर्थात आउँदो आइतबार बिहान अमेरिकाको मियामीमा हुनेछ। आज भएको खेलमा इंग्ल्याण्डले सह आयोजक मेक्सिकोलाई 3-2 गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलको यात्रा तय गरेको हो। अर्को प्रीक्वार्टर फाइनल खेलमा नर्वेले 5 पटकको विश्व विजेता ब्राजिललाई 2-1 स्तब्ध पार्दै विश्व फुटबलमा ऐतिहासिक सफलता हात पारेको छ। इंग्ल्याण्डको जीतमा जुड बेलिङहमले उत्कृष्ट प्रदर्शन गर्दै 2 गोल गरेका थिए भने कप्तान ह्यारी केनले 1 गोल थपेका थिए। दिउँसो 2 बजेको मर्सेन्डी बुलेटिन अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङले धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्सेन्डी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सेन्डी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओए अस्मि हेर्न दुलैले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचाँदी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
8: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
9: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
8: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
10: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोप्राइटर दीपक पौडेल। बेसिसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
8: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
6: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
11: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर बहादुर विश्वकर्मा। जयलक्ष्मी सुनचाँदी पसल बेसिसार नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0665252209।

0: Mania.
1: Extreme energy drink.
2: आमा ए आमा खाना खाने बेला भयो ल आउनुस् न
3: खाना पनि के खानु यो विकासे चामल केही स्वाद आउने हैन ऊ हाम्रो पाला जस्तो ढिँडो आटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ
2: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा अब आमा पनि खुसी बुहारी पनि खुसी हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि
4: हजुर हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल शुद्ध तोरीको तेल मकै कोदो गहुँ करु जौ फापरको पिठो रातो तथा सेतो मकैको चामल अनदीको चामल हरेक प्रकारका दाल बेसार खुर्सानी मसला गाईको घिउ अमिलो भिर मह घर मह सुकेको न्युरो सिस्नो मुलाको अचार गुन्द्रुक करेला बाङ तिल सिलाम अलैँची जिम्बु मस्यौरा चियापत्ती च्याउ सर्सु बोडी बटक कोला जुम्ला मार्सी चामल आँग जाडु काउलो सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ
5: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
2: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका आठ आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो कारागार अगाडि लम्छुम प्रोपाइटर गमबहादुर अधिकारी मोबाइल 9841623284 र 9921980746
6: के तपाईँले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ
7: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस् यसको मूल्य कसले चुकाइरहेको छ
6: खबरदार 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन गम्भीर सामाजिक अन्याय पनि हो
7: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
6: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन
7: यस्तो विवाह स्वत बदर हुन्छ
6: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ
7: तर कानून भन्दा पनि ठुलो कुरा बाल विवाहले बाल बालिकाको जीवन खोस्छ
6: बाल विवाहका गम्भीर असरहरू
7: बाल बालिकाको पढाइ अधुरो हुन्छ
6: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ
7: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ
6: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ
7: बाल विवाह आत्महत्या बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ
6: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ
7: के हाम्रो पहिचान यही नै हो त
6: हामी यी पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ
7: आउनुहोस् हामी सबै मिलेर बाल विवाह रोकौ यदि कतै बाल विवाह हुन लागेको भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस् नेपाल प्रहरी सम्पर्क 100
6: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति वडा कार्यालय वा पालिकामा खबर गरौ
8: बाल विवाह नगराउ बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गराउ
6: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश
9: हेर न सुधा पिए पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
10: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि
11: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
10: प्रोपाइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ सम्पर्क 9841626344 9841626344
0: बेसी सहरारी खोले रेडियो मर्सिंग क्याले यो भाषाले कति छाप कुए खैमु खोजिन तिङ अल्छ्यो
12: ए छब्बिस तिसे घरी बालोटी र रेडियो मर्सिङ लिएन हो अल्छ्यो
13: क्यों यूए आप रेडियो मर्सांगी एफएम 95

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने
1: ओय अस्मि हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा मोबाइल 9845656233 र 9801177246
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल
7: आया मरेनी आमा आया नी
8: के भयो दिदी तपाईँलाई सन्चो छैन कि कसो
7: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले काहीँ त सास फेर्नै गाह्रो आया खै के भयो के
8: ल दिदी त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
7: जाने त भने हो बाबु खोइ कहाँ जाने कहाँ जाने होला है
8: ल दिदी बेसीसर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न
3: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिसार पिसाब तथा खकार परीक्षण गरिन्छ
9: थाइरोइड सुगर प्रेसर छाती पेट हाडजोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
3: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
9: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
3: सम्पर्क फोन 9849068924 9850086780
7: यो मोबाइलले पनि तनावै दियो भने
10: हैन के तनाव दियो ए खुशी
7: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो होइन मर्मत गर्ने गतिलो पसल कतै छैन
10: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
11: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ
5: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसर नगरपालिका साथ पुरानो बैंक चोक रोशन फेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 9845994046 9813099942
6: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी बैंकको ठिक अगाडि पनि रहेको छ

0: California.
1: Extreme energy drink.
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई पनि, हाम्रै बेसीसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर साथ, भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
6: हेलो, मर्चेन्ट एफएम 95 मेगाहर्ज।

0: ए साइली, घर बनाएर त लगभग सक्न आँटिछौ त।
1: के सकिन्थ्यो दिदी, अझै झ्याल, ढोका, च्यानल गेट आदि सबै काम बाँकी छ। बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल, ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार आल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न। त्यहाँ त आल्मुनियमको झ्याल, ढोका, पार्टिसन ग्लेजिङ आदि निर्माण गरी घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
2: हजुर, आल्मुनियमको आकर्षक झ्याल, ढोका, पार्टेसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टेसन ग्लेजिङ लगायत यूपीबीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: 3-स्टार आल्मुनियम फेब्रिकेटर, विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमजुङ, प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 98664-51901।
4: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
4: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ, प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 98564-46662।
6: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
7: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
8: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह, BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
7: कलेजका विशेषताहरू, पर्याप्त सुविधा सहित आफ्नै भवन,
8: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालयको सुविधा,
7: छात्रवृत्तिको व्यवस्था,
8: अंग्रेजी र नेपाली माध्यम दुवैमा पठन पाठन गराइने।
7: थप जानकारीको लागि प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656-93-495।
9: जय श्री राम, जय श्री राम।
10: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
9: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
10: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
9: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
10: हो नि भाउजू।
11: हाम्रा सेवाहरू, कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
12: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
11: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
12: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने,
11: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला, क्रिस्टल पाइने।
12: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
13: सम्पर्क मोबाइल नम्बर 98464-95074 र 98065-58074।

0: Media, Extreme Energy Drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
4: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
5: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 98452136 र 98400058

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाई पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664041213, 4021424, मोबाइल 9841454448।
6: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
7: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
8: मर्सिंग एफएम 95 मेगाहर्ज।
9: हाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन, विपद व्यवस्थापनको तयारी र भावी योजनाबारे संसदलाई जानकारी गराउनु पर्ने। सरकारले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको खाना रोकियो, 25,000 रूपियाँ पाउन आजसम्म निवेदन दिनुपर्ने। चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा देशको आर्थिक वृद्धि दर 3.51%, अर्थतन्त्रको आकार 31 अर्ब रूपियाँले बढ़्यो। अस्ट्रेलिया र फिजीबीच रक्षा सम्झौता भएपछि चीनद्वारा प्रशान्त क्षेत्रमा क्षेप्यास्त्र परीक्षण, दक्षिण प्रशान्त क्षेत्रमा चीनको बढ़दो सैन्य उपस्थितिमाथि नयाँ बहस शुरू। र विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सभामुख डोलप्रसाद अरियालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नको जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अरियालले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरकारका महत्वपूर्ण विषयमा गम्भीर बन्न सरकारलाई निर्देशन दिनुभएको हो। उहाँले सम्भावित प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारीबारे सदनलाई जानकारी गराउन पनि निर्देशन दिनुभयो। सांसदहरूले सदन मार्फत विभिन्न समयमा सरकारलाई समसामयिक विषयमा सचेत गराउँदै आएको सन्दर्भमा सभामुखले निर्देशन दिनुभएको हो। मनसून जन्य जोखिमको समय नजिकैसँगै हुन सक्ने क्षति न्यूनीकरणका लागि सरकारले गरिरहेको तयारी र भावी योजनाबारे संसदलाई अवगत गराउनु पर्नेमा सभामुखले जोड़ दिनुभएको छ। यसैबीच सांसदहरूले कर्णालीका सड़कलाई सुरक्षित बनाउन र दुर्घटनाका बेला तत्काल उद्धारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। आजको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता ज्ञान बहादुर शाहीले सरकारले कर्णाली नदीमा नागरिक डुब्दा पनि उद्धारका लागि चासो नदिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद रमेश प्रसाईले कर्णाली राजमार्गमा बारम्बार भएका गाड़ी दुर्घटनाबारे गृहमन्त्रीको जवाफ माग गर्नुभयो। नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले कर्णाली क्षेत्रको सड़क पूर्वाधारको दयनीय अवस्था र बढ़दो दुर्घटनाप्रति सरकारको ध्यान आकर्षण गराउनुभयो। नेकपा एमालेकी सांसद यशोदा कुमारी बरालले कर्णालीका नागरिकले सड़क असुरक्षाका कारण अनाहकमा ज्यान गुमाउनु परेको भन्दै राज्यको उदासीनताप्रति आपत्ति जनाउनुभयो। वर्षाका कारण निर्माणमा समस्या आउने भएकाले अरणीको राजमार्ग अन्तर्गत धुलीखेल खावा सड़क खण्डमा रातको समयमा गाड़ी बन्द नगरिने भएको छ। निर्माणलाई तीव्रता दिन आजदेखि 15 दिन रातको समयमा गाड़ी आवागमनमा रोक लगाउने निर्णय भएको थियो, तर सड़क खण्डमा पहिलो चरणको कालोपत्र गर्नका लागि बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म बन्द गरिएकोमा केही दिन त्यो काम गर्न नसकिने अवस्था आएको कार्यालयले जनाएको छ। केही दिनको वर्षाका कारण भएको क्षतिले यसअघि तय भएको कामको तालिका फेर्नुपर्ने भएको इन्जिनियर सीताराम बुढाथकीले बताउनुभयो। अर्को मितिबारे जिल्ला सुरक्षा समितिले निर्णय गर्नेछ। सरकारले होल्डिङ सेन्टरमा राखेका सुकुमवासीलाई दिँदै आएको खाना बन्द गरेको छ। काठमाडौँ उपत्यकाका विभिन्न सुकुमवासी बस्ती हटाएपछि विस्थापित भएकाहरूलाई राखेका होल्डिङ सेन्टरमा रहेकाहरूको खाना बन्द गरेको हो। यसै लजमा राखेका सुकुमवासीलाई पनि संचालकहरूले तत्काल लज छाड्न भनेका छन्। खानाको व्यवस्थापन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले गर्दै आएको थियो। समितिले असार 19 गतेदेखि नै खाना बन्द गर्न भनेकोमा क्यान्टिन संचालकहरूले हिजो वा केहीले आजदेखि खाना दिएका छैनन्। सरकारले होल्डिङ सेन्टर छाडेर व्यवस्थापन गर्नका लागि यसअघि शुरूमा 5 दिनको समय अवधिभित्र 12 गतेसम्मको समय दिएको थियो। त्यसपछि 19 गतेसम्मका लागि समय अवधि थपेको थियो। सरकारले व्यवस्थापनका लागि तत्काल 25,000 रूपियाँ र त्यसपछि 3 महिनासम्म मासिक 15,000 रूपियाँका दरले रकम दिने भनेको छ। अधिकार प्राप्त बागमती सभ्यता एकीकृत विकास समितिले सूचना निकालेर पर्सि बुधबारसम्म खर्च बुझ्न भनेको छ। त्यसको लागि निवेदन दिने समय आज अन्तिम हो। चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा देशको आर्थिक वृद्धि दर 3.51% भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो चालू आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा 0.58% धेरै हो। विद्युत उत्पादन तथा वितरण, निक्षेप संकलन र ऋण प्रवाह, बीमा प्रिमियर संकलन र व्यापार सेवामा भएको वृद्धिले तेस्रो त्रैमासलाई सहयोग पुगेको कार्यालयले जनाएको छ। तर निर्माण सामग्री आयात, धान उत्पादन र घरेलु उत्पादनमा आएको गिरावटका कारण समग्र वृद्धि दर सामान्य स्तरमै सीमित भएको छ। 18 औद्योगिक वर्गीकरण मध्ये 16 को वृद्धि भएको छ। विद्युत तथा पेट्रोलियम क्षेत्रले सबैभन्दा धेरै 24% वृद्धि हासिल गरेको छ भने वित्तीय तथा बीमा, यातायात र थोक व्यापार क्षेत्रमा पनि उल्लेख्य वृद्धि भएको छ। कृषि क्षेत्रको वृद्धि दर 1.65% रहे पनि कृषि, वन तथा मत्स्य उपक्षेत्र भने 0.04% खुम्चिएको छ। यस अवधिमा अर्थतन्त्रको आकार 64.27 अर्ब रूपियाँबाट बढ़ेर 64.65 अर्ब रूपियाँ पुगेको कार्यालयले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
10: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
11: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
12: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
11: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
13: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
14: फोन 0556-94-333, 493-555।
9: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू कञ्चनपुरको बेलौडी नगरपालिकाले आगलागी कारण हुने जनधनको क्षति न्यूनीकरण गर्न बेलौडी कलकत्ता र गोकुलपुर बजारमा घड़ी 3 फायर हाइड्रेन्ट जडान गरेको छ। प्रति हाइड्रेन्ट 75,000 रूपियाँको लागतमा फायर हाइड्रेन्ट जडान गरेर परीक्षण गरेको नगरपालिकाको विपद सम्पर्क व्यक्ति अशोक पाण्डेले जानकारी दिनुभयो। उहाँका अनुसार फायर हाइड्रेन्ट सड़क किनार वा सार्वजनिक स्थानमा जडान गरिने पानी आपूर्ति प्रणाली भएकोले आगलागी भएको अवस्थामा दमकलले ट्याङ्कीमा पानी भर्न समय खर्च नगरी सिधै हाइड्रेन्टमा पाइप जडान गरेर निरन्तर पानी आपूर्ति गर्न सकिन्छ। गोकुलपुरका स्थानीयवासी राम बहादुर चौधरीले हाइड्रेन्ट जडानपछि आकस्मिक आगलागीमा तत्काल उद्धार तथा नियन्त्रण गर्न सहज हुने बताउनुभयो। अब विदेशको खबर। चीनले आफ्नो रणनीतिक आणविक पनडुब्बीबाट डमी अर्थात नक्कली वार हेड जडित ब्यालिस्टिक क्षेप्यास्त्र प्रशान्त महासागरतर्फ परीक्षण गरेको छ। अस्ट्रेलियाले प्रशान्त महासागरी टापु राष्ट्र तथा छिमेकी देश फिजीसँग नयाँ रक्षा सम्झौतामा हस्ताक्षर गरेको केही घण्टापछि नै चीनले क्षेप्यास्त्र परीक्षण गरेको बीबीसीले जनाएको छ। अस्ट्रेलियाकी विदेश मन्त्री पेनी बोङले चीनमाथि यस क्षेत्रलाई अस्थिर बनाएको आरोप लगाउनु भएको छ। चीनले भने यसलाई आफ्नो वार्षिक सैनिक कार्यक्रमको नियमित हिस्सा भनेको छ। सन् 2022 चीनले सेलोमन टापुहरूसँग सुरक्षा सम्झौतामा हस्ताक्षर गरेपछि अस्ट्रेलियाले प्रशान्त क्षेत्रका आफ्ना सम्बन्धहरू सुदृढ बनाउने प्रयास गरेको छ। चीनको सम्झौताले यसले भविष्यमा त्यहाँ स्थायी सैनिक अखडा स्थापना गर्न सक्ने आशंका निम्ताएको छ। यसैबीच क्षेप्यास्त्र परीक्षणले जापान सहित देशहरूमा चिन्ता बढ़ाएको र दक्षिण प्रशान्त क्षेत्रमा चीनको बढ़दो सैन्य उपस्थितिमाथि नयाँ बल शुरू भएको खबरमा उल्लेख छ। जापानले परीक्षणको निन्दा गर्दै चीनलाई यस्तो कदम पुनर्विचार गर्न आग्रह गरेको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र सन् 2010 विजेता स्पेन खेल्दैछन्। यो खेल राति 1:15 अमेरिकाको डालस रंगशालामा शुरू हुनेछ। नकआउट चरणमा पोर्चुगलले क्रोएसियालाई 2-1 र स्पेनले अस्ट्रेलियालाई 3-0 गोलले हराउँदै अन्तिम स्वरमा पुगेका हुन्। पोर्चुगल समूह के कोप विजेता र स्पेन समूह यसको विजेताको रूपमा नकआउटमा पुगेका हुन्। विश्वकपमा यी दुई टोलीबीच तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् 2010 स्पेनले पोर्चुगललाई 1-0 हराएको थियो। यस्तै सन् 2018 दुवै टोलीबीच खेल 3-3 बराबरीमा सकेको थियो। यो खेलमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए। पोर्चुगल र स्पेन बीचको आजको खेललाई दुई फरक पुस्ताका खेलाड़ीको प्रतिस्पर्धाको रूपमा हेरिएको छ। पोर्चुगलका क्रिस्टियानो रोनाल्डो 41 वर्षका र स्पेनका लामिन यामल 18 वर्षका छन्। रोनाल्डोले सन् 2006 पहिलो पटक विश्वकप खेल्दा यामल जन्मिएकै थिएनन्। विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा भोलि बिहान 6:00 अमेरिका र बेल्जियम खेल्दैछन्। यो खेल अमेरिकाको सिएटल रंगशालामा हुनेछ। नकआउटमा अमेरिकाले बोस्निया एण्ड हर्जगोभेनियालाई 2-0 र बेल्जियमले सेनेगललाई 3-2 हराउँदै अन्तिम स्वरमा पुगेका हुन्। अमेरिका समूह डी र बेल्जियम समूह जीको विजेताका रूपमा नकआउटमा पुगेका हुन्। विश्वकपमा यी दुई टोलीबीच तेस्रो पटक भेट हुन लागेको हो। यसअघि सन् 1930 अमेरिका 3-0 र 2014 बेल्जियम 2-1 विजयी भएका थिए। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन। विपद व्यवस्थापनको तयारी र भावी योजनाबारे सांसदलाई जानकारी गराउनु पर्ने। सरकारले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको खाना रोकियो। 25,000 रूपियाँ पाउन आजसम्म निवेदन दिनुपर्ने। चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा देशको आर्थिक वृद्धि दर 3.51%, अर्थतन्त्रको आकार 38 अर्ब रूपियाँले बढ़्यो। अस्ट्रेलिया र फिजी बीच रक्षा सम्झौता भएपछि चीनद्वारा प्रशान्त क्षेत्रमा क्षेप्यास्त्र परीक्षण। दक्षिण प्रशान्त क्षेत्रमा चीनको बढ़दो सैन्य उपस्थितिमाथि नयाँ बहस शुरू। र विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दै।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2083
14: 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्बत 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
15: साली नदीको शिर,
16: मणि चूडको काख,
15: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
16: शान्ति र आनन्दको अनुभूति,
15: भीडभाडबाट टाढा,
16: सहरबाट नजिकै,
15: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
16: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
17: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841953581। वेबसाइट झुले.com.np।
18: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँमा रहेका तिब्बती मूलका नेपाली र तिब्बती शरणार्थीहरूले विशेष पूजा गरी धार्मिक नेता दलाई लामाको 91 जन्मदिन मनाएका छन्। तिब्बती समुदायले आफ्नो परम्परा अनुसार दलाई लामाको दीर्घायुको कामना गर्दै बाजेगाजासहित झाँकी निकालेका हुन्। कार्यक्रममा विभिन्न देशका कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरूको समेत सहभागी थियो। तिब्बतबाट निर्वासित दलाई लामा आज 91 वर्ष पुग्नु भएको छ। उहाँ 14 दलाई लामा हुनुहुन्छ र विश्वभर छरिएका तिब्बतीहरूले जुलाई 6 उहाँको जन्मदिन मनाउँदै आएका छन्। सन् 1950 तिब्बतको आध्यात्मिक तथा राजनीतिक नेतृत्व सम्हाल्नुभएका दलाई लामा सन् 1959 चिनिया शासन विरूद्धको विद्रोह असफल भएपछि भारत पुग्नु भएको थियो र त्यसैता हिमाचल प्रदेशको धर्मशालामा निर्वासित जीवन बिताइरहनु भएको छ। जन्मदिनको अवसरमा प्रदर्शन हुने आशंका कारण काठमाडौँको सुरक्षा व्यवस्था कड़ा बनाइएको छ। बालकोट योग साधना केन्द्रले सप्ताहव्यापी कार्यक्रम गरी आफ्नो 14 स्थापना दिवस मनाएको छ। स्थापना दिवसको अवसरमा सरसफाई, सचेतना र्याली, रक्तदान लगायतको कार्यक्रम गरेको केन्द्रले आज विशेष समारोहका साथ दिवस मनाएको हो। स्थापना दिवस अन्तर्गत हिजो भएको रक्तदान कार्यक्रममा 38 जनाले रक्तदान गरेका केन्द्रका निवर्तमान संयोजक मालती राणा भाटले जानकारी दिनुभयो। आजै केन्द्रको कार्य समिति पुनर्गठन समेत गरेको छ। रेडक्रस उपशाखा बालकोटको भवनमा हरेक दिन बिहान 5 बजेदेखि 1.5 घण्टासम्म चल्ने योग साधना केन्द्रमा दैनिक 60 भन्दा बढ़ीको सहभागिता रहने गरेको छ। काठमाडौँ उपत्यकामा पछिल्लो 24 घण्टामा 2176 जना गाड़ी चालक ट्राफिक नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। कार्यवाहीबाट 10,62,000 रूपियाँ जरिवाना संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार जाँड रक्सी खाएर गाड़ी चलाउने 81, नियम विपरीत राइड सेयरिङ गर्ने 101, संकेत बत्ती उल्लंघन गर्ने 159, तीव्र गतिमा गाड़ी चलाउने 202 जना कार्यवाहीमा परेका हुन्। यसै गरी लिन अनुशासन पालना नगर्ने 92, निषेधित क्षेत्रमा हर्न बजाउने 110, सड़क पेटीमा पार्किङ गर्ने 110, एकतर्फीमा 66 र अन्य नियम पालन नगर्ने 1,055 जना कार्यवाहीमा परेका हुन्। र काठमाडौँको गोंगोबुमा रहेको नयाँ बस पार्कमा मानव बेचबिखन र लागू औषध विरूद्ध सप्ताहव्यापी कार्यक्रम आजदेखि शुरू भएको छ। प्रहरी प्रभाग, नयाँ बस पार्क र सामुदायिक सेवा केन्द्र गोंगोबुले मानव बेचबिखन रोकथाम र युवालाई लागू औषध दुर्व्यसनबाट जोगाउन सचेतना प्रदान गर्ने उद्देश्यले कार्यक्रम गरेका हुन्। कार्यक्रममा उपत्यका प्रहरी कार्यालय रानी पोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौड़ले अपराध मुक्त र सुरक्षित समाज निर्माणका लागि प्रहरी र नागरिक बीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। विशेष गरी युवा पुस्तामा बढ़दो लागू औषधको लत र समाजमा लुकेर रहेका मानव बेचबिखनका घटना नियन्त्रण गर्न सप्ताहव्यापी कार्यक्रमले सहयोग पुग्ने बताउँदै उहाँले मानव बेचबिखन र लागू औषध विरूद्धको अभियानमा सबै एकजुट हुनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रम गोंगोबु बसपार्क क्षेत्रका होटल, रेस्टुरा, दोहरी, विद्यालय, सार्वजनिक ठाउँमा 1 हप्तासम्म सञ्चालन हुनेछ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन, विपद व्यवस्थापनको तयारी र भावी योजनाबारे संसदलाई जानकारी गराउनुपर्ने, तिब्बती धर्मगुरू दलाई लामाको 91 जन्मदिनका अवसरमा काठमाडौँमा विशेष कार्यक्रम, सुरक्षा व्यवस्था कड़ा, र बालकोट योग साधना केन्द्रको वार्षिक उत्सवमा 38 जनाले रक्तदान गरे। अहिलेलाई 4 भन्ज्याङ भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नुपूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाई सक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग बेसीसर नगरपालिका साथ मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लम्सुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 9843638518।
6: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुशी?
6: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
8: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्जुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
9: ए बुढा, कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको?
10: किन, सबैले त फालेका छन्, यो फोहोरको के काम?
9: यही बारीले त हाम्रो गाउँ फोहोर हुन्छ, रोग फैलन्छ र वातावरण बिग्रन्छ।
10: अब यो फोहोर के गर्ने त?
9: फोहोर छुट्याएर डस्टबिनमा हाल्ने, पुनः प्रयोग र रिसाइकल गर्ने, कुहिने फोहोर हाम्रै करेसा बारीमा काम लाग्छ नि।
10: ए हो त है, सानो प्रयासले ठूलो परिवर्तन ल्याउँछ। अबदेखि म सचेत भएँ।
11: हामी सबै सचेत भएमा हाम्रो वातावरण सफा हुन्छ। सफा गाउँ, स्वस्थ जीवन।
12: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याप, इलाका कार्यालय भुजुङ,

0: Bonia.
1: Extreme energy drink.
2: बिस्तारै बिस्तारै न बिस्तारै जानु त ए महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा टिटिक्क परेका छन् त सुन्दा पनि दागलाङ जस्ता होइन कहाँबाट ल्याएछ महिला
3: कहाँ हुनु दाइ हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
4: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टीवी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
2: लम्जुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लम्जुङ
3: आल्मुनियमका लागि बेसीसार नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसार नगरपालिका साथ जेबी चोक भित्रपट्टि लम्जुङ
2: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-7475
3: नोट फल्सिलिङ कार्यस्फुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर टोलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सारफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: Sonia.
1: Extreme energy drink.
2: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
4: अब जापान ट्राई होइन स्योर गरौ।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
4: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
4: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
6: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
6: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-46-257 र 98-400-67-787।
7: हेलो, मर्सेङ्गे FM 95 मेगाहर्ज

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशक देखि सेवारत अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्की तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा क्लिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुन चाँदी खरिद बिक्री र पुराना गरगहना साठ फेरका लागि अमृत सुन चाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665201
1: मोबाइल 97460054
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता
2: पशु पक्षीका लागि चाहिने दाना अब विशेष छुटसँगै बुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् बुलाकी फ्रेस हाउस बेसी सहर नगरपालिका 8 सेरा लमजुङ प्रोप्राइटर गुणराज तिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 9856281186 फोन 0665202093 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ
3: डिभिजन वन कार्यालय लमजुङको अनुरोध वन्य जन्तुको बसस्थान आहार विचरण लगायतका पक्षसँग मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको बसस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक आर्थिक भौतिक तथा सामाजिक जनचेतना का उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन जैविक मार्गको संरक्षण सुधार पिउने पानीको व्यवस्थापन सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन् जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म संस्कृति र परम्परा नै छ पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा तिनको अवैध चोरी शिकार नगर्न नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहाड ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनत अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने बेहोरा समेत जानकारी गराइन्छ डिभिजन वन कार्यालय लमजुङ

0: here.
1: Extreme energy drink.
2: होइन खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13-14 नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
6: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 9841626344

0: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतल गर्ने डिजिटल ढकतराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोप्राइटर दिलीप श्रेष्ठ,
4: एएस किचन हाउस, बेसीसह नगरपालिका साथ एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856074486।
4: के तपाईँले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
3: यदि त्यसो हो भने एकछिन रोक्नुहोस्।

0: र सोच्नुहोस् यसको मूल्य कसले चुकाइरहेको छ।
1: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
0: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
1: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
0: यस्तो विवाह स्वत बदर हुन्छ।
1: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
0: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
1: बाल विवाहका गम्भीर असरहरू,
0: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
1: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
0: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
1: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
0: बाल विवाह, आत्महत्या, बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
1: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
0: के हाम्रो पहिचान यही नै हो त?
1: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
0: आउनुहोस् हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
1: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
2: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
3: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
2: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
3: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
4: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856046662।
5: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: California.
1: Extreme energy drink.
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली विशेषर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर स्वाद सानीमा बैंकको

0: दिदी अल्मलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकताल गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
4: एएफ किचन हाउस, बेसी सहर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856744486।
1: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: दिने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665212083,
6: सम्पर्क मोबाइल नम्बर 9856133375,
5: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
8: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि, फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
7: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
8: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौँ, हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौँ, र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ, नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
9: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ।
6: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
10: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
6: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
10: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961।

0: सामाजिक सञ्जाल री छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फललना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सुखन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिग वेबसाइट ना यूआरएल चेक लना आक्षेपक घटना तल आपिबै लागि समय समय री आफै न पासपोर्ट फेरदिल परेम नुई तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
1: सतर्क तन ठगे तब त क्या जोगिना
2: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
5: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद
4: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा हुल्लास बासमती राइस जिरा मसिनो राइस
5: हुल्लासको कुरुम कुरुम चिउरा हुल्लासको इडली राइस
4: हुल्लासले बनाउँदैछ परिवार एक साथ
6: घर बनाउने त भनियो ठेकेदार साहब तर निर्माण सामग्री कहाँबाट ल्याउने हो बजारमा धेरै हार्डवेयरहरू छन् अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है
7: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि तपाईँ पनि त्यही जानुहोस् न
8: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ
6: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ थप जानकारीको लागि सम्पर्क 0665209773 मोबाइल 97463 06501
9: तपाईँको सन्तुष्टि हाम्रो चाहना

0: Laconia.
1: Extreme energy drink.
2: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागजपत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201900 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
2: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
4: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
2: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
4: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
2: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
4: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 9856 46 244।
5: हेलो, मर्संग एफएम 95 मेगाहर्ज

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनसादी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड संघको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना सार्फेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई
0: प्रोपाइटर बम बहादुर विश्वकर्मा जयलक्ष्मी सुनसादी पसल विशिशहर नगरपालिका साथ लमजुङ सम्पर्क फोन 0665520209।
2: सुवर्ण अवसर सुवर्ण अवसर।
3: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 देखि 9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बास बस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 9846193152 र 9846128317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिनसम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, 20R8 सेरा फिल्म हल चोक, लमजुङ।
4: जय श्री राम, जय श्री राम।
5: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
4: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
5: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
4: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनसादी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
5: हो नि भाउजू।
6: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
7: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
6: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
7: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
6: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
7: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनसादी पसल, विशेषण नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै, लमजुङ।
8: सम्पर्क मोबाइल नम्बर 9846595074 र 9865854।
9: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
9: अब जापान ट्राई होइन स्योर गरौ।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
9: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
9: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेषहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9956602900।
10: ए
11: माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दागलाङ जस्ता। होइन कहाँबाट ल्याएछ माइला?
10: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लम्जुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
12: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
11: लमजुङ कालिका फर्निचर उद्योग बेसिसर साथ लमजुङ।
10: आल्मुनियमका लागि बेसिसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसिसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
11: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0665252532, मोबाइल 9840903001, 9840774065।
10: नोट फल सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
13: नेपालमै पहिलो पटक क्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पाता, खुलास चिउरा कलर, अरूभन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?

0: बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम।

0: दिदी विश्वेश्वर नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
1: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
2: थाइरोइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
1: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
2: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ।
1: सम्पर्क फोन 9849068924 9850086780।
3: जिल्ला प्रशासन कार्यालय लमजुङको सवारी साधन आवाजावतमा रोक लगाएको सम्बन्धी जरूरी सूचना। जिल्ला सुरक्षा समिति लमजुङको असार 15 गतेको बैठकबाट निर्णय भए बमोजिम यस वर्षाको मनसुनजन्य विपदबाट हुन सक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न यस जिल्लामा देहाए बमोजिम पहिरो उच्च जोखिम रहेको क्षेत्रमा असार 16 गतेदेखि असार मसान्तसम्म अत्यावश्यक बाहेका अन्य सवारी साधनलाई सञ्चालन तथा आवाजावत गर्न रोक लगाएको बेहोरा सम्बन्धित समयमा जानकारी गराइन्छ। एक डुम्रे बेसी सहर सामे सड़कको बेसी सहरदेखि मनाङ जिल्लाको सिमानासम्मको खण्डमा प्रत्येक दिन साँझ 6 बजेदेखि बिहान 6 बजेसम्म। दुई पुष्पलाल मध्य पहाड़ी लोकमार्गको सुन्दर बजार भोलेटार सड़क खण्डको बिमिरे भन्ज्याङ क्षेत्रमा प्रत्येक दिन साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म। यसबाट यात्रु महानुभावहरूमा पर्न जाने असुविधा प्रति क्षमा प्रार्थी। जिल्ला प्रशासन कार्यालय लमजुङ।
4: अनि तयो कागज केमे छि वा
5: झिल्काई
4: के पर्सनल नम्बर ब्लक लै वी
5: पर्सनल मोबाइल नम्बर मे उनी यौ टेलिकमर बाई अफिसर आएर ब्लक लै र खलखाई
4: अनि बैंगरी
5: बैंगरी
4: चर चाहिँ तले ललपर्दी
5: चम
4: ललपर्दी न आफै न मोबाइल नम्बर फेर्दी अब दिएर ब्लक तयाई भिसा आफै न ब्याङ्क दे पनि जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी दक्या सचेत तल परिम
5: सतर्क तन ठगी तब्द क्या जोगी न
6: सिद्धार्थ ब्याङ्कर क्याले जनहितरी जारी सन्देश
7: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।

0: California.
1: Extreme energy drink.
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई पनि, हाम्रै बेसीसरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर के, त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, बेसीसर साथ, भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
2: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वास सेन्टर।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: यो मोबाइलले पनि तनावै दियो भने
2: होइन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
2: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495940046 98130949. हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
5: प्रोफाइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 9841626344 9841626344
7: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
8: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
7: थप जानकारी लागि सम्पर्क 0665909999 9947279229 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7

0: सन्तोष जी, तपाईले कति चाँडै घर पनि ठडाई सक्नु भएछ त। ल, बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद संजय जी। हेर्नुहोस् न, घर ठडाउने काम मात्रै भएको छ, अझ यसमा फलामको झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सब सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सह नगरपालिका 7 त्रिवेणी टोलमा रहेको बछलामाई सटर ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुका साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ सटर ग्रिल, च्यानल गेट, स्टेप भर्याङ, गोलो भर्याङ, कम्पाउन्ड जाली, जीआई जाली, स्टील रेलिङ, स्टील भर्याङ, ट्रस, फलामको झ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: नोट, हामी कहाँ अल्मुनियमको झ्याल ढोका, पार्टेसन लगायत सम्पूर्ण सामानहरू पनि उपलब्ध छ।
4: बछलामाई सटर ग्रिल उद्योग, बेसीसर नगरपालिका 7, मोडल हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो, लमसुङ।
5: नारायण ढकाल। थप जानकारीको लागि सम्पर्क 98463038518।

0: California. Extreme energy drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप स्टीलको पाइप कम्पाउण्ड जाली कुखुराको जाली रंगीन जस्ता पाता ग्याबिङ जाली कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ यदि चाहिएको छ भने बेसीसर नगरपालिका आठ सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध
2: प्रोप्राइटर अमृत श्रेष्ठ नन्द मेटल सप्लायर्स बेसीसर नगरपालिका आठ छिङ्गे खोला पुलचोक लमजुम थप जानकारीको लागि सम्पर्क मोबाइल 9856046257 र 9840067787
3: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्
4: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श नेबुलाइजर सेवा घाउ ड्रेसिङ संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ
3: नोट हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ
4: प्रकाश घिमिरे सञ्चालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका आठ होटल द चुकुचे पिकको ठिक अगाडि थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008961

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
0: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
0: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
5: कम्प्युटर तौलमा थापाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
6: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665204535475। विश्वास तपाईँको, सेवा हाम्रो।
7: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
0: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
7: अब जापान ट्राई होइन स्योर गरौ।
0: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
7: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
0: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
7: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, भिसे सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
0: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9956602900।
8: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
9: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
8: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
9: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
8: सवारी चालकको बानी व्यवहार, आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
9: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
10: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
11: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
12: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: रिवन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
13: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रविनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर, सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: क्योंदी एटीएम मोबाइल दे इंटरनेट बैंकिंग गोप्य विवरण आ रही खई बिले तुई माध्यम क्या रे न्यो दे प्रे छली जानकारी री विषया न्यो कॉल पर दिमो चमई न्यो ठगदिल खामो बैंगर वे कर्मचारी बीरा न्यो दे प्रे विवरण री विषया बैंक दे नील पर दिमो न्यो तानी सतर्क तना ठगर क्या बचेना सिद्धार्थ बैंगर क्या ले जन हितरी जारी संदेश
4: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई।
5: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
6: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसीसार नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665202009।
7: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
8: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
9: होल्डिङ सेन्टरमा राखेका सुकुम्बासीलाई आजदेखि सरकारी खाना बन्द। 25,000 रुपियाँका लागि निवेदन दिने म्याद सकियो। 500 दिनभित्र भूमिहीन र सुकुम्बासीको समस्या समाधान गर्ने मन्त्री रावलको भनाई।
10: असारको चौथो हप्ता सुरु भइसक्दा धान रोपाई 33% भन्दा कम, मधेसको रोपाई 15% मात्रै। अबका केही दिन रोपाईका लागि उपयुक्त वर्षा हुने मौसमविदको अनुमान।
9: असारको चौथो हप्ता सुरु भइसक्दा चालू आर्थिक वर्षको खाता बन्दी हुन 3 दिन बाँकी। पुँजीगत खर्च 36% मात्र। अब साउनदेखि नै बजेट कार्यान्वयन शुरू गर्न विज्ञको सुझाव।
11: साउन 1 गतेदेखि 2 गतेदेखि आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा लग्यो भने अन्तिममा गएर बढी खर्च गर्नुपर्ने, अन्तिममा गएर हतारो गर्नुपर्ने स्थिति आउने थिएन।
10: श्रीलंकामा कारागारभित्र दुई समूह बीच झडप हुँदा 3 जना प्रहरी अधिकारी सहित 25 जनाको ज्यान गयो, 100 जना भन्दा धेरै घाइते।
9: र विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दै।
12: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
13: एयरटेल अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
10: नेपाल दर्पणमा अब खबरको सिलसिला। काठमाडौँ उपत्यकाका नदी खोला किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएर विस्थापित बनाएको सरकारले अहिले उनीहरूलाई खाना दिन बन्द गरेको छ। बसिरहेको ठाउँबाट हटाएर होल्डिङ सेन्टरमा राखेको सरकारले आजदेखि खाना दिन बन्द गरेको हो। काभ्रेको बनेपा, भक्तपुरको खरीपाटी, नगरकोटको खानेपानी केन्द्र, इचंगु अपार्टमेन्ट लगायत होल्डिङ सेन्टरमा आश्रित सुकुम्बासीलाई आजदेखि खाना बन्द गरेको छ। उनीहरूले आज बेलुकादेखि खाना पाउने छैनन्। बस्नका लागि भने केही दिन ठाउँ दिने जनाएको पीड़ितहरूले बताएका छन्। सरकारले 19 गतेसम्मको मात्र पैसा दिने भनेपछि होटलमा राखिएका सुकुम्बासीसँग होटल संचालकहरूले 4 दिनको पैसा माग्दै आजदेखि खाना नदिने बताएका छन्। सरकारले होल्डिङ सेन्टरमा बसिरहेकाहरूलाई असार 19 अर्थात गएको शुक्रबारभित्र राहत रकम लिएर खाली गर्न सूचना टाँसेको थियो। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले दोस्रो पटक म्याद थप्दै असार 19 गतेभित्र 25,000 रूपियाँका लागि निवेदन दिन र होल्डिङ सेन्टर खाली गर्न सबै होल्डिङ सेन्टरहरूमा सूचना टाँसेपछि होल्डिङ सेन्टरहरूले खाना खुवाउन छाडेका हुन्। विभिन्न होल्डिङ सेन्टरमा र बाहिर रहेका सुकुम्बासीहरू मध्ये 1,400 भन्दा धेरै परिवारले हिजो बेलुकासम्म 25,000 रूपियाँका दरले रकम दिएका छन्। आजसम्म निवेदन दिनेले रकम पाउने अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक मचा काजी महजनले जानकारी दिनुभयो। सरकारले सुकुम्बासीहरूलाई शुरूमा व्यवस्थापनका लागि 25,000 रूपियाँ र सुकुम्बासी प्रमाणित भए थप 3 महिनासम्म मासिक 15,000 रूपियाँ दिने निर्णय गरेको छ। त्यही निर्णय अनुसार रकम बुझेर होल्डिङ सेन्टर खाली गर्न भनिएको आयोजनाले जनाएको छ।
9: यसैबीच भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्यालाई 500 दिनभित्र चरणबद्ध समाधान गर्ने नीति सरकारले अवलम्बन गरेको बताउनु भएको छ। राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री रावलले भूमि समस्यालाई सामाजिक न्यायसँग जोडेर प्राथमिकताका साथ सम्बोधन गरिने प्रतिबद्धता जनाउनुभयो। काठमाडौँ उपत्यकाका विभिन्न ठाउँ र नदी किनाराबाट हटाइएका तथा अहिले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारको दीर्घकालीन पुनर्स्थापनाका लागि सरकार संवेदनशील रहेको मन्त्री रावलको भनाइ छ। भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क प्रस्तुत गर्दै मन्त्री रावलले अहिलेसम्म 1,03,140 भूमिहीन दलित, 1,86,860 भूमिहीन सुकुम्बासी र 9,54,065 अव्यवस्थित बसोबासी गरी कुल 12,47,469 निवेदनहरू प्रमाणीकरणको क्रममा रहेको बताउनुभयो।
10: सभामुख डोल प्रसाद अरियालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नको जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अरियालले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरोकारका महत्वपूर्ण विषयमा गम्भीर बन्न सरकारलाई निर्देशन दिनुभएको हो। उहाँले सम्भावित प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारीबारे सदनलाई जानकारी गराउन पनि निर्देशन दिनुभयो। सांसदहरूले सदन मार्फत विभिन्न समयमा सरकारलाई समसामयिक विषयमा सचेत गराउँदै आएको सन्दर्भमा सभामुखले निर्देशन दिनुभएको हो। जोखिमको समय नजिकैसँगै हुन सक्ने क्षति न्यूनीकरणका लागि सरकारले गरिरहेको तयारी र भावी योजनाबारे संसदलाई जानकारी गराउनु पर्नेमा सभामुखले जोड़ दिनुभएको छ।
9: यसैबीच प्रतिनिधि सभाका सांसदहरूले कर्णालीका सड़कलाई सुरक्षित बनाउन र दुर्घटनाका बेला तत्काल उद्धारको व्यवस्था गर्न माग गरेका छन्। आजको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारले कर्णाली नदीमा नागरिक डुब्दा पनि उद्धारका लागि चासो नदिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद रमेश प्रसाईले कर्णाली राजमार्गमा बारम्बार भएका सवारी दुर्घटनाबारे गृहमन्त्रीको जवाफ माग गर्नुभयो। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले कर्णाली क्षेत्रको सड़क पूर्वाधारको दयनीय अवस्था र बढ़दो दुर्घटनाप्रति सरकारको ध्यान आकर्षण गराउनुभयो। नेकपा एमालेकी सांसद यशोदा कुमारी बरालले कर्णालीका नागरिकले सड़क असुरक्षाका कारण अनाहकमा ज्यान गुमाउनु परेको भन्दै राज्यको उदासीनताप्रति आपत्ति जनाउनुभयो।
10: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बीमालाई नाफा नोक्सानको दृष्टिकोणबाट हेर्न नहुने बताउनु भएको छ। राष्ट्रिय सभामा विनियोजन विधेयकको मन्त्रालयगत छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै उहाँले स्वास्थ्य बीमा नाफामूलक व्यवसाय नभई सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम भएको बताउनुभयो। सरकारले आउँदो आर्थिक वर्षका लागि स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत 15 अर्ब रूपियाँ विनियोजन गरेको मन्त्री मेहताले जानकारी दिनुभयो। चालू आर्थिक वर्ष 10 अर्ब रूपियाँ विनियोजन गरेको भए पनि 23 अर्ब रूपियाँ भन्दा बढ़ी दावी भुक्तानी गरेको उहाँको भनाई छ। 1982 सालको मंगिर मशान्तसम्म बीमा बोर्डमा आबद्ध सबै सेवा प्रदायक संस्थाको दावी भुक्तानी फर्स्युट भइसकेको र त्यसपछिको भुक्तानीका लागि आवश्यक बजेट तथा दिगो स्रोत सुनिश्चित गर्न अर्थ मन्त्रालयसँग समन्वय भइरहेको उहाँले बताउनुभयो। धेरै सो बिरामी व्यक्ति मात्र बीमामा आबद्ध हुँदा कार्यक्रमको दिगोपनामा चुनौती थपिएको उहाँको भनाइ छ। स्वास्थ्य बीमा सुधारका लागि मन्त्रालयले अल्पकालीन र दीर्घकालीन रणनीति अघि बढ़ाएको उहाँले जानकारी दिनुभयो।
9: समयमा पानी नपर्दा यस वर्ष धान रोपाईमा ढिलाइ भइरहेको छ। कृषि विभागका अनुसार अहिलेसम्म देशभर 32.38% मात्रै रोपाई भएको छ। नेपालमा धान रोपाई हुने कुल क्षेत्रफल 13,70,062 हेक्टर मध्ये अहिलेसम्म 4,43,595 हेक्टर क्षेत्रफलमा मात्र धान रोपाई गरिएको हो। गएको वर्ष यही अवधिमा देशभर 45% रोपाई भइसकेको थियो। धान उत्पादनको भण्डारण मानिने मध्यप्रदेशकै अवस्था चिन्ताजनक रहेको छ। विभागका अनुसार मध्यको 3,85,933 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा अहिलेसम्म 60,346 हेक्टरमा मात्र रोपाई भएको छ। यो कुल क्षेत्रफलको जम्मा 15.6% हो। गएको वर्ष मध्यमा यही अवधिमा 25.1% मात्र रोपाई भइसकेको थियो। अहिलेसम्म सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेश 57.9% रोपाई भएको छ। सुदूरपश्चिममा गएको वर्ष यही अवधिमा 82.8% रोपाई भइसकेको थियो। यस्तै अहिलेसम्म गण्डकी प्रदेशमा 41%, कर्णाली प्रदेशमा 40.5%, लुम्बिनी प्रदेशमा 37.3%, बागमती प्रदेशमा 33.2% र कोशी प्रदेशमा 31.5% रोपाई भएको छ। यस वर्ष औसतभन्दा ढिला प्रवेश गरेको मनसून फैलन पनि ढिलाइ भएको थियो। पछिल्लो हप्तामा भने वर्षा भएर रोपाई भइरहेको छ।
10: यसैबीच अहिले बागमती प्रदेशको काठमाडौँ उपत्यका सहित चितवन र दोलखा जिल्लाका आसपासका क्षेत्र, कोशी प्रदेशको सोलुखुम्बु र मोरङ जिल्ला, लुम्बिनी प्रदेशको रोल्पा, अरखाँची र पाल्पा जिल्ला, कर्णाली प्रदेशको मुगु जिल्ला तथा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला र आसपासका क्षेत्रमा सामान्यदेखि मध्यम वर्षा भइरहेको छ। केही ठाउँमा ठूलो पानी पनि परेको छ। मौसम पूर्वानुमान महाशाखा अनुसार आज राति कोशी र गण्डकी प्रदेशका पहाड़ र तराईका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। भोलि र पर्सि पनि केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
14: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
15: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
16: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
15: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
17: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
18: फोन 056-494-333, 493-555।
10: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। हामीले होल्डिङ सेन्टरमा राखेका सुकुम्बासीलाई आजदेखि सरकारी खाना बन्द। 25,000 रूपियाँका लागि निवेदन दिने म्याद सकियो। 500 दिनभित्र भूमिहीन र सुकुम्बासीको समस्या समाधान गर्ने मन्त्री रावलको भनाई। सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन। विपद व्यवस्थापनको तयारी र भावी योजनाबारे संसदलाई जानकारी गराउनुपर्ने। असारको चौथो हप्ता शुरू भइसक्दा धान रोपाई 33% भन्दा कम, मधेसको रोपाई 15% मात्रै लगायतका खबर प्रस्तुत गर्यो।
9: नेपाल दर्पणमा अब बाँकी प्रसंग। चालू आर्थिक वर्ष 2082-83 सकिन अब 3 दिन मात्र बाँकी छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 आर्थिक वर्ष सकिनुभन्दा 7 दिन अगावै सम्पूर्ण खाताहरू बन्द गरी बजेट भुक्तानी निकासा रोक्का गर्नुपर्ने प्रावधान छ। यस व्यवस्थालाई बजेट खर्च रोक्का वा खाताबन्दी भनिन्छ। जस अनुसार असार 25 गते राति 12 बजेदेखि खाता बन्द गर्नुपर्छ। तर खाताबन्दीको समय नजिकिँदा सरकारले विकासीय बजेट भनिने पूँजीगत बजेटको 37% खर्च गरेको छ। अझ महत्वपूर्ण कुरा, सरकारले असारको पहिलो 15 दिनमै झण्डै 3.5% अर्थात 67.5 अर्ब रूपियाँ बजेट खर्च गरेको छ। यसरी सरकारले लामो समयदेखि विवादित बनिरहेको असारी विकासलाई निरन्तरता दिएको हो। आर्थिक वर्षको अन्त्यतिर अत्याधिक खर्च हुँदा कामको गुणस्तर कम हुने र कतिपय काम कागजमा मात्र सकिने जानकारहरू बताउँछन्। साथी हृदय रिमालले असारमा पूँजीगत खर्च धेरै हुनुलाई कसरी लिने भनेर राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर प्रकाश कुमार श्रेष्ठलाई सोध्नु भएको छ।
11: हाम्रो पूँजीगत खर्च व्यवस्थापन विकास आयोजना व्यवस्थापनको कमजोरी हो। काम सम्पादन भइसकेपछि छिटो नै पेमेन्ट गरिदिनुपर्ने हो। कतिपय त कामको सम्पादन भएर पनि भुक्तानी अन्तिममा गर्ने प्रवृत्ति छ। कतिपय कामै पनि ढिला गर्ने जब समय घर्किन लाग्छ अनि हतार हतारमा गर्ने प्रवृत्ति छ। त्यसले गर्दा पनि काम पनि अलिक बढी असारमा हुने, त्यो भुक्तानी पनि अलिक बढी असारमै हुने, कतिपय फेरि पहिले भएका कामहरूको पनि अन्तिममा गएर बल्ल भुक्तानी गर्ने, किनभने असारपछि त खाता बन्दै हुन्छ अनि हतार हतारमा भुक्तानी गर्ने प्रवृत्ति छ। यो प्रवृत्तिलाई वास्तवमा आउने वर्ष यो नयाँ सरकारले जिम्मेवारी बोध गरेर यसलाई चाहिँ परिमार्जन गर्नुपर्छ। वर्तमान सरकारले नै गरेन भनेर भनिहाल्न त नमिल्ला, तर अर्को वर्ष भएन साउनदेखि आउने आगामी आर्थिक वर्ष पनि यस्तै रह्यो भने पक्कै पनि सरकारको कमजोरीको रूपमा लिन सकिन्छ।
19: यो हामी जे काम गर्दाखेरि पनि अन्तिम अन्तिम समयमा बढी चाहिँ ताप्ने गर्छौ, यसैको असर हो हाम्रो समग्र परिवेश।
11: एउटा त नेपाली शैली पनि होला, हामी घर व्यवहार अथवा अरू सामाजिक काम कारवाहीहरूमा पनि त्यो देख्छौ नि। अन्तिममा गएर जब समय ढल्केपछि हतार गर्ने नैतिक निर्णयहरूको सवालमा पनि त्यस्तै देख्छौ। सरकारी पनि पारा अलिकति त्यस्तै हुन्छ, गरौंला नि भोलि गरौंला भन्ने प्रवृत्तिले पनि अलिकति रोल खेलेको हुन सक्छ। तर अब सधैँ यस्तै गरेर त भएन, विकास गर्ने हो, समृद्धि ल्याउने हो भने त हामीले यो प्रवृत्ति, समय व्यवस्थापनका प्रवृत्ति, हामी विभिन्न कार्यक्रमहरू सामान्य होइन कार्यक्रमहरू बैठकहरूको पनि हाम्रो समय व्यवस्थापनमा त धेरै कमजोरी देख्छौ नि, त्यही आयोजना व्यवस्थापनमा पनि देखिएको देखिएको जस्तो लाग्छ।
19: अहिलेको सरकारले आगामी दिनमा चाहिँ साउनदेखि नै लागू हुने गरी कामहरू गर्नुपर्ने के हो यो बजेट समयमै खर्च गर्नका लागि? निर्माण व्यवसाय पनि यही बेला तातिने, सरकार पनि अनुगमनमा यति बेला हिँड्ने, बाढ़ी पहिरो विपदको यही समय छ, यो कुराहरूलाई चाहिँ नीतिगत व्यवस्थापन कहाँनिर हो?
11: त्यसैको लागि नै जेठ 15 गते बजेट ल्याउन शुरू गरिएको हो। जेठ 15 गते बजेट आइसकेपछि अब मेरो आगामी वर्षको कार्यक्रम के हो भन्ने कुरा सबै मन्त्रालय कार्यालय संस्थालाई थाहा भइसक्यो। भनेपछि अब 15 गतेदेखि असार मसान्तसम्म एक हिसाबले हेर्ने हो भने तयारीको समय हुनुपर्ने हो, तयारी गर्नुपर्ने हो, गरिनुपर्ने हो, अनि साउन 1 गतेदेखि कार्यान्वयन गरिनुपर्ने हो। त्यो हुन सकेका छैन। हामी 15 जस 15मै बजेट ल्याए पनि त्यो अनुसारको हुन सकेका छैन, कार्यान्वयन हुन सकेका छैन। अब अहिले मौका छ नयाँ सरकारले नयाँ ढंगले त्यो किसिमको प्रभावकारी ढंगले काम गर्नलाई। अब के भइरहेछ, मन्त्रालयको तयारी कस्तो छ थाहा छैन, असारको पनि अब हामी 10-11 दिन मात्रै बाँकी छ। यतिखेरसम्म साउन 1 गतेदेखि गर्ने कामको जुन जेठ 15मा बजेट आयो, बजेट पास पनि एक हिसाबले भइसक्यो, संसदबाट पास पनि भइसकेको छ। पेस भइसकेपछि बहुमती राम्रो सरकारमा होइन गणतन्त्र चाहिँको सरकारको पास नहुने कुरो पनि भएन। त्यो हिसाबले अब तयारी मन्त्रालयहरूले के कस्तो गरेका छन् त्यहाँ पनि तपाईँहरूले बुझ्न सक्नुहुन्छ। वास्तवमा असारसम्म तयारी गरेर साउन 1 गतेदेखि 2 गतेदेखि आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा लग्यो भने अहिले जस्तो अन्तिममा गएर बढी खर्च गर्नुपर्ने, अन्तिममा गएर हतारो गर्नुपर्ने स्थिति आउने थिएन। अब हेरौँ कसरी अब नयाँ सरकार जान्छ, अब नयाँ राम्रो म्यान्डेट लिएर आएको सरकार छ, त्यसको लागि केही समय पर्खनु नै पर्ने हुन्छ।
10: हुनुहुन्थ्यो राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर प्रकाश कुमार श्रेष्ठ। नेपाल दर्पणमा खबरकै सिलसिला। चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा देशको आर्थिक वृद्धि दर 3.5% भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो चालू आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा 0.58% धेरै हो। विद्युत उत्पादन तथा वितरण, निक्षेप संकलन र ऋण प्रवाह, बीमा प्रिमियर संकलन र व्यापार सेवामा भएको वृद्धिले तेस्रो त्रैमासलाई सहयोग पुगेको कार्यालयले जनाएको छ। तर निर्माण सामग्री आयात, धान उत्पादन र घरेलु उत्पादनमा आएको गिरावटको कारण समग्र वृद्धि दर सामान्य स्तरमै सीमित भएको छ। 18 औद्योगिक वर्गीकरण मध्ये 16 वृद्धि भएको छ। विद्युत तथा पेट्रोलियम क्षेत्रले सबैभन्दा धेरै 24.5% वृद्धि हासिल गरेको छ भने वित्तीय तथा बीमा, यातायात र थोक बजार क्षेत्रमा पनि उल्लेखनीय वृद्धि भएको छ। कृषि क्षेत्रको वृद्धि दर 1.58% रहे पनि कृषि, वन तथा मत्स्य उपक्षेत्र भने 0.04% खुम्चिएको छ। यस अवधिमा अर्थतन्त्रको आकार 64 खर्ब 27 अर्ब रूपियाँबाट 64 खर्ब 65 अर्ब रूपियाँ पुगेको कार्यालयले जनाएको छ।
9: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले र एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो कान्दाबीच सहकार्यका विविध क्षेत्र र बैंकले उपलब्ध गराइरहेको सहयोग लगायतका विषयमा छलफल भएको छ। सिंहदरबारमा रहेको अर्थ मन्त्रालयमा आज भएको भेटमा अर्थमन्त्री डाक्टर वाग्ले नेपालको विकासका लागि बैंकका तर्फबाट प्राप्त सहयोग र लगानी परिचालनका लागि अध्यक्ष कान्दालाई धन्यवाद दिनुभयो। उहाँले आउँदा दिनमा समेत निरन्तर सहयोगका लागि आग्रह गर्नुभएको थियो। अर्थमन्त्री डाक्टर वाग्ले संघको भेटमा अध्यक्ष काण्डले नेपालको विकासका लागि बैंकको तर्फबाट उच्च प्राथमिकताका साथ सहयोग उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो, अर्थमन्त्रीको सचिवालयले जनाएको छ।
10: हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 26.29 अंकले घटेर 2627.11 बिन्दुमा झरेको छ। आज सबै समूहको उपसूचक घटेकोमा व्यापार समूहको उपसूचक 3% भन्दा धेरै ओह्रालो लागेको छ। आज 239 कम्पनीको शेयर घटेकामा 34 बढ़ेको छ। यस्तै 4 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज थ्री स्टार हाइड्रो पावरको शेयर 13.79% घटेको छ। समग्रमा बजार घटेको दिन स्नो रिभर्स, सानीगढ़ हाइड्रो, कलंगा हाइड्रो शेयर 15% बढ़ेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 4.41 अर्ब रूपियाँको कारोबार भएकोमा आज 356 कम्पनीका 75,40,000 किता शेयर 3.55 अर्ब रूपियाँमा किनबेच भएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: the channel, back is bonus found. भरपूर मनोरंजन सहित मात्र 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, चार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
1: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
3: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
4: कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
5: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
6: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। नवलपरासीको पालीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताले 3,45,99,000 रूपियाँ बराबरको गैर कानूनी सम्पत्ति आर्जन गरेको दावी सहित भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अनुसार गाउँपालिकाका अध्यक्ष पदमा निर्वाचित भएको मिति 2074 असार 20 गतेदेखि 2079 असार 28 गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरी गरेको अनुसन्धानबाट भ्रष्टाचार पुष्टि भएपछि विशेष अदालतमा मुद्दा दायर गरिएको हो। अख्तियारको छानबिनका क्रममा गुप्ता र उहाँका परिवारको कुल आय 3,51,52,620 रूपियाँ पुष्टि भएको छ भने त्यही अवधिमा खर्च 6,97,81,788 रूपियाँ देखिएको अभियोग पत्रमा उल्लेख छ। अख्तियारले भ्रष्टाचार मुद्दामा गुप्ताका बुबा, आमा र दुईजना श्रीमतीहरूलाई पनि प्रतिवादी कायम गरेको छ।
6: नेपालमा शिक्षित महिलाले नै आफ्नो नवजात शिशुलाई पर्याप्त स्तनपान नगराउने गरेको तथ्याङ्कले देखाएको छ। जिल्ला स्वास्थ्य कार्यालय खोटाङले आज दिक्तेलमा गरेको अन्तर्क्रियामा प्रस्तुत गरेको तथ्याङ्क अनुसार 61% आधारभूत र 53% माध्यमिक शिक्षा प्राप्त आमाले शिशुलाई पर्याप्त स्तनपान नगराएका हुन्। उच्च शिक्षा हासिल गरेका 49% आमाले भने दूध प्रयोग गर्ने गरेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले बताउनुभयो। कोशी प्रदेशमा जन्मेको एक घण्टाभित्र स्तनपान गराउने महिला 47% मात्र रहेका छन् भने 6 महिनासम्म पूर्ण स्तनपान गराउने महिला 53% मात्रै छन्। तर खोटाङको अवस्था तुलनात्मक रूपमा राम्रो रहेको र जिल्लामा एक घण्टाभित्र 98.65 र 6 महिनासम्म 73.01% शिशुले पूर्ण स्तनपान पाएको स्वास्थ्य कार्यालयले जनाएको छ। पूर्ण स्तनपान नगराउँदा शिशुमा पखाला, श्वासप्रश्वास संक्रमण र मोटोपनाको जोखिम बढ़ने आमालाई स्तन क्यान्सरको सम्भावना बढ़ने जनस्वास्थ्य अधिकृत शिवेन्द्र प्रसाद सिंहले बताउनुभयो।
7: नेपालबाट हराएका दुई पुरातात्विक महत्वका मूर्ति अमेरिकाबाट नेपाल फिर्ता ल्याइएको छ। पुरातत्व विभागका अनुसार फिर्ता भएकामा न्यूयोर्कको मेट्रोपोलिटन कला संग्रहालयमा रहेको 16 शताब्दीको काठको नृत्य देवीको मूर्ति एक हो जुन पाटनको इवाहावहीबाट हराएको थियो। अर्को ब्रिकर्ली कला संग्रहालयमा रहेको 13 शताब्दीको तामाको पद्मपाड़ी लोकेश्वरको मूर्ति हो जुन थमेलको विक्रमशिला महाविहारबाट सन् 1980 दशकमा हराएको थियो। अनुसन्धानमा दुवै मूर्ति नेपालबाट गैर कानूनी रूपमा गएको प्रमाणित भएपछि न्यूयोर्कको जिल्ला अधिवक्ता कार्यालयले फिर्ता गर्न सहयोग गरेको थियो। नेपाल र अमेरिका बीचको सांस्कृतिक सम्झौताका कारण भविष्यमा अन्य चोरी सम्पदा पनि फिर्ता ल्याउन सहज हुने विभागले जनाएको छ।
6: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले सगरमाथामा बढ़्दो आरोहीको चाप नियन्त्रण गर्न सरकारले नयाँ कानूनी व्यवस्था ल्याउने तयारी गरेको जानकारी दिनुभएको छ। राष्ट्रिय सभामा विनियोजन विधेयकको मन्त्रालयको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले 7,000 मिटरका हिमाल नचढ़ी सगरमाथा आरोहण गर्न नदिने तयारी गरेको जानकारी गराउनु भएको हो।
7: म्याग्दीको मालिका गाउँपालिकाले दलित समुदायसँग अन्तर्जातीय विवाह गरेका 25 जोड़ीलाई नगद सहित सम्मान गरेको छ। लक्षित समुदाय कार्यक्रम अन्तर्गत विनियोजन बजेटबाट हिजो आयोजित कार्यक्रममा अन्तर्जातीय विवाह गरेका 25 जोड़ीलाई प्रति जोड़ी 3,500 रूपियाँ सहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष बेग प्रसाद गर्बुजाले समाजमा अझै पनि जातीय विभेद विद्यमान रहेकाले अन्तर्जातीय विवाहलाई प्रोत्साहन गर्दै विभेद अन्त्यको सन्देश प्रवाह गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको बताउनुभयो।
6: नेपाल दर्पणमा अब विदेशको खबर। श्रीलंकामा कारागारभित्र दुई समूहबीच झडप हुँदा 3 जना प्रहरी अधिकारी सहित 25 जनाको ज्यान गएको छ। बिहान नोगोम्बो कारागारमा भएको झडपमा अरू 100 जना भन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ। घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ। कारागारभित्र गोली चलेको आवाज सुनिएको खबरमा उल्लेख छ, झडपपछि विशेष कार्य बल र दंगा नियन्त्रण इकाईका अधिकारीहरू कारागार परिसरभित्र प्रवेश गरेका थिए। हिजो पनि यही कारागारमा भएको झडपमा 2 जनाको ज्यान गएको थियो भने 39 जना घाइते भएका थिए। यद्यपि अधिकारीहरूले हिजो नोगोम्बो कारागारभित्रको तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिएको दावी गरेका थिए, तर आज कारागारभित्र फेरि झडप भएको हो। झडपपछि धेरै कैदी र कारागारका अधिकारीहरूलाई कारागारबाट बाहिर लगिएको छ। यसैबीच कारागारका प्रवक्ता एसी गजनायकले दुई समूहबीचको झडप नियन्त्रणमा लिन आएका अधिकारीहरूमाथि कैदी बन्दीहरूले आक्रमण गरेका बताउनु भएको छ।
7: नेपाल दर्पणमा अब खेल खबर। तेस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटको अक्सन शुरू भएको छ। अक्सनका लागि नेपाल क्रिकेट संघ क्यानले अन्तिम छनौटमा परेका 155 जना खेलाड़ीलाई 3 वटा श्रेणीमा छुट्याएको छ। अक्सनका लागि 347 जना खेलाड़ीले नाम दर्ता गराएका थिए। श्रेणी एमा 5, बीमा 27 र सीमा 123 जना खेलाड़ी रहेका छन्। अक्सन मार्फत 7 वटा फ्रेन्चाइज टोलीले 52 जना खेलाड़ी अनुबन्धन गर्नेछन्। क्यानका अनुसार यस पटकदेखि हरेक फ्रेन्चाइज टोलीमा 2-2 जना थप नेपाली खेलाड़ी हुनेछन्। मार्की र ट्यालेन्ट हन्टबाट छनौट हुने खेलाड़ी सहित हरेक टोलीमा 14 जना नेपाली खेलाड़ी रहनेछन्।
6: र फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र सन् 2010 को विजेता स्पेन खेल्दैछन्। यो खेल राति 1:15 अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ। नकआउट चरणमा पोर्चुगलले क्रोएसियालाई 2-1 र स्पेनले अस्ट्रियालाई 3-0 गोलले हराउँदै अन्तिम स्वरमा पुगेका हुन्। पोर्चुगल समूह के को उपविजेता र स्पेन समूह यसको विजेताका रूपमा नकआउटमा पुगेका हुन्। विश्वकपमा यी दुई टोलीबीच तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् 2010 स्पेनले पोर्चुगललाई 1-0 हराएको थियो। यस्तै 2018 दुवै टोलीबीचको खेल 3-3 बराबरीमा सकेको थियो। यो खेलमा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए। पोर्चुगल र स्पेन बीचको आजको खेललाई दुई फरक पुस्ताका खेलाड़ीको प्रतिस्पर्धाको रूपमा हेरिएको छ। पोर्चुगलका क्रिस्टियानो रोनाल्डो 41 र स्पेनका लामिन यामल 18 वर्षका छन्। रोनाल्डोले सन् 2006 पहिलो पटक विश्वकप खेल्दा यामल जन्मिएकी थिइनन्। विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा भोलि बिहान 6:15 अमेरिका र बेल्जियम खेल्दैछन्। यो खेल अमेरिकाको सिएटल रंगशालामा हुनेछ। नकआउटमा अमेरिकाले बोस्निया एण्ड हर्जगोभेनियालाई 2-0 र बेल्जियमले सेनेगललाई 3-2 गोलले हराउँदै अन्तिम स्वरमा पुगेका हुन्। अमेरिका समूह डी र बेल्जियम समूह जीको विजेताका रूपमा नकआउटमा पुगेका हुन्। विश्वकपमा यी दुई टोलीबीच तेस्रो पटक भेट हुन लागेको हो। यसअघि सन् 1930 अमेरिका 3-0 र सन् 2014 बेल्जियम 2-1 विजयी भएको थियो। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
7: होल्डिङ सेन्टरमा राखेका सुकुम्बासीलाई आजदेखि सरकारी खाना बन्द। 25,000 रूपियाँका लागि निवेदन दिने म्याद सकियो। 500 दिनभित्र भूमिहीन र सुकुम्बासीको समस्या समाधान गर्ने मन्त्री रावलको भनाई।
6: असारको चौथो हप्ता शुरू भइसक्दा धान रोपाई 33% भन्दा कम, मधेसको रोपाई 15% मात्रै। अबका केही दिन रोपाईका लागि उपयुक्त वर्षा हुने मौसमविदको अनुमान।
7: चालू आर्थिक वर्षको खाताबन्दी हुन 3 दिन बाँकी, पुँजीगत खर्च 36.5% मात्र। अब साउनदेखि नै बजेट कार्यान्वयन शुरू गर्न विज्ञको सुझाव।
6: श्रीलंकामा कारागारभित्र दुई समूहबीच झडप हुँदा 3 जना प्रहरी अधिकारी सहित 25 जनाको ज्यान गयो, 100 जना भन्दा धेरै घाइते।
7: तेस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटको अक्सन शुरू। विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दै।
6: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भजेन्द्र बसेत पनि विदा हुन्छौं। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
5: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
6: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
5: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
6: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
5: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021234, मोबाइल 98415414848।
7: जय श्री राम, जय श्री राम।
8: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइत गर्न लाग्नु भएको हो र?
7: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
8: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
7: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
8: हो नि भाउजू।
9: हाम्रा सेवाहरू: कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
10: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
9: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
10: पुरानो गहनासँग नयाँ गहना छाटफेर गरिने,
9: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
10: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विशेषर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै, लमजुङ।
6: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065854।

0: नमस्कार, रेडियो मर्सिङदी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सिङदी .org मा साँझ 6:35 बजेको मर्सिङदी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङ अदालतमा 426 वर्ष 11 महिना 27 दिन कैद र करिब 11 करोड़ जरिवाना लगत बाँकी 10 सय कुमार सिंह अस्पताल फन गाउँपालिकालाई हस्तान्तरण। सुरक्षित माया घर पाएपछि राइनस दशका खुशी माया गुरूङ हर्षित। र जलवायु परिवर्तनका कारण धान उत्पादनमा बढ़दो चुनौती, सरकारको लक्ष्यमा वार्षिक झण्डै 10 लाख मेट्रिक टन धान अपुग।

0: लमजुङ जिल्ला अदालतमा 426 वर्ष कैद लगत बाँकी रहेको पाइएको छ। चालू आर्थिक वर्ष 82-83 को असार तेस्रो सातसम्म विभिन्न समयमा विभिन्न घटनामा दोषी ठहर भएकाहरूबाट 426 वर्ष 11 महिना 426 वर्ष 11 महिना 27 दिन कैद भुक्तान गर्न बाँकी रहेको छ। अदालतका अनुसार गत आर्थिक वर्षबाट जिल्ला जिम्मेवारी सरेको मात्र 342.5 महिना कैद लगत गरेको थियो भने यस वर्ष 349 वर्ष 6 महिना 12 दिन कैद लगत रहेको छ। अदालतको फैसला कार्यान्वयन तर्फको लगत फरछोट विवरण अनुसार गत आर्थिक वर्षबाट जिम्मेवारी सरिआएको मध्ये 9 वर्ष 7 महिना 12 दिन र चालू आर्थिक वर्षको 235 वर्ष 5 महिना 9 दिन कैद फरछोट भएको जिल्ला अदालत लमसुङका न्यायाधीश श्री राज ढकालले बताउनुभयो। न्यायाधीश ढकालका अनुसार गत वर्षबाट जिम्मेवारी सरिआएका पुरानो फन्द चालू आर्थिक वर्षको कैद फैसला कार्यान्वयनतर्फ कार्यवाहीको प्रगति देखिए पनि समग्रमा यस वर्ष 36.45% मात्र कैद फरछोट भएको छ। यसै गरी जिल्ला अदालतमा चालू वर्ष असारसम्म 10,82,59,606 रूपियाँ जरिवाना बाँकी रहेको छ। गत आर्थिक वर्षबाट जिम्मेवारी सरिआएको मात्र 10,43,73,317 रूपियाँ रहेकोमा 2,76,439 रूपियाँ मात्र असुल भएको छ। नयाँतर्फ यस वर्ष 83,63,884 रूपियाँ 26 पैसा जरिवाना असुल गर्नुपर्नेमा 42,01,156 रूपियाँ 2-6 पैसा जरिवाना असुल भएको छ। अदालतमा यस वर्ष कुल असुल हुनुपर्ने जरिवाना मध्ये 44,77,595 रूपियाँ 26 पैसा अर्थात 3.97% मात्र जरिवाना फरछोट भएको अदालतले जनाएको छ। लमजुङमा स्थानीय ठेगाना भई जिल्ला बाहिरका अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भएकाहरूको जरिवाना असुलका लागि पनि जिल्ला अदालतमा आएकाले जरिवाना लगत धेरै देखिएको न्यायाधीश ढकालले बताउनुभयो। उहाँका अनुसार अदालतले कैद तथा जरिवानाको सजाय तोकेका धेरै अभियुक्तहरू सम्पर्कविहीन भएकै कारण जरिवाना तथा कैद असुल तथा फरछोटमा समस्या देखिएको हो। मर्सिङदी गाउँपालिका साथ नालीमा निर्माण भएको 10,00,000 मर्सिङदी अस्पताल फाण्ड गाउँपालिकालाई औपचारिक रूपमा हस्तान्तरण भएको छ। आर्थिक वर्ष 77-78 निर्माण सम्झौता भए शुरू भएको अस्पताल फाण्ड निर्धारित समय र प्राविधिक मापदण्ड अनुसार सम्पन्न भएपछि निर्माण कम्पनीले गाउँपालिकालाई जिम्मा दिएको हो। गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङका अनुसार करिब 6,18,79,481 रूपियाँको लागतमा निर्माण भएको 2-तले आरसीसी भवनमा बिरामी उपचारका लागि आवश्यक उपचार कक्ष 15 शौचालय सेनिटरी तथा विद्युतीय दरण खानेपानी आपूर्तिका लागि मोटर र ट्याङ्की 100 केभी क्षमताको ट्रान्सफर्मर लगायतका आवश्यक पूर्वाधारको व्यवस्था गरिएको छ। उहाँले फण्ड हस्तान्तरणसँगै आगामी आर्थिक वर्ष 83-84 अस्पताल सञ्चालन गर्ने तयारीलाई तीव्र दिएको जानकारी दिनुभयो। अस्पताल सञ्चालनका लागि आवश्यक स्वास्थ्यकर्मी व्यवस्थापन स्वास्थ्य उपकरण जडान तथा सेवा सञ्चालनका लागि अन्य प्रक्रिया पनि अगाडि बढ़ाएको उहाँको भनाई छ। अस्पताल सञ्चालनमा आएपछि मर्सिङदी गाउँपालिकाका नागरिकले आफ्नै पालिकाभित्र सहज गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ। यसबाट सामान्य उपचारका लागि जिल्ला सदरमुकाम वा अन्यत्र जानुपर्ने बाध्यता घट्ने विश्वास गाउँपालिकाले लिएको छ। स्थानीय तहमा स्वास्थ्य सेवा विस्तारतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको यस अस्पतालले मर्सिङदीवासीलाई थप प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ। वर्षौंदेखि कमजोर आर्थिक अवस्थाका कारण जीर्णघरमा बस्दै आउनुभएकी रायनस नगरपालिका 10 प्यारजुङकी खुचमाया गुरूङले अब सुरक्षित नयाँ घर पाउनु भएको छ। श्रमदान अभियान मार्फत निर्माण गरिएको घर हस्तान्तरण गरिएपछि उहाँको जीवनमा नयाँ आशा र खुशी पलाएको हो। संस्कृति पार्टी लमसुङको पहलमा सञ्चालन गरिएको श्रमदान अभियान अन्तर्गत स्थानीय श्रमदाता देश तथा विदेशमा रहेका सहयोगिता तथा विभिन्न समुदायको आर्थिक र श्रम सहयोगमा करिब एक महिनामै घर निर्माण सम्पन्न गरिएको हो। निर्माण सम्पन्न भएको घर औपचारिक रूपमा खुशीमाया गुरूङलाई हस्तान्तरण गरिएको छ। घर निर्माणमा 188,580 रूपियाँ खर्च भएको श्रम संस्कृति पार्टी रमजुङले जनाएको छ। अभियान सफल बनाउन 36 जना स्थानीयले श्रमदान गरेका थिए भने तथा देश विदेशमा रहेका सहयोगीदाताले आर्थिक सहयोग गरेका थिए। अभियानको नेतृत्व श्रम संस्कृति पार्टी रायनस नगरपालिकाका संयोजक टीकाराम गुरूङले गर्नुभएको थियो। अभियानमा लमजुङबाट सो पार्टीका प्रतिनिधि सभा सदस्यका उम्मेद्वार कोसलाल गुरूङ, श्रम संस्कृति पार्टीका अध्यक्ष सन्तोष डिंगालको सदस्य सुमी गुरूङ लगायतको सक्रिय सहभागिता रहेको थियो। त्यस्तै बेलायत, दक्षिण कोरिया, साइप्रस, काठमाडौँ, चितवन लगायतका विभिन्न स्थानबाट आर्थिक सहयोग प्राप्त भएको जनाएको छ। अभियान अन्तर्गत हालसम्म 151,815 रूपियाँ आर्थिक सहयोग संकलन भएको छ। घर निर्माणमा भएको खर्च संकलित रकमभन्दा बढ़ी भएकाले सहयोग संकलन अभियान अझै जारी रहेको अभियानले जनाएको छ। अभियानका सहभागीहरूले श्रमदान र सहयोगको संस्कृतिले आर्थिक रूपमा विपन्न परिवारलाई सुरक्षित आवास उपलब्ध गराउन महत्वपूर्ण योगदान पुर्याएको बताएका छन्। स्थानीय स्तरमा श्रम सहयोग र सहकार्यको माध्यमबाट सदर समुदायका आवश्यकता सम्बोधन गर्न सकिने उदाहरणको रूपमा यस अभियानलाई हेरिएको छ। लमजुङमा मादक पदार्थ सेवन मापसी गरी सार्वजनिक सवारी साधन चलाउने एक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङ र जिल्ला प्रहरी कार्यालय लमजुङको संयुक्त सवारी चेक जाँचका क्रममा बेसन मनाङ रूटमा चल्ने G1J7926 नम्बरको यात्रुवाहक सार्वजनिक सवारी साधनका चालकले मादक पदार्थ सेवन गरी सवारी चलाइरहेको अवस्थामा फेला परेका जिल्ला ट्राफिक कार्यालय लमजुङका प्रमुख प्रहरी नायब निरीक्षक गौतम खत्रीले जानकारी दिनुभयो। प्रहरीले चालकसहित सवारी साधनलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कार्यवाहीका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ पठाएको थियो। यस घटनाका सम्बन्धमा थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय लमजुङबाट 5 दिनको म्याद थप गरी अनुसन्धान कार्य अघि बढ़ाएको छ।
1: के तपाईले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
2: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
1: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
2: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
1: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
2: यस्तो विवाह स्वत बदर हुन्छ।
1: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
2: तर कानून भन्दा पनि ठूलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
1: बाल विवाहका गम्भीर असरहरू,
2: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
1: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
2: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
1: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
2: बाल विवाह आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
1: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
2: के हाम्रो पहिचान यही नै हो त?
1: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
2: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
1: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं।
3: बाल विवाह नगराउ, बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गराउ।
1: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: Siphonia. Extreme energy drink.
1: डिभिजन वन कार्यालय लमजुङको अनुरोध वन्य जन्तुको बसस्थान आहार विचरण लगायतका पक्षसँगका मानवीय क्रियाकलापहरूको प्रतिस्पर्धा भई सिर्जना हुने वा उत्पन्न हुने द्वन्द्वलाई मानव वन्यजन्तु द्वन्द्व भनिन्छ। मानव वन्यजन्तु बीचको द्वन्द्व विवाद खास गरी वन्यजन्तुको बसस्थानमा मानवीय कारणले गर्दा सिर्जना हुने भएकोले यसको व्यवस्थापन गरी मानव वन्यजन्तुको सह अस्तित्व कायम गर्न विभिन्न प्राविधिक आर्थिक भौतिक तथा सामाजिक जनचेतना का उपायहरूको संयुक्त प्रयासबाट गर्न सकिन्छ। वन्यजन्तुको उचित व्यवस्थापन गर्न वन्यजन्तुको लागि आवश्यक पर्ने घाँसी मैदानको व्यवस्थापन, जैविक मार्गको संरक्षण सुधार, पिउने पानीको व्यवस्थापन, सिमसार व्यवस्थापन र वन्यजन्तुले मन पराउने मिश्रित प्रजातिको वृक्षरोपण गरेर वन क्षेत्रभित्रै वन्यजन्तुलाई बस्न खान र घुम्न सक्ने वातावरण बनाउन सकिन्छ। मानिस र वन्यजन्तु सदियौंदेखि सह अस्तित्वमा रहँदै बाँच्दै आएका प्राणीहरू हुन्। जनावरलाई देवी देवताका रूपमा पुज्ने हाम्रो धर्म संस्कृति र परम्परा नै छ। पारिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न वन्यजन्तुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा तिनको अवैध चोरी शिकार नगर्न नगराउन तथा त्यस्तो कार्य भए गरेको देखेमा वा जानकारी प्राप्त भएमा सोको सूचना उपलब्ध गराउन डिभिजन वन कार्यालय लमजुङ सबैमा हार्दिक अनुरोध गर्दछ। वन्यजन्तुको चोरी शिकार तथा आखेटो पहाड ओसार पसार तथा बिक्री वितरण गर्ने कार्य कानूनता अपराध भएकोले प्रचलित कानून अनुसार दण्ड जरिवाना हुने बेहोरा समेत जानकारी गराइन्छ। डिभिजन वन कार्यालय लमजुङ।

0: अनिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: ए बुढा कहाँ जथाभावी फोहोर फाल्न लाग्नु भएको?
2: किन सबैले त फालेका छन्, यो फोहोरको के काम?
1: यही बानीले त हाम्रो गाउँ फोहोर हुन्छ, रोग फैलन्छ र वातावरण बिग्रन्छ।
2: अब यो फोहोर के गर्ने त?
1: फोहोर छुट्छ।

0: विष्णुपति स्वागत छ। अब बाँकी समाचार। जलवायु परिवर्तनका कारण धान उत्पादनमा बढ़दो चुनौती देखिएपछि सरकारले जलवायु मैत्री प्रविधिको प्रयोग, उन्नत बीउ, सिंचाई विस्तार र कृषि आधुनिकीकरण मार्फत धानमा आत्मनिर्भर बन्ने लक्ष्य अघि सारेको छ। कृषि विभागका अनुसार नेपालमा वार्षिक करिब 17 लाख मेट्रिक टन धान आवश्यक पर्ने भए पनि उत्पादन करिब 60 लाख मेट्रिक टनमा सीमित हुँदा हरेक वर्ष करिब 10 लाख मेट्रिक टन धान अपखुनी गरेको छ। यही कारण वार्षिक 30 देखि 35 अरब रूपियाँ भन्दा बढ़ीको धान तथा चामल आयात भइरहेको छ। यस वर्ष मनसून कमजोर हुँदा देशभर धान रोपाई गएको वर्षको तुलनामा घटेको छ। जलवायु परिवर्तनका कारण खडेरी, अनियमित वर्षा, बाढ़ी तथा डुबानले उत्पादनमा प्रत्यक्ष असर पारेको सरकारले जनाएको छ। सरकारले जलवायु मैत्री प्रविधि, रैथाने बीउ संरक्षण, उन्नत बीउ उत्पादन, सिंचाई विस्तार, किसानलाई अनुदान तथा मौसम सूचना प्रणालीलाई प्रभावकारी बनाउँदै धान उत्पादन वृद्धि गर्ने योजना अघि बढ़ाएको छ। कृषि विज्ञहरूले समयमै मल, बीउ, सिंचाई र आधुनिक प्रविधिको सुनिश्चितता गर्न सके धान आत्मनिर्भरता हासिल गर्न सकिने बताएका छन्। चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा देशको आर्थिक वृद्धि दर 3.51% भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार यो चालू आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा 0.58% धेरै हो। विद्युत उत्पादन तथा वितरण, निक्षेप संकलन र ऋण प्रवाह, बीमा प्रिमियम संकलन र व्यापार सेवामा भएको वृद्धिले तेस्रो त्रैमासिकलाई सहयोग पुगेको कार्यालयले जनाएको छ। तर निर्माण सामग्री आयात, धान उत्पादन र घरेलु उत्पादनमा आएको गिरावटका कारण समग्र वृद्धि दर समयमा सामान्य स्तरमै सीमित भएको छ। 18 औद्योगिक वर्गीकरण मध्ये 16 वटाको वृद्धि भएको छ। विद्युत र पेट्रोलियम क्षेत्रले सबैभन्दा धेरै 24% हासिल गरेको छ भने वित्तीय तथा बीमा, यातायात र थोक व्यापार क्षेत्रमा पनि उल्लेखनीय वृद्धि देखिएको छ। कृषि क्षेत्रको वृद्धि दर 1.58% रहे पनि कृषि, वन तथा मत्स्य उपज क्षेत्र भने 0.04% खुम्चिएको छ। यस अवधिमा अर्थतन्त्रको आकार 64 खरब 27 अरबबाट 64 खरब 65 अरब रूपियाँ पुगेको कार्यालयले जनाएको छ। मर्सिदी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारको शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर 7 लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: लमजुङ अदालतमा 426 वर्ष 11 महिना 27 दिन कैद र करिब 11 करोड़ जरिवाना लगत बाँकी, 10 सयको मर्सिङ्गी अस्पताल फण्ड गाउँपालिकालाई हस्तान्तरण, सुरक्षित नयाँ घर पाएपछि रायन 10 का खुशीमाया गुरूङ हर्षित र जलवायु परिवर्तनका कारण धान उत्पादनमा बढ़दो चुनौती, सरकारको लक्ष्यमा वार्षिक झण्डै 10 लाख मेट्रिक टन धान अपुग। साँझ 6:35 बजेको मर्सिङ्गी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र तिरुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सिङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सिङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: रेडियो रेडियो मिरचेंगी एफएम 95 मेगाहर्ट्ज
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि ल अब दुलाले दुलाले सिन्दूर हाल्ने
2: ओय अस्मि हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औँठी क्या राम्रो देखिएको झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है मेरो त मनै लोभ्यो कहाँ बनाएको होला
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ

0: दिने
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
6: सम्पर्क मोबाइल नम्बर 9856-13375,
5: प्रोप्राइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: गुड मर्निङ क्लास। ल आज हामी डडेलोको विषयमा पढ्छौ, भन्न त शान्ति, के कारणले डडेलो लाग्छ?
8: जथाभावी आगो लगाउने, आगो राम्रोसँग ननिभाउने, हावाहुरी सँगै मानवीय लापरवाहीका कारण डडेलो लाग्छ मिस।
7: भेरी गुड। डडेलोको असरका बारेमा केही थाहा छ लक्ष्मी?
9: डडेलोका कारण बोट बिरुवा सँगै पुरै वन मासिन सक्छ, जनावरहरूको वासस्थान मासिन्छ, कति जनावर डडेलोमा परेर मर्न पनि सक्छन्, अनि धुवाले मान्छेको स्वास्थ्यमा समेत असर पर्छ मिस।
10: हो, सानो लापरवाहीले ठूलो विपत्ति ल्याउन सक्छ। आगोसँग खेलबाड नगरौं, मानव स्वास्थ्य र प्राकृतिक पर्यावरणका लागि सचेत बनाऊ।
11: सार्वजनिक हितका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप इलाका कार्यालय फुचोङ।

0: California.
1: Extreme energy drink.
2: कक्षा 11 भर्ना सम्बन्धी सूचना।
3: लमजुङ सदरमुकाम बेसीशहर स्थित श्री जनविकास माविमा शैक्षिक सत्र 2083-84 लागि विभिन्न संकायमा कक्षा 11 भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: संकायहरू विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ।
3: हाम्रा विशेषताहरू: व्यवस्थापन समूहमा कम्प्युटर विज्ञान विषयको अध्यापन,
2: शिक्षातर्फ अंग्रेजी, गणित, नेपाली, स्वास्थ्य र जनसंख्या विषय अध्यापन गराइने,
3: स्मार्ट बोर्ड सहित डिजिटल क्लासरूमको व्यवस्था,
2: स्वच्छ तथा शान्त वातावरणमा कक्षा सञ्चालन,
3: उत्कृष्ट विद्यार्थीलाई उचित छात्रवृत्तिको व्यवस्था,
2: योग्य, दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने,
3: पुस्तकालय, ई लाइब्रेरी, कम्प्युटर र इमेल इन्टरनेटको व्यवस्था,
2: अतिरिक्त क्रियाकलाप तथा खेलकुदको व्यवस्था,
3: मासिक एकाइ परीक्षाको व्यवस्था,
2: बिहानी तथा दिवा सत्रमा कक्षा सञ्चालन।
3: पुनश्च भर्ना फारम वितरण भएको हुँदा आफ्नो सिट सुरक्षित राख्नुहोला।
2: जीपीए 3.6024 सम्म 100% छात्रवृत्ति,
3: जीपीए 3.20 3.59 सम्म 75% भर्ना शुल्क छुट,
2: जीपीए 2 भन्दा माथि 50% भर्ना शुल्क छुट।
3: थप जानकारीका लागि
2: जनविकास माध्यमिक विद्यालय बेसीशहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 9860574553, 9560445875, 9460585791 र 9460383862।

0: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भो बेहुली हुँदा पनि।
1: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
2: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
1: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषा नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।
3: Extreme energy drink.
4: Time check. अहिले ठीक 7 बजेको छ।
5: Extreme energy drink. Taste the difference. Feel the energy.

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, रम्सुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0664204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: सामाजिक सञ्जाल जी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फललना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिबा वेबसाइट ना URL चेक लना आख्या घटना तल आपिबै लागि समय समय री आफै ना पासपोर्ट फेरदिल परिमो नै तोय तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना
4: सतर्क तन ठगे तब त क्या जोगिना
5: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई।

0: the
1: extreme energy drink.
2: सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने विशिसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856046257 र 9840067787।
5: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा, बनाऊ हराभरा।
6: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
5: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
6: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
5: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
6: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी, लमजुङ। सम्पर्क 9856046244।
7: हेलो, मर्सेङ्गे FM 95 मेगाहर्ज

0: कान्छी, गर्भनुने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो मोबाइलले पनि तनावै दियो भने
5: हैन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
5: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लम्सुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099453।
7: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: me a extreme energy drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज
1: गर्न सफल सम्पर्क 01-5421-708 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर
2: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। पाँच सय दिनभित्र भूमिहीन र सुकुम्बासी समस्या समाधान गर्ने सरकारको घोषणा। 12 लाख भन्दा बढ़ी भूमिहीन र व्यवस्थित बसोबासीका निवेदन प्रमाणीकरणको चरणमा। आज आवेदन नदिने होल्डिङ सेन्टरका परिवारले पुनर्स्थापना सहायता नपाउने।
1: होल्डिङ सेन्टरमा रहेका परिवारलाई आफ्नो नियमित एवं क्रियाशील जीवनमा फर्काउन र आफूलाई पाएक पर्ने स्थलमा बसोबास गर्नु भन्ने सम्म सरकारको उद्देश्य हो।
0: तत्काल बजार भाव घटाउन व्यवसायलाई उद्योग मन्त्रीको निर्देशन। देशभर 32% मात्रै धान रोपाई, मधेसमा सबैभन्दा कमजोर अवस्था। किसान अझै वर्षाको प्रतीक्षामा। तत्काल भारी वर्षाको सम्भावना न्यून रहेको मौसमविदको भनाई।
2: भोलि रातिबाट चाहिँ मधेसमा पनि मधेस केन्द्रित भएर पनि वर्षाहरू देखिन्छ।
0: सरकारले विपद पूर्व तयारी र जोखिम व्यवस्थापन बारे सदनलाई जानकारी गराउनु पर्ने। नेपाली कांग्रेसमा आन्तरिक विवाद झन चर्कियो। संस्थापन इतरको छुट्टै कार्यालय स्थापनासँगै विभाजनको संकेत। गुटगत गतिविधिले पार्टी कमजोर बनाउने नेताहरूको चेतावनी।
3: तिनीहरूले के भने एउटा जमातलाई भ्रममा पारेर हामी त जान्छौ काङ्ग्रेसमा, पख्रु जनताहरू हामीसँग जानु होला, आफ्नो पछाडि एउटा मास देखाएर बार्गेनिङ गर्न खोजिरहेछन्।
0: र फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: यस वर्ष समयमा नै आवश्यक मात्रामा पानी नपर्दा देशभर धान रोपाई सुस्त बनेको छ, जसले खाद्य उत्पादन र किसानको आमदानीमा प्रत्यक्ष असर पार्ने देखिएको छ। अहिले नै सिंचाई व्यवस्थापन र वैकल्पिक बालीको प्रवर्धनमा सरकारको ध्यान केन्द्रित हुनुपर्छ। जलवायु परिवर्तनका बढ़दो चुनौतीबीच कृषिलाई मौसममा मात्र निर्भर रहने अवस्थाबाट बाहिर निकाल्ने दीर्घकालीन नीति आवश्यक छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: देशभर पर्याप्त वर्षा नहुँदा यस वर्ष धान रोपाई सुस्त बनेको छ। कृषि विभागका अनुसार असारको तेस्रो सातासम्म देशभर कुल धान खेती योग्य क्षेत्रफलको 32.38% अर्थात 4,43,595 हेक्टरमा मात्रै रोपाई भएको छ। गत वर्ष यही अवधिमा 45% रोपाई भइसकेको थियो। प्रदेशगत रूपमा सुदूरपश्चिममा सबैभन्दा धेरै 57.9% रोपाई भएको छ। त्यसपछि गण्डकीमा 41%, कर्णालीमा 40.5%, लुम्बिनीमा 37.3%, बागमतीमा 33.2% र कोशीमा 31.5% रोपाई सम्पन्न भएको छ। धान उत्पादनको मुख्य क्षेत्र मानिने मध्य प्रदेशमा भने अवस्था सबैभन्दा कमजोर देखिएको छ। 3,85,933 हेक्टर खेतीयोग्य क्षेत्र मध्ये 15.6% क्षेत्रमा मात्रै रोपाई भएको छ, जुन गत वर्षको 25.1% भन्दा निकै कम हो। धान रोपाईका लागि तत्काल मधेसमा पानी पर्ने सम्भावना के छ? सीआईएनसँग कुरा गर्दै मौसमविद सरोज पुडासैनीले भन्नुभयो।
2: कुरा चाहिँ अब आज र भोलिको लागि पर्साका गतिविधिहरू कमै छन्। अब भोलि रातिबाट चाहिँ केही रूपमा बढ्ने चाहिँ देखिन्छ। आज र भोलि भन्दा पनि भोलि रातिबाट चाहिँ मधेसमा पनि मधेस केन्द्रित भएर पनि वर्षाहरू देखिन्छ। त्यहाँको केही स्थानहरू चाहिँ मधेससम्मको वर्षा हो, केही स्थानमा भारी वर्षाको पनि सम्भावना चाहिँ देखिएको छ मध्य प्रदेशमा। अब अहिलेलाई चाहिँ अरू प्रदेशहरू केन्द्रित भएर यो पश्चिमी क्षेत्र र अलिकति यो गण्डकी पश्चिम केन्द्रित र बागमती केन्द्रित भएर चाहिँ वर्षाहरू भइरहेको छ।
5: पर्याप्त वर्षा नहुँदा किसानहरू अझै आकाशे पानीको प्रतीक्षामा छन्। सभामुख डोलप्रसाद अर्यालले सरकारलाई सम्भावित प्राकृतिक विपद व्यवस्थापनको पूर्व तयारी बारे सदनलाई जानकारी गराउन निर्देशन दिनुभएको छ। सांसदहरूले सदन मार्फत विभिन्न समयमा सरकारलाई समसामयिक विषयमा सचेत गराउँदै आएको भन्दै अहिलेको पूर्व तयारी व्यवस्थापन र सम्भावित जोखिम पहिचानको विषयमा जानकारी दिन निर्देशन दिनुभएको हो। उहाँले देशका विभिन्न भागमा बाढ़ी, पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षति न्यूनीकरण गर्न र विपद व्यवस्थापनको पूर्व तयारीका सन्दर्भमा भएका काम कार्यवाहीबारे तत्काल जानकारी गराउन निर्देशन दिनुभएको हो।
6: सभाको आकस्मिक र शून्य समयमा माननीय सदस्यहरूले विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराइरहनु भएको छ। माननीय सदस्यहरूद्वारा उठाइएका ती गम्भीर र महत्वपूर्ण विषयहरूका सम्बन्धमा जवाफ दिन साथै देशका विभिन्न भागमा बाढ़ी पहिरो र डुबानका कारण हुन सक्ने जनधनको क्षतिलाई नियन्त्रण एवं न्यूनीकरण गर्न र विपद व्यवस्थापनका पूर्व तयारीका सम्बन्धमा भए गरेका काम कारवाहीका सम्बन्धमा समेत जानकारी गराउन म नेपाल सरकारलाई निर्देश गर्दछु।
5: त्यस्तै बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नको जवाब दिन सरकारलाई निर्देशन दिनुभएको छ। आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरकारका गम्भीर एवं महत्वपूर्ण विषयमा ध्यान दिन सरकारलाई सचेत समेत गराउनुभयो। सरकारले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या 500 दिनभित्र चरणबद्ध रूपमा समाधान गर्ने योजना अघि सारेको छ। भूमि व्यवस्था सहकारी तथा संघीय मामिला मन्त्री प्रतिभा रावलले आज बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै भूमिहीन एकिङ भएका परिवारलाई संयुक्त स्थानमा जग्गा उपलब्ध गराउने काम पनि अघि बढ़ाइएको बताउनुभयो। उहाँले हाल 12,47,000 भन्दा बढ़ी भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका निवेदन प्रमाणीकरणको क्रममा रहेको समेत बताउनु भएको छ।
1: नेपालको संविधानले प्रत्येक नागरिकको आवासको हक सुनिश्चित गरेको छ, साथै सार्वजनिक सम्पत्ति, नदी प्रणाली, सड़क, वन तथा अन्य सार्वजनिक उपयोगका जग्गाको संरक्षण गर्नु पनि राज्यको संवैधानिक दायित्व हो। सरकारले यी दुवै काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट उठाई हाल होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी परिवारहरूलाई दीर्घकालीन समाधान सहित पुनर्स्थापना गर्ने नेपाल सरकारको नीति हो। तत्कालका लागि राहत स्वरूप प्रति परिवार ₹25,000 र 3 महिनाको घरबाडा स्वरूप मासिक ₹15,000 उपलब्ध गराई होल्डिङ सेन्टरमा रहेका परिवारलाई आफ्नो नियमित एवं क्रियाशील जीवनमा फर्काउन र आफूलाई पाएक पर्ने स्थानमा बसोबास गर्नु भन्ने सम्म सरकारको उद्देश्य हो।
5: यसैबीच काठमाडौँका विभिन्न होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवार मध्ये आजसम्म आवेदन नदिनेहरूले पुनर्स्थापना खर्च नपाउने भएका छन्। अधिकांश अधिकार प्राप्त बागमती सभ्यता एकीकृत विकास समितिले सूचना जारी गर्दै आवेदन दिने आज अन्तिम दिन रहेको जनाएको थियो। सरकारले पुनर्स्थापनाका लागि प्रति परिवार ₹25,000 उपलब्ध गराउने व्यवस्था गरेको छ। समितिले नेपाल सरकारको अनलाइन भुक्तानी प्रणाली असार 24 गतेदेखि बन्द हुने भएकाले त्यसपछि प्राप्त हुने निवेदनका आधारमा ₹25,000 भुक्तानी गर्न नसकिने भएकाले आजसम्मको सीमा तोकेको समितिले जनाएको हो। सरकारले उद्योगी तथा व्यवसायीलाई तत्काल बजार भाव घटाउन निर्देशन दिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादवले निजी क्षेत्रका विभिन्न छात्र संगठनहरूका प्रतिनिधिलाई बोलाएर तत्काल बजार भाव घटाउन निर्देशन दिनुभएको हो। आज मन्त्रालयमा भएको छलफलमा मन्त्री यादवले विश्व बजारमा तेलको मूल्य घटिसकेकाले नेपालमा पनि सोही अनुपातमा बजार मूल्य निर्धारण हुनुपर्ने बताउनु भएको छ। छलफलका क्रममा व्यवसायीहरूले आफ्नो व्यावसायिक समस्या र गुनासोहरू पनि मन्त्री समक्ष राखेका थिए। नेपाली कांग्रेसको संस्थापन र संस्थापनेतर बीच आन्तरिक तिक्तता थप बढ़ेको छ। विशेष महाधिवेशनबाट आएको गगन कुमार थापा नेतृत्वलाई संस्थापनेतरले स्वीकार्न नसक्दा आन्तरिक कलह चरम बिन्दुमा पुगेको हो। निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आज छुट्टै पार्टी कार्यालयको स्थापना समेत गरेका छन्, जसले गर्दा कांग्रेसमा थप विभाजनको संकेत देखिएको विश्लेषण भइरहेको हो। नेताहरूले सम्पर्क कार्यालय भने पनि देउवा निकटले सोही स्थानबाट पार्टीका आगामी गतिविधि सञ्चालन गर्ने निर्णयमा पुगेका हुन्। कांग्रेस नेता डाक्टर प्रकाश शरण महतले दुवै समूह आफ्ना एजेण्डामा छलफल गर्न सकिने भए पनि प्रचारका लागि मात्र नभई पार्टीको हितमा सहमति हुनुपर्ने बताउनुभयो।
7: उहाँहरू चाहिँ पहिला बसेर सबै हुन्छ भन्नुहुन्छ, बाहिर गएर अर्कै कुरा गर्नुहुन्छ, त्यो गर्नु भएन। त्यस हुनाले उहाँहरूको पनि जे प्रस्ताव छ त्यो ल्याए भयो होइन, हाम्रो प्रस्ताव पनि थाहा छँदैछ पनि राख्छौ। एक ठाउँ बसेर अब हामीले पनि फलान फलानमा हामी बस्छौँ भन्छौँ नेतृत्व तहकै, उहाँ पनि आफूसहित बसेर ल यो चाहिँ पार्टी एक हुनु जरुरी छ, ल कसरी एउटा सम्मानजनक एकता हुन सक्छ भनेर साँचो मनले अब पब्लिक कन्जम्सनको लागि होइन।
5: संस्थापन इतरका नेताहरू पूर्णबहादुर खड्का, डाक्टर शशांक कोइराला, प्रकाश मान सिंह, कृष्ण प्रसाद सिटौला लगायतका शीर्ष नेताहरू बीचको छलफलले बीपी स्मृति दिवस छुट्टै मनाउने निर्णय समेत गरेको छ। यता सभापति थापा नेतृत्वले सहमतिका सम्भावना भए पनि नेताहरूले छुट्टै पार्टी कार्यालय सञ्चालन गर्नु, भेला तथा गुट सार्वजनिक गर्नुले कांग्रेस कमजोर बनाउने उद्देश्य रहेको बताएका छन्। कांग्रेस सहमहामन्त्री फर्मुला मनसुरले आन्तरिक छलफल र परामर्शबाट निष्कर्षमा पुग्नुपर्ने बताउनुभयो। सीआईएमसँग कुरा गर्दै नेतृत्वले सर्वोच्चको फैसलालाई मान्दिन भन्नु कति जायज हुने भन्दै प्रतिप्रश्न समेत गर्नुभयो।
3: सम्मत तरिकाले पार्टीलाई मिलाएर पार्टीका सबै शक्तिहरूलाई एकजुट गरेर लग्नको लागि गगन थापा तयार हुनुहुन्छ, काम गर्दै हुनुहुन्छ, हामी गर्दैछौँ। तर विधान बाहिर कसैले केही खोज्यो भने त्यो चाहिँ वैधानिक खोजेर त्यो काम हुँदैन। ए अब रहेको कुरो उनीहरूले यो जो सब गरिरहेको छ, तिनीहरूले के भने एउटा जमातलाई भ्रममा पारेर कि हामी त जान्छौ काङ्ग्रेसमा, पख्रु सत्तापारू हामीसँग जानु होला, आफ्नो पछाडि एउटा मास देखाएर बार्गेनिङ गर्न खोजिरहेको छ।
5: कांग्रेसले आगामी महाधिवेशनका लागि सदस्यता नवीकरण र अध्यावधिको समय साउन 3 गतेसम्म थप गरेको छ, तर त्यसको कुनै औचित्य नभएको भन्दै इतर पक्षका नेताले अध्यावधि गरेका छैनन्। साझा खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दैछन्। यो खेल राति 1:15 अमेरिकाको डालस रंगशालामा शुरू हुनेछ। नकआउट चरणमा पोर्चुगलले क्रोएसियालाई 2-1 र स्पेनले अस्ट्रेलियालाई 3-0 हराउँदै अन्तिम स्वरमा पुगेका हुन्। पोर्चुगल समूह के को उपविजेता र स्पेन समूह एचको विजेताका रूपमा नकआउटमा पुगेका छन्। विश्वकपमा यी दुई टोली बीच तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। पोर्चुगल र स्पेन बीचको आजको खेललाई दुवै फरक पुस्ताका खेलाड़ीको प्रतिस्पर्धाका रूपमा हेरिएको छ। विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा भोलि बिहान 6:00 अमेरिका र बेल्जियम खेल्दैछन्। यो खेल अमेरिकाको सिएटल रंगशालामा हुनेछ।
0: मुगुको भी गाउँमा खडेरीको संकट, भोकमरेको जोखिम बढ्दो।
8: पानी पाइँदैन, अरे के गर्छन्, बाली लाउने अब
9: केही छैन, सुकी गर्नु खै के दुमुखा चामल, त्यो भन्दा तिनी पानी पनि छैन।
0: किसानको घाउमा मलम लगाउने स्थानीय सरकारको प्रयास, रिपोर्टसँगै डिजिटल हिंसा र ठगीबाट कसरी जोगिने लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
11: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। असार लागिसक्दा देशका अधिकांश स्थानमा रोपाई चलिरहेको छ, तर मोगुको सोरु गाउँपालिका 3 स्थित भी गाउँमा भने अवस्था बिल्कुलै फरक छ। लामो समयदेखि पानी नपर्दा खेतबारी बाँझै छन्, पानीका मुहान सुकिसकेका छन् र किसानहरू भोकमरीको चिन्तामा छन्।
13: मुगुको सोरु गाउँपालिका 3 भी गाउँका हिमाली धामीको परिवार वर्षौंदेखि खेतीपातीकै भरमा चलेको छ, तर यस वर्ष असार लागिसक्दा पनि उहाँले खेतमा बिउ समेत छर्न पाउनु भएको छैन। खेतबारी सुक्खा छन्, पानीको कुनै स्रोत छैन, घर अगाडि बाँझो जमिन देख्दा उहाँको चिन्ता झन बढ़ेको छ।
14: पहिला बाली गहुँ गर्दा छिउ सरन, अब यस बेला त गहुँ भित्री बेला भइसक्यो होइन, अब नेरेपछि अब कोदो काउनी रोम्ने बेला भयो होइन, काउनी कोदो घोगा मकै त्यस्तै अन्य धुप त छिउ सर्दे अब के गर्नु अब अहिले केही मेगाया नै अन्त अटको खाने पानी पाइँदैन अन्त के गर्कन बाली लाउने अब
13: भी गाउँका अधिकांश किसान आकाशीय पानीमै निर्भर छन् सिंचाई सुविधा नहुँदा पानी नपरेसम्म खेती सुरु गर्न सकिँदैन यसो पालि खडेरीले पानीका मुहान समेत सुकाएपछि खेतबारी मात्र होइन पशुपालन समेत संकटमा परेको छ कोदो मकै चिनो कागुनो जस्ता मुख्य बाली लगाउन नपाएपछि खाद्यान्न अभाव हुने चिन्ता बढेको स्थानीय डल्ली धामी बताउनुहुन्छ
9: समस्या मन त केही छैन समस्या बाली नाली भन्ने सामै अहिले ताती कार्तिकीय बाली पनि भएन जेठाजी तीन बाली जेठाजी भयो दुई बाली कार्तिकीय भयो अहिले मान्छेको राम्रो राम्रो गरेको नि मर्नु भयो केही छैन सुकी गर्नु छैन के हा दुमुखा चामल त्यो भन्दा पिने पानी पनि छैन गोरु बाछा पनि मन नआठिगा केही पनि मान्छे पनि त्यसै छ रात पनि यही धारन्ती बहिनी दिन पनि नै धारन्ती बहिनी छन् पानीको पानी अरू खानु भन्दा त पानीको पनि पाउन आँटिनन्
13: यसै गाउँका अधिकांश परिवारको मुख्य आमदानीको स्रोत कृषि पेसा नै हो पहिले आफ्नै खेतमा उत्पादन भएको अन्नले झण्डै एक वर्षसम्म खान पुग्थ्यो धेरै उत्पादन गर्ने किसानले बिक्री गरेर घर खर्च समेत चलाउँथे तर लगातार दुई वर्षदेखि खडेरी दोहोरिँदा किसानको जीवन झन कठिन बनेको छ पानी नहुँदा चरण क्षेत्र समेत सुक्दै जाँदा पशु चौपाया पाल्न समेत समस्या भएको किसानहरू बताउँछन् स्थानीय धना भूमि र कन्तरी भूमि
14: खेती मुलै हुकी गया खेती बाँझा उभया सिम बोया कहीँ मास बोया त्यही न बोटोमा त उमारे क्या केही कोही पनि लाग्यो नै म पनि त्यही राखेँ चलाउँदो अब खडेर पढ्यो भने खडेर एकजना आउँदो खान एकजना ल्याएर बस्छ खाने एकजना भया भैछ कसरी हो एकजना म दि आफ खाँदा उमी ठेका लिन आएर बैकिन गर्नु बैकिन नआउन बैकिन ठाउँको ठाउँ लगाइदा हामी पनि यस्तो सर खडेर पढ्यो चामल दिए निशुल्क चामल कोही दिने छैन
15: दुई वर्ष लगभग भयो हुनु हाम्रो खडेर पढेको अब पोर पनि गाउँ भएन अहिले पोर कार्तिकै पनि भएन अनि अहिले पनि कार्तिकै पनि छैन हुने छैन पुरो गाउँ पनि अब केही पनि भएन खाद्य विकल्प अरू छैन पैसा आर्थिक ओरपर अब कमाउने ठाउँ पनि छैन हाम्रो केही पनि पानीका मूल भनेर सुकेर रात दिन त्यहाँ बैकिनीको लेन छ त्यहाँ मारामार दुच्छा चुर मात्रै छ केही छैन तीन चार घण्टा बस्नु छ कि रातभरि बस्नु छ कि दिनभरि बसेर कुनै न कुनैले हेरिदिएले हल्का नाप हामी राहत केही न केहीको राहत गरिदिएले हामी आभारी हुने थियौँ
13: खडेरीको असर नयाँ बालीमा मात्र होइन अघिल्लो मौसममा लगाएका जौ गहुँ उवा र धान जस्ता बालीमा पनि परेको छ मुगोका अन्य बस्ती तथा हुम्लाका केही गाउँमा पनि यस्तै खडेरी देखिएको छ यस्तो समस्या प्राकृतिक कारण भएकाले तत्काल समाधान गर्न कठिन भए पनि विभिन्न कार्यक्रम मार्फत राहत र खाद्यान्न व्यवस्थापनको प्रयास भइरहेको सोरु गाउँपालिका तीनका वडाध्यक्ष सिंह बहादुर धामी बताउनुहुन्छ
16: हाम्रो मुगुमा गमगढीमा पानी आउँछ अर्को ठाउँ पानी आउँछ यहाँ खडेरी किन पर्यो पनि भन्छन् तर्क पनि छ मान्छेको विभिन्न तर वारी हाम्रो सोरु बेल्टको भी हुम्ला बेल्टको यो गल्बा कल्खे पहिलेबाट पनि अलिकति चाहिँ खडेरी पर्ने ठाउँ किन हाम्रो वन जंगल पनि कम छ अनि माथितिर लेक पनि अलिकति चाहिँ जंगल भएको लेक लामो पनि छैन त्यो हिसाबले पनि खडेरी पर्छ पोहोर सालबाट अलि चाहिँ बढी भएकै हो
13: समयमै पर्याप्त वर्षा नभए खाद्यान्न उत्पादन घट्ने र भोकमरीको जोखिम अझ बढ्ने चिन्ता स्थानीयले व्यक्त गरेका छन् खड्क सुनार सीआईएन रेडियो मुगु मुगु गमगढी
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ डिजिटल जालमा फस्दै महिला श्रमिक
17: विशेष गरेर महिलाहरू यो सामाजिक सञ्जाल चलाउँदाखेरि चाहिँ एकदमै सजग भएर संवेदनशील भएर चाहिँ चलाउन आवश्यक छ जस्तो लाग्छ मलाई
0: विदेश जाने महिलामाथि बढ़दो डिजिटल हिंसा सुरक्षित रहने उपाय के होला विज्ञसँगको विशेष संवाद लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
18: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
19: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक

0: ती महिना बुकिङको लागि 9800100477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। वैदेशिक रोजगारीले रोजगारी र आमदानीको अवसर दिए पनि पछिल्लो समय महिलामाथि डिजिटल हिंसा, अनलाइन ठगी, फेक प्रोफाइल, ब्ल्याकमेल र गलत सूचनाका घटना बढ़िरहेका छन्। यस्ता जोखिमबाट कसरी सुरक्षित रहने? अनलाइन मार्फत हुने ठगी र हिंसाबाट जोगिन महिलाले के कस्ता सावधानी अपनाउनुपर्छ? यिनै विषयमा केन्द्रित रहेर हामीले पौरखी नेपालका संस्थापक मंजु गुरूङसँग कुराकानी गरेका छौं।
3: नेपालभित्रै पनि साइबर क्राइमहरू भएको थुप्रै हामीले घटनाहरू दुर्घटनाहरू देखेका छौँ। त्यसमा पनि अझ नेपालको राजनैतिक सिमाना छोडेर जाने जहाँ चाहिँ उसको सुरक्षाको प्रत्याभूति ज्यादै न्यून हुन्छ, त्यस्तो अवस्थामा चाहिँ अझ वैदेशिक रोजगारमा जाने महिलाहरूले यो विषयमा अझ बढी जानकार भएर, बुझेर, सचेत भएर, सजग भएर र यो विषयमा चाहिँ उनीहरूलाई चाहिँ जानकारी दिएर पठाउने वातावरण चाहिँ राज्यले सृजना गर्नुपर्छ र साथसाथै हामी जस्तो सामाजिक संघ संस्था, हजुरहरू जस्तो संचारकर्मीहरूले पनि यो विषयमा चाहिँ जनचेतना अभिवृद्धि गरेर जान्न पर्छ, बुझ्नुपर्छ भन्ने त्यो ज्ञान, त्यसको महत्व चाहिँ उहाँहरूलाई दर्शाउनु पर्छ अनि उहाँहरूलाई चाहिँ एहसास भन्छ नि, रियलाइजेसन महसुस गराउने त्यस्तो किसिमको वातावरण चाहिँ सृजना।
4: यो व्यक्तिगत जानकारी कसलाई दिने, कसलाई नदिने र व्यक्तिगत जानकारी अरूलाई दिँदाखेरि हुने फाइदा एकातिर छ, डिजिटल ठगी अन्तर्गत चाहिँ अब वैदेशिक रोजगारीमा जाँदै गर्दाखेरि अब पुरुषहरूले जस्तै महिलालाई पनि भनेको काम नपाउने, तलब एकदमै धेरै थोरै, जान पाउने कुरा गइसकेपछिको कुरा भयो, कतिपय चाहिँ अब पैसा दिएर जानै नपाएको स्थिति पनि हुन्छ होइन, ठगिएको, एक त घरमा आर्थिक समस्या भएर जान खोजेको, ऋण पान गरेर दिएको संकलन गरेको पैसा पनि दलालले एजेन्टले खाइदिने स्थिति पनि छ नि त, त्यसो नहोस् भन्नका लागि पनि केही सावधानी त अपनाउनु पर्यो। महिलाहरूले चाहिँ विशेष के ख्याल गर्ने?
3: विशेष गरेर घरेलु श्रमिकमा जाने महिलाहरूको जति पनि यो वैदेशिक रोजगारमा जाने लागत छ नि, लागत चाहिँ उहाँहरूले तिर्नु पर्दैन कि, यसलाई चाहिँ इम्प्लोयर पे मोडल भन्छ, जो चाहिँ उसको रोजगारदाता हो, उसको रोजगारदाताले उसको समग्र उसको पासपोर्ट बनाउनेदेखि लिएर उसको भिजाको, उसको तालिमदेखि लिएर उसको समग्र हवाई टिकटदेखि लिएर आफ्नो गन्तव्य मुलुकमा नपुगिन्जेलसम्मको समग्र उसको लागत चाहिँ उसको रोजगारदाताले बेहोर्ने एउटा चाहिँ प्रावधान छ के, तर बीचको बिचौलियालाई हाम्रो महिलाहरूलाई त्यो बारेमा जानकारी छैन, बीचको बिचौलियाले महिलाहरूबाट पनि के अरे फाइदा लिने र उसको जुन चाहिँ रोजगारदाता छ रोजगारदाताबाट पनि फाइदा लिन्छ, एक नम्बरमा यो कुरा बुझ्नु चाहिँ जरुरी छ। र त्यसको साथसाथै अब उसले आफ्नो विदेशमा जानुभन्दा पहिला उसले ब्याङ्क खाता खोल्नु पर्ने होला, ब्याङ्क खाता खोल्दाखेरि उसको चाहिँ त्यहाँको सेक्युरिटी पिनको कुराहरू होला, अहिले पछिल्लो अवस्थामा ई ब्याङ्किङको सिस्टमहरू आइरहेको छ, ई ब्याङ्किङको एउटा मान्छेलाई एकदमै सहज एउटा क्लिकमा नै विदेशबाट पैसा आउँछ, यहाँबाट विदेश पठाउनु चाहिँ सजिलो भएको छ, तर त्यसको साथसाथै एकदम चुनौती पनि छ।
4: विदेशमा हुँदाखेरि चाहिँ रोजगारीको क्रममा बाहिर रहँदाखेरि अब घर परिवार आफ्नो साथमा हुँदैन, एक्लै त्यो हुँदाखेरि चाहिँ एक्लोपनको महसुस हुँदै गर्दाखेरि चाहिँ यहाँ सामाजिक सञ्जालले अहिले त सजिलो छ, हातमा मोबाइलमा यसो गरेपछि जोसँग कुरा गर्न पाइयो होइन, छान्दाखेरि चाहिँ सही मान्छे भनेर छानेर विश्वास गरेर थुप्रै खालका अन्तरङ्गका कुराहरू अनि आफ्ना गोपनीय स्थानका फोटोहरू पनि पठाउने गर्दै गर्दाखेरि चाहिँ विभिन्न दुर्घटनाहरू भएको, दुःखद घटनाहरू घटेको कुराहरू पनि आइरहन्छ नि त। विदेशमा रहँदै गर्दाखेरि महिलाले के विषयमा चाहिँ ख्याल गर्ने? यो डिजिटल ठगी भित्र चाहिँ यो आर्थिक रोजगारी मात्रै नसमेटिएर यो त एक किसिमको यो पनि ठगी नै हो, हिंसा हो, के विषयमा ख्याल गर्ने त?
3: अब मैले अघि नै यहाँलाई निवेदन गरे जस्तै जो पाए त्यहीसँग साथी नगर्ने, यदि साथी गरिहाले पनि आफ्नो के अरे संवादको परिधिलाई पनि हामीले मेन्टेन गर्नु पर्यो, त्यो हेर्नु पर्यो, र यदि कसैले तपाईँलाई ललाई फकाई होइन एकदमै मन जितेर म चाहिँ अनम्यारिड हो मेरो बिहे भएको छैन, त्यो सुरुमा नपाइन्जेल त अब लोग मान्छेले त्यो भन्छ नि, त्यो भनेर झट्टै विश्वास नगरिहाल्ने कसैलाई,
4: कसै सक्छौ यो मान्छे चाहिँ मसँग यस्तो अलिक गलत तरिकाले नजिक हुन खोजिरहेको छ,
3: हामीलाई इन्ट्युसन भइहाल्छ नि यो व्यक्तिले मसँग किन मसँग उसले बारम्बार कुराहरू खोतल्न लागेको छ, किन यो व्यक्ति मसँग किन

0: हुन लागेको छ, यसले मबाट के चाहन्छ भन्ने कुरा त हामीले अलिकति सुइँको पनि पाउँछौ। विशेष गरेर महिलाहरू यो सामाजिक सञ्जाल चलाउँदाखेरि चाहिँ एकदमै सजग भएर संवेदनशील भएर चाहिँ चलाउनु आवश्यक छ जस्तो लाग्छ मलाई।
1: यदि हामीले चाहिँ यो मान्छेले मलाई गलत तरिकाले उपयोग गर्न खोजिरहेको छ भन्ने सुइँको अलिअलि पाउन थाल्यो भने त्यस पश्चात के गर्ने?
0: त्यस पश्चात चाहिँ उसँग संवाद पनि, संवादको दूरी घटाउने, कमी एकदम कम बोल्ने र सम्भव हुन्छ भने उसलाई ब्लकै गरिदिने, त उसलाई ब्लक गरिदिने, उसले चाहिँ अर्को के अरे आइडीबाट पनि उसले रिक्वेस्ट पठाउन सक्छ। त्यो अवस्थामा चाहिँ आफू अलिकति सचेत भएर त्यस्तो व्यक्तिहरूसँग परै रहनु चाहिँ आफू पनि सुरक्षित हुन्छ र दुर्घटनाहरूबाट चाहिँ आफू बस्न सफल हुन्छ।
1: यदि आफू त्यो समस्यामा म परिसकेपछि त्यस पश्चात चाहिँ के गर्न सकिन्छ? हामी महिलाले उजुरी दिन पर्ने होला अथवा कोही साथीसँग कुरा गर्न सकिने? मेन्टली त हामी मानसिक रूपमा एक किसिमको त्यो तनाव त उत्पन्न हुन्छ नि, त्यसपछि के गर्न सक्छौँ?
0: त्यसपछि आफूले एकदमै विश्वास गर्ने व्यक्तिसँग आफ्नो समस्याको बारेमा चाहिँ सेयर गर्ने र राज्यसँग नेपाल सरकारसँग नि त्यस्तो यो अहिले साइबर क्राइमको मुद्दाहरू हेर्ने इन्स्टिट्युसनहरू अलरेडी बनिसकेको अवस्था छ, त्यस्तो संस्थामा गएर पहिला सो प्रहरीलाई हामीले उजुरी दिने र साइबर ब्युरो भनेर छ, साइबर ब्युरोमा पनि दिन सकिन्छ। त्यसरी चाहिँ हामीले आफूलाई भएको जुन किसिमको अपराध गर्न खोजिएको छ त्यो अपराधको विरुद्ध चाहिँ आफूले आवाज उठाउनु पर्छ।
1: विदेशमा हुँदा जस्तो
0: विदेशमा हुँदाखेरि पनि अब त्यस्तै अब विभिन्न सामाजिक संघ संस्थाहरू हुन्छ, हाम्रो अब कूटनीतिक नियोगहरू छ, मिसनहरू हुन्छ होइन, त्यस्तै गरेर अब कोही न कोही आफन्तहरू हुनसक्छ, उहाँहरू मार्फत चाहिँ कानुनी उपचारको लागि चाहिँ हामी अगाडि बढ्नुपर्छ।
2: 500 दिनभित्र भूमिहीन र सुकुम्बासी समस्या समाधान गर्ने सरकारको घोषणा, 12 लाख भन्दा बढ़ी भूमिहीन र अव्यवस्थित बसोबासीका निवेदन प्रमाणीकरणको चरणमा रहेको सरकारले जनाएको छ। आज आवेदन नदिने होल्डिङ सेन्टरका परिवारले पुनर्स्थापना सहायता भने नपाउने भएका छन्। तत्काल बजार भाव घटाउन व्यवसायीलाई उद्योग मन्त्रीको निर्देशन छ। देशभर 32% मात्रै धान रोपाई मध्येमा सबैभन्दा कमजोर अवस्था छ। किसान अझै वर्षाको प्रतीक्षामा छन् तर तत्काल भारी वर्षाको सम्भावना न्यून रहेको मौसमविदको भनाई छ। सरकारले विपद पूर्व तयारी र जोखिम व्यवस्थापनबारे सदनमा जानकारी गराउनु पर्ने भएको छ। नेपाली कांग्रेसमा आन्तरिक विवाद झन चर्किँदै गएको छ। संस्थापन इतरको छुट्टै कार्यालय स्थापनासँगै विभाजनको संकेत देखिएको छ। गुटगत गतिविधिले पार्टी कमजोर बनाउने नेताहरूको चेतावनी छ। र फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति पोर्चुगल र स्पेन खेल्दैछन्। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 23 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: CIN को साझा खबर अब नेपाली पात्रोमा पनि
2: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिथि तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
1: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि
2: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.

0: बाली उब्जाउने हात किसान महिलालाई तपाईँ हामी सबैको साथ।
1: नमस्कार, कार्यक्रम साझा आवाजमा तपाईँलाई हार्दिक स्वागत छ। म सुशीला श्रेष्ठ
0: अनि म सन्तोष गन्धर्व। कार्यक्रम साझा आवाजको आज चौथो भाग। यस कार्यक्रमको मुख्य उद्देश्य समाजमा महिला किसानको सहभागिता र नेतृत्व सुदृढ गर्दै लैंगिक समानता प्रवर्धन गर्नु हो।
1: महिला पुनर्स्थापना केन्द्र ओरेक संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा संचालित सीआईएनको प्रस्तुति कार्यक्रम साझा आवाजमा हामी महिला किसानहरूको पहिचान, अधिकार, सेवामा पहुँच विस्तार, कृषि, जीविकोपार्जन र निर्णय प्रक्रियामा महिलाको सहभागिता बढ़ाउने, समुदायमा लैंगिक विभेद घटाउने, महिला श्रमको सम्मान र मान्यता बढ़ाउने विषयमा सामग्री प्रस्तुत गर्नेछौं।
0: यो कार्यक्रम हरेक 15-15 दिनमा देशभरिका विभिन्न सामुदायिक रेडियोबाट यसै समयमा र बेलुकी 8 बजे पुनः प्रसारण सुन्न सक्नुहुनेछ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट cin.com, युट्यूब च्यानल सीआईएन र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ।
1: नेपालको कृषि महिलाको श्रममा टेकेको छ, तर खेतमा सबैभन्दा धेरै पसिना बगाउने महिला अझै किसानका रूपमा चिनिँदैनन्। श्रीमान रोजगारीका लागि विदेश गएपछि घर, खेत, पशुपालन र परिवारको सम्पूर्ण जिम्मेवारी महिलाले सम्हालिरहेका छन्, तर निर्णय गर्ने अधिकार, बजारसम्म पहुँच र कामको सम्मान भने अझै अधूरै छ।
0: आजको कार्यक्रममा हामी महिला किसानले भोगिरहेका हानिकारक परम्परागत अभ्यास, त्यसले निम्ताएको हिंसा, चुनौती र समाधानका उपाय बारे कुरा गर्नेछौ।
1: महिलाले खेत जोत्छन्, बिउ रोप्छन्, अन्न फलाउँछन् र परिवारलाई बचाउँछन्, तर उनीहरूको श्रमलाई अझै बराबरीको सम्मान मिलेको छ त? महिला किसानले के भोगिरहेका छन्?
0: कर्णालीमा खेतबारीदेखि पशुपालन र घरधन्दासम्मको अधिकांश जिम्मेवारी महिलाले सम्हालिरहेका छन्, तर उनीहरूको श्रमको उचित मूल्यांकन, निर्णय प्रक्रियामा सहभागिता र स्रोत साधनमा पहुँच भने अझै सीमित छ। यसले कृषि उत्पादनसँगै महिला सशक्तिकरणमा पनि असर पारिरहेको छ।
2: असारको महिना बिहानको झिसमिसे उज्यालो, चराचुरुङ्गीको चिरबिर आवाज सँगै हरियालीले ढाकिएका मुगुका खेतबारी। यही मौसममा धेरै महिला किसान दिनको शुरूआत डोको बोकेर खेतबाट गर्छन्। खेत जोत्नेदेखि रोपाई, गोडमेल, कटानी, पशुपालन र घर धन्दासम्मको जिम्मेवारी उनीहरूकै काँधमा हुन्छ। मुगुकी झुपु रावल पनि हरेक बिहान बेलुका खेतबारी धाउने महिला किसान हुनुहुन्छ।
3: त्यस्तो कुरा त अब भोगे आउनलाई धेरै, त्यतिखेर त अब यो तरकारी लग्या के भनेर टाइम पास भएको हामीलाई थाहा हुँदैन।
4: बर्ड फ्लू भनेको ए भित्रै पर्छ, यसलाई चाहिँ अनि चाहिँ हाइली इन्फेक्सियस डिजिज, अति उच्च सरुवा रोग भनेर यसलाई चाहिँ यो अब 2019 को आउटब्रेक कोरोना भयो, त्यो चाहिँ 1919 जुन चाहिँ स्पेनिस फ्लू भएको थियो, स्पेनिस फ्लू चाहिँ 100 वर्षपछि फेरि अनि चाहिँ ठूलो आउटब्रेक हुन्छ भनेर चाहिँ यो 2019 हुन्छ भनेर खास गरी अमेरिकी सरकार यूएसएआईडीले होइन यो 2019 त खतरा छ, एभियन इन्फ्लुएन्जा अथवा चाहिँ यो चाहिँ बर्ड फ्लू फैलिन्छ भनेर चाहिँ उनीहरूले चाहिँ व्यापक रूपमा प्रचार प्रसार गरेको, तयारीको कुराहरू गरेको थियो। त्यसैले अब विशेष गरी भन्नुपर्दा यो इन्फ्लुएन्जा अथवा फ्लू, यो बर्ड फ्लूको भाइरस चराबाटै आउँछ, प्राकृतिक रूपमा चराहरूबाट। अब यहाँ हामीले हाम्रो अनुमान अनुसार यो चाहिँ हामी कहाँ यो माइग्रेटोरी बर्ड्स भन्छ, जाडो लाग्न थालेपछि उत्तरी साइबेरिया, उत्तरी अनि चाहिँ यो चाहिँ युरोप, कोरिया, जापानदेखिसम्म चराहरू नेपालतिर आउने रहेछन् होइन, चराहरू नेपाल आउने, जाडोभरि नेपालमा बस्ने, नेपालको तराईतिर गएर पहिला अब चाहिँ काठमाडौँ उपत्यका जस्तो यस्तो अलि अलिक कम चिसो ठाउँमा आएर बस्ने, फेरि दोस्रो फेजमा अलिक तल झर्ने, चुरेको डाँडाहरूमा झर्ने, अनि त्यसपछि तराईको तालहरू भएको ठाउँमा बस्ने, अब कति चाहिँ भारतमा पनि जाने रहेछन्। त्यस्तै किसिमले अब उतातिरबाट पनि आउँछन्, इन्डोनेसिया, श्रीलंकातिरबाट पनि चराहरू चाहिँ, यो चाहिँ थाइल्यान्ड, म्यानमारतिरको बाट पनि, अरू विभिन्न कारणहरूले चाहिँ यतातिर चाहिँ नेपालमा आउने चलन रहेछ।
5: भनेको यसपालि देखिएको बर्ड फ्लू चाहिँ बाहिरबाट चराचुरुङ्गीले ल्याएको हो कि अथवा हाम्रो स्थानीय चराहरूबाट नै भएको भन्ने हाम्रो अहिलेसम्म कुनै त्यस्तो
4: अध्ययनले देखाएको छैन। त्यो गर्नलाई त के गर्नु पर्थ्यो भने हामीले अब चाहिँ जुन चराहरू जुन यो जाडोमा आउने चराहरू छन् ती चराहरूको कहीँ मृत्यु भएको देखियो अथवा देखियो भने तिनीहरूको पोस्टमार्टम गरेर त्यो कुन भाइरस रहेछ, के कारणले मरेको, कुन रोगले मरेको भनेर पत्ता लगाउन सकेको भए अहिलेको चाहिँ सँग चाहिँ अनि अलिकति त्यसको सम्बन्ध चाहिँ अनि निष्कर्षमा निकाल्न सकिन्थ्यो। तर त्यो बेला चाहिँ अनि चाहिँ त्यस्तो गरिएन। अहिलेसम्म मैले थाहा पाए अनुसार कोशी टप्पुमा मरेको भयो यो चाहिँ अनि चरामा अनि उत्तरी भेगबाट आएको हाम्रो चाहिँ भनौँ न उत्तरी साइबेरिया चीन मन्चुरिया भन्छ यतातिरबाट आएको चरामा बर्ड फ्लूको भाइरस भेटिएछ अलि वर्ष अगाडि, पन्ध्र बिस वर्ष अगाडि। त्यसो भए हुनाले त्यसैको आधारमा भनेको यो चाहिँ एउटा चाहिँ नियमित प्रक्रियाको रूपमा लानु पर्थ्यो है। यो चरा जस्तो काठमाडौँमा काग मर्यो त्यसको चाहिँ त जाँच हुनु पर्थ्यो, काठमाडौँमा परेर मर्यो के कारणले मर्यो भनेर जाँच हुनु पर्थ्यो, यो फ्लूको भाइरस हो भने अलिक गम्भीर हुनु पर्थ्यो। त्यसैले अब यो अनुसन्धानको राम्रोसँग नभएको कारणले अहिले यो चाहिँ भन्न सकिँदैन। तर सामान्यतया भन्दाखेरि जंगली चराबाट अब यो बिचको चरा हो, अब जस्तो काग अब चाहिँ यो घरेलु चरा हो कि जंगली चरा हो भन्नु भन्न गाह्रो छ। यो अर्ध घरेलु भन्न पनि
5: घरेलुसँग नै मिलिरह हुन्छ, बाहिरको
4: यिनीहरूमा आउने यिनीहरूबाट चाहिँ घरमा अनि चाहिँ पालिराखेको घरमा बसिरहेको चराहरूमा सर्ने त्यो मार्फत चाहिँ मानिसहरूमा सर्ने हुन्छ एउटा अर्को किसिमको अनि उसमा चाहिँ प्रक्रियामा ती मार्फत त्यो जंगली चराहरू चाहिँ आएर भैँसीको ढाडमा बस्ने अनि चाहिँ सुँगुरको ढाडमा बस्ने अनि त्यहाँ गर्दा गर्दै सुँगुरमा सर्ने अनि सुँगुरबाट मान्छेमा सर्यो अनि अब 2011 चाहिँ अनि जुन चाहिँ 2009 बर्ड फ्लू आयो, बर्ड फ्लूको त्यो चाहिँ फैलियो त्यसबाट हाम्रो चाहिँ मेक्सिकोबाट, त्यसलाई चाहिँ हामीले चाहिँ अब इन्फ्लुएन्जा भाइरस नै भन्यौँ तर H1N1 भन्यौँ हामीले त्यसलाई चाहिँ मेक्सिको भाइरस चाहिँ भनेनौँ त्यसलाई चाहिँ अनि चाहिँ त्यो चाहिँ अनि उनै भन्यो त्यो स्वाइन फ्लू भन्थ्यो स्वाइन फ्लू भनेको यो उसको नाम चाहिँ वैज्ञानिक नाम चाहिँ स्वाइन पिगरको त्यो स्वाइन फ्लू भनिदिँदाखेरि यो चाहिँ पाल्ने जतिहरू चाहिँ कृषकहरू चाहिँ उफ्रे किन स्वाइन फ्लू भनेको भनेर चाहिँ होइन त्यसैले चाहिँ अनि अहिले चाहिँ त्यसलाई चाहिँ अनि नभनेर अब H1N1 भाइरस स्प्रेड फ्रम ट्रान्समिटेड फ्रम मेक्सिको भन्ने गरेको छ। त्यसरी अब यो चाहिँ अनि धेरै किसिमको छ H1 पनि अहिले अब H2N3 H1N1 अनि H2N2 भन्ने यस्तो सबै छ
5: अहिले धेरै प्रकारको छ तर अहिले देखिएको चाहिँ कुन प्रकारको हो भनेर त्यस्तो कुनै बाहिर आइसकेको छ कि छैन
4: उहाँहरूले अहिले चाहिँ त्यसरी चाहिँ यो 11 फैलिएको कुन टाइपको भाइरस हो भनेर राम्रोसँग चाहिँ बताउनु भएको छैन। अब यो चाहिँ हाम्रो पशु सेवा विभागको आफ्नै प्रयोगशाला छ, उच्च स्तरीय प्रयोगशाला छ, त्यसमा यसको टेस्ट हुन्छ र उहाँले त्यो टेस्ट गरेर यो चाहिँ अब हाम्रो यो चाहिँ H5N1 हो कि होइन H5N3 हो कि यो भनेर चाहिँ बताउनु भएको छ।
5: भनेको चैतमा सुरु भएको यसपालि
4: अलिअलि चैतमा सुरु भएको
5: त्यहाँबाट अहिलेसम्म आउँदा त धेरै 3-4 महिना भइसक्दा त कस्तो खालको हो भनेर ल्याउन ढिलाइ भएन
4: बताइसक्नु पर्थ्यो। यहाँ कहिले काहीँ के गर्छ भने यहाँ हेर्दाखेरि चाहिँ त्यो शंका लाग्यो भने विदेशी ल्याबमा पठाउनुपर्छ, विदेशी ल्याबले अनि चाहिँ त्यो जाँच गरेर पठाउँदाखेरि कहिले काहीँ टाइम लिन्छ
5: भनेको विगतमा नै यसरी ढिला नै
4: कहिले काहीँ हुने गरेको थियो तर अहिले चाहिँ अलिकति धेरै नै ढिलो यदि जाँदै हुँदैन त्यो भेटनरीको त चाँडै नै हुने गरेको थियो।
5: जस्तो कागबाट यसपालि कुखुरा फार्ममा चाहिँ फैलिएको हो भनेर पशु सेवा विभागले भन्यो, यसपालिको बर्ड फ्लू चाहिँ विशेष गरेर कागले नै फैलायो भन्ने कुराहरू पनि आयो भनेपछि हामीले कागबाट फैलिएको बर्ड फ्लूलाई चाहिँ हामीले रोक्न चाहिँ अलिक गाह्रै हो यो
4: गाह्रो नि। अब जस्तो काठमाडौँमा त यतिको धेरै चरा छन्, कुनै सहरमा जानुभयो भने त चराको नाममा एउटा भँगेरा पनि देखिँदैन, फुरै चरा बिहिन्छ, बेङ्गक जानुभयो भने चरा बिहिन्छ, अनि त्यसपछि अनि जकार्तामा जानुभयो इन्डोनेसियामा चरै एउटै चरा छैन देखिन्न। त्यसो भए हुनाले अनि यो कागबाट फैलियो परेवामा फैलियो भने काठमाडौँको फेरि संस्कृति पनि के छ भने काठमाडौँको संस्कृति उनीहरूलाई मार्ने होइन कि
5: पूजा गर्ने,
4: उनीहरूलाई चाहिँ कहीँ चाहिँ संरक्षण गर्ने होइन, अब कहिलेकाहीँ समय अनुसार हेरेर पूजा गर्ने होइन, हाम्रो परिवारको पनि पूजै हुन्छ होइन, चढाउँछन् लगेर मन्दिरहरूमा, कागको त काग तिहारै छ, त्यसैले अनि चाहिँ यो यसको चाहिँ नियन्त्रण गर्न चाहिँ गाह्रो छ।
5: कागबाट जुन यो रोग चाहिँ फैलिएको छ यो कागबाट कुखुरा फार्मसम्म चाहिँ कसरी सर्दो रहेछ
4: अनि त्यसो हो अब त कुखुरा फार्ममा या त कुखुरा बाहिर निकालेको बेला चाहिँ कहिले काहीँ यो कागहरू पनि मिसिन जान्छ यसले खाइदियो दाना साना राखिदिएकोमा यसले पनि गएर चोरेर खान त खोज्छ नि त्यो खोज्दाखेरि चाहिँ अनि चाहिँ ऱ्याल स्याल लाग्ने होइन जुठो लाग्ने गरेर त्यसबाट चाहिँ तिनीहरूमा सर्ने हो नजिकै पनि आएर आका गरेर गर्ने पनि हुन्छ मान्छेको जस्तै नाकबाटै यिनीहरूको चाहिँ त्यो निक्लिरहेको हुन्छ पानी ऱ्याल स्यालहरू त्यसैले त्यसो गर्दाखेरि कुनै किसिमले यो भाइरस चाहिँ त्यो अरू फार्मभित्रको उसमा जान्छ दोस्रो अब त्यो फार्म बाहिर चाहिँ आएर यसले दिसा पिसाब गरिदियो फार्मभित्र जाने मान्छेहरूले चाहिँ अनि चाहिँ पुरा त्यो सेफ्टी प्रिकसन लिएनन् जस्तै फार्ममा काम गर्छन् उनीहरूले पनि हरेक दिन यो चाहिँ टाउकोमा क्याप लाउनु पर्थ्यो अनि पिपी लाउनु पर्थ्यो है फिजिकल त्यो प्रोटेक्सन इक्विपमेन्टहरू लगाएर सेतो कपडाहरू लगाएर अनि त्यो चाहिँ फेस सिल्ड लगाएर गम बुटहरू लाउने अनि हातमा पन्जा लगाएर भित्र पसेर सरसफाई गर्ने राख्ने त्यसरी रेखदेख गर्ने गर्नु पर्थ्यो त्यस्तो नगरेको त्यो त्यो चाहिँ गर्दैनन् कतिपय ठाउँमा चप्पल लगाएको हुन्छ चप्पल लगाएर भित्र बाहिर गइरहेको हुन्छ त्यसै बाहिरको चाहिँ अनि चाहिँ त्यो बिस्टाहरू भित्र फार्मसम्म जाने भएर त्यहीबाट अनि चाहिँ सर्ने सम्भावना नै हुन्छ
5: भनेपछि मानवीय त्रुटिले पनि
4: भन्दा पनि हामीले चाहिँ सेफ्टी प्रिकसनलाई कुनै ध्यानै दिएनौँ त्यहाँ बाहिरको चाहिँ इन्फेक्सनभित्र चाहिँ यो फार्मभित्र नजाओस् भनेर मानिसहरूलाई त्यो त्यहाँ काम गर्ने मान्छेहरूलाई एजुकेट गर्ने अनि त्यो चाहिँ अनि पिपीहरू लगाउने हात धुने मास्क लगाउने यो चाहिँ अनि ग्लोभ्स लगाउने यस्तो कुराहरूमा हामीले पटक्कै ध्यान दिएनन् कुखुरा फार्मका मालिकहरूले त्यो नदिएको कारणले पनि यो चाहिँ यति धेरै ठुलो आउटब्रेक हुन सकेको हो
5: भनेपछि कुखुरा फार्ममा भएकाहरूलाई पनि तालिमको जरुरी थियो त्यहाँनिर चुकेर हो कि अथवा कुखुरा फार्ममा भएकाले कि सरकारले नै कुखुरा फार्ममा जुन खालका तालिम दिनुपर्ने त्यहाँ चुकेको अवस्था
4: कुखुरा फार्ममा काम गर्नेहरू कुखुरा फार्मका मालिकहरूलाई छुट्टो अलिक सर्ट खालको तालिम होइन त्यहाँ काम गर्नेहरूलाई त अलिअलि दुई दिन तीन दिनको तालिम दिनुपर्थ्यो नि या सरकारले भने अहिले त तीन लेभलको सरकार छ अहिले त यसले गर्नै पर्ने काम भनेको नगरपालिकाको नगरपालिकाले यो चाहिँ अनि चाहिँ यसको गाइडलाइन बनाएर यो गराएर चाहिँ तिमीहरू चाहिँ भित्र बाहिर गर्नु यो कुखुराको भित्र फार्ममा पस्ने बेला यो गर्नु बाहिर आएपछि यो गर्नु भन्ने एउटा गाइडलाइन जारी गर्नु पर्थ्यो यिनीहरूलाई चाहिँ तालिम पनि दिनुपर्थ्यो तालिम दिएर यो चाहिँ सद्य कुखुरा कस्तो हुन्छ अनि यो कुखुराहरू कस्तो हुन्छ यो चाहिँ बिरामी कुखुरा कस्तो हुन्छ कस्तो लक्षण देखिन्छ भनेर चाहिँ सिकाउनु पर्थ्यो त्यो चाहिँ नसिकाएको कारणले पनि अलिक यो समस्या जटिल भएको हुनसक्छ
5: अब यहाँले लामो समय यो बर्ड फ्लू सम्बन्धी काम पनि गर्नुभयो होइन बर्ड फ्लू नियन्त्रणमा प्रत्यक्ष रूपमा निगरानीको क्षेत्रमा नै काम गर्नुभयो 70 सालमा भक्तपुरमा बर्ड फ्लू संकटग्रस्त क्षेत्र घोषणा गर्यो त्यसपछिको अहिलेको स्थिति भयावह स्थिति हो कि बीचमा पनि त्यस्ता खालका स्थितिहरू
4: खटफुट त भइरहेको थियो तर अहिलेको यो सबभन्दा अलिकति डरलाग्दो किसिमको छ धेरै ठुलो भयो होइन धेरै जिल्लामा 11 जिल्लामा यतिका भएको जस्तो मलाई लाग्दैन अलिकति कम कमै भएको थियो भक्तपुरमा पनि भएको भक्तपुरमा त हामीले अब भेटनरीको टोली मात्रैले हुँदैन भनेर हामीले पब्लिक हेल्थको टोली पनि गऱ्यौँ तपाईँलाई खोकी लागेको छ ज्वरो आएको छ छाती दुखिया छ भने घर घरमा गएर मान्छेहरूलाई छ भने हामीलाई चाहिँ खबर गर्नु होला यो चाहिँ हाम्रो टेलिफोन नम्बर हो अनि यो चाहिँ बर्ड फ्लू भनेर चाहिँ कुखुरा भएको यो फ्लू फाटफुट्टो मान्छेलाई पनि सर्न सक्छ मान्छेलाई सर्यो भने मान्छेले चाहिँ बाँच्ने सम्भावना एकदमै कम हुन्छ त्यसो भए हुनाले तपाईँहरू सतर्क हुनुहोला अनि यो चाहिँ मास्क लगाएर हिँड्नुहोस् त्यहाँ वरिपरिका सबैलाई मास्क लगाएर हिँड्ने हात धुने गर्न चाहिँ हामीले सिकायौँ त्यो सायद अब त्यही कारणले हो कि अन्य कारणले हो त्यो त्यहाँ चाहिँ कसैले पनि भएन तर 2000 रिटायर भइसकेपछि एकजनालाई अब बर्ड फ्लू भएर उहाँको चाहिँ दुःखद निधन भयो
5: 2017
4: अनि महिला नै जाँचबुझ कमिसनको चाहिँ अनि अध्यक्ष बनाइदियो त्यो जाँचबुझ गरेर प्रतिवेदन दिने हामीले प्रतिवेदन त बनायौँ प्रतिवेदन लाने बेला सचिव चेन्ज मात्रै चेन्ज के इन्ट्रेस्टै लिन छोड्नुभयो उहाँहरूले अनि त्यसपछि हामीले चाहिँ त्यो प्रतिवेदन त्यतिकै राखेका छौँ तर फेरि अब के भने मान्छेको पनि मृत्यु भइसकेको अब त्यो कहाँबाट कसरी आयो भन्ने कुराहरू जम्मै अनि चाहिँ त्यसको खुलासा हुन नसक्ने हुनाले हामीले चाहिँ अलिकति कतिपय त्यो अधुरो प्रतिवेदन होला भनेर पनि त्यसलाई अनि चाहिँ बुझाउनलाई चाहिँ गर्न सकिएन
5: भनेपछि अहिलेसम्म चाहिँ बर्ड फ्लूबाट एकजनाको मात्रै मृत्यु भयो
4: एकजनाको मृत्यु भएको अब एकजनाको कतै कतै लेखिया छ झापामा चाहिँ बिरामी भएर झापा अस्पतालको आइसियूमा भर्ना भएको अथवा आइसोलेसनमा भर्ना भएको भन्ने कुराहरू रेकर्ड गरिएको छ
5: निको भएको भनेपछि एकजना बिरामी भएर निको भयो एकजना चाहिँ मृत्यु भयो
4: निमोनिया भएर व्यापक भयानक निमोनिया भएर उहाँको चाहिँ मलाई बताउन सक्दिनँ।
5: अब अलिकति हामी बर्ड फ्लू मान्छेमा सर्ने सम्भावनाको कुरा गरौँ न, कस्तो अब जनस्वास्थ्यका हिसाबले चाहिँ यो चराचुरुङ्गीबाट मानिसमा सर्ने सम्भावना चाहिँ के छ?
4: अब अहिलेको जुन तरिकाले हामीले ह्यान्डल गरिरहेका छौँ नि, हाम्रो अहिलेको तरिकाको ह्यान्डल गर्यो भने चाहिँ यो सबै सर्छ, धेरैले सर्छ। प्रिभेन्सन गरेर प्रिभेन्सनले नसर्ने हो नि, खै अब चाहिँ नेपाल रेडियोले भनेको, नेपाल टिभीले भनेको, अरू प्राइभेट मिडियाहरूलाई चाहिँ परिचालन गरेर तपाईँले अब कुखुरा पाल्नुहुन्छ त्यो त भन्नु पर्यो नि त। मास्क लगाउनुहोस्, पिपिई लगाउनुहोस्, फेस सिल्ड लगाउनुहोस्, टोपी लगाउनुहोस्, गम्बुट लगाएर अनि त्यसपछि चाहिँ मात्रै त्यहाँभित्र जानु, अनि आएपछि पनि यो सबै निकालेपछि एकदम राम्रोसँग हात धुनुहोस्, मुख धुनुहोस्, खुट्टाहरू धुनुहोस् भनेर हामीले त सिकाउनु पर्छ नि, यो सिकाएको छैन। यो अब धेरै मान्छेलाई थाहै छैन जस्तो छ कि
5: जनहितको लागि चाहिँ जारी भनेर पहिला भए टिभी रेडियो बाट चाहिँ दिने पनि गराएको थियो, ती चिजहरू चाहिँ अलिक घट्दै गयो
4: गएन। अहिले चाहिँ त्यो अब हाम्रो एजुकेसनको पार्ट कमजोर भयो। दोस्रो अब त्यो तल कुखुरा फार्म छ, माथि अब कुखुरा फार्मका मालिकहरू बसेका छन्, उनीहरूले तपाईँ कहाँ यो कुखुराको चाहिँ संक्रमण आउन सक्छ कि, तपाईँलाई चाहिँ सतर्क हुनुलाई बजाइदिएको छैन है, भनिएको छैन, उनीहरू पनि त्यत्तिकै थाल पर्यो भने भित्र जाने गरेका छन्। अनि अब दोस्रो अब यो दोस्रो कुरा चाहिँ भयो, त्यसपछि अब यो जंगली चराहरू यिनीहरू त्यहाँ नजिक नजिक आउने, त्यहाँ बस्ने गर्ने, तिनीहरूलाई अलिकति त्यही किसिमले हुन्छ, त्यसलाई प्रिभेन्सन गर्न खोजेको भए हुन्थ्यो, खोज्नु पनि गर्न सकिन्थ्यो, त्यो पनि गरिएको छैन। कुखुरा फार्मबाट लाँदाखेरि राम्रै छ, ठिकै छ, अनि लगाएपछि बिरामी भयो भने त्यो बिरामी भएको कुखुराहरू चाहिँ काटेर बेच्ने अथवा आफूले खाने काम चाहिँ गर्नु हुँदैन भनेर पनि स्ट्रिक्टली भन्नु पर्थ्यो। उद्योग मन्त्रालयले जरिवाना गर्छौँ के गर्छौँ त भनौँ, तर त्यो भन्नु पर्थ्यो कि यो चाहिँ तपाईँहरूले यो चाहिँ अनैतिक काम हो, अर्काको ज्यान लिने काम गर्ने हो, यो काम तपाईँहरूले कुनै पनि हालतमा नगर्नु, ज्यान मुद्दा लाग्ला नि भने हुन्थ्यो, उनीहरूलाई बट्टाइदिनु पर्यो नि त। घरमा अब लगेर कुखुराको मासु खानालाई ऊ छैन, तर कुखुराको मासु किनेर लैसकेपछि प्याक गरेर दिन्छन्, लगेर खोलेर त घरमा जले मासु बनाउने हो, मासु बनाउने कुकको हो घरको, फेरि त हातले समातेर कहिले काहीँ मासु पखाल्ला पनि हातले समातेर फेरि हाल्छ नि त त्यहाँ कुकरमा,
5: सरसफाइमा त्यहाँ पनि
4: त्यहाँबाट। अनि यदि चाहिँ उहाँले हातसात नधोइकन फेरि यता नाकतिर मुखतिर छुनुभयो भने फेरि जाने सम्भावना भयो, त्यसो गर्दाखेरि अब यो अब
5: कतिपयले त नधोइकन स्वाद जान्छ भनेर नधोइकन पकाउने पनि
4: पकाउने गरेका पनि छन्, तर हातले त सुन्छ नि, फेरि हातले एकचोटि नछुटे यो मासु चाहिँ हातले नछुटेकन यस्तो गएर घोप्टो प्याकेट पारेर उसभित्र हाल्दैन कि, हात चाहिँ छुन्छ दुई दुईचोटि चाहिँ अब चाहिँ होइन साबुन पानी लगाएर अथवा
5: त्यहाँ पनि
4: ह्यान्ड वास लगाएर नधोयो भने चाहिँ रिस्क हुन्छ
5: भनेको जोखिम कहाँ कहाँ छ भनेर यहाँले भन्नुभयो होइन। हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौं र कार्यक्रम बदलिदो नेपालमा कुराकानी गरिरहेका छौं बर्ड फ्लूले जनस्वास्थ्यमा पार्ने प्रभाव र अप्नाउनु पर्ने सावधानीका बारेमा। हामीसँग हुनुहुन्छ यतिखेर स्वास्थ्यविद डाक्टर बाबुराम मरासिनी। डाक्टर साहब, जस्तो यहाँले जोखिमको कुरा गर्नुभयो होइन, र को चाहिँ बढ़ी जोखिममा छ भनेर पनि भन्नुभयो होइन, अब विशेष गरेर चाहिँ धेरै जसो मासु र अण्डा खाने कि नखाने भन्ने सवाल पनि छ यतिखेर होइन, मासु कुखुराको मासु अथवा हाँसको मासु खाने कि नखाने त यो बेला
4: हो नि। यसो अब त्यो उमालेर तपाईँले अथकल्चर अथवा पहिलाको हाम्रो चाहिँ पोच भन्थ्यो नि, पोच अनि नेवारी समुदायमा त्यो पोच खाने चलन धेरै थियो उहिले। हामी कहिले काहीँ खाने घरमा गयो भने टक्क एउटा प्लेटमा पोच, अर्को हातमा चाहिँ चिया लिएर आउनुहुन्थ्यो होइन, त्यो पोच भने त भित्रसम्म त्यो बोइल नभएको हो, हाफ बोइल जस्तो हो, त्यस्तो चाहिँ खानु हुँदैन, अन्त पुरा बोइल गरेको, पुरा गराएको अथवा पुरा पाकेको मासु त्यो खाना लगाएका चाहिँ खाएर त्यो भाइरस जीवित हुँदैन, भाइरस जीवित नभएपछि त्यसबाट कुनै अनि चाहिँ संक्रमण हुने मान्छेलाई खतरा हुने हुँदैन। तर त्यही अब त्यो चाहिँ जसले फेरि अन्डा टिपेर भाँडामा हाल्नु हो होइन बास्केटबाट, अनि उहाँले चाहिँ हात धुनु भएन नि समस्या हुन्छ।
5: मजाले पकाएर खायो भने चाहिँ अब माछा मासु र अण्डा खानमा चाहिँ अहिले त्यति डराउनु पर्दैन, तर धेरैले चाहिँ यो पालि चाहिँ मासु र अण्डा खान चाहिँ छोडेका छन्, उहाँहरूलाई चाहिँ के
4: हल्ला हल्ला यो चाहिँ हल्ला यो हल्ला तिर्ने काम सरकारको सरकारले गरेर त्यो चाहिँ पहिला पहिला अब चाहिँ त्यस्तो प्रेस कन्फरेन्सै गरिन्थ्यो, त्यहाँ मासु लिएर बाँडिन्थ्यो, अनि महानिर्देशकले सचिवले खाएको देखाउँथ्यो टिभीले, अनि त्यहाँबाट अनि त्यहाँ यो गरेर खाएको केही रिस्क छैन भन्थे उनीहरूले, अनि अलिकति अनि अनि ए हुँदै नरहन्छ भनेर एक घर दुई घर तिन घर चार घर गर्दा गर्दै खुल्दै जान्थ्यो. अहिले त्यस्तो गरे पनि देखे होइन, त्यस्तो गरिदिएको भए अलिकति अब यो यो खतरा होइन, यो चाहिँ काँचै मात्रै खतरा हो भन्न सक्दिनु पर्थ्यो. त्यो नभनेको कारणले अलिकति समस्या लाग्छ.
5: भनेपछि बजारमा बिक्री भइरहेका कुखुरा कुखुराजन्य पदार्थ चाहिँ सुरक्षित छन् भनेर चाहिँ सुनिश्चित कसरी गर्ने त?
4: त्यो एउटा अब अण्डाको त अब कुरा बेग्लै भइहाल्यो होइन, तर अब चाहिँ कुखुराको मासु त यदि चाहिँ कुखुराको यो चाहिँ जुन पसल मासु पसल सञ्चालन गर्नुभएको छ उहाँहरूले मर्न लागेको रोगी अनि चाहिँ यो चपन्सी काटेको होइन भने होइन, यदि उहाँले चाहिँ एकदमै सत्यतामा आधारित अरूलाई हान नोक्सानी गर्ने कुनै उहाँको इन्टेन्सन छ गरेर हान नोक्सानी गरेर पैसा कमाउने इन्टेन्सन नभएको मान्छेहरूले काटेको हो भने त त्यसले त अब कुनै अनि चाहिँ अनि खराबी नहुनु पर्यो पकाएर खाना पकाएपछि.
5: भनेपछि यो बर्ड फ्लू बारे फैलने अफवा गलत सूचनाले चाहिँ यो जनस्वास्थ्यमा कस्तो खालको प्रभाव पार्दो रहेछ?
4: होइन यसमा त यस्तै हो नि, बर्ड फ्लू फैलियो अब यहाँ फैलियो भने अब एकजना अब त्यहाँ चाहिँ त्यसपछि चाहिँ मान्छेले भनिदिएपछि त्यो व्यापक रूपमा यहाँ मात्रै होइन विकसित देशहरूमा पनि उहाँहरूले चाहिँ यो मासु चाहिँ बहिष्कार गर्ने गर्नुभएको छ. त्यसको लागि चाहिँ सरकारले नै आफ्नो चाहिँ प्रयास गरेर यसलाई चाहिँ होइन यो सुरक्षित छ तपाईँहरूले खानुहोस् यो चाहिँ यसरी यो तरिकाले खानुभयो भने केही हुँदैन भनेर चाहिँ सिकाउनु चाहिँ पर्छ. तर त्यो चाहिँ अनि जहाँ पसलमा काटियो त्यो चाहिँ अनि चाहिँ स्वस्थ काटिएको भन्नेलाई कसरी इन्स्योर गर्ने त? यहाँ त हाम्रो यहाँ त चाहिँ अनि मासु चाहिँ अनि चाहिँ जाँच ऐन लागू भएको महानगरपालिका जिल्ला महानगरपालिका हो नि त काठमाडौँको, त्यो भेटनरी डाक्टरले प्रमाणित नगरेको मासु यहाँ काट्नै पाइँदैन होइन. हाँस बङ्गुर कुखुरा लौकाट होइन खसी राँगा केही पनि काट्न पाइँदैन. तर अब के गर्यो भने त्यो कृषि र कृषि मन्त्रालय पशुपक्षी मन्त्रालय मिलेर अहिलेसम्म त्यो चाहिँ लागू गरेन नि हेर्नुहोस्. अब अहिले त्यो मन्त्रालय नै खारेज भयो चाहिँ होइन, अब हाम्रो त खाद्य स्वच्छता भनेर स्वास्थ्य मन्त्रालयतिर हालिया छ. भनेपछि स्वास्थ्य मन्त्रालयले साँच्चै भन्यो भने भ्यालीमा केही ठाउँमा सबै ठाउँमा सकिन्न भने कमसेकम नगरपालिकाको एक ठाउँमा पशु चाहिँ चिकित्सकले जाँच गरेर यो राखेका पशु पन्छीहरू यिनीहरूलाई मात्रै काट्ने गरेको हुँदा यो मासु चाहिँ अनि चाहिँ सुरक्षित छ भनेर चाहिँ अनि चाहिँ एउटा पसल त बनाइदिनु पर्यो.
5: भनेपछि मन्त्रालयहरू गाविदा त झन अब अन्यलता भयो, र जसले गर्ने भनेर पहिला तयारीहरू प्लानिङहरू गरेको थियो त्यो समेत कार्यान्वयन भएन.
4: उहाँले गर्दै सक्नु भएन पनि, किनभने गर्ने उहाँले इन्ट्रेस्टै राख्नु भएन.
5: अब काठमाडौँ उपत्यका जस्तो ठाउँमा त भएन भने हामी देशभरिको के अनुमान
4: लगाउन गाह्रो छ. यस्तो घर घरमा कुखुरा यो चाहिँ डोकोले ढाकेर आफ्नो चाहिँ त्यो बेडको सँगै होइन बेडको सँगै चाहिँ सुत्ने कोठाको सँगै अथवा कसै कहीँ त वाङ्गै हुन्छ त्यही नजिकै भित्र चाहिँ एउटा दुईटा डोका मुनि चाहिँ यो कुखुराहरू थुनेर राखेर रातभरि त्यहीँ राख्ने अनि बिहान भएपछि बाहिर ल्याउने गरिएको छ. त्यसरी यो त असुरक्षित प्र्याक्टिस हो.
5: गाउँघरमा त घर तपाईँले भने जस्तै त्यही सुत्ने त्यही कुखुरा पनि पालिरहेको
4: छ, कसैको चाहिँ त्यही अब त्यो खाटमुनि नै अनि चाहिँ कुखुराहरू राखिएको छ.
5: भनेपछि त कुखुराबाट मान्छेमा सर्ने
4: सम्भावना त झन् धेरै हो. हाम्रो चाहिँ ग्रामीण भेगमा त झन् यो चाहिँ यस्तो सचेतना छँदै छैन.
5: भनेपछि अब मान्छेमा केही गरी बर्ड फ्लू सरिहाल्यो भने के कस्ता खालका लक्षणहरू चाहिँ देखा पर्न सक्छ के भन्नुहुन्छ यसमा चाहिँ?
4: यसमा त उच्च ज्वरो आउने, टाउको दुख्ने, छाती दुख्ने, सास फेर्न गाह्रो हुने जस्ता लक्षणहरू देखिन्छ. र यो चाहिँ अनि चाहिँ यसको यो यसको जाँचो नबुझेकै यसको राख्ने चाहिँ यसलाई चाहिँ आइसियूमा भर्ना गर्नुपर्छ. आइसियूको पनि अब स्पेसल सरुवारोगको आइसियू हुनुपर्छ. त्यस्तो यहाँ पहिल्यै अब एकचोटि वर्ल्ड ब्याङ्कको सहायतामा चाहिँ टेकु अस्पतालमा बनाउन खोजेको, त्यो बनाउन सकिएन. म डाइरेक्टर हुँदासम्म चाहिँ त्यो बनिराखेको थियो, अहिले बन्यो बनेन मलाई थाहा छैन. सायद आइसियू त बन्यो क्यारे, तर त्यो खालको आइसियू बन्यो कि बनेन. त्यो उच्च सरुवा रोग आइसियू हुने हुन्छ, त्यसमा लगेर राख्नु उपचार गर्नुपर्ने हुन्छ. त्यहाँभित्र चाहिँ सास फेरेको अनि चाहिँ उसले चाहिँ नुहायो अथवा दिसा पिसाब गर्यो भने पनि त्यो बाहिर निक्लिँदाखेरि आइसियूबाट बाहिर निक्लिन्थ्यो हावाबाट, हावा पनि प्युरिफिकेसन भएर निक्लिन्छ. हावामा भएको भाइरस त्यो उसले त्यहाँको मेकानिजमले किल गर्छ अनि तल पनि दिशा यो लिक्विड वेस्टबाट जाने पनि सबै अनि चाहिँ किल गरेर मात्रै बाहिर आउँछ. त्यस्तो खालको आइसियू हुनुपर्छ. अब त्यस्तो आइसियूमा भर्ना गरेर राख्नुपर्छ. र त्यो उच्च सरुवा यो कति हो अब चाहिँ भने चाहिँ आइसियूमा उपचार गर्दा पनि यसको चाहिँ डेथ रेट 80% हुन्छ. त्यो धेरै खतरनाकको मान्छे पहिले हो नि त
5: हामीसँग त्यस्तो खालको संयन्त्र पनि थियो तर अहिले चाहिँ प्रयोगमा भएको जस्तो
4: त्यो अब चाहिँ बनाउन धेरै समय लागेको निकै के कारणले त्यहाँ जहिले पनि समस्या भइरहेको थियो होइन पहिला चाहिँ टिचिङ हस्पिटलमा जाने टिचिङ हस्पिटललाई पैसा दिने भने टिचिङ हस्पिटलले दुई वर्षसम्म चाहिँ राख्यो र त्यो चाहिँ हामीले सक्दैनौँ भन्ने कुरा गर्यो फेरि टेकु अस्पतालमा राख्यो फेरि टेकु अस्पतालले पनि सक्दैनौँ भन्यो फेरि अनि त्यहाँबाट अरे पछि फेरि हामी बनाउँछौँ भनेर चाहिँ टेकु अस्पतालले भन्यो ल्याब पनि हाम्रो चाहिँ तेस्रो लेभलको ल्याब बायो सेफ्टी लेभल 3 ल्याब चाहिन्छ यसको जाँच गर्नलाई अनि त्यो ल्याब पनि अनि एकताका बनाइयो फेरि स्वास्थ्य मन्त्रालयबाट पैसा अनि चाहिँ त्यो त्यहाँको रनिङ कस्ट अपरेटिङ कस्ट अलि उच्च थियो त्यो अपरेटिङ कस्टको लागि चाहिँ अनि चाहिँ बजेट निकास हुन नसक्दा त्यो चाहिँ अहिले चाहिँ त्यो ल्याब चाहिँ अब एक प्रकारले बिग्रिसकेको छ
5: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ बर्ड फ्लूले जनस्वास्थ्यमा पार्ने प्रभाव अप्नाउनु पर्ने सावधानी र सम्बन्धित निकायको भूमिकाका बारेमा हामी स्वास्थ्यविद डाक्टर बाबुराम मरासिनीसँग कुराकानी गरिरहेका छौं उहाँसँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
6: फुटबल सिजन आयो अब एक्साइटमेंट टीवी में मात्र होइन घर भित्र महसूस हुन्छ
7: यो फुटबल सिजन हेर्नुहोस् चीयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung मिनी एलईडी टीवी Samsung Vision AI टीवी नपाउनुहोस् साउन्ड बार मात्र रु 9,999 र 12 महिनासम्मको नेट टीवी प्याकेज सँगै निशुल्क वर्ल्ड कप लाइभ सब्सक्रिप्सन साथै 25% डिस्काउन्ट र 24 महिनासम्मको ईएमआई
6: सबै लागू हुने छन्
8: नदीको शिर
9: मणि चूडको काख
8: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
9: शान्ति र आनन्दको अनुभूति
8: भीडभाडबाट टाढा
9: सहरबाट नजिकै
8: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
9: झुले अर्ग्यानिक फार्म रिजोर्ट
10: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841549481 वेबसाइट झुले.com.np

0: Kids Bowl na spaw.
1: Bisa ka penardis ho. Kesa matapi tewat me ho.
0: भरपूर मनोरंजन सहित मात्र रु 999 में डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: सीधाकुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: कार्यक्रम बदलिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी बर्ड फ्लूले जनस्वास्थ्यमा पार्ने प्रभाव, अप्नाउनु पर्ने सावधानी र सम्बन्धित निकायको भूमिकाका विषयमा स्वास्थ्यविद डाक्टर बाबुराम मरासिनीसँग कुराकानी गरिरहेका छौं। डाक्टर साहब, म फेरि पनि स्वागत गर्न चाहन्छु यहाँलाई कार्यक्रम बदलिदो नेपालमा। विशेष गरेर हामीले कस्ता खालका समस्याहरू जनस्वास्थ्यमा कस्तो खालको प्रभाव पर्न सक्छ भनेर कुराकानी गर्यौं। विशेष गरेर हामी अलिकति नीतिगत कुराहरूमा पनि जोडौंला। यो भाइरसले चाहिँ मानिसदेखि मानिसमा सर्ने के गरी क्षमता विकास गरिहाल्यो भने चाहिँ नेपालले कस्तो खालको तयारी चाहिँ गर्नु पर्थ्यो, जुन चाहिँ पहिला गरिएको थियो अहिले चाहिँ अलिक सुस्त आयो।
3: अब त्यसमा त अब त्यसलाई दुई तीन किसिमले हेरिएको थियो पहिलाको हिसाबले। यसलाई यसमा चाहिँ खास अब दुईटा कम्पोनेन्ट, दुईटा मन्त्रालयको असाध्यै नजिकको चाहियो। एउटा चाहिँ त यो हाम्रो पशुपन्छी मन्त्रालय होइन, पशुपन्छी मन्त्रालय अहिले कृषि मन्त्रालय मात्रै बनाएको छ, के कृषि पशुपन्छी बनाएको छ। अर्को स्वास्थ्य मन्त्रालय, पब्लिक हेल्थ र अनि चाहिँ एनिमल हेल्थ सँगसँगै काम गर्नुपर्छ भन्छ। अनि हामीले एकताका त अब म डाइरेक्टर हुनेसम्म चाहिँ नेसनल पब्लिक हेल्थ ल्याबोरेटरीमा मिटिङ हुन्थ्यो, हरेक तीन तीन महिनामा हुन्थ्यो। त्यो मिटिङ हुँदाखेरि हाम्रो चाहिँ पशु स्वास्थ्य सेवा विभागबाट पनि त्यहाँको महानिर्देशक सहितको के महाशाखा प्रमुखहरू आउनुहुन्थ्यो, ल्याबको प्रमुख आउनुहुन्थ्यो। हाम्रो पनि यतापट्टि ल्याबमा चाहिँ यो चाहिँ इन्फ्लुएन्जाको टेस्ट गर्ने गरेका थियो। हामीले चाहिँ दुवैले चाहिँ प्रेजेन्टेसनहरू गर्थ्यौं। अर्को यता बरुण भन्ने एउटा चाहिँ छुट्टै एउटा प्राइभेट त नभनौ एनजीओ ल्याब छ, बरुणले पनि अनि चाहिँ अलिकति डेन्जर ठाउँ भनेर चाहिँ परिभाषित गरेको, दुईटा पोखरा र पोखरा टुरिस्टको कारणले, अनि चाहिँ दोस्रो काठमाडौँ, तेस्रो चाहिँ चितवन। यो तीन ठाउँको चाहिँ स्याम्पलहरू कलेक्सन गरेर उसले चाहिँ अनि ल्याएर रिजल्टहरू दिन्थ्यो। यहाँ एचएनएन देखियो, यहाँ के अरे यहाँ यहाँ इन्फ्लुएन्जा ए देखियो, यहाँ इन्फ्लुएन्जा बी देखियो भनेर चाहिँ रिपोर्टहरू दिने गरेका
2: थियो। भाइरसको प्रकारको पनि परीक्षण पटक
3: दिने गरेका थियो, प्रेजेन्टेसन गर्ने गरेका थियो हामीले चाहिँ, अनि चाहिँ त्यो चाहिँ गर्ने गरेका थियौँ। अहिले अब त्यो चाहिँ भएको मलाई चाहिँ त्यति जानकारी छैन, मेरो विचारमा नभएको हुनुपर्छ। अहिले यस्तो यो संयन्त्र पनि अनि चाहिँ यो चाहिँ अब यो संयन्त्रले काम गर्नु पर्थ्यो र यसलाई अहिले चाहिँ नाम दिएको छ अमेरिकाले चाहिँ, अमेरिकाले वर्ल्ड ब्याङ्कले यसलाई चाहिँ सपोर्ट गरेका छन्। वन हेल्थको अनि चाहिँ कन्सेप्टमा जानुपर्छ भनौँ। दुईटा मन्त्रालय मिलेर, पब्लिक हेल्थ र एनिमल हेल्थ मिलेर सँगसँगै काम गर्नुपर्छ। त्यो गरेन भने यसले चाहिँ यसको सिधै प्रभाव चाहिँ ह्युमनमा जान्छ।
2: सँगसँगै काम गर्नुपर्छ भन्नुको अर्थ मन्त्रालय गाभ्ने चाहिँ होइन,
3: मन्त्रालय गाभ्ने होइन, एउटै प्रोग्राम बनाएर गरौं भन्ने थियो।
2: हाम्रो त कहिले कहिले चाहिँ दुईटै मन्त्रालय मिलाउन भन्यो भने मन्त्रालय नै गाभ्ने चलन छ नि।
3: होइन, त्यस्तो चाहिँ हुँदैन। अब मन्त्रालय र अहिले त्यो पशु सेवा मन्त्रालय र स्वास्थ्य मन्त्रालय संसारमा धेरै जसो देशमा कतै पनि मैले अहिले सुनिएको छैन। उहिले चाहिँ तयार छु, राणाकालमा चाहिँ हाम्रो गाई गोठहरू, पशु अस्पताल, स्वास्थ्य सेवा विभागको मातहतमा थियो। अब तपाईँलाई थाहा छैन होला, 1996-97 चाहिँ यो चाहिँ अनि चाहिँ स्वास्थ्य सेवा विभाग अन्तर्गत थियो। त्यसैले अब त्यो बेला हो, अब त्यसपछि चाहिँ अनि यो 7 सालपछि छुट्टिएको, यो छुट्टिएको छुट्टी भएको हो। अब अहिले त्यो प्रचलन पनि छैन, त्यसो अब यो चाहिँ अनि पशु सेवाको पनि छुट्टै अब विशिष्ट एउटा विधाको रूपमा यो चाहिँ झन्झन झन्झन बलियो हुँदै गएको छ। त्यसैले त्यसको सम्भावना, त्यो गाभ्ने सम्भावना होइन। तर चाहिँ अनि चाहिँ के थियो भने यो एउटै कार्यक्रम बनाएर अनि चाहिँ दुईटा मन्त्रालयले अनि त्यही त्यो कार्यक्रममा आफ्नो कम्पोनेन्ट हुन्छ नि त, फेरि कार्यक्रमको एउटा हो त कार्यक्रमको। पशुमा चाहिँ अनि निगरानी गर्ने, सर्वेलेन्स गर्ने भनेको त पशुले गर्नु पर्यो होइन, मान्छेमा गर्ने भने त फेरि स्वास्थ्यले गर्नु पर्यो, त्यसरी गर्ने भनेर खोजिया, त्यसरी गरेर एकीकृत रूपमा काम गरौं भन्नु पनि।
2: जस्तो स्वास्थ्य मन्त्रालयमा हरेक पटक नयाँ सरकार आएपछि कहिले जनसंख्या थपियो मन्त्रालय बनायो, कहिले खाद्य स्वच्छता भनेर
3: होइन, बीचमा त के आएको छैन, बिजुली तथा नहर मन्त्रालय होइन, बिजुली तथा नहर मन्त्रालय, अनि स्वास्थ्य तथा स्थानीय सुशासन मन्त्रालय, र त्योहरू पहिल्यैदेखि नै यसमा चाहिँ धेरै ल्याउने छोड्ने धेरै गरेका छ।
2: तर जुन आए पनि, जसरी आए पनि, जुन बीच समन्वय हुनुपर्ने त्यसमा चाहिँ चुक्न भएन होइन,
3: भएन, यो समन्वय भने त एकदमै कुरा हो। यसमा त्यो गरेपछि के हुन्थ्यो भने प्लानिङको एउटा प्लानिङको पाटाहरू चाहिँ छुट्टा छुट्टी जान्थ्यो। त्यसपछि अब अर्को टेस्ट गर्नुपर्नेमा पशुको राम्रो छ राम्रो थियो पहिला यता चाहिँ स्वास्थ्यमा चाहिँ ह्युमन हेल्थपट्टि चाहिँ यो यसको टेस्ट गर्ने प्रोसेस अलिक कमजोर थियो बीचमा अलिकति राम्रो भएको थियो अहिले फेरि कमजोर भयो कि जस्तो लाग्छ पहिला जति टेस्टहरू चाहिँ त्यति भइरहेको छैन स्वास्थ्यमा अनि त्यसपछि अब त्यसपछि मान्छे अब किन टेस्ट गर्ने पर्यो भने चाहिँ मान्छे शङ्का लाग्यो भने त टेस्ट गर्नु पर्यो नि त भर्ना गर्नु पर्यो आइसियू अनि आइसियू चाहियो जनशक्ति तालिम दिनु पर्यो तालिम दिन पनि पठाइयो जनशक्तिको तालिमले दुई दुई हप्ताको तिन तिन हप्ताको तालिम दिने ब्याङ्कक पठाइयो ब्याङ्ककमा अलिक ठुलो यो चाहिँ बर्ड फ्लू फैलिएर धेरै मान्छेको मृत्यु भयो पाँच सातजनाको भयो उनीहरूको अनुभव बेसी भनेर त्यहाँ पठाइयो तर अब के भयो भने अब ती मान्छे सबै रिटायर भइसक्यो होला नि के होला नि अब त्यो त सिस्टम त बनाइराख्नको लागि त मेहनत गर्नुपर्थ्यो त्यो मेहनत भयो त्यो चाहिँ
2: सिस्टम छ हस्तान्तरण गर्ने
3: भएन प्लानै भएन
2: प्लानै
3: राम्रो भएन अहिले त्यही एउटा बर्ड फ्लू अर्डर भनेर चाहिँ छ मन्त्री परिषदले बर्ड फ्लू अर्डर भनेर चाहिँ त्यो चाहिँ बर्ड फ्लूबाट प्रभावित किसानहरूलाई अथवा त्यो उद्योगीहरूलाई कसरी चाहिँ अनि चाहिँ उनीहरूलाई उनीहरूको घाटामा अलिकति धेरथोर भए पनि क्षतिपूर्ति दिने भन्ने खालको योजना मात्रै थियो
2: त्यो विशेष गरेर किसानहरू लक्षित कार्यक्रम मात्र भयो जनस्वास्थ्यमा केही गरेर यो भयावह रूपमा देखियो भने के गर्ने भन्ने नीतिगत रूपमा त्यस्तो कार्य योजनाहरू चाहिँ देखिएको छैन
3: पुरानो योजना अनुसार त्यही हामीले आइसियू बनाउने त्यसपछि त्यहाँबाट त्यो जाँच गर्ने ल्याबको स्थापना गर्ने होइन जनशक्तिहरूलाई तालिम दिने औषधि त्यो चाहिँ उपचारको व्यवस्थाहरू गर्ने टामी फ्लू भन्ने ट्याब्लेट पनि लेखेर म सँगसम्म चाहिँ करिब करिब एक लाख डोज जति चाहिँ हामीले चाहिँ ल्याएर राख्ने गरेका थियौँ किनेर ल्याएर होइन अब यो भने इमर्जेन्सी औषधि हो अब यो चाहिँ चाहिएको बेला किन्ने नत्र नकिन्ने भन्ने हुँदैन एउटा मान्छे पनि मर्नु हुँदैन यो औषधि नभएको भनेर किसिमले भनेर चाहिँ हामीले चाहिँ ल्याएर राखेका थियौँ हेर्नुहोस् कत्र कत्र ठुल्ठुला मान्छेहरूलाई त्यो औषधि प्रयोग गरेर ज्यान जोग्यो हेर्नुहोस् पहिला होइन इन्फ्लुएन्जाबाट ज्यान त जोग्यो तर अब अहिले यी कुराहरू गरिएको छ कि छैन अब त्यो चाहिँ मैले चाहिँ
2: त्यो चाहिँ त्यति प्रभावकारी रूपमा चाहिँ देखिएको छैन होइन अब विशेष गरेर आर्थिक क्षतिका विषयमा चाहिँ सरकारले चाहिँ त्यसलाई चाहिँ सम्बोधन गरेको देखियो त्यो बाहेक चाहिँ अब यो संक्रमित क्षेत्र घोषणा गर्ने नियन्त्रणको लागि चाहिँ अन्तर्राष्ट्रिय मापदण्डहरू चाहिँ नेपालमा पालना गर्ने यी चाहिँ कतिको प्रभावकारी रूपमा देखिन्छन् त
3: एघार जिल्ला मध्ये काठमाडौँ भ्याली पुरै यो त राजधानी हो हेर्नुहोस् यहाँ मान्छेको आवत जावत धेरै छ आवाज जावत धेरै छ अन्तर्राष्ट्रियहरू यतिका फ्लाइटहरू आउँछन् यहाँ त हामी त यो त बर्ड फ्लूबाट अति प्रभावित क्षेत्र भनेर हामीले त एक प्रकारको यो चाहिँ अनि इमर्जेन्सी होइन एक प्रकारको चाहिँ यो पब्लिक हेल्थ इमर्जेन्सी अफ यो चाहिँ नेसनल कन्सर्न इन्टरनेसनल होइन यो नेसनल कन्सर्न यसलाई त हामीले चाहिँ त यो अहिलेको भन्दा धेरै गम्भीर रूप लिएर कानुन अब त्यसो गरेपछि त्यसमा इन्टरनेसनल नेसनल कन्सर्न अफ पब्लिक हेल्थ कन्सर्न अफ नेसनल यो आउटब्रेक जस्तो मानेर यसलाई चाहिँ काठमाडौँ भ्यालीमा एक प्रकारको इमर्जेन्सी लागू गर्नु पर्थ्यो कि त्यो होइन इमर्जेन्सी लागू गर्दा नकारात्मक कुरा पनि हुन्छ तर सकारात्मक कुरा मान्छेले मास्क लगाएर हिँड्छन् मान्छेमा चाहिँ सतर्कता हुन्छ यो चाहिँ कुखुराको फार्मका मालिकहरू कसैलाई अहिलेसम्म थाहै छैन होला उनीहरू पनि अलिकति सतर्क हुन थाल्थ्यो होला वरिपरि केहीहरू चाहिँ इन्सेक्टिसाइडहरू छर्किने भाइरल एन्टिभाइरल टाइपको त्यहाँ चाहिँ अनि चाहिँ कम्पाउन्ड बाहिर भएका भाइरसहरू मार्ने पनि व्यवस्था गर्न सकिन्थ्यो होला त्यो गर्नु पर्थ्यो नि
2: के गर्नु पर्थ्यो यो बेला जस्तो अब काठमाडौँ उपत्यकाका धेरैवटा पोल्ट्री फार्महरूमा चाहिँ यतिखेर कुखुराहरू नष्ट गरेको कुराहरू छ कुखुरा चल्लाहरू नष्ट गरेको अहिलेसम्मको विवरणहरू हेर्ने हो भने पनि धेरै तीन महिनाको अवधिमा देशभर 5.5 लाख कुखुरा नष्ट गरेको र 10 लाख भन्दा बढी अण्डा नष्ट गरेको कुराहरू पनि छ होइन यो हेर्ने हो भने चाहिँ अहिले सरकारले के गरिसक्नु पर्थ्यो यो बेला
3: काल लाउनु पर्थ्यो स्वास्थ्य संकटकाल घोषणा गरेर अनि चाहिँ त्यसपछि अगाडि बढ्नु पर्थ्यो त्यो लगाएको भएपछि अनि त्यसपछि के हुन्थ्यो भने मान्छेले यो गर्नुपर्छ यो गर्नु हुँदैन फर्म मालिकहरूले यो चाहिँ पशुपन्छीको पाल्ने चाहिँ फर्म मालिकहरूले के गर्नुपर्छ भन्ने कुरा जानकारी हुन्थ्यो अनि त्यहाँबाट त्यो कृषि त्यो फल्ला फार्महरूबाट चरा किनेर ल्याउँदाखेरि कसैले हेर्थ्यो ए यो त झोक्राएको छ झोक्राएको किन ल्यान्लाइस भन्थ्यो होला होइन झोक्राएको अनि किन बिक्री गरेको किन लान लागेको ए यो त सबै यो त इन्फेक्सन भयो यो लान पाइँदैन पनि भन्थ्यो होला त्यो यस्तो त धेरै फाइदा हुन्थ्यो नि यो त अब अलिकति ढिला भइसक्यो त धेरै
2: जस्तो स्वास्थ्य संकटकाल घोषणा गरिसकेपछि चाहिँ के गरिन्थ्यो त त्यो यो घोषणा गरिसकेपछि
3: अब यो हेर्दाखेरि त के हुन्छ भने अब यो त अब पशु स्वास्थ्य पशु स्वास्थ्यबाट मानव स्वास्थ्यतिर असर हुने चीज भयो। त्यसैले अब यो चाहिँ अनि के भयो भने चाहिँ अर्को यो चाहिँ अनि चाहिँ श्वास प्रश्वासजन्य रोग हो। श्वास प्रश्वासजन्य रोगमा त अब सिम्पल हामीले त यहाँ बाटामा हिँड्दाखेरि त एउटा मास्क लाउने हो, अनि घरमा गएपछि हात धुने हो, हात नमिलाउने। यो बन्द गरिदियो भने त हामीलाई हाम्रो जोखिम त घटेर जान्छ नि। पिपी त बाटामा लाएर हिँड्नु पर्दैन, यो चाहिँ फार्मभित्र होटेलभित्र कुराको फार्मभित्र मात्रको कुरा हो। त्यसैले यस्तो यस्तो साधारण साधारण कुराहरूमा पनि मानव चेतना सचेतना बढेर जान्थ्यो। तर अब त्यसो नगरिदिँदाखेरि मान्छे कुनै मान्छेमा सरेर त्यसपछि एउटा मान्छेमा सर्यो, फेरि त्यो मान्छेबाट अर्को मान्छेमा अर्को मान्छेबाट अर्को मान्छेमा गर्दाखेरि त त्यहाँबाट मानव के ह्युमन टु ह्युमन स्प्रिड हुन थाल्यो भने त ठुलो अनि चाहिँ समस्या हुन्छ। सुरु सुरुमा त धेरै मानिसहरूको मृत्यु भएपछि मात्रै अनि चाहिँ त्यसपछि अलि मानिसहरूले पचाउन थाल्छन् अनि रेसिस्टेन्ट बढेर जान्छ र अनि मृत्यु दर कम हुँदै जान्छ।
2: भनेको अहिलेसम्म चाहिँ यो वर्ष एकजनालाई पनि त्यस्तो मान्छेमा सरेको छैन, त्यो कारणले गर्दाखेरि लापरवाही पनि भएका छन् त?
3: त्यो हो नि, मान्छेमा नसरीसम्म चाहिँ अब चाहिँ स्वास्थ्य मन्त्रालय अनि चाहिँ भएन होइन। स्वास्थ्य मन्त्रालय चाहिँ धेरै अहिले चाहिँ त्यति इन्ट्रेस्ट लिएन जस्तो लाग्छ। मान्छेमा सरेको छैन किनभने मान्छेमा भएपछि मात्रै छ अनि हामी यसको बारेमा अनि चाहिँ अनि काम गरौँला भन्ने होला, त्यस्तो होइन। यो त प्रिभेन्सन हो, यसमा त क्युरेटिभको त खासै धेरै रोलै छैन। बर्ड फ्लूको इन्फ्लुएन्जाको भाइरस विरुद्ध काम गर्ने औषधि नै छैन खास भन्ने, त्यो एउटा टामी फ्लू भन्नेलाई चाहिँ अलिकति थोरै अनि चाहिँ त्यसलाई चाहिँ मान्यता दिएको छ, त्यो बाहेक त अरू त छन् छैन। त्यसो भए हुनाले हामीले दिने भने अब मेन अनि चाहिँ प्राथमिकता भनेको हाम्रो चाहिँ सचेतनै हो, एजुकेसनै हो। एजुकेसनको पाटोमा जानको लागि पनि हामीले चाहिँ कार्य स्वास्थ्य यो चाहिँ संकटकाल लगाएको भए हुन्छ।
2: विशेष गरेर अहिले चाहिँ संघीय सरकारले चाहिँ के गर्नुपर्छ, सुझाव दिनुपर्दा संघीय सरकारले के काम गर्नु पर्थ्यो? यो
3: संघीय सरकारले त तीनटा काम गर्ने हो, तीन किसिमले गर्ने हो। जो स्थानीय निकायबाट स्थानीय सरकारबाट प्रभावकारी रूपले अगाडि बढाउन सकिने कामहरू, जस्तो कुखुरा फार्मको त्यो चाहिँ अनि कुखुरा फार्मको चाहिँ अनि सेफ्टीको कुराहरू, काम गर्ने मान्छेको सेफ्टीको कुराहरू, तालिम दिने कुराहरू गर्नुपर्छ होइन, स्थानीय सरकारले गर्नुपर्छ। त्यहाँ चाहिँ अनि दैनिक गएर कुखुरा चाहिँ अनि चाहिँ अनुगमन पनि गर्नु पर्यो, कुखुरा बिरामी छन् कि छैनन्, कसरी बिक्री वितरण भइरहेको छ, यो कुराहरू हेर्नलाई पनि अनि त्यहाँ एउटा कुखुरा फार्ममा एकजना मान्छे गएर एकछिन बसेर हेर्ने, अर्कोमा जाने, दिनभरि गऱ्यो भने त 10-12 हेर्न सक्ला नि एउटा त। त्यसो भए उनीहरूले त्यस्तो खालको एउटा चाहिँ अनि चाहिँ मेकानिजम त्यहाँबाट गर्नु पर्थ्यो। दोस्रो चाहिँ अनि चाहिँ प्रदेश सरकार छ, प्रदेश सरकारले पनि आफ्नो केही भूमिकाहरू अनि जस्तो भेटनरी डाक्टरले नकाटेको फेरि नहेरेको जाँच नगरेको कुखुरा काट्न नपाइने भन्ने एउटा नियम लागू गर्न सक्यो कि, यसरी चाहिँ अनि चाहिँ अनि अब यहाँ माथिकोले त कानून भयो, नीतिगत कुराहरू भयो होइन, पैसा उपलब्ध गराउने कुराहरू भयो, त्यो सबै चाहिँ अनि चाहिँ माथि अब स्वास्थ्य मन्त्रालयले हेर्नुपर्छ।
2: जस्तो अहिले यहाँले पनि भन्नुभयो कि हरेक क्षेत्रमा चाहिँ पालिकाको भूमिका चाहिँ महत्वपूर्ण हुन्छ, विशेष गरेर बर्ड फ्लू नियन्त्रणको लागि र रोकथामको लागि चाहिँ के गर्नुपर्छ जस्तो लाग्छ?
3: पहिलेदेखि होइन, त्यो त यसको लागि त एउटा ऐनै पास गर्नुपर्छ, यसको लागि होइन ऐनभन्दा तलको कुराहरू पास गर्नु हुँदैन। त्यो बर्ड फ्लू अर्डर भनेको त त्यो मन्त्री परिषदले बनाएको अर्डर हो, त्यसमा अब कसैले अब चाहिँ अनि चाहिँ जान जानी चाहिँ गलत काम गर्यो भने त्यसमा हामीले भन्न त अहिले एउटा नयाँ उसमा मुलुकी ऐनमा नयाँ एउटा उसमा धेरै चिज लेखेको छ, त्यसमा चाहिँ अनि चाहिँ लास्टमा ल्याएर जोडिएको छ, अब यो चाहिँ अनि चाहिँ जान जानी रोग नसार्नु भनेर लेखेको छ, जान जानी रोग सारेमा 5,00,000 रुपियाँसम्म जरिवाना हुन सक्नेछ भनेर लेखेको छ होइन। मुलुकी ऐनको पनि चाहिँ दफा हो, एउटा दफा चाहिँ, तर त्यसमा 4-5 सेक्सन छन्, यो गर्नुहुन्न यो गर्नुहुन्न यो गर्नुहुन्न भन्ने लेखेको छ। तर भए तापनि अनि त्यस्तो भएर मात्र भनेर मात्रै हुन्न, यो चाहिँ अरू चाहिँ वैज्ञानिक तथ्यगत हिसाब किताबले अनि यो बनाउनुपर्छ हरेक अनि चाहिँ पालिकाले न यो चाहिँ अनि बर्ड फ्लूको प्रिभेन्सन अनि यो प्रिभेन्सनको कार्यविधिहरू तयार गर्ने, योजनाहरू बनाउने होइन, यो कुराहरू गर्नुपर्छ भन्ने कुरा ऐनबाटै लेखियो भने मात्रै प्रभावकारी हुन्छ, नत्र हुँदैन। अमेरिकन बार एसोसिएसन छ, उसले भन्छ नो हेल्थ प्रोग्राम विदाउट पब्लिक हेल्थ, के अरे विदाउट पब्लिक हेल्थ ल, पब्लिक हेल्थ ल नबनाउने हो भने पब्लिक हेल्थ कार्यक्रमहरू कुनै पनि सफल हुँदैन, यो चाहिँ अनि चाहिँ बेकार हो भन्ने सुरु गरेको छ अहिले, त्यही भनौँ संयुक्त राष्ट्रसङ्घले पनि स्वास्थ्यलाई प्रभावकारी किसिमले कार्यान्वयन गर्छौ भने ऐनै चाहिन्छ, पब्लिक हेल्थ ल चाहिन्छ। त्यही हिसाबले पनि अनि हाम्रो पब्लिक हेल्थ पास गरिदिएर तलको त्यो गरेपछि उनीहरूले सोधिराख्नु पनि परेन, चिठी लेख्नु पनि परेन, केही पनि गर्नु परेन, ऐनमा जे लेखिदिएको छ खुरखुर काम गर्नु।
2: पालिकाले गर्ने कि संघले बनाउने त?
3: होइन, पालिकाले संघले ऐन बनाइदिएपछि पालिकाले आफ्नै अनुसार के प्रदेशले आफ्नै अनुसार मोडिफाई गर्छ, पालिकाले आफ्नै अनुसार मोडिफाई गरेर चलाउन सञ्चालन गर्न सक्छ, त्यो ऐन चलाउन सक्छ।
2: भनेपछि संघबाट एउटा हुनु पर्यो,
3: एउटा फ्रेमवर्क एक्ट एउटा आउनु पर्यो, त्यस अनुसार अनि त्यसपछि उनीहरूले गरिहाल्छ।
2: भनेपछि यो कानून अभावले नै यसमा सुस्तता देखिएको हो त?
3: कानून अभावले गर्दाखेरि यति ठुलो यो आउटब्रेक भएको, नत्र यो त कति चार पाँचदेखि नै अलिअलि अलिअलि गरेर त चलिरहेको छ नि, पाँचदेखि कतिदेखि त चलिरहेको छ।
2: विशेष गरेर हामीले सिक्नुपर्ने पाठ अलिकति भनौँ न, विगतका बर्ड फ्लू प्रकोपबाट चाहिँ नेपालले सिक्नुपर्ने पाठ चाहिँ
3: यो नेपालभित्र बर्ड फ्लू आउनुमा त्यो बाहिरबाट ल्याउने चराहरू पनि उत्तिकै महत्वपूर्ण छन्। हाम्रो ओपन बोर्डर जस्तै छ, उत्तर पनि तिर पनि दक्षिणतिर पनि, अनि अब कुखुरा चाहिँ त्यो बाटो सिमानाबाट भित्र ल्याइहाल्छ नेपालभित्र, अन्डा पनि ल्याउँछ, त्यो पनि एउटा सोर्स हो बर्ड फ्लू। अर्को चाहिँ मैले भने अनि यो चाहिँ उखु जाडोमा बसाइ सर्ने पन्छीहरू हो, त्यसैले अब यो सम्बन्धी एउटा चाहिँ स्पष्ट खालको हाम्रो चाहिँ अनि नीतिगत स्पष्टता हुनुपर्छ। हामीले अब त्यो बाहिरबाट चरा चाहिँ नल्याउने हो भने चाहिँ हामी आत्मनिर्भर भइसक्यौँ भने वी डोन्ट निड चिकन सिक्स भनेर भन्न सक्नु पर्यो नि त। त्यसो गर्दाखेरि यो चाहिँ ल्याउन पाइने छैन भनेर लेखिदिएपछि यहाँ कसैले पठाउनु पनि खोज्दैन। दोस्रो चाहिँ यही अब निगरानीको सिस्टम हुनु चाहिँ जस्तो कहीँ मर्यो भने चाहिँ एउटा चरा मर्यो भने त्यसको चाहिँ पुरा मान्छे मरेको जस्तै, जसरी मान्छेलाई चाहिँ मर्यो भने चाहिँ मरेको व्यवसायी रूपमा मरेको मान्छे भेटियो भने कसैले मारेको हो भनेर इन्भेस्टिगेसन हुन्छ। त्यो किसिमले त्यो चरा किन मरेको भनेर चाहिँ इन्भेस्टिगेसन हुनु पर्थ्यो। कागहरू कुखुरा भयो हाँस भयो त्यसपछि अनि चाहिँ हाम्रो परेवा पनि धेरै छन् यस्तो चराहरूको बारेमा अलिकति चाहिँ अनि ख्याल गर्नु पर्थ्यो।
2: हजुर, जस्तो कतिपय ठाउँमा यो अहिले बर्ड फ्लू देखिएको पोल्ट्री फार्म होस् अथवा हाम्रो यहाँ नजिकै चिडियाखानामा पनि देखियो होइन, अब त्यो वरपर नै भएर जान पनि डराउँछन् मान्छेहरू, अब त्यो एरिया भएर बस्ने कि नबस्ने भन्नेहरू पनि छन्। उहाँहरूलाई चाहिँ सुझाव दिनु पर्दाखेरि के नागरिक त्यस्तो विधि सतर्क हुनु जरुरी छ?
3: होइन, अब उहाँहरूले त एउटा अब त्यो कम्पाउन्डमा साह्रै डराउनु हो भने मास्क लगाएर हिँड्नुहोस्, गग लाउनुहोस्, अनि त्यसपछि पन्जा लगाएर त्यहाँ कम्पाउन्ड सफा गर्ने ऊ गर्ने कामहरू गर्नु, भित्र त अब यो आउने सम्भावना भएन गरे कागहरू त्यति गर्दाखेरि पुग्छ होला जस्तो लाग्छ। अब त्यो मास्क खोलेर बाहिर हुँदैन, नहिन्नुहोस् त्यहाँ वरिपरि अब काग धेरै छ,
2: यो चाहिँ त्यो भित्रै काम गर्ने कामदारको हिसाबले कुरा हाल्नुभयो।
3: होइन, त्यही घर होइन, घरकै परिवारकै मान्छेको हिसाबले परिवारका सदस्यहरूले नै अब ढोकाबाट बाहिर मूल ढोकाबाट बाहिर निक्लेर मास्क लाउनु पर्यो।
2: त्योभन्दा बाहेक छिमेकीहरूले त्यस्तो आतंकित
3: हुनुपर्ने त जरुरी छैन, एउटा काग अब कतै मर्न सक्छ, त्यो काग मरेको कारण पनि त स्पष्ट पारिदिनु पर्यो नि, त्यो काग किन मरेको हो भनेर चाहिँ, बर्ड फ्लू हो कि अरू कुनै विषाक्त खाना खाएर मरेको हो भन्ने पनि हुनु पर्यो नि।
2: भनेपछि यो जस्तो अब काग मरेको अब आफ्नो एरियाभित्र मरेको पशु पन्छीको त त्यो राम्ररी त्यसको भनौँ न त्यसलाई कसरी व्यवस्थापन गर्ने गरिन्छ, तर काग के गरी मर्यो, तीन चारवटै मर्यो त्यसरी कतै मरेको छ भने त्यसलाई खुल्ला ठाउँमा त्यतिकै छोडेको हुन्छ, त्यसले मानिसमा सर्ने सम्भावना,
3: त्यसलाई त खाल्डो खनेर काट्नुपर्छ पनि, कति फिटको खाल्डो मलाई चाहिँ एक्ज्याक्ट थाहा छैन, कमसेकम तीन चार फिट पाँच फिटको गहिरो खाल्डो खनेर त्यसलाई माटो मुनि पुर्नुपर्छ।
2: भनेपछि समुदाय पनि अलिक सतर्क हुन्छ,
3: समुदाय पनि सतर्क हुनु, त्यसरी फालिदिनु हुँदैन, अर्काको कम्पाउन्डतिर फालिदिने, बाटोमा फालिदिने गर्नु हुँदैन, त्यहीँ आफ्नै छेउमा वा त्यो कम्पाउन्डको छेउमा एउटा खाल्डो खनेर पुरिदियो भने आफूलाई पनि त्यो चाहिँ सजिलो हुन्छ, अनि त्यसपछि अरूलाई पनि त्यसले चाहिँ कुनै हानि नोक्सानी गर्दैन।
2: भनेपछि यो बेला चाहिँ अब यहाँले सुझावै दिनु पर्दाखेरि चाहिँ आम नागरिकलाई नै भनौँ न, विशेष बर्ड फ्लूबाट चाहिँ हामी जोगिने कसरी?
3: बर्ड फ्लूबाट जोगिनको लागि त अब हामीले त्यही अब जहाँ यदि फार्म नजिकै छ अथवा घर फार्मै राख्नु भएको छ, घरमा चराहरू पाल्नु भएको छ भने विशेष सतर्कता हुनु पर्ला, त्यहाँदेखि चाहिँ चराको उसमा जाँदाखेरि चाहिँ गम्बुट सम्बुट लगाउने, कमसेकम त्यो चाहिँ अनि मास्क लगाउने, अनि यो हाम्रो गग लगाउने, अनि त्यसपछि ग्लोभ्स मास्क ग्लोभ्स लाउने गर्नु होला, होइन पन्जा लाउने गर्नु, तर अब बिरामी जस्तो भयो भने त पिपिई नै लाउनुपर्छ, यदि त्यो बिरामी देखिएको छ होइन झोक्राएको छ ऱ्याल काटिरहेको छ खाएन दाना खाएन भने त्यसलाई अब चाहिँ बर्ड फ्लू भएको मानेर चाहिँ अनि चाहिँ अलिकति पुरो फुल सेफ्टीमा जानुपर्ने हुन्छ, पर्सनल सेफ्टीमा। अरू त अब त्यो मासु खाँदाखेरि चाहिँ अब मासु चाहिँ यदि एकिङ गरेर मात्रै खानु पर्यो, अब सकभर त भेटनरी डाक्टरले जाँच गरेको कानून बमोजिम त्यो त छ, अब कानून त मासुको त्यो चाहिँ मासु जाँच ऐन भनेर कति वर्ष भयो होला त्यो लागू गर्ला भनेर हामीले कति वर्षसम्म झकझकाएको झकझकाए गऱ्यौँ कृषि विभाग, अनि त्यो मासु जाँच ऐन चाहिँ यही बेला पारेर लागू गर्नु पर्यो त्यो मासु जाँच। मलाई लाग्छ अरू जस्तै भेटनरी डाक्टर पनि बेरोजगार होला, उनीहरूले रोजगारी पनि पाउँथे, नभए उनीहरूको त पार्ट टाइम राखिदिए पनि हुन्छ कि, अब यो लगाएर अनि यसरी चाहिँ उसलाई चाहिँ त्यो चाहिँ सर्टिफिकेट दिएर पठाऊ, यो यति दिनभित्र यो चाहिँ ठिक छ भनेर भन्ने पनि गर्न सकिन्थ्यो होला।
2: यो चाहिँ जहाँ किसानहरू छ अथवा जहाँ पोल्ट्री फार्म छ त्यही नै गएर
3: जाँच गरेर अथवा त्यहाँ आफ्नो फार्ममा ल्याइसकेपछि जाँच गरे पनि हुनुभयो। तर काट्नुभन्दा अगाडि भेटनरी डाक्टरको सर्टिफिकेट चाहिन्छ, त्यो विदेशतिर अनिवार्य छ, काट्नै पाउँदैन। त्यसपछि अब पकाउँदाखेरि चाहिँ पकाउने चाहिँ कुक जो हो कुकलाई अलिकति खराब हुनसक्छ, त्यसले उहाँले अलिकति हाइजिन मेन्टेन गर्नु भएन भने उहाँले चाहिँ त्यो चाहिँ मासु चाहिँ भाँडोमा हालेर चाहिँ पकाउन सुरु गरेपछि त्यो मासु छोएको हात चाहिँ दुइटै हात चाहिँ मजासँग धुनु पर्यो साबुनले, साबुन पानीले धोएर अनि त्यसपछि चाहिँ मजाले त्यसलाई कन्टिन्यू गर्नु पर्यो। त्यसो गर्दाखेरि खास ठुलो ऊ हुँदैन। खाने मान्छेलाई त बेसरी चाहिँ पकाएको सिटी लगाएर पाकेको चाहिँ मासुको चाहिँ खासै केही हुँदैन।
2: भनेपछि यो बेला चाहिँ सिटी लगाएर अथवा बेसरी पकाएर मात्रै खाऊ, अरू प्रकारले चाहिँ कमै
3: प्रकारले त्यो कचिला बनाउने चाहिँ थोरै पाउने इभन मोमोमा पनि अनि खतरा हुन सक्छ, मोमो जस्तो कुरा पाकेको हुँदैन जस्तो लाग्छ
2: यो बेला चाहिँ। यो चाहिँ विशेष गरेर खानेहरूले चाहिँ अप्नाउनु पर्ने सावधानी भयो र अर्को चाहिँ अलिकति सावधानी जो चाहिँ पोल्ट्री फार्ममै काम गर्नुहुन्छ जो चाहिँ ओसार पसारमा काम गर्नुहुन्छ उहाँहरूले अप्नाउनु पर्ने सावधानी चाहिँ के हो?
3: अब त्यो अब अलपत्रै त्यस्तो उसमा राखेर होइन त्यो उसको पछाडि मोटरसाइकलको पछाडि ह्याङ गरेर ल्याइरहेको हुन्छ उनीहरूको त्यो सास चाहिँ मान्छेको त्यो मोटरसाइकलको नाकतिर गइरहेको छ, यस्तो गराएर ध्यान गरेको छ हातमुनि। त्यसो गर्दाखेरि अब त्यो त्यसलाई बदल्नुपर्छ क्या, उहाँहरूले त्यो बदल्नु पर्यो त्यसलाई चाहिँ अब कसरी आफूतिर तिनीहरूको श्वास र्याल दिसा पिसाब नपर्ने गरी चाहिँ अनि चाहिँ लैजानलाई अनि हामी गर्नु पर्यो अथवा गाडी नै प्रयोग गर्नु त्यसमा लानु चाहिँ भएन, गाडीमा लाने अनि गाडी त सफा गर्नु मिल्छ क्लोरिन हालेर क्लोरिनको झोलले सट्टै पखालिदियो भने भयो। त्यस्तो त्यो बानी पनि अहिले चाहिँ अनि चाहिँ यो चाहिँ अलि परिवर्तन गर्नुपर्ने देखिन्छ।
2: अब सरकारलाई नै सुझाव दिनुपर्दाखेरि यो बर्डफ्लू नियन्त्रण रोकथाम र भनौँ न प्रकोप महामारी नआओस् भन्नको लागि चाहिँ बुन्दागत रूपमा के सुझाव दिनुहुन्छ?
3: सरकारको त यो चाहिँ बर्ड फ्लू प्रिभेन्सन एण्ड कन्ट्रोल प्लान हुनुपर्छ कि होइन, कन्ट्रोल प्लान हुनुपर्छ। त्यसपछि त्यसमा एक ठोला, त्यसपछि

0: कुराहरू चाहिएला होइन, अब तालिम दिनुपर्ने भयो, अनि लजिस्टिक चाहियो, अब त्यसको औषधि चाहिएला, बर्ड फ्लूको ट्रिटमेन्टको औषधि चाहिएला होइन, अनि त्यसपछि अनि अरू यो पर्याप्त मात्रामा पीपीई नहुन सक्छ, पीपीईको ल्याएर हामीले चाहिँ सञ्चित गर्नु पर्यो होइन, मास्कहरूको छ, अनि मास्क पनि N95 मास्क हुन्छ, त्यसले पनि हुन्छ कि हुँदैन भने हान्नु अहिले फेरि होइन, यहाँ यो अर्डिनरी यो सर्जिकल मास्क मात्रैले होइन, N95 मास्क भन्ने छ, त्यस्तो कुराहरू छ, त्यो त एकछिन लाएर धेरै बेर त लाएर चाहिँ बस्नु पनि सकिँदैन होइन, बिरामीलाई हेर लगायो, बिरामीलाई अनि हेऱ्यो, अनि त्यहाँ बाहिर निस्केपछि फेरि फालेर अर्डिनरी मास्क लगाउने हो, त्यसको एक ताका चाहिँ $10 थियो हेर्नुहोस् एउटाको, अहिले अलिकति घट्यो कि, त्यसैले अब यी कुराहरू चाहिँ हामीले चाहिँ अनि पहिलेदेखि चाहिँ स्टक पाइलिङ गर्नु पर्यो,
1: जस्तो ट्यामी फ्लू जस्तो औषधिहरू
0: औषधिहरू पनि अनि चाहिँ त्यो त्यसको लागि युज हुने पर्टिकुलर औषधिहरू पनि हामीले ल्याएर राख्नु पर्यो।
1: डाक्टर साहब, धेरै महत्वपूर्ण विषयमा आज हामी बर्ड फ्लूको बारेमा कुराकानी गर्यौं र स्टुडियोमै आएर यसबारेमा चाहिँ जानकारी गराइदिनु भएकोमा धेरै धन्यवाद दिन चाहन्छु यहाँलाई।
0: हस्, मेरो पनि धेरै धेरै धन्यवाद, आफूले जानेको कुराहरू राख्ने अवसर दिनुभयो।
1: उहाँ हुनुहुन्थ्यो स्वास्थ्यविद डाक्टर बाबुराम मरासिनी। आज हामीले बर्ड फ्लूले जनस्वास्थ्यमा पार्ने प्रभाव, अप्नाउनु पर्ने सावधानी र सरोकारवालाको भूमिकाका बारेमा कुराकानी गर्यौं। यो कुराकानी सँगै बदलिदो नेपालको आजको समय पनि सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि बिदा हुन्छु। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्सेङ एफएम 95 मेगाहर्ज
1: जिल्ला प्रशासन कार्यालय लमजुङको सवारी साधन आवाजावतमा रोक लगाएको सम्बन्धी जरूरी सूचना। जिल्ला सुरक्षा समिति लमजुङको असार 15 गतेको बैठकबाट निर्णय भए बमोजिम यस वर्षाको मनसुनजन्य विपदबाट हुन सक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न यस जिल्लामा देहाए बमोजिम पहिरो उच्च जोखिम रहेको क्षेत्रमा असार 16 गतेदेखि असार मसान्तसम्म अत्यावश्यक बाहेका अन्य सवारी साधनलाई सञ्चालन तथा आवाजावत गर्न रोक लगाएको बेहोरा सम्बन्धित समयमा जानकारी गराइन्छ। एक डुम्रे बेसी शहर चामे सड़कको बेसी शहरदेखि मनाङ जिल्लाको सिमानासम्मको खण्डमा प्रत्येक दिन साँझ 6 बजेदेखि बिहान 6 बजेसम्म। दुई पुष्पलाल मध्य पहाड़ी लोकमार्गको सुन्दर बजार भोलेटार सड़क खण्डको तिमिरे भन्ज्याङ क्षेत्रमा प्रत्येक दिन साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म। यसबाट यात्रु महानुभावहरूमा पर्न जाने असुविधा प्रति क्षमा प्रार्थछौ। जिल्ला प्रशासन कार्यालय लमजुङ।
2: नसा स्नायु मानसिक तथा शारीरिक बिरामीहरूका लागि सुवर्ण अवसर
3: मोडल सिटी हस्पिटल प्राली बेसी शहरमा चरक मेमोरियल हस्पिटल पोखराका वरिष्ठ नसा स्नायु मानसिक शारीरिक तथा लागू औषध रोग विशेषज्ञ डाक्टर वसन्त ढुंगाना आउनुहुने हुँदा स्वास्थ्य जाँच गराउनु भई मौकाको फाइदा उठाउनुहोस्।
2: जाँच हुने रोगहरू लामो समयदेखि टाउको दुखी राख्ने निन्द्र नलाग्ने हात खुट्टा लाटो हुने झमझम गर्ने फयमा काम्ने छोप्ने ढल्ने वा बेला बेलामा बेहोस हुने शारीरिक फयमा
3: डर लाग्ने जसङ्ग हुने अतालिने मुटु ढुकढुक हुने मुटु हल्लिएको महसुस हुने धेरै पसिना आउने मनमा छटपटाहट हुने तर्सने मानसिक असन्तुलन घर छाडेर हिँड्ने एक्लै बस्न मन पराउने भएमा
2: लागू पदार्थको दुर्व्यसनी वा अत्याधिक रक्सीको सेवन गर्ने भएमा यौन इच्छा तथा शक्तिमा कमी वा असामान्यपन भएमा
3: उदास भइरहने जिउमा फूर्ति नहुने आलस्य भइरहने जिउ दुख्ने बढ़ी रिसाउने दुब्लाउँदै जाने निन्द्रा र भोक नलाग्ने भएमा बच्चा र वृद्धहरूको व्यवहारिक समस्या वा ओछ्यानमा पिसाब फेर्ने

0: भएमा सुत्केरी आमाले बच्चाको सिहार नगरेमा
1: जाँच हुने दिन र समय यही असार महिनाको 27 गते शनिबारका दिन बिहान 11 बजेबाट।
0: साथै दैनिक रूपमा अल्का हस्पिटल काठमाडौँबाट विशेष अनुभव प्राप्त एमबीबीएस डाक्टरद्वारा सुपथ र सहज रूपमा दैनिक बिरामी जाँच तथा भिडियो एक्सरे सेवा उपलब्ध छ।
2: मोडल सिटी हस्पिटल प्राली, पुरानो मोडेल हस्पिटल बेसी सहर, सम्पर्क नम्बर 0665204, मोबाइल नम्बर 9840050663, 97694888777।
3: दिदी अल्मालाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
4: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
3: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
1: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
5: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
6: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
5: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
7: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
8: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
9: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
8: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
9: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
8: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021123, 4021224, मोबाइल 9841454448।

0: सुवर्ण अवसर सुवर्ण अवसर।
1: बौद्ध दर्शन तथा बौद्ध धर्मको भगवान गौतम बुद्धको चार धाम दर्शनको सुवर्ण अवसर। बौद्ध धर्म मानिने गुरुङ लामा र अन्य जनसमुदायहरूले एकपटक जानै पर्ने दर्शनिक ठाउँ भारतको बौद्ध गयामा भएको भगवान बुद्धले ज्ञान प्राप्त गरेको महाबौद्धि वृक्ष र मन्दिरको दर्शन सहित 80 फिट बुद्ध प्रतिमाको दर्शन तथा अवलोकनका साथै अनेकौं बुद्ध मन्दिरहरूको भ्रमण सँगै दोस्रो बनारस काशीमा भएको सारनाथको बौद्ध मन्दिरहरू सहित अनेकौं ठाउँ र मन्दिर दर्शन, कुशीनगरमा पर्ने भगवान बुद्धले शरीर त्याग गरेको स्थान र अन्य ऐतिहासिक मन्दिरहरू तथा भगवान बुद्धको जन्मस्थल नेपालको लुम्बिनीको रमणीय स्थानको दर्शन साथै राजगीर पर्वतमा रहेको बौद्ध गुम्बा स्तूपाको दर्शन गर्न सकिने। यात्रा अवधि 8 देखि 9 दिन, साथमा आफ्नै भान्साको शुद्ध र स्वादिष्ट खाना, बिहान बेलुकाको चिया र बासबस्ताको लागि सफा र सुन्दर ठाउँको व्यवस्था, पिउने मिनरल वाटर सहितको आरामदायी बसमा यात्रा गराइन्छ। इच्छुक जनसमूह संघ संस्थाले धार्मिक यात्रा गर्न चाहेमा सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मोबाइल नम्बर 9841693152 र 9841628317। नोट, भाडा, खाना, चिया, पानी र लजिङ सहित 8 देखि 9 दिन सम्म नेपाली रुपियाँ 15,000 मात्र। मुन्ना गुप्ता चार धाम तीर्थयात्रा सर्भिस, विचार आर्ट सेना फिल्म हल चोक, लमजुङ।
2: यो मोबाइलले पनि तनावै दियो भने
3: होइन, के तनाव दियो ए खुशी?
2: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल बिक्री तथा मर्मत केन्द्र, भेसीसार नगरपालिका 7 लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9831394332।
5: फेसबुक भाइबर खनै बने खै बिसा खैमै विश्वास आलन फोनै खले पनि आफै विवरण खैमै आपिन खबै बने वित्तीय संस्था के पासवर्ड पिन खैमै आरी सुमी बैंक आफै बने आरी
6: सतर्क
7: सिद्धार्थ ब्याङ्कर क्यारे जनहेतरी जारी सन्देश
8: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
9: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर नै कुन होला है?
3: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूका लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
10: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
9: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषर नगरपालिका 7 युनिभर्सल चोक, लमजुङ। थप जानकारीको लागि सम्पर्क 0663520973, मोबाइल 97463061।
11: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
1: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
0: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
1: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
0: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
1: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
2: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
3: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
4: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
3: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषकर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344 9841626344।
5: दिदी, तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ। फेरि कति राम्रो फिट भएको
6: यो ब्लाउज। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको।
5: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट पाएँ नि, त्यही सिलाएँ नि।
6: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
5: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
7: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट, वैशिष्ट नगरपालिका साथ त्रिवेणी टोल लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
8: विवाह, व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
7: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
9: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
10: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
9: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
10: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058261।
9: के तपाईँले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
11: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
9: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
11: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
9: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
11: यस्तो विवाह स्वत बदर हुन्छ।
9: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
11: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
9: बाल विवाहका गम्भीर असरहरू,
11: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
9: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
11: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
9: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
11: बाल विवाह, आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
12: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
11: के हाम्रो पहिचान यही नै हो त?
12: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
11: आउनुहोस् हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
12: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: ठिलाई दिने
1: अह म यो बिहे गर्दिन
2: हैन के हो बिहे किन नगर्ने
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने बेच्दा पूर्ण मूल्य पाइने
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ फोन नम्बर 0665212083
6: सम्पर्क मोबाइल नम्बर 9 5 60 13 375
5: प्रोपाइटर गणेश विश्वकर्मा मोनु विश्वकर्मा
4: सुन भनेको विश्वास हो विश्वासको अर्को नाम गणपति ज्वेलरी

0: फ्याजालो
1: झोरले
0: लासो फ्याफुल्ला
2: जो
0: जो जो लप्पा
3: नमस्कार शुभ प्रभात सूचना हाम्रै भाषामा सामुदायिक रेडियो मर्सेङ्गी 95 मेगाहर्जको आजको नियमित प्रसारणमा तपाईँलाई हार्दिक स्वागत छ। आशा छ आजको तपाईँको दिन शुभ रहनेछ।

आरोग्यदाता प्रभु, हामी सबैलाई स्वास्थ्य, शान्ति र दीर्घायु।

0: Mario.
1: Extreme energy drink.
2: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भो बेहुली हुँदा पनि।
3: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदै छ नि।
4: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
3: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
6: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका आठ झिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
7: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
6: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका आठ झिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
8: अय्या मरेनी आमा, यो दाँतले मलाई साह्रै दुख दियो।
9: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
8: जान त जाने, बरु कहाँ जाने होला खै?
9: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैंकको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
10: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैंकको आडैमा पहिला जनता बैंक रहेको घर। सम्पर्क नम्बर 9845600271 र 9865677272।
11: हेलो कान्छी, घर बनाउने काम सुरु भयो?
12: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
11: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
12: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
3: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ। प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 9856446662।
13: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
14: रेडियो लिएर आउनु,
15: पूजा गर्ने बेलामा पनि के को रेडियो पण्डित बा?
14: यो माइलाले नि के कुरो गर्छ गर्छ? पहिले रेडियो मर्स्याङदी एफएम श्रवण गरौ, त्यसपछि बाँकी पूजा पाठ गरिहालौला नि।
15: ए कुरो त्यसो पो, म ल्याइहाल्छु नि पण्डित बा।